0: छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन।

0: न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सर बाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टल को सहकार्यमा जारी सन्देश।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848826001।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
11: इन्डोस्कोपी सेवा,
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ। फोन नम्बर 0825607634 र 0825607138।
12: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: ब्लड प्रेसर हाई लो भएका,
12: कोलेस्ट्रोल बढी भएको,
13: मुटुको गति एकनास नभएको,
12: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
13: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
12: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
13: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848289913 र 9805912871।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
8: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू
15: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825106494।

0: सम्पर्क मोबाइल नम्बरहरू 98578301145, 98438301153 र 98649141।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
5: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
3: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578445226।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
7: उपचार हुने रोगहरू
6: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
7: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
6: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 भितिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578353825।
11: भर्ना सम्बन्धी सूचना।
12: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए, बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
13: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092083 र 97625226286।
14: सीता के भो तिमलाई घुम्सेर बसी छौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
15: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आचार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
17: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
16: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
18: अब हाम्रै खोराइदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
19: हाम्रा सेवाहरू
20: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
19: सामान्य किराले खाएको दाँत भर्ने
18: मेसिनद्वारा आरसीटी गर्ने
19: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
18: खोल लगाउने
19: बाङ्गो टिङ्गो दाँत मिलाउने
18: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
19: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
18: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
11: सम्पर्क मोबाइल नम्बर 9828777494 9828777494
21: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
22: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 6 बजेको छ
23: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना
24: आज 2083 साल भदौ 17 गते बुधबार सन् 2026 सेप्टेम्बर 2 तारिक भदौ कृष्ण पक्षको षष्ठी तिथि
25: काया कैरनका साथमा
24: किसान पाइप प्रोडक्ट्स प्रणाली
25: राष्ट्रको शान किसान
24: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
26: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
24: बाढ़ीबाट 16 लाख मानिस प्रभावित 7,500 भन्दा धेरै घरमा क्षति अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत
26: बाढ़ीको 1 हप्ता बितिसक्दा अझै उद्धारको आशा सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रवर्धकको साथ
24: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी अग्रिम भुक्तानीको तयारी बाढ़ीको असर भान्सामा सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई
26: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई मध्य पूर्वमा तनाव बढेपछि विश्व शेयर बजार प्रभावित
24: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै
27: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
28: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट www.entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
27: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
28: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
27: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
28: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले भुटेकोशी बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढ़ीबाट अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। देशका 62 जिल्लाबाट 3916 जना सम्पर्कविहीन भएका छन्। रसुवा नुवाकोट र धादिङका 19 विद्यालयमा पढ्ने 6901 विद्यार्थी बाढ़ीबाट प्रभावित बनेको प्राधिकरणले जनाएको छ। विनाशकारी बाढ़ीले 5 जिल्लाका 7570 निजी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। शहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको विवरण अनुसार रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनमा ठूलो संख्यामा निजी घर बाढ़ीको चपेटामा परेका छन्। 1253 घरको नामो निशान नै नरहेको विभागले जनाएको छ। रसुवामा 1779 घरमा क्षति पुगेको छ। यस्तै नुवाकोटमा 3977 घरमा क्षति पुगेको छ। धादिङमा 1451 घरमा क्षति पुगेको छ। गोर्खामा 263 र चितवनमा 100 घरमा क्षति पुगेको छ। निजी घरमा 17 अर्ब 31 करोड़ र सरकारी भवनमा 4.5 अर्ब रूपियाँको क्षति भएको छ। राष्ट्रिय सड़क पूर्वाधारमा 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। स्थानीय पूर्वाधारमा 1.25 अर्ब र 4 जिल्लामा खानेपानी आपूर्ति प्रभावित भएको छ भने 64 करोड़को क्षति भएको प्रारम्भिक विवरण छ।
4: रसुवाको बोटेकोशीमा बाढ़ी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन। सयौं नागरिक अहिले पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेको बेला सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क नभएको जनाएको हो। गृहमन्त्री सुदन गुरूङले हिजो पत्रकार सम्मेलनमा रसुवा नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भए र कति मानवीय क्षति भयो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नभएको बताउनु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1050 शव संकलन भएको र 3917 जना बेपत्ता भएको उहाँले बताउनुभयो। तर यो यकिन तथ्याङ्क नभएको जनाउँदै उहाँले भन्नुभयो करिब 5000 मानवीय क्षति भएको हुन सक्छ। बाढ़ी गएको समयमा संचालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्र यो संख्या अनुमान गरेको पनि जनाइएको छ। नागरिकमा खबर छ
3: रसुवाको भोटेकोशी नदीमा गेग्रान सहितको भीषण बाढ़ी आएको एक हप्ता हुँदा पनि उद्धार सकिएको छैन। जलविद्युत आयोजनाका सुरुङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धार प्रयास भइरहेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्त थप आक्रोशित हुँदै गएका छन्। यद्यपि सरकारले खोज तथा उद्धार गरिरहेको छ, सीमित स्रोत साधन र समन्वयको कमजोरीको कारण खोज तथा उद्धार प्रभावकारी हुन सकेको छैन। 10 भदौमा बाढ़ी आएको थियो। भोटेकोशी र त्रिश्री नदी क्षेत्रका जलविद्युतको सुरुङमा फँसेकाको हप्ता बित्दा पनि उद्धार हुन नसकेपछि सेनाले प्रवर्धकको साथ खोजेको छ। शुरूमा सेना मात्रै खटाएको सरकारले दुई दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। हिजो जलविद्युत परियोजनाका प्रवर्तकहरूको पनि साथ खोजेको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियर लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी लगायत फँसेको आकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्तक कम्पनीले संयुक्त रूपमा उनीहरूको उद्धार पहल गर्नेछन्। यसैबीच बाढ़ीको अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा राहत पुगेको छैन। चार जिल्लामा 32 होल्डिङ सेन्टर छन्। बाढ़ी पीड़ित तर राहत सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसके गुनासो भइरहेको छ। बाढ़ीबाट अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरकामा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले भने हिजो बेलुकी सामाजिक सञ्जालमा फेसबुकबाट झुटो प्रचार गर्दै नुवाकोटका सबै ठाउँमा व्यवस्थित रूपमा राहत वितरण भएको दावी गर्नुभएको भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। बाढ़ी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरण कार्य जारी छ। प्रधानमन्त्रीले फेसबुकमा लेख्नु भएको छ, नुवाकोटको 19 अस्थायी आश्रय स्थलमा 2653 जनाले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका प्रभावितलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ। तर प्रभावित स्थानीय नागरिक र स्थानीय सरकारका प्रमुखहरूले केन्द्रबाट राहत प्राप्त नभएको बताएका छन्।
4: यसैबीच सरकार एक्लैले राष्ट्रिय विपदको सामना गर्न नसक्ने निष्कर्ष सहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी उद्धार राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुनर्निर्माणसम्म संयुक्त रूपमा अघि बढ़नुपर्ने जोड़ दिएका छन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेला हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो।
3: काया कैरनमा बाढ़ी पछिको खोज तथा उद्धारको अवस्थाबारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्तासँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555। भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
9: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीबाट 16,00,000 मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति, अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत, बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा, सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो, जलविद्युत प्रवर्धकको साथ लगायतका खबर प्रस्तुत गर्यो।
4: अब बाँकी प्रसंग। रसुवाको भोटेकोशीमा बाढ़ी आएको एक हप्ता भइसक्दा पनि खोज र उद्धारको काममा ढिलाइ भएको भन्दै गुनासो आइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई साथी मदन पौड्यालले खोज तथा उद्धारमा भइरहेको ढिला सुस्ती बारे कुरा गर्नु भएको छ।
13: सूचना संकलन पनि गरिराखेका छौँ, त्यो सँगसँगै तीनटै सुरक्षा निकायहरूबाट चाहिँ विशेष गरी खोज र उद्धारको कार्यलाई तीव्रता दिँदै रहेको छ। 11,000 भन्दा बढी चाहिँ व्यक्तिहरूको खोजी कार्यबाट उद्धार पनि भइसकेको अवस्था छ। हामीले धेरै नै परिचालन गरेका छौँ, जनशक्तिको हिसाब गर्दाखेरि 21,000 भन्दा बढी सेक्युरिटी फोर्सेसहरू चाहिँ फिल्डमा हुनुहुन्छ।
14: तपाईँले भन्नुभयो काम चाहिँ भइरहेको छ, तर अझै पनि खोज र उद्धारमा चाहिँ समस्या छ, गुनासो आइरहेछ, किन
13: यस्तो छ? अब एउटा कुरा चाहिँ हामीले धेरै व्यक्तिहरू उद्धार भएर पनि कतिपय सम्पर्क नभएर विभिन्न सेन्टरहरूमा बसिराख्नु भएको छ। उहाँहरू आफ्नो आफन्तसँग भेट्न वा सम्पर्क नभएर पनि कति मान्छेले आँसी पनि राख्नु भएको छ भने कतिपय केसमा चाहिँ कति हाइड्रोहरूको त टनेल कहाँनिर त्यो हाइड्रोको मुख टनेलको मुख कहाँनिर छ भनेर नै थाहा नपाएर खन्न कति खन्दा पनि फेला नपरेको अवस्था छ भने कतिपय केसमा चाहिँ खनेर धेरै सुरुङभित्र फिरेर पनि धेरै भए एकदमै अप्ठ्यारो अवस्थामा पनि हाम्रो फोर्सहरूले गरेर पनि कतिपय अवस्थामा फिर्ता आउनु भएको छ भने अस्तिको हकमा चाहिँ कति ठाउँहरूबाट हाइड्रोको सुरुङबाट पनि केही व्यक्तिको उद्धार गरिएको थियो भने केही व्यक्तिहरू चाहिँ हाइड्रो वरिपरिबाट पनि उद्धार गरिसकेको हुन्छ। तर अझै पनि त्यहाँ मिसिङ हुन नसक्नुहुन्छ भन्ने किसिमले हाम्रो उद्धार खोजी र उद्धारको काम चाहिँ जारी नै छ। अझै
14: तपाईँहरूलाई समस्या के छ अहिले?
13: अहिले मेन चाहिँ मैले अघि भने जस्तै जस्तो हाइड्रोको यो टनेलभित्र मान्छेहरू अझै फस्नु भएको छ कि भन्ने आशंका छ। त्यसमा चाहिँ अलिकति प्राविधिक रूपमा नै समस्या भएको भएर हामीले त्यहाँ सुरक्षा कर्मीहरू धेरै ड्रिल गरेर भित्रसम्म पुग्दासम्म पनि हामीले मान्छेहरू फेला नपरेर फर्किरहेका छौँ कति ठाउँमा। फेरि पनि रेकी गरेर फेरि खोजी कार्य चाहिँ भइ नै रहेको छ, तर उद्धारको संख्याहरू चाहिँ हाम्रो हुन चाहिँ दिन नै बढी नै रहेको छ। केही न केही मान्छे फेला पारेर रेस्क्यु गरिरहेका छन्।
14: एक हप्ता भइसक्यो, अब चाहिँ के गर्नुहुन्छ त?
13: अब हाम्रो मुख्य भनेको अझै केही समय खोज र उद्धारमा पनि छ भने सँगसँगै हामीले राहतका प्याकेजहरू पनि कहीँ पनि हामीले अभाव नहुने गरी विशेष गरी प्रभावित क्षेत्र र सुवा र नुवाकोटका हामीले संकटग्रस्त भनेर जुन क्याबिनेटले डिसिसन गरेको 15 पालिकाहरूमा चाहिँ कहीँ पनि राहत अपुग्न हुने गरी हामीले काठमाडौँबाट पनि जस्तो हेलीबाट बोलेरोबाट ट्रकबाट हुन्छ कि वा उतै उतै पनि जिल्ला टु जिल्ला हेलीबाट भए पनि जहाँ चाहिँ बाटोहरू जाँदैन उहाँ पनि हामीले धेरै नै यहाँहरूले हाम्रो सिचुएसन रिपोर्टहरू अपडेट हेर्न सक्नुहुन्छ. कुनै पनि कसर छोडे जस्तो लाग्दैन. अब यहाँले भने जस्तै अबको हाम्रो काम भनेको चाहिँ मिसिङहरूलाई अझै खोज्ने पनि हुन्छ, डेड बडी म्यानेजमेन्ट गर्ने विषय पनि छ, र त्यो सँगसँगै उद्धारमा कोही कतै छुट्नु भएको छ भने उद्धारको काम पनि सँगै हामीले खोजी र उद्धारको काम पनि जारी नै राख्छौँ भने राहतमै कतै पनि कसैलाई पनि अन्याय नहुने गरी हामीले गर्छौँ. जो चाहिँ हामीले पहिचान भएका शवहरू छ पहिचान भएका शवहरूलाई आफन्तको जिम्मा लगाउने कामदेखि लिएर डिएनए टेस्टका विषयहरू पनि हामीले स्वास्थ्य मन्त्रालयको अधिकारीले ओल्छेना राख्नु भएको छ कसरी डिएनए टेस्ट गर्ने भन्ने विषय त्यो हामीले पनि सेयर गरेका छौँ. त्यो पनि हेर्नु होला. र अबको योजना भनेको चाहिँ हाम्रो अस्थायी आवास जुन चाहिँ हामीले पुननिर्माण र पुनस्थापना सँगसँगै उहाँहरूलाई चाहिँ आफ्नो जीविकोपार्जनमा फर्काउनु पर्ने पनि आवश्यकता छ. त्यो काम पनि तत्कालै सुरु गर्नेछ.
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत. भोटिकोशीमा आएको विनाशकारी बाढ़ीको प्रारम्भमै निर्जीवन बीमा कम्पनीहरूमा 25 अर्ब भन्दा बढ़ीको दावी परिसकेको छ. सोमबारसम्म 15 बीमा कम्पनीमा 583 दावी परेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्क छ. प्राधिकरणका अनुसार त्यसको अनुमानित दावी रकम भने 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको हुने देखिएको छ. विद्युत तथा आकस्मिक रूपमा आउने बीमा दावीमा यो रकम अहिलेसम्मकै ठूलो हो. यसअघि 2072 भूकम्पमा 16 अर्ब 82 करोड़ रूपियाँ बराबरको बीमा दावी परेको थियो. प्राधिकरणका निर्देशक साम्बरराज लामी छानेले रसुवाबाड़ीबाट आउने दावीलाई प्राथमिकता दिएर सहजीकरण गरिने बताउनुभयो. यसअघि नवै युवा आन्दोलनबाट आएको दावीमा पनि हामीले सहजीकरण गरेका थियौं. त्यसबेला सरकारको निर्देशन अनुसार 50% अग्रिम भुक्तानी निर्देशन जारी गरेका थियौं. उहाँले भन्नुभयो यसपालि पनि यसै अनुसार दावी प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ. काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
8: होइन हो साथी, आज निकै तनावमा छौ त. के भो भने?
15: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि.
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन.
15: ए हो र, त्यसो भए म अहिले नै गइहाले.
16: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ.
17: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा.
18: सम्पर्क मोबाइल नम्बर 98229264.
19: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता.
20: खुशीको खबर, खुशीको खबर, खुशीको खबर.
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ. सम्पर्क फोन नम्बर 082-590-847 082-590-847.
22: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा.
23: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
22: उपलब्ध. शल्यक्रियाहरू
23: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
22: बालबालिकाको न्यूरो सर्जरी,
23: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू.
22: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन. मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्.
23: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ.
22: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ. सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255.
4: अतिरिक्त हुँदा त्यसको असर उपत्यकावासीको भान्सामा देखिन थालेको हो। काठमाण्डुमा खाद्यान्न भित्रिने सबैभन्दा ठूलो र प्रमुख पृथ्वी राजमार्ग सड़कमा क्षति हुँदा खाद्य आपूर्तिमा समस्या देखिएको व्यापारीहरू बताउँछन्। उपभोक्ता खाद्यान्न नपाइने सन्तासले खाद्य मौजदात गर्ने सोच बनाउन थालिसकेका छन्। काठमाण्डुमा खाद्यान्न अभाव नभए पनि लामो समय यस प्रकारको अवस्था रहेमा समस्या हुने व्यापारीहरू बताउँछन्। नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खाने तेल, चामल, दलहन लगायतका वस्तुको मूल्य अहिलेको विपद भन्दा पहिले नै महँगी भएको र यसले झनै असर पार्ने देखिएको छ। संघका महासचिव अमोल काजी तुलादरले दाल, तेल, चामल लगायतका खाद्यान्नको महँगी भर्खरको विपदका कारण भन्दा पनि यस अघि नै महँगी भएको र यसको असरले अझै थपिने सम्भावना रहेको बताउनु भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजोदेखि 13 टोली बनाएर खाद्यान्नको मौजदातको अवस्था र मूल्यमा केन्द्रित रहेर अनुगमन थालेको जनाएको छ। अनुगमनमा दाल, चामल, खाने तेलको मूल्य यस अघि नै बढ़ेको र प्रमुख राजमार्ग अवरूद्धको असर भने नदेखिएको विभागले जनाएको छ। विभागका निर्देशक अनिल किरातीले खाद्यान्न मौजदातको अवस्था बुझ्नका लागि गोदामको अनुगमन गर्दा तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको र वैकल्पिक मार्गबाट खाद्यान्न आपूर्ति भएकाले समस्या नहुने स्पष्ट पार्नु भएको छ। यसै गरी उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्। कृष्णवीरको सड़क आइतबार भत्किएपछि काठमाण्डु उपत्यकामा जोड्ने सड़क बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौडा, भैंसे, पालुङ, नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्। गोर्खा पत्रमा खबर छ।
3: अब विदेशको खबर। इरानले युद्ध विरामका लागि तयार रहेको जनाएको छ, तर त्यसका लागि गएको जून महिनामा भएको अन्तरिम समझदारी अमेरिकाले पालना गर्ने प्रतिबद्धता जनाउनु पर्ने उसको शर्त छ। किर्गिस्तानमा चलिरहेको सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन पुगेका इरानी राष्ट्रपति मसूद पेजेस्कियनले यस्तो बताउनु भएको। 17 जूनमा इरान अमेरिका बीच अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। यस 60 दिने समझदारी पत्रमा तत्काल युद्ध गर्ने र 60 दिनभित्र दिगो शान्तिका लागि विश्वस्त सम्झौता गरिने उल्लेख थियो, तर दुवै पक्षले यसलाई पालना गरेनन्। दुवैले एकअर्कालाई समझदारीबाट पछि हटेको आरोप लगाउँदै आएका छन्। महिना दिनदेखि केही शान्त देखिएको मध्य पूर्वमा फेरि तनाव चर्किएपछि विश्व शेयर बजार प्रभावित भएको छ। हिजो तेलको मूल्य करिब 2% बढ़दा विश्व बजारका शेयर बजारमा गिरावट आएको छ। अनलाइन फास्ट फेसन खुद्रा विक्रेता सिस्को शेयर मंगलबार हङकङमा कारोबार शुरू भए लगत्तै 10% घटेको थियो। कारोबार बन्द हुँदा त्यसको मूल्य 4% घटेको थियो। ब्रेन्ड कच्चा तेलको मूल्य 2% बढ़ेर प्रति ब्यारेल 92.35 अमेरिकी डलर पुगेको छ।
4: खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संज्ञानले नेपाल ए का लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि पर्सी शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड एसँग हुनेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एण्ड टी20 सिरिज खेलेको थियो। टी20 श्रृंखलामा नेपालले होर्बर्ट हुरिक्यान्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। यसै गरी विक्टोरिया एकाडेमी, नर्दर्न टेरिटोरी स्ट्राइक र बंगलादेश हाई पर्फर्मेन्स टोली तथा किंग्समेन एकाडेमीसँग पराजित भएको थियो। टी20 को अनुभव पछि अब टोली एक दिवसीय फर्म्याटमा अभ्यास खेल खेल्न लागेको हो। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलिया टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका धेरै ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गैराती काठमाण्डुको विष्णुमती नदीमा बाढ़ी आएकोमा अहिले भने पानीको बहाव घटेको छ। लमजुङको मर्स्याङ्गी नदीमा बाढ़ी आएकाले नदीको तल्लो तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
4: बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ। भदौ 10 गएको बाढ़ीका कारण भएको क्षतिपछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल गरिएको थियो।
3: पृथ्वी राजमार्गको कृष्णवीर खण्ड सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाइने भएको छ। पूर्वाधार विकास मन्त्रालयको हिजो बसेको बैठकले कृष्णवीरमा यातायात सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाउने निर्णय गरेको। त्यस अनुसार अहिले पहिरोले भाँचिएको ठाउँमै अस्थायी रूपमा ग्याबिन ब्रेस्ट वाल बनाएर यातायात सेवा सञ्चालन गर्ने तयारी छ।
4: भोटेकोसी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरेको भन्सार कार्यालय बगाएपछि रसुवागढ़ीबाट हुने आयात मुस्ताङको लिची नेचुङ कोरला नाकाबाट डाइभर्ट हुन थालेको छ।
3: र भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउन नेपाली दूतावासहरूले पहल थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स स्थित नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारको विवरण उप्लब्ध गराउन आग्रह गरेका हुन्। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बाढ़ीबाट 16 लाख मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
3: बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
4: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
3: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढ़ेपछि विश्व शेयर बजार प्रभावित।
4: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दलका कार्यकर्ता जस्ता देखिने दुईजना मान्छे छन् अनि एकजनाले भन्दैछ, बाढ़ी पहिरो गएको नि एक हप्ता भइसक्यो, अब त नयाँ र पुरानो पार्टी भनेर झगडा गर्ने बेला भएन र भने। आजको काया कैरन सकिएको छ। काया कैरन
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
18: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
2: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
25: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-62-0-23-98-78-617 98-78-35-643।
10: गजबको अफर आयो कसरी बेकरा बीएन फूड ट्रक को फेसबुक पेज फलो लाइक शेयर कर 50 कार्टुन पुरस्कार जित्नुस्। लो गोजी वाला मोबाइल झिकी हाल्नुस् त अनि कसरी बेकर बीएन फूड को पेज फलो गर्नुस् पुरस्कार जित्नुस् भयंकर मजा।
11: संचालक नरेश कुमार श्रेष्ठ।
26: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिकराम चौधरी र सहकर्मी देवा भूषाल सँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढवामा रहेको रेडियो साझा आवाज र बबे गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेको सिबादीमा 16 लाख मानिस प्रभावित, सड़क तथा पुलमा 30 अर्ब बराबरको क्षति, कम्पनीहरूमा 26 अर्ब बढ़ीको माग दाबी।
0: नारायणी नदीमा भेटिएका 68 शवको व्यवस्थापन, भारतमा भेटिँदैछन् भोटे कोसीले बगाएका शव।
1: र दाङका नाका क्षेत्रको 85 किलोमिटर सड़क कालोपत्रे गर्ने योजना।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नासा।

0: जाऊ गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका नयाँ युगबोध राष्ट्रिय दैनिक गोरक्ष राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक हातमा परेका छन्। यी पत्रिकाले छुट्टा छुट्टै समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गणतन्त्र दैनिकबाट।
2: भारतसँग सीमा जोडिएको दाङको नाका क्षेत्र वर्षौंदेखि विकासको मूल प्रवाहबाट पछाडि परेको क्षेत्रका रूपमा चिनिँदै आएको छ। भौगोलिक रूपमा विकट यातायातको कमजोर पहुँच, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका आधारभूत आवश्यकताको अभाव र राज्यको सेवा सुविधाबाट सहज पहुँच नहुँदा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले लामो समयदेखि समस्या भोग्दै आएका छन्। तर अब सीमा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले नाका क्षेत्रमा राष्ट्रिय राजमार्ग तथा प्रदेशको मूल सड़क सञ्जालसँग जोड्ने योजनालाई यस अघि बढ़ाएको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूले दाङको सीमा नाकाको विकासका लागि प्रदेश सरकार गम्भीरतापूर्वक अघि बढ़िरहेको बताउनु भएको छ। थारूका अनुसार सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आधारभूत आवश्यकताबाट कुनै पनि हालतमा वञ्चित हुन नदिने गरी प्रदेश सरकारले योजना निर्माण तथा कार्यान्वयनलाई प्राथमिकता दिएको छ। नाकावासीलाई राज्यको पहुँचमा ल्याउने प्रमुख आधार सड़क पूर्वाधार भएकाले सीमा क्षेत्रका सड़कलाई राष्ट्रिय राजमार्ग तथा प्रदेश सड़क सञ्जालसँग जोड़ने गरी सरकार अघि बढ़ेको उहाँको भनाइरहेको छ। त्यसैगरी भारतसँग सीमा जोड़िएको दाङको देउखुरी क्षेत्रमा साना ठूला गरी करिब 34 ठूला सीमा नाका रहेका छन् भने यी नाकामा दशकौंदेखि नेपाली नागरिकले बसोबास रहदै आएको पनि छ। अधिकांश क्षेत्रमा अझै पनि सहज यातायात र पूर्वाधारको पहुँच पुग्न सकेको छैन। सीमा क्षेत्रका नागरिकलाई बजार, विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी सेवा लिन लामो दूरी पैदल हिँड्नुपर्ने अवस्था रहेको छ। वर्षायाममा सड़क अवरूद्ध हुँदा कतिपय बस्तीको सम्बन्ध स्थानीय तहको केन्द्रसँग समेत टुट्ने अवस्था रहेको छ। प्रदेश सरकारले राजपुर गाउँपालिकाका विभिन्न सीमावर्ती नाकालाई सड़क सञ्जाल मार्फत जोड्ने योजना अघि सारेको छ। मन्त्री थारूका अनुसार राजपुर गाउँपालिका एकको पटौली नाका, वडा नम्बर 6 खाग्रा नाका र वडा नम्बर 7 सुनपत्थरी नाकाबाट भौका नाकासम्म पक्की सड़क निर्माण गर्ने योजना प्रदेश सरकारको रहेको छ। यी सड़क निर्माण तथा स्तर उन्नति भएपछि सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहज हुने मात्र नभई कृषि उत्पादनलाई बजारसम्म पुर्याउन, स्थानीय स्तरमा व्यापारिक गतिविधि बढ़ाउन र सीमा क्षेत्रको आर्थिक सम्भावनालाई उपयोग गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ। अहिले पनि कतिपय सीमावर्ती क्षेत्रमा सड़कको अवस्था कमजोर हुँदा सामान्य दैनिक उपभोग्य वस्तु ल्याउनदेखि बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समेत कठिनाई हुने गरेको छ। त्यसैगरी सीमा क्षेत्रको पूर्वाधार विकाससँगै व्यापारिक तथा राजस्व संकलनको सम्भावनालाई समेत प्रदेश सरकारले जोड़ दिएको छ। मन्त्री थारूले खाग्रा नाकालाई छोटो भन्सारका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अघि बढ़ेको बताउनुभयो। भन्सारको संरचना विकास गर्न सकिएमा सीमावर्ती क्षेत्रमा हुने वैधानिक व्यापारलाई व्यवस्थित गर्न, स्थानीय आर्थिक गतिविधि बढ़ाउन र राज्यको राजस्व संकलनमा समेत योगदान पुग्ने मन्त्री थारूले बताउनु भएको छ। त्यसैगरी मन्त्री थारूले सीमा क्षेत्रसँग जोड़िएको अर्को महत्वपूर्ण विषयका रूपमा प्राकृतिक स्रोतको संरक्षण र राजस्व संकलनलाई समेत उठाउनु भएको छ। त्यससँगै सीमा क्षेत्रको विकासलाई केवल सड़क निर्माणसँग मात्र जोडेर हेर्न नहुने स्थानीयको बुझाइरहेको छ। सड़कसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, विद्युत, कृषि, रोजगारी र बजारको पहुँच विस्तार गर्न सके मात्र नाकावासीको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउन सकिने अवस्था रहेको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा शिबु खनालले खबर लेख्नु भएको छ।
1: भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीका कारण करिब 16 लाख मानिस प्रभावित भएको अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनबाट यस्तो तथ्याङ्क बाहिर आएको हो। प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ, गोर्खा र चितवनलाई मध्यम रूपमा प्रभावित जिल्लाको सूचीकृत गरेको छ। यसैबीच मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार बाढ़ीमा परि ज्यान गुमाउनेहरूको संख्या 1050 जनाको शव फेला परेको छ। प्राधिकरणले दिएको तथ्याङ्क अनुसार रसुवामा 41, तनहुँमा 38, नुवाकोटमा 142, नवलपरासी पूर्वमा 216, धादिङमा 57, नवलपरासी पश्चिममा 170, गोर्खामा 65 र चितवनमा 321 शव फेला परेका छन्। यसै गरी 3916 जना सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। हालसम्म 11,993 जनाको उद्धार गरिएको छ। यसैबीच विनाशकारी बाढ़ीले 6,000 भन्दा बढ़ी धेरै निजी घर बगेको अनुमान सरकारले सार्वजनिक गरेको छ। भोटेकोशी त्रिशुली बाढ़ीले सड़क तथा पुलमा मात्र 30 अर्ब रूपियाँ बराबरको संरचनामा क्षति भएको पनि प्राधिकरणले जनाएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार नेपाल चीन मितेरी पुलदेखि पृथ्वी राजमार्गमा भएको कटानसम्म हेर्दा त्यो रकम बराबरको क्षति भएको पाइएको छ। बाढ़ीका कारण रसुवातर्फको 40 किलोमिटर सड़क पूरै बगेको छ। रसुवामा बाढ़ीमा भएको भौतिक क्षतिको बीमा माग दावी पनि त्यत्तिकै बढ़ेको छ। विगतका विपद भन्दा यसपटक धेरै बीमा माग दावी गरिएको छ। भदौ 10 गतेको रसुवा बाढ़ीका कारण भएको क्षतिमा भदौ 15 गतेसम्ममा पाउने 26 अर्बको बीमा दावी गरिएको छ। बीमा कम्पनीहरूमा परेको यो नै सबैभन्दा ठूलो माग दाबी हो। आजको युगबोध दैनिकबाट खबर लिएका छौं।
2: रसुवा बाढ़ीमा परि नारायणी नदीले बगाएर लगेका शव भारतका विभिन्न स्थानमा भेटिन थालेका छन्। हालसम्म गण्डक क्षेत्र हुँदै भारत पुगेका 9 शव भारतीय प्रहरीले नवलपरासी प्रहरीलाई हस्तान्तरण गरेको छ। आइतबार 5 शव हस्तान्तरण गरेको भारतीय प्रहरीले मंगलबार थप 4 शव हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो। हामी भारतीय प्रहरीसँग नियमित समन्वय गरिरहेका छौं। थापाले भन्नुभयो, भारतीय प्रहरीले आफ्नो देशको कानून अनुसार रित पुर्याएर पोस्टमार्टम गरी अहिलेसम्म 9 शव हस्तान्तरण गरेको छ। थप शव भेटिन सक्ने भएकाले खोजी कार्य तीव्रता दिन पनि आग्रह गरेका छौं। भारतको कुशीनगर जिल्ला स्थित खड्डा गण्डक नदीमा फेला परेका शवलाई सीमावर्ती क्षेत्र महेशपुर नाकामा हस्तान्तरण गरिएको हो। कुशीनगरबाट ल्याएका उक्त शव सहायक प्रमुख जिल्ला अधिकारी ले इलाका प्रहरी कार्यालय महेशपुरलाई हस्तान्तरण गरेको कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सुब्राज बमले जानकारी दिनुभयो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा यो खबर छ।
1: बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरूका लागि जथाभावी राहत संकलन नगर्न जिल्ला प्रशासन कार्यालय दाङले सबैमा आग्रह गरेको छ। संकलित राहत सामग्री अहिले तत्काल पठाउनका लागि समस्या रहेको र अन्य जिल्लाहरूबाट अहिले थुप्रै खाद्यान्न तथा लत्ता कपड़ाहरू प्रभावित क्षेत्रमा संकलन भएको भन्दै प्रशासनले अहिले राहत संकलनमा हतार नगर्न सबैमा आग्रह गरेको छ। बाढ़ी प्रभावित क्षेत्रमा अहिले सामान्य जिन्सी राहत भन्दा पनि प्राविधिक सहायताको खाँचो रहेको भन्दै पछि राहत आवश्यक परे प्रशासनले जानकारी गराएपछि मात्रै संकलन गर्न पनि दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले आग्रह गर्नुभएको छ। दाङको जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको हिजो बसेको सबै सरकारवाला निकायहरूको बैठकले अहिले प्रधानमन्त्री राहत कोषमा सिधै आर्थिक सहायता गर्न सके र अन्य जिन्सी राहत संकलनमा हतार नगर्ने निर्णय भएको प्रशासनले जानकारी दिएको छ। आर्थिक सहायता सहयोग गर्दा अहिले विभिन्न ठगीका कुराहरू पनि आइरहेको भन्दै आधिकारिक रूपमा पुष्टि हुने गरी मात्रै सहयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ। यसै विषयमा रहेर हामीले दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेलाई विपद व्यवस्थापन समितिको बैठकमा के विषयमा छलफल भयो भनेर कुराकानी गरेका छौं।
3: आज जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको मिटिङ बसेको थियो, के कुराहरू भयो त्यसको बारेमा जानकारी दिनुहोस् न।
4: हवस्, धन्यवाद। सर्वप्रथम आज भदौ 16 गते हामीले यो जिल्ला विपद व्यवस्थापन समितिको बैठक राखेका थियौँ। यो चाहिँ अहिले मुख्य रूपमा हाम्रो जिल्ला विपद व्यवस्थापन समितिको नियमित रूपमा बस्ने बैठकहरू हो, त्रैमासिक रूपमा प्रत्येकमा बस्छ। तर आज चाहिँ अलिकति फरक विषय हाम्रो यो रसुवा र नुवाकोटको भोटेकोशीको जुन बाढ़ीको सन्दर्भमा चाहिँ हाम्रो जिल्लाको तर्फबाट गर्ने तयारी यसको प्रयासहरूको बारेमा चाहिँ हामीले सबै स्थानीय तह सरकारवाला जिल्ला विपद व्यवस्थापन समितिका सदस्य पत्रकार संचारकर्मी साथीहरू लगायत संघ संस्था उद्योग वाणिज्य संघहरूसँग सम्पूर्णमा हामीले चाहिँ बसेर छलफल तयारी गरेका छौँ र आजको यो महत्वपूर्ण बैठकले चाहिँ सबै स्थानीय तह संघ प्रदेश र संघ संस्थाबीच चाहिँ एउटा साझा धारणा र साझा बुझाइ गर्ने प्रयास गरिएको थियो र त्यो हदसम्म जुन उद्देश्य लिएर बैठक आयोजना गरिएको थियो त्यो हदसम्म आजको बैठक चाहिँ सफल भएको मैले महसुस गरेको छु।
3: अहिले राहत संकलनको कुराहरू आइराखेको छ, कतिपयले आफू खुसी राहत संकलन गरिराख्नु भएको छ र कतिले क्यास पनि जम्मा गरिराख्नु भएको छ, यसका बारेमा पनि केही छलफल भयो?
4: त्यस विषयमा पनि मुख्य यस विषयमै केन्द्रित रहेर छलफलहरू भइरहेको थियो। यो राहत नगद संकलनलाई चाहिँ स्पष्ट रूपमा नेपाल सरकारले पहिले नै सूचना जारी गरिसकेको छ, आफू खुसी यो नगर्ने र नगद संकलन नै नगर्ने, सिधै प्रधानमन्त्री राहत कोषमा को क्युआरमा विश्वस्त भएर आफूले योगदान गर्ने विषय पहिला नै आइसकेको छ। त्यसरी जहाँसम्म यो वस्तुगत सहायताको विषय छ, वस्तुगत सहायतालाई चाहिँ हामीले अहिले तत्काल संकलन नगर्ने तर विवरण अध्यावधिक राख्ने, म के गर्न सक्छु अहिले योगदान के गर्न सक्छु भन्नेमा चाहिँ आफू ढुक्क भएर त्यस्ता सामानहरू तयारी अवस्थामा राख्ने तर संकलन नगर्ने र आवश्यक परेपछि अब दोस्रो तेस्रो हप्तामा आवश्यक पर्न सक्छ त्यहाँ जुन राहत थुप्रेर बसेको अवस्था छ त्यो राहत त्यहाँ सकिएपछि र बाटोहरूको पनि ढुवानीको माध्यम पनि सुनिश्चित भइसकेपछि यसपछि दाङ जिल्ला लगायतका यो अलि परका जिल्लाहरूबाट चाहिँ जानेछ र त्यस वखत चाहिँ हामी त्यसको लागि तयारी अवस्थामा रहने पनि हामी आज सामूहिक एउटा निर्णय गरेका छौँ।
3: दाङ जिल्लाबाट विभिन्न कामका सिलसिलामा त्यहाँ पुग्नुभएकाहरूको अहिले विवरणहरू आउने क्रम जारी छ, अहिलेसम्म 50-52 जनाको त्यो लिस्ट आउट गरिसकेको छ प्रशासनले, त्यो अझै आउने क्रममा छ अथवा सूचना यो यसको

0: महादेवहरूलाई पनि अनुरोध गरेर उहाँहरू समक्ष आफ्ना परिवारहरू कहाँ छन् यदि कोही सम्पर्कमा छैनन् भने जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालीन सञ्चालन केन्द्र र नजिकको प्रहरी कार्यालयमा चाहिँ सम्पर्क गर्नको लागि चाहिँ अनुरोध गर्ने र त्यसको लागि यो व्यवस्थापन समितिले सञ्चार माध्यमहरूलाई पनि विशेष अनुरोध गरेको छ।
1: अहिलेसम्म दाङबाट मिसिङ हुनुभएका अथवा सम्पर्कविहीन हुनुभएकाहरूको कसैको शवको पहिचान भयो र भन्ने त्यस्तो केही खबर आएको छ? यहाँ त बाढ़ी प्रभावित क्षेत्रमा निरन्तर सम्पर्कमा हुनुहुन्छ, केही छ त्यस्तो?
0: यो हामी निरन्तर सम्पर्कमा छौं र अहिलेसम्म कोही घाइते अथवा हताहत भएको जानकारी हामीलाई प्राप्त भएको छैन। तर म यो जो शव व्यवस्थापनको सन्दर्भमा हामी चितवन जान्छौँ, हेर्छौँ, डीएनएको सन्दर्भमा के हो भनेर मसँग धेरैजनाले जिज्ञासा राखिरहनु भएको हुनाले स्पष्ट आधिकारिक धारणा केन्द्रबाट पनि आइसकेको छैन। तर मैले बिहान जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीज्यूसँग सम्पर्क गरेको थिएँ। उहाँले चाहिँ यो फेस म्याचिङ भएको अवस्थामा चाहिँ यदि परिवारजनले डीएनए दिएन चाहेमा चाहिँ सम्पर्क राख्न सकिने चितवनमा भनेर जानकारी दिनुभएको छ। त्यसको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा क्यूआर कोड छ, त्यहाँ गएर क्यूआर कोड स्क्यान गरिसकेपछि त्यहाँ विभिन्न शवहरूको तस्विर छ। यदि त्यसमा आफ्नो फेस म्याचिङ अथवा आफ्नो परिवारको हो भन्ने आफूलाई लाग्छ भने त्यस अवस्थामा चाहिँ त्यहाँ गएर सम्पर्क राख्न सकिने उहाँले जानकारी दिनुभएको छ। र त्यसै गरी सबैलाई अनुरोध गर्नको लागि पनि हामीले आज विपद व्यवस्थापन समितिको बैठकमा सबैलाई जानकारी गराएका थियौँ।
1: अन्तमा त्यहाँ बाढ़ी प्रभावित क्षेत्रमा यहाँले निरन्तर सम्पर्क गरिराख्दाखेरि त्यहाँ कस्तो खालको राहतको आवश्यकता छ एउटा कुरा, र अर्को कुरा यहाँ आफू खुशी राहत संकलन गरेर त्यहाँ पुग्नेहरूको पनि भीड़ लागिराखेको छ, सड़कले साथ दिइराखेको छैन, मौसमले साथ दिइराखेको छैन, त्यसको बारेमा के भन्नुहुन्छ?
0: अब हामीले अहिले राहत चाहिँ कसरी संकलन जथाभावी संकलन नगरौं, जहाँ त्यहाँ जे आवश्यक छ त्यो संकलन गर्ने हो, हामीसँग जे छ त्यो संकलन गरेर यत्तिकै बिना सञ्चार केही यस्तो हावाको भरमा कुद्ने अवस्था चाहिँ होइन। किनकि यसरी कुद्दै जाँदाखेरि सड़क कहीँ छैन, यात्राको कठिनाई छ, अब विपदको सामना गरिरहेको प्रहरी क्षेत्रमा सहयोग गर्न जाँदा आफै विपदमा परिने हो कि भन्ने अवस्था छ अहिले। त्यही भएर निर्धक्का साथ हामी जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालीन सञ्चालन केन्द्र र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्रै दोस्रो अर्को हप्ता अथवा हामी सूचना जारी गर्छौं, हामी आह्वान गर्छौं तपाईँहरूको विवरण सहितको जुन हामीले प्राप्त गर्छौं तत्पश्चात चाहिँ यहाँहरू जानुहुनेछ भनेर हामी ढुक्कसँग त्यहाँ पुग्ने वातावरण कहीँ सुनिश्चित गर्नेछौं।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाँत, फोन नम्बर 082-5-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको
11: इन्डोस्कोपी सेवा,
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
7: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-5-60-734 र 082-5-60-138।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौं। थप जानकारी का लागि नया बजार हाट जोड़नी नसा तथा मेरुदंड उपचार केन्द्र

0: घोराई 14 नया बजार दाङ शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हस्पिटल को ठीक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
1: अब बाँकी समाचार। दाङको सल्यानको बागसौरमा झण्डै 2 करोड़ रूपियाँको लागतमा खानेपानी आयोजना निर्माण शुरू भएको छ। बागसौर नगरपालिका वडा नम्बर 5 शिर्पका कुल 123 घरदूरीको लागि 1,81,85,695 रूपियाँको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरू भएको हो। लिफ्ट खानेपानी आयोजनाको हालै शिलान्यास गरिएको छ। बागसौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले एक कार्यक्रमका बीच खानेपानी आयोजनाको शिलान्यास गर्नुभएको हो। शिलान्यास गर्दै नगर प्रमुख गौतमले नगरपालिकाका ग्रामीण बस्तीहरूमा खानेपानी पुर्याउनका लागि सुस्बा परियोजनाले उल्लेखनीय भूमिका खेलेको बताउनुभयो। बागसौर नगरपालिकाभित्र ग्राभिटी सम्भव नभएका बस्तीहरूमा हामीले लिफ्ट प्रणालीका आयोजनाहरू निर्माण गरेका छौं। यसले पानीको अभाव भएका ग्रामीण बस्तीहरूमा पानी सहज पहुँच पुगेको छ। यो हाम्रो उपलब्धि हो। नगर प्रमुख गौतमले भन्नुभयो, ग्राभिटी भन्दा लिफ्ट प्रणाली बढ़ी खर्चिलो भए पनि माथि माथिका बस्तीहरूमा पानीको पहुँच पुर्याउनका लागि यो भन्दा अर्को विकल्प नभएको उहाँको भनाइरहेको छ। परियोजनाले सबै कामहरू समयमा सम्पन्न गर्ने तथा परियोजनाबाट समुदाय स्तरमा मानिसहरू सन्तुष्ट रहेको उहाँको भनाइरहेको छ। अहिलेसम्मका सबै आयोजनाहरू समयमा सम्पन्न गरिएका छन्। यहाँहरूले पनि समयमा सीमाभित्र योजना सम्पन्न गरेर घर घरमा खानेपानी पुर्याउने विश्वास गरेको नगरपालिकाले जनाएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा बुद्धिपुनले खबर लेख्नु भएको छ।
2: गढ़वा गाउँपालिका वडान नम्बर 6 र 7 सञ्चालन गरिएको निशुल्क आँखा चेक जाँच तथा उपचार शिविरबाट 222 जना नागरिक लाभान्वित भएका छन्। 2 दिन सञ्चालन भएको शिविरमा आँखा परीक्षण गरिएका मध्ये 26 जनामा मोतियाबिन्दु पहिचान भएको छ। गढ़वा गाउँपालिकाको समन्वय तथा किबा फाउण्डेशनको सहयोगमा समुदाय स्तरमै आँखा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले विभिन्न शिविर सञ्चालन गरिएको हो। शिविरमा स्थानीय नागरिकको निशुल्क आँखा परीक्षणसँगै आवश्यक औषधि समेत वितरण गरिएको थियो। आजको गणतन्त्र दैनिकमा आलोक भावुकले यो खबर लेख्नु भएको छ।
1: बाढ़ी पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि मार्क इन्टरनेशनल कलेज घोराहीले 1.5 लाख भन्दा बढ़ी रूपियाँ सहयोग गरेको छ। कलेजका प्राध्यापकहरू र कलेजका तर्फबाट 1,35,011 रूपियाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो। सहयोग रकम मध्ये मार्क इन्टरनेशनल कलेजका प्राध्यापकहरूबाट 1,03,011 रूपियाँ र कलेजका तर्फबाट 50,000 रूपियाँ गरी 1,53,011 रूपियाँ सहयोग गरिएको मार्क इन्टरनेशनल कलेजका प्रमुख लालमणी बसेलले जानकारी दिनुभएको छ।
2: त्यसै गरी घोराई स्थित उपमहानगरपालिका वडा नम्बर 10 एप्पल मन्टेसोरी विद्यालयले देशका विभिन्न स्थानमा गएको विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि सहयोग गरेको छ। विद्यालयले विशेष गरी रसुवाका पहिरो पीड़ितहरूका लागि 25,000 रूपियाँ आर्थिक सहायता प्रदान गरेको छ। त्यस्तै राप्ती गाउँपालिकाभित्रका विभिन्न संघ संस्थाहरूले प्रधानमन्त्री विपद कोषमा रकम जम्मा गरेका छन्। राप्ती गाउँपालिका 5 सिसनियामा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले 2,04,905 रूपियाँ जम्मा गरेको छ। त्यस्तै चेम्बर अफ कमर्स संस्थाले कोषबाट 10,105 रूपियाँ सहयोग गरेको छ। त्यस्तै गरेर राप्ती गाउँपालिका 4 मौरीघाटमा रहेको सर्वहित बचत ऋण सहकारी संस्थाले 66,666 रूपियाँ सहयोग गरेको छ। त्यस्तै राप्ती गाउँपालिका 8 पिपरीमा रहेको प्रगति नगर शहरी खानेपानी तथा सरसफाई समितिले 26,000 रूपियाँ सहयोग गरेको छ। त्यसै गरेर बाढ़ी पहिरो प्रभावितहरूका लागि ज्ञानज्योति फाउण्डेशनले 15,555 रूपियाँ आर्थिक सहयोग गरेको छ। त्यसै गरेर बाढ़ी पहिरो प्रभावितहरूका लागि ज्योतिपुञ्ज एजुकेशनल ग्रुप अन्तर्गत 2 विद्यालयले 3 लाख रूपियाँ भन्दा बढ़ी सहयोग गरेका छन्। आजका विभिन्न पत्र पत्रिकाहरूमा खबर छ। अब लागौ यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा किन पढ्ने र के पढ्ने दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। नराम्रा पुस्तकले त जीवनलाई बराल्छन् र कठिन बनाउँछन्। म आफै पनि पुस्तक बिना बाँच्न सक्दिन भन्छु। पुस्तकबाट अलग्गै राख्नु मेरा निम्ति सबैभन्दा ठूलो सजाय हुनेछ। माछाका निम्ति पानी जस्तै मेरा निम्ति पुस्तक हुन् विचारमा भनिएको छ। उच्च राष्ट्रिय चेतना र रणनीतिक सन्तुलन गणेश आचार्यको विचार छापिएको छ भने जलवायु न्यायका लागि विश्वव्यापी पहल आवश्यक शीर्षकमा आजको युगबोध दैनिकले सम्पादकीय लेखेको छ र सबैको समन्वयकारी प्रयासबाट विपदको सामना गर्न सकिन्छ। धर्मराज उप्रेतीसँगको यो अन्तर्वार्ता पनि छापिएको छ।
1: त्यसै गरी आजको गणतन्त्र राष्ट्रिय दैनिकले आखिर कम्युनिष्ट आन्दोलन किन बारम्बार टुटफुट र विग्रहमा परिणत भयो र हुन्छ शीर्षकमा रामबहादुर जीशीको विचारलाई छापिएको छ। त्यसै गरी रसुवामा आएको भीषण बाढीपछि प्राकृतिक विपत्तिबाट मुक्ति पाउन सबैले हातेमालो गरौं शीर्षकमा सबिन प्रियसनको विचारलाई पनि छापिएको छ। त्यसै गरी प्राकृतिक विपत्तिबाट बस्न विशेष सावधानी आवश्यक शीर्षकमा सम्पादकीय छापेको छ आजको गणतन्त्र राष्ट्रिय दैनिकले।
2: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
1: अनि म देवाभूषाल पनि विदा हुन्छौ।
2: नमस्कार।
3: बटेकोशी बाढ़ी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित पार्न बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ़ने दलहरूबीच सहमति। रूसी आक्रमण परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु र विनाशकारी बाढ़ीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण स्थगित।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क होस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपसी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका नरहेको बताउनुभयो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको प्रधानमन्त्री शाहको भनाई छ। हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई दिनै पर्ने उहाँको भनाई छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढ़ीपछि खोज उद्धार र राहत वितरणबाट अगाडि बढ़दै पुनस्थापनातर्फ सरकार अग्रसर भइरहेको समेत उल्लेख गर्नुभएको छ। उहाँले बाढ़ी प्रभावित क्षेत्रका लागि हिजो 1 अर्ब रूपियाँ निकासा गरिएको पनि जानकारी दिनुभएको छ। बाढ़ीका कारण क्षतिग्रस्त मुगलिन काठमाडौँ सड़कको कृष्णवीर खण्ड भदौ महिनाभित्रै मरमत सम्पन्न गरी सञ्चालनमा ल्याइने पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। उहाँले बाढ़ी प्रभावित क्षेत्रमा यातायात सञ्चालनका लागि अस्थायी संरचना राख्न शुरू भइसकेको जानकारी दिनुभयो। साथै प्रभावित क्षेत्रका नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य बचाउन आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनस्थापनातर्फ लागेको उहाँको भनाई छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु भएका मध्ये हालसम्म 1093 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 45, नुवाकोटमा 151, धादिङमा 57, चितवनमा 321, गोरखामा 66, तनहुमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 190 र भारतमा 9 जना गरी 1093 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूमध्ये 1082 शव जाँच मुसुलका सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। साथै पहिचान नभएका 911 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रहरूबाट 6541 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका 4571 जनाको खोजी भइरहेको छ। गृहमन्त्री सुदन गुरूङले बाढ़ी प्रभावितको उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन भइरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरूङले संघ प्रदेश र स्थानीय तहको आपसी समन्वयमा उद्धार र राहतको काम भइरहेको जानकारी दिनुभयो।
5: स्थानीय निकायहरू हामीसँग एक्टिभली उहाँहरूले काम गरिराख्नु भएको छ। कति ठाउँमा उहाँहरू आफै पनि पीड़ामा हुनुहुन्छ, त्यही भएर कतिजना वडा अध्यक्ष हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि हामीलाई अहिलेसम्म एक्ज्याक्ट डेटा पनि हामीसँग आइ नपुगेको अवस्थामा हामीले आफ्नो सक्ने प्रयास नेपाल सरकारले, स्थानीय सरकारले, प्रदेश सरकारले सम्पूर्ण आफ्नो जिम्मेवारीलाई बोध गर्दै उहाँले निभाउनु भएको छ जस्तो लाग्छ मेरो विचारमा। मैले त्यही नै देखाएको, मैले जे देखेको तपाईँलाई त्यही नै बोलेको छु।
3: गृहमन्त्री गुरूङले भारत र चीनलाई पनि उद्धारका लागि आग्रह गरिएको र विदेशी विज्ञहरूले नेपाली सेनाको नेतृत्वमा जलविद्युत आयोजनाहरूमा हराइरहेकाहरूको खोजी भइरहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष साना ठूला प्राकृतिक प्रकोपका घटना बिहोर्नु परेको बताउनुभयो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी बाढ़ी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ़ने सहमति भएको छ। सिंहदरबारमा हिजो बसेको प्रमुख राजनैतिक दलका दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपदको प्रतिकारमा लाग्नुपर्ने निष्कर्ष निकालिएको हो। यस्तै बैठकमा विपदपछिको पुनस्थापना र पुननिर्माणका लागि समेत राजनैतिक संयन्त्र बनाएर राष्ट्रिय सहमतिका साथ अगाडि बढ़ने सहमति भएको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
6: केन्द्रमा रासोपाका सभापति रवि लामिछानेज्यूको चाहिँ नि इनिसिएसनमा अग्रसरतामा जुन केन्द्रीय रूपमा चाहिँ राजनैतिक तवरमा उच्चस्तरीय राजनैतिक संरचना संयन्त्र चाहिँ अहिले हामीले यो बनेको छ, यो लुज नेटवर्कको रूपमा चाहिँ अहिले रहेको छ। यही खालको संयन्त्र चाहिँ यही खालको सर्वदलीय बैठकहरू, संयन्त्र भन्दा पनि सर्वदलीय बैठकहरू, छलफलहरू चाहिँ अब बागमती प्रदेशमा पनि र त्यस्तै गरेर चाहिँ बाढ़ी प्रभावित सबै जिल्लामा र बाढ़ी प्रभावित सबै स्थानीय पालिकाहरूमा चाहिँ यो सर्वदलीय बैठकहरू संयन्त्रहरू बनाएर चाहिँ बाढ़ीको सामना गर्ने कुराहरूमा अगाडि बढ़नको लागि यही बैठकमा सहमति भएको कुराहरू पनि म तपाईँहरूलाई जानकारी गराउँछु।
3: राष्ट्रिय संकटका बेला नागरिकको जीवधनको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने सुझाव बैठकमा आफूहरूले दिएको कांग्रेस प्रवक्ता देवराज चालिसाले बताउनुभयो।
7: नेपाली कंग्रेस स्पष्ट छ, पार्टी पनि सरकारकै अङ्ग हो, यसमा पक्ष विपक्ष हुँदैन। राष्ट्रिय संकटमा सबै एक पक्ष हुन्छ, जीवन पीड़ित जनताको पक्षमा, राहत र उद्धारको पक्षमा सबै हामी एकजुट छौ। हाम्रो धारणा क्लियर छ, यसमा हामी सरकारको साथमा छौ। सरकारलाई समर्थन गर्नु भनेको अर्थ यो होइन कि सरकारको कमजोरीलाई मौन समर्थन गर्नु पनि होइन। ल्याप्सेसहरू हुन्छ, हाम्रो म्यानेजरियल स्किलका अभावले, नीतिगत त्रुटिका कारणले कहिलेकाहीँ अप्ठ्याराहरू देखिन्छन्, अप्ठ्याराहरू हुन्छन्। ती अप्ठ्याराहरू हामीले उजागर रहने कि समाधान सुझावको रूपमा, सकारात्मक सुझावको रूपमा, सहयोगीको रूपमा हामीले सुझाव दिने हो र सुझाव दिने क्रममा हामीले सुझाव पनि दिँदै आएका छौं।
3: संकटको बेला प्रधानमन्त्रीले नै अग्रसरता लिएर दलहरूसँग कुरा गर्दा प्रभावकारी हुने सुझाव आफूहरूले बैठकमा दिएको एमाले नेता प्रदीप गेवालीले बताउनुभयो।
8: राष्ट्रपाले गर्यो राम्रो भयो, तर यो काम सरकारले गर्नुपर्थ्यो भनेर मैले सुरुमै आफ्नो अब्जर्भेसन राखिसकेपछि मलाई यसमा थप भनिरहनु परेन, सरकारले अग्रसरता लिनु जरुरी छ। अर्को कुरा हामीले भन्यौँ खास गरेर कनेक्टिभिटी जोड्ने कुरा, त्रिशुलीको वारिपारी कनेक्टिभिटी छैन, अहिले पक्की पुल बनाउनु टाइम लाग्छ, इभन डेली ब्रिज बनाउनु पनि टाइम लाग्छ भने ट्विनहरू बनाएर पनि सामानहरू ओभरदोर गराउनको निम्ति सहयोग गर्न सकिन्छ, त्यो त दुई तिन दिन चार दिनमै स्थापित गर्न सकिन्छ। बाटोहरू रसुवासम्म ढुन्सेसम्म जनतन पुगेको छ, त्यहाँभन्दा अगाडि पुगेको छैन, यो कनेक्टिभिटीमा सरकारले एकदम फोकस गरोस्।
3: यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले संघ प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय हुन नसक्दा प्रभावितसम्म राहत पुग्न नसकेको हुनाले यसमा ध्यान दिन सुझाव दिएको बताउनुभयो।
2: राहतको कुराहरू वितरण कुरा अहिले चाहिँ न्यायचित हुने आवश्यक ठाउँमा पुग्नुपर्ने यसमा सरकारको ध्यान जाओस् भनेका छौँ। साथसाथै अब पुनस्थापना शुरू हो, विद्यालयहरू बन्द छन्, अब बिस्तारै शुरू गर्नु पर्ला, घर परिवार दसौँ हजार घर परिवार विस्थापित भएर बसेको छ, होल्डिङ सेन्टरमा त कति दिन बस्छ र बिस्तारै अब त्यस्ता ठाउँहरू छानेर अब पुनस्थापना शुरू गर्नु पर्ला, पुनस्थापना पुनर्निर्माणसम्म जान हामी मिलेर काम गर्ने, यो देशको चाहिँ समस्या हो, यो पार्टी विशेष सरकार विशेषको होइन।
3: यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले विश्व तापमान वृद्धिका कारण नेपालले अकल्पनीय क्षति बेहोर्नु परेको हुनाले यसको उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनुपर्ने बताउनुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढ़ीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढ़ीबारे जानकारी दिन मन्त्रालयले हिजो गरेको नियमित पत्रकार सम्मेलनमा बाढ़ीमा संकलन गरिएका शव पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरिएको हो। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। हिजो बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण एवं विपद व्यवस्थापनका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेका 7 स्थानीय तहले 1 करोड़ भन्दा बढ़ी सहयोग गरेका छन्। जिल्ला स्थित राजनैतिक दल संघ संस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरिरहेका छन्। सरकारले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोगहरू फैलिन नदिन विशेष निगरानी र प्रतिकारका गतिविधिहरूलाई तीव्रता दिएको छ। स्वास्थ्य तथा खाद्य सूक्ष्मता मन्त्रालयका सहसचिव हेमन्त चन्द्र ओझाका अनुसार मन्त्रालयको स्वास्थ्य संकटकाल तथा विपद व्यवस्थापन एकाई र स्वास्थ्य आपतकालीन संचालन केन्द्रले प्रभावित क्षेत्रमा संक्रामक रोग नियन्त्रण तथा स्वास्थ्य प्रतिकारको नेतृत्व गरिरहेका छन्। रसुवा बाढ़ीपछि हराइरहेका जुम्लाका नागरिकमध्ये हालसम्म 28 जना सम्पर्कमा आएका छन्। सबैभन्दा बढ़ी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 76 जना मध्ये हालसम्म 23 जना मात्र सम्पर्कमा आएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। प्रमुख जिल्लाधिकारी तेज प्रकाश पुरसाईले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका 99 जनाको नाम ठेगाना पुष्टि भएको छ। राष्ट्रमा दिगो शान्ति समृद्धि तथा लोक कल्याणको कामनासहित हिजो पशुपतिनाथ मन्दिरमा विशेष महारुद्री सहितको क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकासको संचालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल गणेशले मूल मन्दिर परिसरमा देशमा शान्तिको संकल्पसहित महारुद्राभिषेक शुभारम्भ गर्नुभयो। रसुवा बाढ़ीमा परि जीवन गुमाएका, हराइरहेका र घाइते भएकाको कल्याणको कामनाले महारुद्राभिषेक गरिएको हो। नेपाल टेलिकमले भोटेकोशी बाढ़ीबाट प्रभावित थप 3 वटा क्षेत्रमा पुनः सेवा संचालनमा ल्याएको छ। हिजो दार्जीलिङको कल्लेरी र नुवाकोटको भद्रटार, थफरेक तथा पोषणटार क्षेत्रमा पुनः सेवा संचालनमा आएका हुन्। यो सँगै बाढ़ीबाट प्रभावित नेपाल टेलिकमका 120 मध्ये 113 साइट संचालनमा आएका नेपाल टेलिकमले जानकारी दिएको छ। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातोपानी पारिरहेको झाङ्गु फुट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएको उहाँले जानकारी दिनुभएको छ। राष्ट्रसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोल प्रसाद अर्यालले भोटेकोशी बाढ़ी र त्यसले निम्ति आएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ। यसअघि बाढ़ीका कारण गत 10 गते प्रतिनिधि सभा अर्को सूचना नहुँदासम्मका लागि स्थगन गरिएको थियो। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकाको तस्वीर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जाल एवं संचार माध्यममा पोस्ट नगर्न सम्बन्धित सबैमा अपील गरेको छ। परिषदका अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले हिजो एक सूचना जारी गर्दै बाल बालिकाको गोपनीयता कायम राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत माओ मिङले हिजो भेटवार्ता गर्नुभएको छ। सभापति लामिछानेको बुढानीलकण्ठ स्थित निवासमा भएको भेटमा भोटेकोशी बाढ़ीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उक्त भेटमा राजदूत मिङले भोटेकोशी बाढ़ीबाट भएको क्षतिबारे दुःख व्यक्त गर्नुभयो। खोज उद्धारदेखि पुननिर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उहाँले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिनुभयो। भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढ़ीलाई जलवायु परिवर्तनले बढ़ाउँदै लगेको चरम प्राकृतिक घटनाको ज्वलन्त उदाहरणका रूपमा लिइएको छ। प्राप्त तथ्य जानकारी तथा भू उपग्रह तस्वीरहरूको अध्ययनपछि विज्ञहरूले यस बाढ़ीको मुख्य कारण हिम पहिरो रहेको निष्कर्ष निकालेका छन्। बालिका मादेनको रिपोर्ट।
9: भोटेकोशी बाढ़ीले बगाएका घरहरू, उजाड़िएका बस्तीहरू र आफन्त गुमाएका परिवारको पीड़ाले यो विपद कति भयावह थियो भन्ने कुरा बयान गरिरहेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ताहरूले भोटेकोशी बाढ़ीको असाधारण शक्तिलाई लिएर यस बाढ़ीलाई हिमाली सुनामीको नाम दिनुपर्ने बताइरहेका छन्। अर्कोतर्फ जलवायु परिवर्तन, यसले बढ़ाइरहेको जोखिम, राज्यको जिम्मेवारी, दायित्व र पूर्व तयारीका विषयमा पनि प्रश्नहरू उठिरहेका छन्। सन्दर्भमा लेखक तथा वातावरण पत्रकार रमेश भूषालले सामाजिक सञ्जालमा रसुवा बाढ़ीबारे लेख्दै यसलाई अकल्पनीय भन्न नमिले तर्क गर्नुभएको छ। मेलम्ची रोसी वा दशक अघिको सेती बाढ़ी देखेका हामीले यसलाई अकल्पनीय भन्न मिल्दैन, हामीले त पूर्व कल्पना गर्न सक्नु पर्थ्यो जहाँ हामी चुक्यौं, भूषालको टिप्पणी छ। देशले अकल्पनीय क्षति नोक्सानी बेहोर्नु परेको यत्रो शक्तिशाली बाढ़ी कसरी आयो भन्ने जिज्ञासामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सह प्राध्यापक जलवायु तथा हिमताल डाक्टर सुदीप ठकुरी भन्नुहुन्छ,
10: यसको मुख्य कारण त यो आइस एभलान्स हुन्छ। लामथाङ लिरुङको उत्तरपट्टि रहेको ग्लेसियरको आइस चाहिँ झरेर त्यो चाहिँ अब झन्डै 5,052 मिटर जनसुनमा चाहिँ त्यो एलिभेसनमा रहेको थियो। त्यो चाहिँ झन्डै झरेर चाहिँ 2,000 मिटर तल चाहिँ गयो अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ अब उत्तरतिरबाट बगेर आएको तिब्बतको एउटा खोला थियो होइन, त्यो खोलाबाट चाहिँ अब मार्फत हुँदै तल नेपालतिर चाहिँ छिर्यो अनि त्यसले गर्दाखेरि नै बाढी हो।
9: डाक्टर ठकुरीले विगतमा पनि सोही क्षेत्रमा हिमताल फुटेर आएको भौगोलिक अवस्थितिका कारण भोटेकोशी क्षेत्र सधैँ जोखिमयुक्त रहेको अवस्थामा जलवायु परिवर्तनका कारण एक्सट्रिम इभेन्ट अर्थात चरम प्राकृतिक घटनाका रूपमा यस बाढ़ीलाई लिन सकिने बताउनुभयो।
10: अब गत वर्ष 14 महिना पहिला चाहिँ ठाउँमा पनि एउटा बाढी आयो तर कारण अर्को थियो हुन चाहिँ त्यहाँ चाहिँ ताल ड्रेन भएर चाहिँ त्यसबाट चाहिँ आएको थियो तर यो यस्तो खालको कारणहरू चाहिँ अब हाम्रो यो भूगोलमा भइरहेको कारण हो र त्यसले गर्दाखेरि क्षति पुग्न सक्छ, यस्तो खालको जोखिमहरू हुन सक्छ भन्ने कुरा चाहिँ थियो। यस्तो खालको घटना चाहिँ हुन सक्थ्यो तर अब यो क्षतिको आकलन चाहिँ थिएन। जलवायु परिवर्तनको कन्टेक्स्टमा हेर्ने हो भने पनि होइन यस्तो खालका एक्सट्रिम इभेन्टहरू हुन सक्छ भनिन्छ, त्यसैको एउटा उदाहरणको रूपमा चाहिँ यो पनि हुन सक्छ।
9: भविष्यमा यस्ता विनाशकारी बाढी पहिरोको जोखिमबाट बस्न उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा रियल टाइम क्यामेरा, जलसतह नाप्ने सेन्सर र आधुनिक अर्ली वार्निङ सिस्टम विस्तार गरी हरदम तयारी अवस्थामा रहने तथा वैज्ञानिक तथ्यमा आधारित योजना बनाएर मात्र बस्ती बसाल्ने तथा पूर्वाधार निर्माण गरिनुपर्ने सुझाव दिनुहुन्छ। डाक्टर ठकुरी,
10: हाम्रो भौगोलिक व्यवस्था जुन तरिकाले बसिरहेका छौँ होइन, त्यहाँ जतिखेर पनि यस्ता खालका घटनाहरू हुन सक्ने सम्भावनाहरू छन्। नेपालमै हेर्ने हो भने 1500 भन्दा बढी तालहरू चाहिँ छन्। त्यसमा पनि केही तालहरू चाहिँ अति जोखिमयुक्त तालहरू, विगतको घटनाहरू हेर्ने हो भने पनि त्यस्तो खालको सम्भावना धेरै देखिन्छ। भनेपछि पहिलो भनेको चाहिँ हामीले हरदम तयारी अवस्थामै रहनुपर्छ भन्ने हो। एउटा त विपद पर्यो भने कसरी एड्रेस गर्ने त्यसलाई।
0: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्यामा पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: हिराले खाएको दाँत निकाल्ने,
12: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
11: खाली ठाउँमा दाँत राख्ने,
12: दाँतको जरीदेखि उपचार गर्ने,
11: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
12: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
13: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
14: आया, मम्मी मम्मी दाँत दुख्यो।
15: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
17: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
17: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
17: सम्पर्क फोन नम्बर 082-595-222।
15: रोड टुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
21: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
20: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
22: शुद्ध महका लागि कहाँ जाने त?
23: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
22: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
24: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
25: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
24: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
26: भर्ना सम्बन्धी सूचना।
0: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
26: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 082-585-163, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2-86।
27: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
28: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा।
27: उपलब्ध शल्यक्रियाहरू।
28: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया।
27: बालबालिकाको न्युरो सर्जरी।
28: हात खुट्टाका नसा, पेरिफेरल नर्भ को शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
27: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
28: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
27: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
1: सीता, के भयो तिमीलाई? गुम्सेर बसिछौ
3: के हुनु नि? बिहे भएको 6-6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
1: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै यात्रा हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
28: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
27: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
27: छाती, दम, निमोनिया, खोकी, छेरोग,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
27: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
27: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
27: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
27: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
27: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
27: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
28: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478-26001।
7: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
8: सञ्चालक नरेश कुमार श्रेष्ठ।
28: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
27: उपचार हुने रोगहरू:
28: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
27: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
28: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
27: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
28: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
27: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
28: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
10: भर्ना खुल्यो।
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
11: हाम्रा विशेषताहरू:
10: उत्कृष्ट शैक्षिक वातावरण,
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
10: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
12: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
13: सम्पर्क फोन 081-536-086
10: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामीले प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरूमा आइसकेका छौं आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्य पश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radioMP.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा संचालित कार्यक्रम हो सामान्यतः यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनआवाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ आजको हाम्रो कार्यक्रम नियमित विषयभन्दा केही फरक छ अहिले हाम्रो देश एउटा गम्भीर प्राकृतिक विपदको सामना गरिरहेको छ बाढ़ी र पहिरोका कारण धेरैले ज्यान गुमाएका छन् धेरै परिवार विस्थापित भएका छन् र हजारौं मानिसले आफ्नो घर परिवार सम्पत्ति रोजगारी र वर्षौंको मेहनत गुमाएका छन् यो क्षति केवल भौतिक संरचनाको क्षति होइन यो एउटा परिवारको सपना गुम्नु हो एउटा अभिभावकले आफ्नो सन्तान गुमाउनु हो एउटा सन्तानले आफ्नो अभिभावक गुमाउनु हो र कतिपय परिवारका लागि जीवनलाई फेरि शून्यबाट शुरू गर्नुपर्ने अवस्था हो यस्तो समयमा तथ्याङ्क आवश्यक छन् उद्धार र राहतका जानकारी पनि आवश्यक छन् तर त्यसभन्दा पनि आवश्यक छ मानवीय संवेदना विपदका समाचारहरू हामीले हरेक दिन सुन्छौं हेर्छौं तर ती समाचारहरूका पछाडि रहेका मानिसहरूको पीड़ा उनीहरूको अनिश्चितता उनीहरूको आशा र उनीहरूलाई आवश्यक परेको साथ त्यसलाई पनि हामीले सम्झन जरूरी छ आजको समतामा हामी बाढ़ीको समाचार मात्र प्रस्तुत गर्ने छैनौं हामी विपदको मानवीय पक्षबारे कुरा गर्नेछौ पीड़ित परिवारका आवाज सुन्नेछौ उद्धार तथा राहतमा खटिएका व्यक्तित्वहरूको अनुभव सुन्नेछौ विपद पछि देखिएका चुनौती बारे छलफल गर्नेछौ र सबैभन्दा महत्वपूर्ण यस्तो कठिन समयमा एउटा नागरिकको अर्को नागरिक प्रतिको जिम्मेवारी के हो भन्ने प्रश्न उठाउनेछौ प्राकृतिक विपद कसैको रोजाइ हुँदैन तर विपदको समयमा हामीले एक अर्का प्रति देखाउने व्यवहार भने हाम्रो रोजाइ हो कसैलाई एउटा हात चाहिएको हुन सक्छ कसैलाई सुरक्षित ठाउँ कसैलाई औषधि त कसैलाई खाना र कसैलाई केवल यति आश्वासन तपाईँ एक्लो हुनुहुन्न त्यसैले विपदले हामीलाई कमजोर बनाउन सक्छ तर हाम्रो मानवता कमजोर हुनुहुँदैन आउनुहोस् आज केही समय पीड़ितहरूको आवाजलाई सुनौ उनीहरूको अवस्थालाई बुझौं र आफूले गर्ने सहयोग बारे सोचौं यही संवेदनशील विषयसँगै आजको विशेष समताको श्रृंखलामा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत कहिलेकाहीँ प्रकृतिले दिएको एउटा संकेतलाई हामी सामान्य ठान्छौ नदी बगिरहेको हुन्छ आकाशमा बादल हुन्छ पहाड़हरू आफ्नै ठाउँमा उभिएका हुन्छन् जीवन आफ्नै गतिमा चलिरहेको हुन्छ तर कहिलेकाहीँ त्यही शान्त देखिएको प्रकृति अचानक यति तीव्र रूपमा बदलिन्छ कि मानिसलाई आफ्नो वरिपरिको संसार बुझ्न समेत केही समय लाग्छ नेपालले अहिले यस्तै एउटा कठोर क्षणको सामना गरिरहेको छ भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक र विनाशकारी बाढ़ीले केही समयमै बस्ती सड़क पुल जलविद्युत आयोजना र अन्य महत्वपूर्ण संरचनाहरूमा ठूलो क्षति पुर्यायो नदीको बहावसँगै आएको माटो ढुङ्गा र भग्नावशेषले धेरै ठाउँको भौगोलिक स्वरूप नै परिवर्तन गरिदिएको छ प्रभावित क्षेत्रका कतिपय समुदाय सम्पर्कविहीन भएका छन् कतिपय परिवार विस्थापित भएका छन् धेरै मानिस अझै आफ्ना आफन्तीको खोजीमा छन् यो सामान्य बाढ़ी थिएन यो यस्तो विपद थियो जसले मानिसलाई केही क्षणमै एउटा कठोर वास्तविकताको सामना गरायो मानिसले प्रकृतिलाई नियन्त्रण गर्न सक्दैन हामीले सड़क बनायौं पुल बनायौं ठूला आयोजना बनायौं घरहरू बनायौं भोलिको योजना बनायौं तर एउटा तीव्र प्राकृतिक प्रकोपले ती सबै संरचना भन्दा माथि आफ्नो शक्ति देखाइदियो र त्यसपछि शुरू भयो बाँचेकाहरूलाई बचाउने संघर्ष यो क्षणमा नेपाल केवल क्षतिको समाचार सुनिरहेको छैन नेपाल एउटा ठूलो मानवीय अभियानमा उभिएको छ नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल स्थानीय प्रशासन स्वास्थ्य कर्मी स्थानीय जनप्रतिनिधि स्वयंसेवक स्थानीय युवा आ आफ्नो ठाउँबाट उद्धार र राहतमा खटिएका छन् कठिन भौगोलिक अवस्था अवरूद्ध सड़क बढ्दो नदीको बहाव मौसमको चुनौती र क्षतिग्रस्त पूर्वाधारका बीच पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। सुरक्षा कर्मीहरूले मानिसलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिरहेका छन्। हेलिकप्टर मार्फत उद्धार भइरहेको छ। भग्नावशेषभित्र वा सुरुङमा फँसेका मानिससम्म पुग्न विशेष उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको छ। यस्तो समयमा एउटा उद्धार गरिएको मानिसको जीवन सयौं समाचार भन्दा ठूलो समाचार हुन्छ, किनकि विपदको समयमा सफलता भनेको एउटा ठूलो संरचना जोगाउनु होइन, एउटा जीवन जोगाउनु हो। नेपालको आफ्नै उद्धार संयन्त्रले अग्रपन्थीमा काम गरिरहेको अवस्थामा आवश्यकता अनुसार अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पनि जुटाइएको छ। भारत, चीन र दक्षिण कोरियाबाट विशेषज्ञ तथा उद्धार सहयोग आएको छ। विशेष गरी कठिन सुरुङ उद्धार, प्राविधिक खोजी र अन्य विशेषज्ञताका क्षेत्रमा बाह्य सहयोग परिचालन भएको छ। यसले हामीलाई एउटा सुन्दर कुरा सम्झाउँछ, विपदको कुनै सीमा हुँदैन र मानवताको पनि सीमा हुनु हुँदैन। आज नेपाललाई सहयोग गर्ने हात छिमेकी देशबाट आएको छ, कतैबाट उद्धार टोली आएको छ, कतैबाट राहत सामग्री आएको छ, कतैबाट आर्थिक सहयोगको प्रतिबद्धता आएको छ र कतैबाट केवल एउटा सन्देश आएको छ, नेपाल हामी तपाईँको साथमा छौं। यस्तो समयमा अन्तर्राष्ट्रिय सहयोग केवल सामग्री वा प्राविधिक सहायता मात्र होइन, यो दुःखको समयमा व्यक्त गरिएको ऐक्यबद्धता पनि हो। तर एउटा राष्ट्रको शक्ति केवल सरकार र संस्थाहरूमा हुँदैन, राष्ट्रको वास्तविक शक्ति त त्यसका नागरिकहरूमा हुन्छ। विपदको समयमा हामीले बारम्बार देख्ने गरेका छौं, एकजना नागरिकले अर्को नागरिकका लागि ढोका खोल्छ, कसैले खाना बाँड्छ, कसैले कपडा दिन्छ, कसैले आफ्नो सवारी साधन उद्धारका लागि प्रयोग गर्छ, कसैले रक्तदान गर्छ, कसैले सामाजिक सञ्जाल मार्फत आवश्यक सूचना फैलाउँछ। यही हो समाज, यही हो नागरिकता र यही हो मानवता। हामी नेपालीहरूका बारेमा धेरै कुरा गर्छौ, हामी भन्छौं हामी कठिनाईमा एक हुन्छौ, हामी दुःखमा एकअर्काको साथ दिन्छौ, हामीलाई अरूको पीड़ा आफ्नै पीड़ा जस्तो लाग्छ। आज त्यो भावना देखाउने समय हो, किनकि अहिले राहत सामग्री भन्दा ठूलो आवश्यकता छ विश्वासको। पीड़ित परिवारले विश्वास गर्न सक्नुपर्छ कि उनीहरू बिर्सिएका छैनन्। विस्थापित परिवारले विश्वास गर्न सक्नुपर्छ कि उनीहरूको पुनर्स्थापनाको कुरा हुँदैछ। हराइरहेका व्यक्तिका परिवारले विश्वास गर्न सक्नुपर्छ कि खोजी कार्य रोकिने छैन र बाँचेर फर्किएका मानिसहरूले विश्वास गर्न सक्नुपर्छ कि उनीहरू आफ्नो दुःखसँग एक्लै सामना गर्नु परेको छैन। सहयोगको अर्थ धेरै ठूलो रकम दिनु पनि होइन, आफ्नो क्षमता अनुसार सहयोग गर्नु हो, विश्वसनीय माध्यमबाट सहयोग गर्नु हो, गलत सूचना नफैलाउनु हो, पीड़ितको गोपनीयता र सम्मानको ख्याल गर्नु हो र राहतको नाममा उनीहरूको पीड़ालाई प्रदर्शनमा नबदल्नु हो, किनकि विपदमा परेको मानिस सहानुभूतिको पात्र मात्र होइन, सम्मान र अधिकार भएको नागरिक पनि हो। आज हामीले देखिरहेको राष्ट्रिय एकता केवल नारामा सीमित नहोस्, आज उठेको सहयोगको भावना भोलि पनि कायम रहोस्, आज हामीले पठाएको राहत भोलि पुननिर्माणको आधार बनोस्, आज हामीले दिएको साथ भोलि उनीहरूको नयाँ शुरूआतको शक्ति बनोस्, किनकि बाढीको पानी एक दिन घट्नेछ, सड़कहरू फेरि बन्नेछन्, पुलहरू फेरि निर्माण हुनेछन्, घरहरू फेरि उठ्नेछन्, बजारहरू फेरि चल्नेछन्, विद्यालयका ढोकाहरू फेरि खुल्नेछन्। तर त्यो सबै सम्भव बनाउन आज आवश्यकता छ निरन्तर साथको, र यहीबाट महत्वपूर्ण प्रश्न जन्मिन्छ, विपद आउँदा हामी कति तयार छौ, उद्धारका लागि हाम्रो संयन्त्र कति सक्षम छ, स्थानीय तहसँग पर्याप्त स्रोत र साधन छन् कि छैनन्, पूर्व सूचना प्रणाली कति प्रभावकारी छ, दुर्गम क्षेत्रमा संकटको सूचना कति छिटो पुग्छ र विपद सकिएपछि पुनर्स्थापनाको जिम्मेवारी कसरी पूरा हुन्छ। यी प्रश्नहरू आजको पीड़ामाथि राजनीति गर्नका लागि होइनन्, यी प्रश्नहरू भोलिको नेपाललाई सुरक्षित बनाउनका लागि हुन्। यही मानवीय भावनाले हामीलाई सम्झाउँछ, राष्ट्र केवल भूगोल होइन, राष्ट्र भनेको एक अर्काका लागि उभिन सक्ने मानिसहरूको साझा भावना हो। श्रोता, यति बेला हामी रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम समतामा छौ। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ शालिग्राम। प्राकृतिक विपदको वास्तविक प्रभाव त्यसले पुर्याएको भौतिक क्षतिमा मात्र देखिँदैन, त्यसको गहिराई बुझ्न आवश्यक हुन्छ त्यहाँ बाँचिरहेका मानिसहरूको आवाज। यस विपदमा आफ्नो घर, सम्पत्ति र आफन्त गुमाएका महिलाहरूका अनुभवले हामीलाई घटनाको अर्को असमानवीय पक्षसँग जोड्छ। उहाँहरूका लागि बाढी एउटा समाचार थिएन, यो उनीहरूले प्रत्यक्ष भोगेको विपत थियो।
1: कोही नै आउनु भएको छैन। अघि हामी त्यहाँ हेर्दा चाहिँ खै दुई तिनटा गाडीमा एकदमै फास्ट गरेर, यहाँ त त्यसको अवस्था छैन नि त, त्यसरी आइरहनु भएको थियो। को आउनु भयो, एकदमै स्कटिङ गरेर आउनु भएको थियो, उहाँहरू पनि डराउनु भयो होला। अनि अब हामी त मेरो त माइती है नजिक भएर म खान बस्न भनौँ न अलिकति जुन यो तलबाट आउनु भएको छ नि तराईबाट, जुन हाम्रो यहाँ अब कतिजना भाडामा बस्नु भएको थियो होइन, उहाँहरूको चाहिँ एकदमै के अब हाम्रो त सबैजना सुकुमवासी नै हो, तर एउटा रिलेटिभ अब एक दिन दुई दिनको छरछिमेकीले साथ भनौँ साएर सहायता दिन्छ होइन, त्यसपछि त अब दुई चार दिनको त आफ्नैहरू त बोझ हुन्छ भने त्यो त भनौँ न उनीहरूले सक्दैन। अब खानाको अभाव छ, सबै बुता तल बन्द छ, ग्यासको यतै अभाव थियो, अब चामलहरू सबै भएको पुजेको छ, अब कत्रो कत्रो थियो त सबै बजार बजार, अब एक गाँस बाँसको लागि मात्र दुई चार दिन भनौँ न टिक्यौ भने त्यसपछि केही उपाय नै छैन कि। अब फेरि त अब गर्न नि बिचरा उहाँहरूले नि गर्न नि बाँकी होला, किनभने हिजो एक्कासी भयो, केही थाहा नै नभइकन एकैचोटि त्यो बम फुट्या जस्तो टाइपको भयो होइन, उहाँहरूले पनि अहिले त आज त पुरै हेलिकप्टर एकछिन पनि गर्नु भएको छैन, अब उहाँहरूलाई नि हामीले अहिले ब्लेम लगाउने त्यस्तो हामीले त्यो गर्न नि हुँदैन होइन, किनभने सबैजना एक्कासी भयो नि त, अहिले कतिजनाले ए सरकार चोर यताउता भन्नु त्यस्तो पनि नभनिदिनु होला, किनभने उहाँहरूले पनि गरिरहनु भएको छ जस्तो लाग्छ। अब एक्कासी भएको कुरा हिजो खाना खाँदिएर ओर्ल्याएको थियो मेरो सासू मम्मीले, मेरो मम्मी उता माथि जानुभएको थियो भयो स्कुल जाने, फेरि अहिले अफिस पनि चाँडै भएर त्यो कारणले भयो स्कुल पनि चाँडै, तपाईँको मैले नि नानीलाई खाना खाँदिरहेको मेरो सासू मम्मीले ल बाढी आयो रे ल ऊ गर है भन्नुभएको थियो होइन, त्यति भन्नुभएको थियो। अनि यसो खोला हेर्न नर्मल यो अब तलै थियो सानो थियो, यसो हेरेको कहाँ आएछ छैन भनेर भने एकछिन पछि त अनि ल बाढी आयो रे भनेर भनेर, अनि फेरि एकैछिन पछि आउँदा त यहाँ गाडी घर सबै त्यो इभी गाडी मान्छेहरूको त्यो कि त्यो पुरै फ्लोटिङ भएर आउँदो रहेछ। त्यहाँनिर चाहिँ आर्मीहरू दसजना हुनुहुन्थ्यो, उहाँहरू पनि फसिरहनु भएको थियो, हाम्रो परिवार चाहिँ माथि त्यतिकै पत्र भएर आफै निकाले हजुर हाम्रै घर अब सम्पर्क केही पनि भएन, नेटवर्क केही पनि आफ्नै आफ्नो पसलबाट पाइप लिएर आएर डोरी लिएर आएर अनि चाडेर निकाले लाग एक घन्टा पछि भरेर त्यो नेदो चाहिँ जति त अनि नेदोहरू चाहिँ मात्रै दिन्छ हाम्रो पनि नसक्ने केही ठाउँ पनि भएन, अनि त्यही चेक्ने ठाउँ त्यो राख्नु अनि सम्झाउनलाई डोरीमा पिलरमा बाँधेर निकाले किचन फुट दिनाले नै त्यहाँबाट आउनु सम्झाउनै थिएन भाइ, किचन फुट दियो अनि त्यसपछि त्यो यता फुट दिनाले अनि त्यहाँबाट अनि पानी हो क्या हामीले त्यहाँबाट खोला पहिला भन्दा अलिकति जमिन थियो यसपछि खोला थियो, 20 फिट त उनी खोला थियो, अहिले अब लगभग 40 फिट जति माथि आयो खोला, पहिला पहिला चाहिँ हल्का मात्रै थियो, अब सरमा त्यो माथि पुगेर कुर्दा चाहिँ त्यो सर्प मात्रै छ पुल भेटेको थिएन त्यस्तै होला भनेर हामी पनि त्यही उसमा लाग्यो, अनि जस स्यापुरबाट फोन आयो ल ढुङ्गेबाट हट्नु भनेर चाहिँ, अनि हामीले घरमा म्याप फोन गरेर ल दौडिएर माथि माथि आउनु भन्दाखेरि गाडी अनि दुईटा तिनटा स्कुटर सामान अब कति गोदाममा भएको तिनीहरू एकदमै सबै भयो, छजना हाम्रो परिवार पाँचजना अनि एउटा अर्को मान्छेलाई नि हामीले यतै तानेर लिएर आएर छतमा लगे उधार भयो, जिउहरू एकदमै निलाममै भएको थियो अनि अनि गरेर हिजो अनि काठमाडौँ अस्ति काठमाडौँ गयो, त्यस्तो मान्छे त त्यस्तो घाउ चोट त ठुलो घाउ चोट त भएन, अलिअलि जुन जस्तो हामीले सोधेको थियौँ त्यो त हामीले त घुमे हामीले सक्दैनौँ भन्ने लागेको थियो, जे भने भगवान्ले अब साथ दिनुभयो, त्यो देख्यो अलिकति स्ल्याब देखिनाले अनि त्यहाँ लगेर अनि स्क्वायर पाइप चाडा टेकाएर अनि त्यसपछि अनि समातेर निकाले
2: खोलाको भन्दा माथि अनि घरभन्दा तल तलै यतापट्टि साइड साइड पानीले लगेन लगेन तर घर धरापमा छ बस्न चाहिँ हुँदैन, दुईटा छ काठमा हामी श्रीमन शिरमा घरमै थियो हामी अनि हाम्रो घर घरको तल तलै भारीको साथी भए हामी स्कुलमा बस्यो यहाँ माथि तल स्कुल स्कुलमा बस्यो अनि स्कुलबाट अनि त्यहाँ अनि होटेल होटेलमा बस्दै त्यता फेरि राम्रो छ हामी दुईजना सबै हिँडिरहेको छ
3: है बटेन यसरी आउँछ भन्ने विश्वासै होइन, कहिले नै आएको थिएन है बटेन, पोहोर पनि आयो भन्छ जहिले नै आयो भन्छ होइन आउँदैन थियो नि त नआउँथ्यो, त्यही भएर हामीले विश्वासै लागेन, आइपुगेपछि देखेर अनि भागेको खुट्टाको मात्रै भागेको हाम्रो जालपा देवीले यति भने बसाइ हाम्रो यहाँ सक पनि छ अब खोलामा आएर बसेको छ त है दुइटा खोलाको बिचमा बोक्ने गल्ती हो नि है मान्छेहरूको पनि बताए
4: छैन
0: उनीहरूको आवाजमा रहेको पीड़ा र अनिश्चितताले एउटा प्रश्न हामी सामु राख्छ। विपद आउँदा हामी कति तयार थियौं र विपद भइसकेपछि उद्धार, संचार, सुरक्षा र राहतका संयन्त्रहरू कति प्रभावकारी छन्।
4: यही प्रश्नलाई प्राविधिक र विपद व्यवस्थापनको दृष्टिले बुझ्न हामीले एमेचोर रेडियो अपरेटर तथा विपद व्यवस्थापनमा ह्याम एमेचोर टीमसँग आबद्ध श्री प्रशान्त न्युपानेसँग कुराकानी गरेका छौं।
0: उहाँसँग हामीले बाढ़ीको सम्भावित कारण, यसले निम्ताएको क्षति र प्रभाव, विपदको समयमा संचारको भूमिका, महिला तथा बालबालिकाको सुरक्षा र आगामी दिनमा अपनाउनु पर्ने सावधानीको बारेमा कुरा गरेका छौं।
5: यो बाढ़ी यति विनाशकारी हुनुको मुख्य कारण चाहिँ म पूर्व सूचनाको अभाव नै देख्छु, किनकि सबै कुरा यति छिटो भयो। त्यो भौगोलिक क्षेत्रमा पहिरो जान, तालको फर्मेसन हुनु र त्यो ताल चाहिँ कोलाप्स हुनु यति छिटो भयो कि यहाँ लोकल कम्युनिटिजहरूमा सूचना प्रवाह हुन्जेलसम्ममा धेरै अगाडि बढ़िसकेको थियो बाढ़ीको फ्लो। कतिको छेडपछि बाढ़ीपछि महिला र बालबालिकालाई सुरक्षा र आवश्यकतालाई निकै नै प्राथमिकतामा राखेर काम भइरहेको देखिन्छ। सबै रेस्क्यू अपरेटर्सहरू, आर्मी प्रहरी, सशस्त्र प्रहरी तथा सबै भोलिन्टियर संघ संस्थाहरूले पहिला महिलाहरू र बालबालिकाहरूलाई नै प्राथमिकतामा राखेर काम गरिरहनु भएको छ। त्यस हिसाबले हामी ह्याम रेडियो अपरेटर्सहरूले सूचनाहरू जुन माध्यमबाट पाइरहेका छौँ र जुन किसिमको पाइरहेका छौँ त्यसमा पनि हामीले के देखिरहेछौँ भने प्राथमिकता चाहिँ बालबालिकाहरू र महिलाहरूमा नै केन्द्रित भइरहेको छ। विभिन्न किसिमको उहाँहरूको आवश्यकताहरू जस्तै लाउने लुगाहरू, कपडाहरू, खानाहरू, औषधिहरू धेरै जसो महिला र बालबालिकालाई नै फोकस भएर आइरहेको छ र त्यही हिसाबले हामी यहाँ कम्युनिकेट पनि गरिरहेका छौँ आवश्यकताको सामानहरू। भविष्यमा यस्ता विपत्तिबाट उत्पन्न हुन सक्ने जोखिम र क्षतिलाई न्यूनीकरण गर्न भने हामी नागरिक र सरकार दुवैले विपत्तिका प्रकृतिहरूलाई बुझ्न जरुरी देख्छु। म ग्लोबल वार्मिङहरूसँग लड्ने र विपद सम्बन्धी पूर्व सूचनाहरू ध्यानपूर्वक सुन्ने, स्थानीय सरकारको निर्देशन पालना गर्ने, समुदाय तहमै प्राथमिक उपचार विपद व्यवस्थापन प्रतिक्रिया टोलीहरू गठन गर्ने त छँदैछ, सरकारसँग समन्वय गरेर स्थानीय तहसम्म नै संचारका वैकल्पिक माध्यमहरू पुरा गर्ने, जस्तै हरेक स्थानीय तहमा ह्याम रेडियो र इमर्जेन्सी अपरेसन सेन्टर स्थापित गर्ने र त्यो सम्बन्धी ह्याम रेडियो, एमेचर रेडियो सम्बन्धी शिक्षा हामीले विद्यालय स्तरदेखि दिन सक्यौँ भने रेडियो अपरेटर्सहरूको संख्या पनि बढ्थ्यो। र विपद व्यवस्थापनको बजेट भने केवल उद्धारमा मात्र होइन, रोकथाम र पूर्व तयारीमा पनि बढी खर्च गर्न जरुरी देखिन्छ र त्यो पूर्व तयारीमा एउटा फरक किसिमको कम्युनिकेसन माध्यम अथवा फरक किसिमको संचारको माध्यम जस्तै ह्याम रेडियोलाई पनि महत्व दिन जरुरी देखिन्छ। विपदहरूको प्रकृति नै यस्तो प्रकारको हुन्छ कि हामीले पूर्व अनुमान गर्न सक्दैनौँ साधारणतया, र पूर्व अनुमान गरे पनि कुन हदसम्म विनाश हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन र एउटा ह्याम अपरेटर भएको हिसाबले, ह्याम संचालक भएको हिसाबले मैले चाहिँ पूर्व तयारीमा आकस्मिक सम्पर्क योजना बनाइरहन नै

0: र दैनिक उपभोग्य सामानहरू एकदम तयारी अवस्थामा राख्ने र त्यसमा चाहिँ एउटा कम्युनिकेसनको उपकरण रेडियो हुन सक्छ, त्यो पनि राख्दाखेरि अझ त्यो गो ब्याग चाहिँ प्रभावकारी हुन सक्छ। ह्याम रेडियो अथवा यो एमएचओ रेडियोको महत्व चाहिँ यस्तै विपत्तिको घडीमा अझ बढी हुन्छ, किनभने हामीलाई ह्याम रेडियो अपरेट गर्नु भने कुनै नेटवर्कको माध्यम चाहिँदैन, जस्तै मोबाइल टावर अथवा इन्टरनेट डाउन हुँदा पनि हामीले रेडियो तरङ्गहरूको माध्यमबाट आफ्नो सूचनाहरू प्रसारण गर्न सक्छौ। सञ्चालन गर्न भने नेपाल सरकारबाट विशेष किसिमको अनुमति प्राप्त हुनुपर्छ, तर यो प्राप्त गरेका सञ्चालकहरूले चाहिँ विपत्ति भएको ठाउँमा गएर त्यहाँबाट निरन्तर रूपमा आफ्नो सूचनाहरू प्रसारण गर्न सक्नुहुन्छ। अहिले यस नुवाकोटको अहिले यस विपत्तिको क्षणमा पनि हाम्रो टिमबाट नवीन सर साथै दिपेश सर तुन्चेमा अवस्थित हुनुहुन्छ अहिले, र उहाँहरूले त्यहाँ आफ्नो हाई फ्रिक्वेन्सी रेडियो उपकरणहरू मार्फत त्यहाँको लोकल रेस्क्यु अपरेटर्सहरू ड्रोन पाइलटहरूसँग समन्वय गरेर सूचना निरन्तर रूपमा काठमाडौँमा प्रसारण गरिरहनु भएको छ। काठमाडौँमा भने हाम्रो प्रभु सर 9 नोभेम्बर 2 पापा नोभेम्बर र रमेश सर 9 नोभेम्बर 2 रोमे किलो यहाँ बसेर उताको सूचनाहरूलाई यहाँ कोर्डिनेट गरिरहनु भएको छ र यस कार्यलाई ओभरअल सुपरभिजन ओभरअल हेरिरहनु भएको चाहिँ हाम्रो सतीश सर सतीश कृष्ण खरेल सर 9 नोभेम्बर 1 अल्फा अल्फाले हेरिरहनु भएको छ, सबै गाइडेन्सहरू उहाँले गरिरहनु भएको छ। सूचना तथा प्रसारण विभागबाट पनि अनुप नेपाल सर जो चाहिँ एक्टिङ डिरेक्टर जेनरल हुनुहुन्छ उहाँले हामीलाई एकदम सहयोग गर्नुभएको छ। त्यसै गरी प्रधानमन्त्री कार्यालयमा हामीले यस विपत्तिको क्षणमा हामी गएर यसरी सञ्चारको माध्यम स्थापित गर्न सक्छौँ र हामीलाई कुनै इन्टरनेट कुनै मोबाइल नेटवर्कको जरुरी पर्दैन र हामी यसरी सहयोग गर्न सक्छौँ भनेर हामीले कुरा राख्दाखेरि उहाँहरूबाट पनि निकै सहयोग भयो। उहाँहरूले हाम्रो टिम मेम्बरहरूलाई हेलिकप्टरको माध्यमबाट त्यो घटेको ठाउँमा जहाँ यो बाढी पहिरोबाट पीड़ित भइरहनु भएको छ त्यहाँसम्म एयरलिफ्ट गर्ने काम गरिदिनु भयो।
1: उहाँको भनाइले एउटा महत्वपूर्ण कुरा स्पष्ट पार्छ, विपद व्यवस्थापन भनेको विपद आएपछि मात्र गरिने उद्धार होइन, पूर्व तयारी, पूर्व सूचना, प्रभावकारी सञ्चार र जोखिम न्यूनीकरण यी सबै विपद व्यवस्थापनकै महत्वपूर्ण पक्ष हुन्। तर विपदको प्रभाव सबै मानिसमा एउटै हुँदैन, विशेष गरी महिला र बालबालिका यस्तो अवस्थामा थप जोखिममा पर्न सक्छन्। सुरक्षित आश्रय, स्वच्छ पानी, स्वास्थ्य सेवा, व्यक्तिगत गोपनीयता र हिंसाबाट सुरक्षा यी आवश्यकता राहतको प्रक्रियामा पनि प्राथमिकतामा रहनुपर्छ। यही विषयमा महिला तथा बालबालिकाको सुरक्षा अवस्थालाई नजिकबाट बुझ्न हामीले बासना थापासँग कुरा गरेका छौं। विपदको समयमा सुरक्षा भन्नाले केवल बाढीको जोखिमबाट बचाउनु मात्र होइन, विस्थापन पछि पनि सुरक्षित र सम्मानजनक वातावरण सुनिश्चित गर्नु हो र यसका लागि राज्यको नीति र स्थानीय तहको सक्रियता दुवै आवश्यक हुन्छ। प्रभावित नागरिकको तत्काल आवश्यकता सम्बोधन गर्ने र राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउने जिम्मेवारी सरकारको पनि हो। यसै सन्दर्भमा हामीले मन्त्री सीता बारीसँग कुराकानी गरेका छौं। उहाँहरूको जिम्मेवारी, कार्यक्षेत्र र विपद प्रभावित समुदायका लागि भइरहेको पहलका विषयमा उहाँले राख्नु भएको धारणा अब सुनौ।
2: के समस्या छ भनेर हामी विस्तृत जानकारी आएको र हामीसँग सम्बन्धित जति पनि पाठ गर्नुभएको थियो हामीले अध्यक्षज्यूसँग भनेर पनि हामी तत्कालै रेस्पोन्स गरेर त्यहाँ समस्या समाधानहरू गरिदिनु भएको छ। त्यसको लागि रेस्पोन्सलाई म धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि अब विशेष गरेर आउनु चाहिँ काम हुने कुरा चाहिँ भइरहेको छ होइन, सबै कुरा बिस्तारै पहिलाको कतिजना काम कस्तो ठाउँमा कस्तो छ भन्ने कुरा थाहा थिएन, अब चाहिँ जानकारी हुँदैछ त्यही अनुसार चाहिँ आगामी दिनहरूमा पनि हजुरहरूले जसरी यहाँ टिम वर्कमा भएर काम गर्नुभएको छ र विभिन्न ठाउँमा पनि तपाईँको टिम वर्कमा भएर नै काम गरिरहनु भएको छ र आगामी दिनमा चाहिँ त्यसरी नै गरिदिनु होला। र विशेष गरेर चाहिँ यति बेला भनेको चाहिँ अब धेरैजना चाहिँ अब आफ्नो परिवार गुमाको कारणले गर्दा धेरैजनालाई चाहिँ अलिकति काउन्सिलिङको आवश्यकता पनि रहेको छ, त्यस सँगसँगै बालबालिकाको विषयमा पनि कतिजना प्यारेन्ट नभएको कारणले गर्दा चाहिँ अब यति बेला हराउने सँगसँगै सांस्कृतिक महिलाहरूलाई हरेक कुरा हुनसक्छ, त्यस्तो कुरामा पनि हजुरहरू सबै ठाउँमा चाहिँ टिम हराउनुहुन्छ, त्यसको लागि चाहिँ अब हाम्रो मन्त्रालयबाट
1: सरकारी प्रयास, सुरक्षा निकायको परिचालन र समुदायको सहयोगसँगै विपदको अर्को अत्यन्तै संवेदनशील पक्ष पनि छ, ज्यान गुमाएका व्यक्तिहरूको व्यवस्थापन। विपदमा मृत्यु भएपछि व्यक्तिको

0: व्यवस्थापन केवल प्रशासनिक प्रक्रिया होइन, यो मृतक प्रति सम्मान, परिवार प्रतिको संवेदनशीलता र सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। पहिचान हुन बाँकी शवको सुरक्षित व्यवस्थापन, पहिचान परिवारसँग समन्वय र अन्तिम संस्कारसम्मको प्रक्रिया अत्यन्तै संवेदनशील ढंगले अघि बढाउनु पर्ने हुन्छ। यस विषयमा हामीले डाक्टर हरिहर बस्तीसँग कुराकानी गरेका छौं। उहाँसँग हामीले विपदमा ज्यान गुमाएका व्यक्तित्वहरूको व्यवस्थापन, ज्यान गुमाएकाहरूको व्यवस्थापन, ज्यान गुमाएका शवहरूको व्यवस्थापन, स्वास्थ्य तथा सरसफाईका पक्ष र प्रभावित परिवारलाई आगामी दिनमा आवश्यक पर्ने सहयोगका विषयमा कुरा गरेका छौं।
1: भोटेकोसीको बाढीबाट भएको रञ्जनको क्षति प्रति दुःख व्यक्त गर्दै सब व्यवस्थापनमा चाहिँ हुन गइरहेको जटिलता छ। विभिन्न अस्पतालहरूमा बढीहरू रिकभर गरेर पुर्याइँदै गरिएको जम्मा गरिएको अवस्था छ, राख्ने ठाउँ नभएको अवस्था छ, अनि विभिन्न भ्रमहरू जताततै फैलाइएको अवस्था छ। यस्तो विपदमा प्राथमिक उद्देश्य पोस्टमार्टम गर्ने अथवा मृत्युको कारण पत्ता लगाउने भन्दाखेरि प्राथमिक उद्देश्य व्यक्तिको पहिचान गर्नु हो, जसलाई डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन भनेर भनिन्छ। विपदमा भएका चाहिँ भिक्टिमहरूको शनाखत प्रकाशित गरिएको गाइडलाइन, जसलाई दुईपटक संशोधन समेत गरिएको छ र रिसेन्ट संशोधन 2083 भर्खरै भएको संशोधन समेत त्यसमा समावेश छ। स्पष्टसँग भनिएको छ कि पहिचान गर्नु प्रमुख काम हो, प्रमुख उद्देश्य हो, र पहिचान दुई प्रकारले गर्न सकिन्छ। एउटा प्रारम्भिक पहिचान, जस्तो चाहिँ उसको चाहिँ आकृति, शारीरिक आकृति, लगाएको कपडा, गरगहना, खोपिएका ट्याटोहरू, कुनै खतहरू, कुनै अपरेसनहरू अथवा विशेष हुलियाका लक्षणहरूको आधारमा चाहिँ प्रारम्भिक पहिचान गरिन्छ भने त्यसबाट सम्भव भएन भने वैज्ञानिक तरिकाबाट चाहिँ पहिचान गर्ने, जसमा सबैभन्दा कमन सजिलो र छिटो भनेको चाहिँ फिङ्गर प्रिन्ट हो, औठा छाप। त्यो पछि दाँतको पनि चाहिँ यदि रेकर्डहरू सुरक्षित भएको अवस्थामा त्यो पनि चाहिँ उत्तिकै वैज्ञानिक हुन्छ, दाँतबाट गरिने परीक्षण पहिचान। र यो दुईटाबाट सम्भव भएन भने हाम्रो परिवेशमा अन्तिममा डिएनएको लागि स्याम्पल कलेक्सन समयमै गर्नुपर्ने हुन्छ र भोलि नजिकका आफन्तहरूबाट अरू कन्ट्रोल स्याम्पल लिएर त्यो तुलना गरेर व्यक्तिको पहिचान गर्न सकिन्छ। हाम्रो चाहिँ चिकित्सक साथीहरूले सबै ठाउँमा चाहिँ के अरे डकुमेन्टेसन जति सक्दो चाँडो गरेर अस्थायी चेयर बनाएर गाड्नलाई सल्लाह दिनुहुन म अनुरोध गर्दछु। र त्यो अस्थायी चेयर सुरक्षित हुन्छ किनभने मान्छे गाडेको ठाउँमा जो कोही गएर केही कुरो भएन, र 1.5 मिटर भन्दा बढी गाडी छ त्यसले गर्दा कुनै जनावरले खोतल्ने सम्भावना पनि छैन, कुहिने ओर्ने गनाउने भन्ने पनि हुँदैन। गाडी सकेपछि डिकम्पोजिसन ढिलो हुन्छ, 2-3 महिना पछि गर्यो भने पनि सम्पूर्ण सहलो बढी, 6 महिनापछि नै हामीले चाहिँ गाडेको ठाउँमा पनि चाहिँ अलिक चिसो भएको ठाउँ रहेछ भने त 6 महिना 1 वर्षसम्म इन्ट्याक्टै रहन्छ बढी, होइन गर्मी ठाउँमा हो भने अब 3-4 महिनासम्म चाहिँ अझै बढी चाहिँ जमिन पनि इन्ट्याक्टै रहन्छ। त्यसैले एकअर्कामा नटसाइकन, नछुवाइकन निर्देशिकाले स्पष्ट रूपमा गाइडलाइन के अरे निर्देशित गरिरहेको छ, यो सबै फलो गरेर चाहिँ हामीले चाहिँ डकुमेन्ट गरेर बडीलाई गाड्ने र यो सुरक्षित रहन्छ 12 वर्षसम्म त्यो सुरक्षित रहन्छ। 12 वर्षपछि चाहिँ त्यसलाई चाहिँ डिसमेन्टल गर्न सकिन्छ, 12 वर्षसम्म चलाउन पाइँदैन त्यो गाडीको। यदि पहिचान गर्ने थप सूचना आएन भने त्यो चाहिँ त्यो अस्थायी चेयर चाहिँ स्थायी चेयरमा आफै बदलिन्छ। तर सूचना मिल्यो भिड्यो उसको डकुमेन्टसँग भने हामी तुरुन्तै हाम्रो आफन्तहरू आउँछन् त्यो मान्छे हाम्रो जस्तो लाग्छ भनेर फेरि चाहिँ हामीसँग टाइम हुन्छ, त्यो आउनलाई हामीलाई टाइम लाग्छ, महिनौ लाग्छ अथवा हप्तौ लाग्छ, त्यो पछि हामी फेरि चाहिँ ट्र्याक गर्न जान्छौँ।
0: यी चार फरक आवाजले एउटै विपदलाई चार फरक कोणबाट बुझ्न सहयोग गरेका छन्। पीड़ित महिलाको प्रत्यक्ष अनुभव, प्राविधिक तथा विपद व्यवस्थापनको दृष्टिकोण, महिला र बालबालिकाको सुरक्षा, सरकारको जिम्मेवारी र ज्यान गुमाएका व्यक्तिहरू प्रतिको सम्मान र त्यसपछिको व्यवस्थापन, यी सबै पक्ष जोडिँदा मात्र विपदको वास्तविक तस्विर हाम्रो अगाडि आउँछ। तर उद्धार सम्पन्न हुनु नै विपद व्यवस्थापनको अन्त्य होइन, राहत वितरणपछि, पुनस्थापनापछि पुनर्निर्माण र त्यससँगै भविष्यमा यस्ता विपदको जोखिम कम गर्ने दीर्घकालीन तयारी। आजको विपदले हामीलाई एउटा महत्वपूर्ण प्रश्न दिएको छ, हामी अर्को विपदका लागि कति तयार छौं, किनकि प्रकृतिलाई रोक्न सकिँदैन तर जोखिम कम गर्न सकिन्छ, पूर्व सूचना प्रणाली बलियो बनाउन सकिन्छ, सुरक्षित बस्ती र पूर्वाधार निर्माण गर्न सकिन्छ, आपतकालीन संचार प्रणालीलाई प्रभावकारी बनाउन सकिन्छ, र सबैभन्दा महत्वपूर्ण विपदको समयमा कसैलाई पनि पछाडि नछोड्ने व्यवस्था बनाउन सकिन्छ। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। यस विनाशकारी विपदमा आफ्नो जीवन गुमाउनु भएका दाजुभाइ दिदी बहिनी तथा बाल बालिका प्रति कार्यक्रम समताको तर्फबाट र रेडियो मध्यपश्चिमको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने शालिक रामलाई धन्यवाद। त्यसै गरी आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हस्त, आजको तपाईँ हाम्रो साथलाई यही भेट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता म सदीक्षा
2: अनि म शारदा
0: विदा हुन्छौ। नमस्कार।
3: मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। भारतसँग सीमा जोडिएका नाका दाङको नाका क्षेत्र विकासलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय राजमार्ग तथा प्रदेशको मूल सड़क सञ्जालसँग जोड्ने योजनालाई अघि बढ़ाएको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूका अनुसार दाङको सीमा क्षेत्रमा करिब 85 किलोमिटर सड़क कालोपत्री गर्ने योजना प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। भारतसँग सीमा जोड़िएका दाङका करिब 34 खुला सीमा नाका रहेका छन्। प्रदेश सरकारको सड़क पूर्वाधार पहिलो प्राथमिकतामा रहेका छन्। मन्त्री थारूका अनुसार राजपुर गाउँपालिका 1 को पटौली नाका हुँदै वडा नम्बर 6 को खाग्रा नाका र वडा नम्बर सात को सुन पत्थरी भौवा नाकासम्म सड़क कालोपत्र गर्ने योजना सरकारले अघि सारेको छ। बाढ़ीपछि निर्जीवन बीमा कम्पनीमा परेको प्रारम्भिक बीमा दावी 25 अर्ब 87 करोड़ रूपियाँ नागेको छ, जसको करिब 20 अर्ब 50 करोड़ रूपियाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत मात्रै परेका छन्। दर्जनौ जलविद्युत आयोजना प्रभावित भएकाले क्षतिको पूर्ण मूल्याङ्कनसँगै दावी रकम अझ बढ़ने देखिएको छ। जलविद्युत आयोजनामा भएको ठूलो क्षतिले भोटेपछि बाढ़ीको आर्थिक असर बीमा क्षेत्रमा समेत तीव्र रूपमा देखिन थालेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न 15 निर्जीवन बीमा कम्पनीमा 583 बीमा लेख मार्फत कुल 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको दावी परेको हो। महाविपत्तिका कारण हालसम्म 8 सञ्चालनमा रहेका र 4 निर्माणाधीन गरी 12 विद्युत आयोजनाका संरचना ध्वस्त भएको इपानले जनाएको छ। रकमका आधारमा सबैभन्दा ठूलो दावी दि ओरिएन्टल इन्सुरेन्स कम्पनीमा परेको छ। कम्पनीमा 8 बीमा लेखा मार्फत 13 अर्ब 4 करोड़ 21 लाख रूपियाँ बराबरको दावी परेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। बीमा लेखाको प्रकारका आधारमा सबैभन्दा ठूलो रकम इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा केन्द्रित भएको छ। यस शीर्षकमा 20 अर्ब 50 करोड़ 77 लाख रूपियाँ बराबरको दावी परेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। त्यस्तै सम्पत्ति बीमा अन्तर्गत 113 बीमा लेखबाट 2 अर्ब 34 करोड़ 62 लाख रूपियाँ र मोटर बीमा अन्तर्गत 313 बीमा लेखाबाट 1 अर्ब 55 करोड़ 9 लाख रूपियाँ बराबरको दावी परेको छ। त्यस्तै परिवहन बीमा अन्तर्गत 47 बीमा लेखाबाट 89 करोड़ 77 लाख रूपियाँ, अन्य बीमा शीर्षकमा 54 बीमा लेखाबाट 52 करोड़ 92 लाख रूपियाँ तथा स्वास्थ्य बीमा अन्तर्गत 4 बीमा लेखाबाट 4 करोड़ 16 लाख रूपियाँ बराबरको दावी परेको छ। हालसम्मको दावी प्रारम्भिक भएकाले वास्तविक क्षतिको विवरण संकलनसँगै दावीको संख्या र रकम दुवै बढ़ने अनुमान गरिएको छ। बीमा क्षेत्रका अधिकारीले भने ठूला रकमको दावी परे पनि नेपाली निर्जीव बीमा कम्पनी दावी भुक्तानी गर्न सक्षम रहेको बताएका छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रमलाई अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटेपछि बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका प्रभावित भएका र नागरिक हाताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ। बाँके जिल्लामा गत 1 वर्षको अवधिमा 810 सड़क दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। दुर्घटनामा परेर 60 जनाको मृत्यु भएको छ भने 1300 जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीका अनुसार गत आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न स्थानमा भएका 810 सवारी दुर्घटनामा 60 जनाको मृत्यु र 1300 जना घाइते भएका हुन्। 175 जना गम्भीर घाइते भएको र 1121 जना सामान्य घाइते भएका थिए। सोही अवधिमा जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा 23,452 सवारी साधनलाई कार्यवाही गरिएको छ। कार्यवाहीबाट 1,95,00,000
79,000 रूपियाँ राजस्व संकलन गरिएको शाहीले बताउनुभयो। कार्यवाही गरिएका मध्ये मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने 865 जना रहेको र तीव्र गतिमा सवारी चलाउने 580 जना रहेको उहाँले जानकारी दिनुभयो। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गराउन ट्राफिकले 1,001 पटक ट्राफिक सचेतना कार्यक्रम चलाएको र ती कार्यक्रमबाट 9,000 चालक र विद्यार्थी लाभान्वित भएको प्रहरीको भनाइरहेको छ। ट्राफिकका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा पनि 84 वटा सवारी दुर्घटना भएका छन्, जसमा परेर 3 जनाको मृत्यु भएको छ भने 142 जना घाइते भएका छन्। एक हप्ता अघि गएको बुधबार रसुवाको भोटेको सीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1,058 जनाको ज्यान गएको पुष्टि भएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएका छन्। बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 19 विद्यालयमा पढ्ने 6,901 विद्यार्थी पनि प्रभावित भएका छन्। 8 विद्यालय पूर्ण रूपमा र 8 वटा आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने 3 वटा मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरिएको छ। रसुवाको स्याप्रीबुसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क, रसुवागढ़ी र मैलुङ सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा ध्वस्त बनेको प्राधिकरणले जनाएको छ। त्यस्तै भोटेकोसी बाढ़ीले 41 पुल पूर्ण रूपमा बगाएको र थप 4 वटा पुलमा क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ। नुवाकोटमा मात्रै 1,247 घर पूर्ण रूपमा र 1,253 घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। भोटेकोसी त्रिशुली करिडोरको बाढ़ी प्रभावित क्षेत्रमा 4,689 भवन जोखिममा परेको प्रारम्भिक अनुमान गरिएको छ। बाँकी स्थित नेपाल भारत नाकाको नेपालगंज रोडबाट सीधै भारतको अयोध्या, गोरखपुर र बनारसका लागि ब्रोड गेज रेल सेवा शुरू भएको छ। सोमबारबाट शुरू गरिएको सो रेल सेवा नेपाल र भारतबीच धार्मिक पर्यटकको आवागमन सहज बनाउनका साथै व्यापार व्यवसायको पनि नयाँ ढोका खुल्ने जनाएको छ। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले संयुक्त रूपमा सो रेल सेवा उद्घाटन गर्नुभएको थियो। लामो समयको प्रतीक्षापछि सञ्चालनमा आएको सो रेल सेवाले नेपालबाट भारतको अयोध्या, गोरखपुर र बनारससम्म जाने नेपाली तीर्थयात्रुसँगै ती स्थानबाट नेपालगंजको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी र कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रुलाई सहज हुने पर्यटन प्रवर्धन मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनु भएको छ। र प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्ने तय भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद आर्यले यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय बाढ़ीकाबाट भएको अपूर्णीय धनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा सदनमा प्रतिनिधित्व गरेका 6 दलका प्रतिनिधिले भनाई राख्नुहुने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। यसअघि यही भोटेकोसी बाढ़ीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत खोज, उद्धार, राहत तथा पुनस्थापनामा संलग्न हुनुपर्ने जनाउँदै भदौ 10 गते सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
6: यो दाँत दुखेर मर्नु भयो।
7: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
6: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
7: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
6: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
7: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
8: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
9: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
12: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
9: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
12: 98-41-68-47-46।
9: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
13: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
13: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ। नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
3: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
13: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
3: थाइरोइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
13: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
3: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
3: समय बिहान 10 बजेदेखि।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिने।
3: नोट: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128909028।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमाज घोराई दस तौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
2: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847
6: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
10: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू
12: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
11: सामान्य किराले खाएको दाँत भर्ने,
10: मेसिनद्वारा आरसीटी गर्ने,
11: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
10: खोल लगाउने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
11: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
10: सम्पर्क प्राइम डेन्टल खेल्ने खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
12: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: గౌరీ, మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
4: सबैभन्दा बढी कस्तो माया लाग्छ?
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती.
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ पढ्छ है छोरी होइ पढ्छ नि है
7: आउ आउ रामा जस्ता बाबुहरु.
8: हेलो पिंकी,
9: बोल दिन.
8: एलईडी टीवी किन्न नजाने?
9: जान्न.
8: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
9: जान्न.
8: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
9: जान्न.
8: किन?
9: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
8: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि.
9: पाइने भएर त जान लाग्यो नि.
8: हो र कहाँ
9: भन्दिन के?
8: सत्य भन्दिनौ.
9: आई लभ यु पिंकुली भनेको
8: हो. एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
9: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
8: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
10: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
9: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
8: फोन नम्बर
9: 082-562-452
8: 082-562-452. पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
11: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेली बजारमा आएको छ. नाचम नाचम
12: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला.
11: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला.
1: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको.
11: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ. युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ.
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz.
14: बढी हुने बित्तिकै यिनीहरूको शरीरको तापक्रम पनि घट्न जान्छ र यिनीहरू चाहिँ न्यानो ठाउँको खोजीमा हुन्छन्. त्यस्तै बाहिर चाहिँ एकदम धेरै तापक्रम बढेको छ भने यिनीहरू चाहिँ चिसो ठाउँको खोजीमा हुन्छन्. त्यो भएको हुनाले यिनीहरू उपयुक्त वातावरणको खोजीमा पनि घरभित्र आउने हुन्. चिसोको बेलामा चाहिँ गर्मीको लागि गर्मी प्राप्त गर्नको लागि गरम ठाउँ प्राप्त गर्नको लागि आउने हुन् वातावरण घरभित्र अथवा भनौँ मानिस बस्ती नजिक. गर्मी भएको समयमा चाहिँ चिसो ठाउँ खोज्नको लागि आउने हुन्. तर त्योभन्दा पनि बढी जाने के हो भन्दाखेरि खानेकुराको लागि आउने हुन् यिनीहरू. कतिपय सर्पले रुचाउने जस्तो अघि मैले भने मुसा जाने कतिपय सर्पको मुख्य आहार हुन्छ. अब मुसाहरू मानिस बस्ती नजिकै बढी हुन् त जंगलमा पनि नपाउने होइन तर बढी त घरभित्रै हुन्छन् नि. घरभित्र मुसाहरू हुन्छन् बढी होइन त्यो मुसा खोज्नलाई आउने हुन्. त्यसपछि भित्तामा माउसुलीहरू भयो छेपाहरू भ्याक्ताहरू होइन यस्ता विभिन्न किसिमका जीव जन्तुहरू हुन्छन् त्यो घरभित्र भएको खण्डमा आफ्नो आहारको रूपमा तिनीहरूलाई प्राप्त गर्नलाई सर्पहरू घरभित्र आउने बसी नजिक आउने. कतिपय सर्पहरूले चाहिँ बास्नाबाट आफ्नो खानेकुरा पनि पत्ता लाउँछन्. एउटा सर्प चाहिँ हिँडेको बेलामा रेस्ट गरिरहेको बेलामा सर्पले चाहिँ आफ्नो दुई काबे जिब्रो जुन बाहिर निकालेर टाइम टाइममा बाहिर निकाल्ने अनि भित्र लड्ने जुन गर्छ नि उसले त्यो जिब्रो निकाल्नुको मतलब के हो भन्दाखेरि उसले चाहिँ नि त्यो हावामा कस्तो गन्ध आइरहेछ त्यो कुरा चाहिँ जिब्रोबाट थाहा पाउने हावाबाट खानेकुराको गन्ध पनि आएको पनि हुनसक्छ कुनै दुश्मनको गन्ध आएको पनि हुनसक्छ त्यो भएको हुनाले टडाईबाट पनि घरभित्र धेरै मुसा छन् भने घर नजिक आएर हुनसक्छ उसले चाहिँ थाहा पायो घरभित्र मुसाहरू छन् भन्ने
4: सर्प संरक्षण र द्वन्द न्यूनीकरणको बारेमा पनि चर्चा गरौं सर्पहरूको संरक्षणको लागि चाहिँ अहिले पूजाई अहिले तपाईँले भनिहाल्नुभयो अहिले पनि उसको फाइदा भन्दाखेरि पनि नोक्सानको बारेमा मात्रै थाहा छ भन्ने किसिमको पछिल्लो समयमा त्यस्ता सचेतनाका कार्यक्रम कति हुन थालेका छन् र के गर्नु आवश्यक छ बुझाई बढाउनको लागि
14: मैले चाहिँ अब मुख्य रूपमा दुई तीनवटा कुरा गर्नुपर्ने मैले देखेको छु एउटा त के हो भन्दाखेरि स्कूलको पाठ्यक्रममा सर्प सम्बन्धी अनिवार्य रूपमा राख्नु पर्यो विषय राख्नु पर्यो सर्पहरूकोले प्रकृतिमा कस्तो भूमिका खेल्छन् मानिसहरूको लागि कुन अवस्थामा हानिकारक हुन्छन् कुन अवस्थामा चाहिँ लाभदायक हुन्छन् होइन किन जोगाउनु पर्यो यदि सर्पले टोकि नै हाल्यो भने पनि कस्तो किसिमको प्राथमिक उपचार हुन्छ खास उपचार कहाँ गएर प्राप्त हुन्छ यस्तो विभिन्न कुराको जानकारी स्कूल पाठ्यक्रममा पनि राख्नु पर्यो त्यसपछि ठाउँ ठाउँमा मानिसहरूलाई जानकारी गराउनु पर्यो होइन संरक्षणको मूलक सर्पहरूलाई किन जोगाउने भन्ने किसिमको त्यसपछि कसरी जोगिने भन्ने कुराहरू के साधारणतया जुन बेला सर्पको बढी बिगबिगी हुन्छ विशेष गरिकन तराई क्षेत्रहरूमा नाङ्गो खुट्टाले नहिँड्ने चप्पल लाएर चाहिँ नहिँड्ने राम्रो चाहिँ खुट्टाको प्रोटेक्सन जुत्ता बुट बाहिर जाने मोटो कपडा होइन अनि राति हिँड्ने बेलामा त्यो टर्च लिएर उज्यालोमा हिँड्ने त्यस्तै पर्यो भने अब पुरानो बेलामा चाहिँ लट्ठी लिएर लट्ठी टेक्दै मान्छेहरू हिँड्थ्यो नि अब त्यो लट्ठी टेक्दै हिँड्नु जमिनमा चाहिँ त्यो लट्ठीको आवाजले गर्दाखेरि सर्पहरूको के हुन्छ भन्दाखेरि हामीहरूको जस्तो कान हुँदैन त्यो अरू छेपारो भ्याकुतैरो जस्तो भित्री कान पनि हुँदैन उनीहरूको सर्प भनेको कानै नसुन्ने जन्तु हुन् कान नभएर तर आवाज चाहिँ यिनीहरूले चाहिँ पत्ता लगाउँछन् त्यो चाहिँ जमिनमा जति किसिमको भाइब्रेसन हुन्छ कम्पन हुन्छ त्यो कम्पन शरीरले यिनीहरूको जति त्यो शरीरको भाग जमिनमा त्यहाँ छोएको हुन्छ त्यसबाट कम्पन यिनीहरूले ग्रहण गर्छन् थाहा पाउँछन् केही नजिक खतरा छ होइन त्यस्तो किसिमको क्या गाई बस्तुमा चाहिँ घन्टी मार्ने मान्छेहरूले चाहिँ लट्ठी लिएर हिँड्ने भने लट्ठी टेकेर यो थर्काएर जमिन थर्काएर जमिनमा टेकेर आवाज निकालेर हिँड्नु भनेको त्यो सर्पहरूले थाहा पाएर बाटोबाट जाने आफ्नो बाटो लागुन् भन्ने त्यो किसिमको सोचाइ पनि हो भुइँतलामा सोध्ने बेलामा चाहिँ राम्रो प्रिकसन सावधानी लिनु पर्यो भुइँतला मात्र होइन माथितिर पनि चढ्न सक्छन् कतिपय सर्पको प्रजातिहरू होइन खाटमाथि सुत्ने बेलामा पनि खालि त्यो झुल लाउने भन्छन् लगाएको अवस्थामा पनि झुलको बाहिरबाट टोकेको घटनाहरू पनि भएको छन् नेपालमै झ्यालको नजिक झुल राखेर झ्याल खुलै राखेर बाहिरबाट करेन्ट सर्प आएर त्यो झ्यालमा चढेर त्यो बाहिरबाट टोकेर पनि मरेको घटना हो त्यो भएको हुनाले अब आफूले के सम्झिनु पर्यो भन्दाखेरि झ्यालको त्यहाँबाट पनि त्यो टोक्न सक्छ भित्र आएर अथवा भनौँ झुल त लगाऊ तर झुल लगाउनुभन्दा अगाडि नै बेडमा सर्प थियो अगाडि नै चढिसकेको थियो होइन यसो त्यो सुत्नुभन्दा अगाडि तराई क्षेत्रमा विशेष गरिकन भुइँतलामा सुत्ने यताउति तिनीहरूले चाहिँ राम्रोसँग बिस्तारा चेकिङ गरेर होइन त्यहाँ सर्प छ कि आराम गरिरहेछ कि यताउति भन्ने कुरा मलाई थाहा भएको सुदूरपश्चिमको त्यो महेन्द्रनगर कन्दनपुरमा त धेरै त्यो टोकाहरू दुईवटा त मेरै परिवारको राति सुतेको बेलामा त भएको छ यो विगत यो छ सात वर्षभित्र दुईजना मेरो आफ्नै घरको दुईजना मेरो चाहिँ एकजना भतिजी बुहारी र उसको छोरालाई टोकेको छ बेग्लै बेग्लै टाइममा जोगाउनै एकदम गाह्रो पर्यो त्यस्तो करेन्ट सर्पले टोकेको छ क्या उनीहरूले त्यही राति सुतेको बेलामा एउटाको जाने बेडभित्रै अगाडि नै रहेछ सर्प अर्को चाहिँ नि त्यो झुलझुल केही लगाएको थियो नि त्यो त्यस्तो अवस्थामा त्यो हुनाले झुल कसेर त्योभन्दा अगाडि चाहिँ चेकिङ गरेर अनि बत्ती बालेर ऊ गरेर विभिन्न किसिमको त्यो एउटा त्यो भइहाल्यो कदम कदाचित चाहिँ टोकिए नै हाल्यो भने पनि प्राथमिक उपचार चाहिँ सबैलाई सिकाउनु पर्छ है तराईमा बस्ने मानिस जति सबैलाई ठाउँ ठाउँमा गएर वडा कार्यालयमा गएर त्यो भनेको के हो भन्दाखेरि त्यहाँका जुन पदाधिकारीहरू छन् तिनीहरूलाई चाहिँ सिकाएर सर्पले टोकिहाल्यो भने प्राथमिक उपचार यो हो यसरी गर्नु भनेर उनीहरूले सिकिसकेपछि उनीहरूले त अरूलाई पनि सिकाउँछन् नि सबैलाई चाहिँ त्यो सिकाउने कुनै गाह्रो पनि होइन के पनि होइन होइन
4: प्राथमिक उपचारमा चाहिँ के गर्नुपर्छ के गर्नु
14: भन्छु त्यस गरिकन विषालु सर्पको टोकाइमा चाहिँ प्राथमिक उपचारको मुख्य लक्ष्य भनेको के हो भन्दाखेरि विष चाहिने शरीरभित्र फैलियो नदिनु अरू केही पनि होइन। 30-40 वर्ष अगाडिको ट्रिटमेन्टको र अहिलेको सर्पको टोकाएको जुन प्राथमिक उपचार त्यो जाने फरक छ। अगाडि जाने पढेको इभन मेडिकल साइन्समै पनि त्यो टोकिसकेपछि एकदम कडा किसिमको जाने पट्टीले जाने डोरीले बाँध्नुपर्छ, उ गर्नुपर्छ, होइन काट्नुपर्छ, आगोले डाम्नुपर्छ, यस्ता विभिन्न तरिकाहरू थियो क्या। अब अहिले जाने यो जम्मै तरिका चाहिँ हानिकारक त्यो गर्नु हुँदैन। टोकेको ठाउँ तल माथि प्रेसर ब्यान्डेजहरू हल्का किसिमको प्रेसर पर्ने किसिमले हामी क्रिप ब्यान्डेज भन्छौँ नि, लामो किसिमको। यदि चाहिँ हातको पन्जामा टोकेको छ भने औँला समेत गरेर त्योभन्दा माथि बेरेर हल्का किसिमले माथि कुमसम्म जाने त्यो बाँध्नु पर्यो। त्यसले के गर्ने हो भन्दाखेरि त्यो जहाँ जहाँनिर टोकेको विष एकैचोटि त सर्दैन, विष सर्ने जुन चाहिँ गति हो त्यसलाई रोक्ने हो। इभन चाहिँ अब मान्छेहरू अर्कै भन्छ नि, हातमा टोक्यो खुट्टामा टोक्यो भने त ल त्यो क्रिप ब्यान्डेज बाँध्ला, तर अरू जिउमा टोक्यो, निधारमा टोक्यो, पिठीमा टोक्यो, पेटमा टोक्यो, के गर्ने भनेदेखि टोकेको ठाउँमा ब्यान्डेज बाँध्ने हो। टोकेको ठाउँ त्यसको चाहिँ अलिकति चारैतिर जो त्यो ठाउँको जुन ऊ छाला हो त्यो ठाउँको शरीरको भागमा चाहिँ केही प्रेसर परोस् ताकि त्यो फैलिने गति चाहिँ कम होस् भन्ने कुरा हो।
4: अर्को धुने कुरा चाहिँ एकदम धुनुपर्छ, त्यहाँ पानीको फोहोरै हान्नुपर्छ भन्छन् कसैले।
14: अनि घाउमा चाहिँ धुनु त्यो ठिकै हो, साबुनले धुनु, घाउले धुनु भने, तर त्योभन्दा अगाडि सबभन्दा अगाडि जाने गर्ने चाहिँ त्यो ब्यान्डेज दिने हो, क्रिप ब्यान्डेज दिने हो। त्यसपछि घाउ धुनु भनेको त ठिकै हो नि, त्यतिको विकास होइन। काट्ने, आगोले डढाउने, यस्तो त्यो किसिमको गर्नु, काट्यो भने झन् राम्रो हुन्छ। रगतमा असर गर्ने सर्पको विष पऱ्यो भने त काट्दाखेरि त झन् बढी ब्लिडिङ गराउँछ।
4: त्यो सँगसँगै कतिपयले चाहिँ सर्प टोकिसकेपछि सर्प कस्तो रहेछ, सानो बच्चा रहेछ विष लाग्दैन भन्छन्, कसैले कसैले ठुलो रहेछ लाग्छ भन्छन्। सानो र ठुलोमा कति फरक हुन्छ, विष हुन्छ कि हुँदैन?
14: विषालु सर्पहरूको कस्तो छ भन्दाखेरि वयस्क सर्पमा जति विषको शक्ति हुन्छ बच्चामा पनि त्यति नै हुन्छ। विषको मात्रा ठुलोमा बढी होला, बच्चामा कम होला, होइन, तर त्यसको विषको चाहिँ जुन स्ट्रेन्थ हो त्यो बच्चामा पनि त्यति नै हुन्छ। भन्नाको मतलब के हो भन्दाखेरि भर्खर अन्डाबाट अथवा अन्डाबाट चाहिँ नि बाहिर टाउको मात्र निकालेको थियो त्यही अवस्थामा टोकेर चाहिँ यदि विषभित्र उ गर्यो भने त्यो मान्छे मर्न सक्छ। त्यही भएर बच्चा भनेर हेल्थ चेक कहिले पनि गर्नुहुन्न। विषालु सर्पको विष त्यहाँ धेरै चाहिने पनि होइन मान्छे मर्नको लागि। जस्तो तपाईँलाई म भन्छु, करेट जातिको सर्पहरूको 6 मिलिग्राम विष मान्छे मार्नु पर्याप्त हुन्छ। 6 मिलिग्राम भनेको त के हो, एक ठाउँमा भन्दा नि कम हुन्छ, 1000 मिलिग्रामको 1 ग्राम हुन्छ भन्नुहोस् त, 6 मिलिग्रामले चाहिँ मान्छे मर्छ। गोमनहरू कोब्राहरूको चाहिँ 12 मिलिग्राम हो, भनेपछि 6 मिलिग्राम त करेट सर्पको बच्चामा पनि बढी हुन्छ, त्यो 6 मिलिग्राम मात्र किन।
4: सर्पको टोकाइपछिका गलत धारणाहरू अहिले तपाईँले भनिहाल्नु, कतिपय ठाउँमा झारफुकको कुराहरू पनि हुन्छ, कतिपय ठाउँमा परम्परागत उपचार विधि होला, कस्ता किसिमका गलत धारणाहरू अथवा ती जोखिमपूर्ण धारणाहरू तपाईँले पाउनु भएको छ र त्यसलाई सुधार्न के गर्नु पर्ला?
14: पुरानो कुराहरू झारफुक यताउति यो जुन गाउँले तरिका छन्। अब अहिलेको परिप्रेक्ष्यमा कस्तो छ भन्दाखेरि, मानिलिए एउटा कुनै गाउँको अनगन्डा ठाउँमा सर्पले टोक्यो, विशाल सर्पले टोक्यो, त्यो ठाउँबाट त्यो मानिसलाई चाहिँ बोकेर जहाँ सर्पको टोकाएको इलाज हुने हो त्यो हस्पिटलमा पुग्न 1 दिन लाग्छ, कहिले कहाँ 2 दिन लाग्छ, होइन। भनेपछि त त्यो 2 दिनसम्म त त्यो सर्पले यदि चाहिँ विषको मात्रा पुरा शरीरभित्र पठाएको छ भने त मान्छे त बाँच्ने कुनै सम्भावना हुँदैन। अब कहिले कहाँ कस्तो हुन्छ भन्दाखेरि, त्यस्तो अवस्थामा त्यो मान्छेलाई ल्याउने त हो, तर त्योभन्दा अगाडि त्यसलाई चाहिँ अलिकति झारफुक यताउति यो गर्यो भने के हुन्छ भन्दाखेरि, कहिलेकाहीँ मानिस चाहिँ नि हार्ट अट्याक भएर सर्पले मलाई टोक्यो म त पक्का मर्छु भन्ने किसिमको हुन्छ नि। त झारफुक यताउति भनेको के हो भन्दाखेरि, मैले अघि पनि भने यो मनोवैज्ञानिक इलाज हो। त्यो मानिसहरूलाई चाहिँ विश्वास हुन्छ, गाउँघरतिर अथवा भनौँ सहर बजारै नजिकतिर पनि कतिपय मानिसलाई चाहिँ यो गुरुबा, यो चाहिँ वैद्य, यो फलाना मान्छेले चाहिँ योभन्दा अगाडि पनि सर्पको टोकाएको झारफुक गरेर ठिक पारेको थियो, मलाई गर्यो म पनि ठिक हुन्छु भने त्यो किसिमको सोचाइ हुन्छ नि, आत्मबल। त्यो भएको हुनाले कतिपय अवस्थामा सर्पकोले टोक्यो विषै इन्जेक्ट गरेर हुनसक्छ, विषै नभएको सर्पको पनि हुनसक्छ त्यस्तो अवस्थामा, होइन। त्यो भएर त्यो आत्मबल दिने मान्छेलाई चाहिँ जुन हार्ट अट्याक भएर मर्ने सम्भावना हो त्यसलाई चाहिँ नि रोक्ने यो झारफुक, यो विभिन्न जुन हाम्रो पारम्परिक औषधि गर्ने जुन तरिकाहरू छन् तिनीहरूले यस्तो कुरामा चाहिँ मद्दत गर्छन्, हेल्प गर्छन्, तर चाहिँ नि जहाँ चाहिँ अब त्यस्तो ठाउँमा पनि यो प्राथमिक उपचारको पनि भूमिका छ त्यहाँ होइन त्यस्तो ठाउँमा पनि थाहा पाइराख्नु पर्यो कसरी गर्ने भनेर दोस्रो कुरा चाहिँ यदि चाहिँ नि नजिक शहरी क्षेत्रमा अस्पतालमा लगेर चाहिँ सर्पको टोकाएको औषधि त्यहाँ पाइन्छ भने ढिला गरेर झाडफुकतिर यतातिर लाग्नुहुन्न तत्कालै बरु चाहिँ म त के भन्छु भन्दाखेरि एक घण्टामा दुई घण्टामा पुगिने हो गाडीमा छ यताउति छ मोटरसाइकलमा छ भने पेसेन्टलाई कहिले पनि हिँडाउनुहुन्न है फेरि त्यो पनि छ विषालु सर्पले टोकेको पेसेन्टलाई कहिले पनि हिँडाउनुहुन्न बरु बोक्ने हिँडायो भने जति चलाउनु भयो जति हातखुट्टा चलायो टाउको चलायो जिउ चलायो विष चाहिँ नै शरीरभित्र फैलिने सम्भावना त्यति नै बढी हुन्छ अघि चाहिँ एउटा म भन्नु बिर्सेको कुरा के हो भने हातखुट्टामा चाहिँ टोकेको छ विषालु सर्पले उछ भने त्यो क्रेप बेन्डेज सँगसँगै त्योसँग एउटा काठ बाँधेर त्यो हातखुट्टा चल्न दिनु हुँदैन क्या इभन त्यो गाडीमै राखेर बोकेरै गर्दाखेरि पनि त्यो हातखुट्टा चाहिँ चल्न दिनु हुँदैन त्यस्तो गर्नुपर्छ शहरी क्षेत्रमा त्यो झाडफुकतिर लाग्नुहुन्न बर त्यति नै हुनेछ त्यो गर्नै पर्ने अथवा भनौँ विभिन्न किसिमको हुन्छ नि पेसेन्ट पार्टीको अब यहाँ हेर्नुहोस् मैले यो यो कुरा कस्तो छ भन्दाखेरि पूर्वी नेपालतिर कतिपय हस्पिटल जिल्ला लेभलको अस्पतालमा सर्पको टोका सम्बन्धी औषधि नै त्यहाँ दिँदैन डक्टरहरूले किन भन्दाखेरि त्योभन्दा अगाडि पेसेन्टहरू कुनैले चाहिँ आफ्नो सर्पले टोकेको पेसेन्ट त्यहाँ लिएर गयो त्यहाँ ट्रिटमेन्ट गर्दा गर्दै पेसेन्टको मृत्यु भयो त्यसपछि मान्छेले डक्टरलाई पनि पिटेको अस्पतालमा पनि तोडफोड गरेको यस्ता विभिन्न घटनाहरू भएको घटनाहरू छ त्यो भएर चाहिँ हामी कहाँ चाहिँ हुँदैन अर्कै ठाउँमा लिएर जाउँ भने त्यस्ता पनि मैले देखाएको छु होइन अनि अब ठाउँको नाउँ नलिउँ दुई ठाउँमा चाहिँ मैले चाहिँ सुनेको छु भित्र अहिलेको जुन चाहिँ आधुनिक चिकित्सा हो एन्टी स्नेक भेनम सिरम दिइराख्ने छिनछिनमा बाहिर ल्याएर फेरि झाडफुक गर्ने त्यस्तो पनि गरिरहेको छ दुई जिल्लाहरूमा है ठाउँको नलिउँ किन भन्दाखेरि यदि कदम कदाचित भित्र उपचार गर्दा गर्दै त्यो एन्टी स्नेक भेनम दिएर पनि ग्यारेन्टी त हुँदैन त बाँच्नु छ भने ढिला ल्याएको हुन्छ होइन एउटा त्यहाँ चाहिँ पेसेन्ट मर्यो भने फेरि उही डक्टरलाई पिट्ने तोडफोड गर्ने दुनियाँ हुँदैन त्यो भएको हुनाले ल तिमीहरूको आफ्नो पनि गर आफ्नो सेफ साइडमा बस्यो नि त्यस्तो किसिमको पनि गरेको
4: नेपालमा प्रयोग हुने प्रति विष जुन छ भनेको सर्पको टोकाईमा प्रयोग हुने प्रति विष छ त्यो चाहिँ कहाँ बन्छ र यसको प्रकृति कस्तो हुन्छ
14: अब हामीले नेपालमा अहिलेसम्म भारतबाट नै ल्याउने हो भारतको तीन चारवटा ठाउँमा छ होइन त्यो पनि टेन्डर गरेर के गरेर जानेर लिएर आउँछन् बसेनी धेरै गाह्रो काम हो त्यहाँबाट ल्याउनु भनेकै पनि धेरै ठुलो काम हो किन भन्दाखेरि इन्डियामा पनि अहिले अगाडिको जस्तो धेरै मात्रामा पनि बन्दैन मैले सुनेको एक दुई ठाउँमा बन्द पनि भइसकेको छ अनि उनीहरूले चाहिँ आफ्नै देशमा चाहेको जति मात्रा उनीहरूलाई चाहियो त्यति मात्र नै उनीहरूले चाहिँ उत्पादन गर्न सकेको छैन भन्ने कुरा पनि सुनियो होइन ल्याउने चाहिँ इन्डियाबाट हो त्यसलाई चाहिँ पोलिभेलेन्ट भन्छन् त्यो भनेको चारवटा चाहिँ सर्प प्रजातिको टोकाएको विरुद्धमा हो कमन कोब्रा छ त्यसमा कमन क्रेट छ र सेल्स भाइपर भन्ने बाघे साब हामी कहाँ पनि छ र अर्को चाहिँ स स्केल्ड भाइपर भन्ने छ त्यो स स्केल्ड भाइपर भन्ने चाहिँ हामी कहाँ पाउँदैन तर यो रसेल भाइपर हामी चाहिँ बाघे साँप भन्छु सुस्कार पनि भन्छु त्यसपछि करेट भयो कमन करेट र कोब्रा यो तीन किसिमको सर्प चाहिँ हामी कहाँ पाउँछन् अब टोक्ने मध्ये चाहिँ यो तीन मात्रै हुँदैन कहिलेकाहीँ अरू पनि हुन्छन् भाइपर जातिको सर्पले पनि टोक्या हुन्छ कहिलेकाहीँ किङ कोब्रा पनि टोक्ला किङ कोब्राको इन्डियामा पनि बन्दैन स्पेसल थाइल्यान्डमा बन्छ औषधि होइन तर मैले त्यहाँ लिटरेचरमा के पढेको छु भन्दाखेरि यो तीन किसिमको सर्प बाहेक यदि अरू सर्पले टोकेको छ भने पनि यो एन्टी स्नेक भेनम दियो भने के फाइदा हुन्छ भन्ने कुरा जुन कुरामा म पनि विश्वास गर्छु किन म विश्वास गर्छु भन्दाखेरि सर्पको विष भनेको एमाइनो एसिडले बनेको हुन्छ होइन अमाइनो एसिड भनेको जुन चाहिँ रसायन हो त्यो चाहिँ विभिन्न सर्पहरूको उसमा एउटा सर्पको प्रजातिमा 12-13 किसिमको पाउँछ त्यो विषमा अनि जम्मै जति पनि संसारभरि सर्पहरू पाउने तिनीहरूको जम्मै गरेर 20-25 किसिमको अमाइनो एसिड त्यसमा पाउने हो जति पनि सर्पको विषको मानिसलाई असर गर्ने किसिमको जुन गुणहरू हो नि त्यो चाहिँ यही अमाइनो एसिडको कारणले गर्दाखेरि हो त्यो जुन एन्टी स्नेक भेनम जुन औषधि हो त्यसले के गर्ने भने यसलाई चाहिँ मार्ने हो कि न्युट्रलाइज गर्ने हो कि किनभने सर्पकै विषबाट बनाइने हो त्यो भएको हुनाले जति पनि सर्भरले टोक्छन् आखिर यही कोब्रामा भएको एमान्युसिटी तिनीहरूको बीचमा हुने हो, रसेल भाइबरकै उसमा भएको झन् त्यसमा हुने हो, करेट जातिकै बीचमा भएको एमान्युसिटी तिनीहरूको बीचमा हुने हो। त्यो भएर के न के फाइदा हुन्छ भन्ने कुरा लिटरेचरमा लेखेको छ क्या। अब जस्तो हरियो सर्पले हामी कहाँ टोकेको छ भने हरियो सर्पको त छैन, इन्डियामा पनि छैन, तर यही दियो भने फाइदा हुन्छ भनेर विशेषज्ञहरूले चाहिँ लेखेको कुरा चाहिँ मैले पढेको छु, मैले भनिहालेँ नि।
4: नेपालमा पनि प्रतिविष उत्पादन चाहिँ छैन, नेपालमा उत्पादन गर्न चाहिँ सकि चाहिँ सक्दैन, किन नगरेको होला?
14: अब यो भनेको त्यो सानो प्लान्ट र सिटामोल अथवा भनौँ हरुवा खोकी लागेको औषधि सिरप यताउति त्यस्तो प्रड्युस गरेको जस्तो होइन, यसको लागि चाहिँ धेरै ठुलो प्लान्ट चाहिन्छ। अब यसमा घोडा पाल्नु पर्यो, हजारौं हजार सर्पहरू पाल्नु पर्यो, एक्सपर्टहरू हुनु पर्यो, सर्प समात्ने मान्छे हुनु पर्यो, सर्प जाने पाल्नु पर्यो, खुवाउनु पर्यो, सर्पको ब्रिडिङ गराउनु पर्यो भनेपछि धेरै धेरै यो ठूलो ऊ हो के प्रोजेक्ट हो क्या, योजना हो। तर नेपाल सरकारले जाने गर्नु सक्नु पर्थ्यो, जमानादेखि गर्नु सक्नु पर्थ्यो। मलाई थाहा छ जापान स्नेक इन्स्टिच्युटले आजभन्दा 30 वर्ष अगाडि यहाँ चाहिँ सर्पको टोकाएको विरुद्धमा बनाउने औषधि चाहिँ बनाउने भनेर एकजना हाम्रो भेटेनरी डाक्टर साहब हुनुहुन्थ्यो, उहाँले चाहिँ स्वर्गीय भइसक्नुभयो। उहाँको एनजिओ थ्रु जापानबाट जापान स्नेक इन्स्टिच्युटको मान्छेहरू आएर स्नेक एक्सपर्ट आएर चितवनमा चाहिँ जग्गा पनि किनेको थियो, गरेको थियो, तर चाहिँ नेपाल सरकारले चाहिँ पर्मिसन दिएन त्यो बेला, विभिन्न कारण थियो होला। त्यसपछिका वर्षहरूमा वर्षै पछि करोडौं करोडौंको जाने औषधि इन्डियाबाट चाहिँ मगाइरहेका छौँ। त्यो औषधिको जुन एफिकेसी हो, एफिकेसी भनेको के हो भन्दाखेरि कतिको त्यो औषधि पावरफुल छ, त्यो औषधिमा शक्ति छ भने, जस्तो एउटा चाहिँ गोमन सर्पले टोकेको खण्डमा गोमन सर्पले चाहिँ विष शरीरभित्र प्रवेश गरेर रोगीमा गोमन सर्पको टोकाएको लक्षणहरू देखिएको खण्डमा बढीमा चाहिँ विष भाइ लाग्ने त्यो औषध दिएकोमा, अब हामी कहाँ चाहिँ कहिले कहाँ 50-100-200 लागेको पनि घटनाहरू छ होइन। अब 150-200 त बदमासी पनि होला हेर्नुहोस् होइन, त्यहाँ चाहिँ पेसेन्टमा त्यो लागेको देखायो तर चाहिँ बाहिर पसलमा गएको पनि हुनसक्छ, किन भन्दाखेरि नेपाल सरकारले चाहिँ नि फ्री अफ कस्ट गराउँछ, यो भारतमा पैसा दिनुपर्छ। अब यहीँ नेपालमा पनि फ्याट फुट बाहिर चाहिँ प्राइभेट पसलहरूमा पैसा लिएर गराउँछन्, त्यही भएर त्यहाँबाट बाहिर गएको पनि हुनसक्छ है, म ग्यारेन्टी साथ म भन्न सक्दिनँ। तर अरू बेलामा पनि जुन चाहिँ 20-25 भाइले हुने हो त्यो बढी लागेको देखिया छ। बीचमा एकचोटि मैले सुनेको थिएँ, मलाई पनि सोधेको थियो यो चाहिँ इन्डियाबाट ल्याएको इन्डिसिनल भेनम चाहिँ कहाँ टेस्ट गर्ने के गर्ने भनेर मैले जापानको कुरा गरेको थिएँ। अब यो कुरा अगाडि बढाएर चाहिँ टेस्ट गरेको गरेन त्यो पनि थाहा भएन, तर के हुन्छ त भन्दाखेरि टेन्डर गरेर मगाउँदाखेरि क्वालिटीमा चाहिँ अलिकति कम्प्रोमाइजेसन हुनसक्छ। त्यो भनेको के हो भन्दाखेरि अब अहिले चाहिँ एभरेजमा मैले सुनेको छु एउटा भाइलको 1000 रुपियाँ जति पर्छ नेपालमा। टेन्डरमा कम्पिटिसन 3-4 वटा कम्पनीले गर्यो भने तिनीहरूले यदि 500 टेन्डरमा त्यो औषधि उपलब्ध गराउँछन् भने तिनीहरूकै त्यो एक भाइल बनाउँदाखेरि चाहिँ 700-800 रुपियाँ खर्च आउँछ भने 500 उनीहरूले कसरी दिन सक्छन्? त्यसको लागि एक भाइलको 2 भाइल बनाउनु पर्यो अथवा के गर्नु पर्यो, बदमासी गर्नु पर्यो, त्यस्तो चाहिँ हुनसक्छ के भनेको। मतलब मैले के भन्नु खोजेँ भन्दाखेरि इन्डियामा त्यसो गर्छन् मैले भन्नु खोजेँ होइन कि आफूले बनाउँदै र बाहिरबाट मगाउनुमा फरक छ, त्यो पनि साउथ एसियन कन्ट्रीहरू जाँदा नै मान्छेहरू इमान्दार छैन।
4: सकेसम्म नेपालमा त्यो बनाउने प्रयास चाहिँ गर्नुपर्छ अहिलेको अवस्था।
14: त्यही त मैले त्यही त भन्दैछु, म त्यही लाइनमा छु कि नेपालमा जाने बनाउनु पर्छ, धेरै ढिला भइसक्यो। नेपाल सरकारको जुन सम्बन्धित निकाय हो त्यो नै अगाडि बढेर गर्नु र त्यो यो दायाँ बायाँ एनजिओ आइएनजिओ यो व्यक्तिगत यहाँमा सब हावादारी कुराहरू नै 3-4 वटा संस्थाहरू यहाँ अगाडि आएको अलिकति काम सुरु गरेको त मैले त कतिसम्म हजार सुपर देखाएको छु भने 5 वटा कोब्रा पालेका छ ऊ चाहिँ उहाँ इन्डिसिनल भेनम निकाले, उसलाई जब थाहै छैन कि 100 करोड कोब्रा चाहिने हो त्यस्तो भने थाहा छैन क्या, त्यो खालि एउटा सानो उसमा त्यो गर्ने एनजिओ आइएनजिओ यिनीहरू थ्रु चाहिँ हेल्प लिने हो। तर नेपाल सरकार चाहिँ स्वास्थ्य मन्त्रालय आफै अगाडि बढेर असम्भव काम होइन, बाहिर जुन देशहरूमा यो कुरा धेरै अगाडि बढिसकेको छ उनीहरूको अगाडि गएर चाहिँ रिक्वेस्ट गरेर त्यहाँको चाहिँ एक्सपर्टहरू मगाउने, यहाँ चाहिँ त्यसको स्थापना गराउने, नेपालीहरूलाई चाहिँ ट्रेनिङ गराउने, सब गराइसके भए चार पाँच वर्षपछि जम्मै कुरा नेपालीहरूले चलाउँछन्।
4: सर्प टोकेपछि सर्प मार्नुपर्छ, सर्प लगेर देखाउनुपर्छ भन्ने एक किसिमको, सर्प टोकेपछि मार्नुपर्छ कि पर्दैन?
14: एउटा त उसको प्रकृति संरक्षणको पक्ष छ, त्यो हिसाबले पनि अब अघि पनि हामीले चाहिँ सर्प किन जोगाउनु पर्यो भन्ने कुराहरू चाहिँ भन्यो, त्यो हिसाबले पनि सर्प मार्नु भएन। दोस्रो कुरा, नेपालको वन्यजन्तु कानूनले पनि यो कुनै जीवजन्तु सर्पहरू समेत पनि मार्नुहुन्न भन्ने कुरा हो। यदि कसैले सर्प मार्छ भने र कसैले त्यो सम्बन्धी निकायमा त्यो सम्बन्धी कम्प्लेन गर्यो भने नियम कानून लाग्छ, कति भनौँ न 20-25 हजार, 50 हजार रुपियाँ जरिमाना, अनि चाहिँ 2 महिना कति चाहिँ जेल, त्यसको जेलको सट्टा पैसा हो यताउति, त्यो कुरा चाहिँ छ क्या। तर अहिलेसम्म जम्मै व्यवहारिकतामा चलेको छ कुराहरू, अब मार्यो बुक गर्यो यताउति भन्ने कुराहरू होइन।

0: त्यो मारेर अस्पतालमा लगेर त्यहाँ चाहिँ त्यो सर्वचिन्ने मान्छे छन् भने ए यो त बिस नभएको सर्प रहेछ, खासै त्यो हामीले चाहिँ औषधि पनि चलाउनु पर्दैन केही गर्नु पर्दैन भन्ने त्यो सोचाइ पनि होला होइन, त्यसको लागि पनि भयो। दोस्रो कुरा यहाँ के छ भन्दाखेरि नेपालको एउटा राम्रो कुरा मलाई के लागेको भन्दाखेरि त्यो सर्पले टोक्यो भन्दैमा अस्पतालमा गएर त्यो एकैचोटि त्यो औषधि चाहिँ चलाउँदैन क्या, त्यो विषको लक्षणहरू जबसम्म आउँदैन त्यो यहाँ चलाउँदैन। किन भन्दाखेरि विष नभएको सर्पले टोकेको पनि हुनसक्छ, विषालै सर्पले टोकेको खण्डमा पनि त्यो विष शरीरभित्र नपसालेको हुन्छ। विषालु सर्पले टोक्यो भन्दैमा मानिस मर्दैन, विष चाहिने शरीरभित्र प्रवेश गराएको हुनु पर्यो। धेरै जसो के हुन्छ भन्दाखेरि एकदम विषालु सर्प पनि जस्तो हामी कहाँ पाउने गोमन सर्पहरू, कोब्राहरू भयो, कटेट सर्पहरू भयो होइन, अनि रसियल भाइपर बाघे साप भन्छु, यिनीहरू के हुने यिनीहरूले चाहिँ टोकियो खण्डमा पनि 40% जति केसहरूमा मानिस चाहिँ केही नगरिकन बाँच्ने समान हुन्छ। किन भन्दाखेरि मोटामोटी 40% केसेसहरूमा यिनीहरूले चाहिँ टोक्ने बेलामा आफ्नो विष शरीरभित्र प्रवेश गराएको हुँदैन विभिन्न कारणवश। त्यही भएर अस्पतालमा गएपछि त्यहाँ चाहिँ भेन चाहिँ खोल्छन्, ड्रिप लाउँछन्, सब तयार भएर बस्छन्, जब चाहिँ अलिकति लक्षण देखाएको भयो त्यसपछि औषधि चाहिँ सुरु गर्ने हुन् होइन। त्यो भएको हुनाले अब हामी त के भन्छौँ भन्दाखेरि घरभित्र चाहिँ सर्पले टोक्यो भने त्यो खोजेर ऊ गरेर त्यो समय के नपाल्नु, खेत जङ्गलतिर सर्पले टोकिया छ कदम कता चाहिँ मारिहाल्यो भने त्यो लिएर चाहिँ अस्पताल जानु राम्रो हुन्छ। तर खोजी खोजी गर्न त्यसलाई चाहिँ समातेर जिउँदै अथवा मारेर गएर लाउनु त्यो चाहिँ ठिक होइन, किनभने समय बर्बाद भयो नि त, सर्प खोज्दाखेरि उगर्दा समय बर्बाद भयो नम्बर वान। नम्बर टू अब त्यही सर्प चाहिँ फेला पर्छ भने ग्यारेन्टी पनि त हुँदैन, अर्कै पनि त फेला पर्न सक्छ नि, नजिकै अर्को सर्प बसिहाल्छ ऊ जान्छ भने। त्यो भएर त्यो खोजी खोजिकन मारेर गएर त अस्पतालमा लाउनु हुँदैन होइन।
1: हुन्छ, हामी आज कार्यक्रमको एकदमै अन्तिम चरणमा छौँ, अन्तमा चाहिँ नेपालमा सर्प र मानव अस्तित्वका लागि चाहिँ तपाईँको के सन्देश छ, लामो समय यसको अध्ययन गर्नुभएको छ।
0: अब सर्प र मानिस अस्तित्वको लागि अब सदियोदेखि एउटा चाहिँ अर्कोलाई नभएर नहुने हुन् होइन, अब सर्पहरूले पनि कतिपय अवस्थामा अब मानिसबाट चाहिँ फाइदा लिएर होलान् होइन, जस्तो भनौँ न अब हामी जोगाउनपट्टि नै लगाएको छौँ त्यो पनि एउटा फाइदा कुरा हो नि। अब हामीले चाहिँ जीव जन्तुलाई जोगाउनु पर्छ, आफू पनि जोगिनुपर्छ, कसरी यिनीहरूबाट जाने जोगिन सकिन्छ भन्ने कुराको जाने पुरा विचार गर्नुपर्छ। सकिन्छ पनि, अगाडिको जस्तो अवस्था होइन, मान्छेलाई के लाऊ के खाऊ होइन, खुट्टामा जाने जुत्ता चप्पल नाङ्गे खुट्टाले हिँड्ने, राति चाहिँ एउटा उज्यालोको उ नगर्न सक्ने, घरभित्र घर बाहिर यताउति विभिन्न कुराहरू जाने गर्न सकिन्छ। अनि अब यिनीहरूबाट जाने जति फाइदा लिन सकिन्छ त्यति फाइदा पनि लिने हो, जोगाउने हो, आफूसँग भएको जानकारी अरूलाई पनि दिने हो। अब भविष्यमा एउटा कुरा म के भन्छु भन्दाखेरि सर्पहरूप्रति लापरवाही कहिले पनि गर्नु हुँदैन, सर्प समातेर हिरो हुने होइन, मान्छे चाहिँ एकदम ठूलो बहादुर हुने पनि होइन, कतिपय अवस्थामा चाहिँ आफूलाई एकदम बहादुर देखाउनलाई एकदम हिरोइजम देखाउनलाई मान्छेहरूले चाहिँ सर्पै नचिनिकन अथवा भनौँ विषालु सर्पलाई हातमा समात्ने यो गर्ने ऊ गर्ने कतिपय घटना दुर्घटना यो कारणले पनि भएको छन्। त्यो भएको हुनाले सर्प बनेको जाने आगो हो, विषालु सर्प बनेको जाने आगो हो, आगोसँग खेलवाड गर्नु।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो सरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777। विशेषज्ञ डाक्टरी सेवाहरू।

0: अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू,
0: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
0: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
3: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
4: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
3: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
4: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
3: पाठेघरमा मासु पलाउने,
4: निसन्तान महिलाको चेक जाँच,
3: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
7: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ।
9: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदाङ, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
10: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
2: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक OPD भर्ना तथा अपरेशन सेवा,
10: उपलब्ध शल्यक्रियाहरू,
2: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बालबालिकाको न्युरो सर्जरी,
2: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
10: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
2: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
10: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: मध्य पश्चिम ट्याङ्क चेक। यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाबुसालको नमस्कार। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ। विभागले सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटेकोशी, बाडीले, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहानसम्म 1127 जनाको शव फेला परेको छ। फेला परेका शव मध्ये रसुवामा 45, नुवाकोटमा 155, धादिङमा 69, चितवनमा 348, गोर्खामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190 र भारतमा 9 जना रहेका छन्। फेला परेका शव मध्ये 1113 लास जाँच मुचुलका सम्पन्न भएको छ भने 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। त्यस्तै पहिचान हुन नसकेका 911 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रबाट 6541 जनाको उद्धार गरिएको छ भने बेपत्ता भएका 4858 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लामा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै विभिन्न निकाय तथा स्थानीयवासीको समन्वय र सहयोगमा उद्धार एवं खोजी कार्य गरिरहेको छ। साथै विभिन्न स्थानमा अवरूद्ध सड़क तथा बाटो खुलाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ। भारतसँग सीमा जोडिएका दाङको नाका क्षेत्र विकासलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय राजमार्ग तथा प्रदेशको मूल सड़क सञ्जालसँग जोड्ने योजनालाई अघि बढ़ाएको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूका अनुसार दाङको सीमा क्षेत्रमा करिब 85 किलोमिटर सड़क कालोपत्री गर्ने योजना प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। भारतसँग सीमा जोड़िएका दाङका करिब 34 खुल्ला सीमा नाका रहेका छन्। प्रदेश सरकारको सड़क पूर्वाधार पहिलो प्राथमिकतामा रहेको छ। मन्त्री थारूका अनुसार राजपुर गाउँपालिकाका 1 पटौली नाका ओडा नम्बर 6 खाग्रा नाका हुँदै ओडा नम्बर 7 सुनपथरी नाकाबाट भुवा नाकासम्म पक्की सड़क निर्माण गर्ने प्रदेश सरकारले जनाएको छ। यी सड़क निर्माण तथा स्तर उन्नति भएपछि सीमावर्ती क्षेत्रका नागरिकको आवागमनमा सहज, शिक्षा, स्वास्थ्य तथा प्रशासनिक केन्द्रसँग जोड्न र कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै मन्त्री थारूले खाग्रा नाकालाई छोटी भन्सारका रूपमा विकास गर्ने र प्राकृतिक स्रोतको संरक्षणसँगै राजस्व संकलनको सम्भावनालाई समेत प्रदेश सरकारले जोड़ दिएको बताउनु भएको छ। र बाँकी जिल्लामा गत एक वर्षको अवधिमा 810 सड़क दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। दुर्घटनामा परेर 60 जनाको मृत्यु भएको छ भने 1300 जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीका अनुसार गत आर्थिक वर्ष 2082-83 जिल्लाका विभिन्न स्थानमा भएका 810 सवारी दुर्घटनामा 60 जनाको मृत्यु र 1300 जना घाइते भएका हुन्। 175 जना गम्भीर घाइते भएको र 1121 जना सामान्य घाइते भएका थिए। सोही अवधिमा जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा 23,452 सवारी साधनलाई कार्यवाही गरिएको छ। कार्यवाहीबाट 1,95,79,000 रूपियाँ राजस्व संकलन गरिएको शाहीले बताउनु भएको छ। कार्यवाही गरेका मध्ये मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने 865 जना रहेको र तीव्र गतिमा सवारी चलाउने 580 जना रहेको उहाँले बताउनु भएको छ। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गराउन ट्राफिकले 1001 पटक ट्राफिक सचेतना कार्यक्रम चलाएको र ती कार्यक्रमबाट 90,000 चालक र विद्यार्थी लाभान्वित भएको पनि प्रहरीको भनाइरहेको छ। त्यस्तै ट्राफिकका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा पनि 84 सवारी दुर्घटना भएका छन्, जसमा परेर 3 जनाको मृत्यु भएको छ भने 142 जना घाइते भएका छन्। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, हिमहल रोड, गोराही, दाल। फोन नम्बर 082-5562-23, 98-478-1617 र 98-478-35-643।
10: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
11: नमस्ते नमस्ते।
12: कता हिँड्नु नि बाबु? बजारतिर नि
13: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
10: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
14: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो, भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
10: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही, दाङ।
5: सम्पर्क मोबाइल 98-477-27-9-77
7: र 98-578-36-89।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू
16: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
18: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
19: भर्ना सम्बन्धी सूचना
20: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
19: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
21: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98 4780 92 83 र 97625226।
22: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
26: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
24: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45 226।
27: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
28: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
27: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
28: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
27: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोइगुलेसन सेवा उपलब्ध छ।
28: त्यस्तै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
27: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
28: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
27: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
28: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
27: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
28: सम्पर्क नम्बर 082-560-23।
27: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: आजु तपाईहरुको घर घरमा रेडियो मध्ये पस्छ।
1: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जीवराम भण्डारी आज यहाँहरू सामुने उपस्थित हुनुहुन्छ। रविराज थापा उहाँ सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक हुनुहुन्छ, अर्थात उहाँ अवकाश प्राप्त पूर्वको अर्थ एउटा सुरक्षा मामिलामा राम्रो जानकारी राख्ने ज्ञान राख्ने व्यक्ति। नेपाल पछिल्लो राजनीतिक परिवर्तन सँगसँगै बाह्य शक्तिको क्रीडास्थल बन्दै गएको मानिसमा त्यस्तो आभास छ र नेपालको घरेलु आन्तरिक राजनीतिक शक्ति छिन्न भिन्न छन्। सहमति होइन, एक अर्का बीच आरोप प्रत्यारोप छ, निषेधको भावना निरन्तर बढोत्तरीमा छ। त यस्तो अवस्थामा एउटा सुरक्षाविद सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक जस्तो जिम्मेवारीबाट निवृत्त भएको अर्थात एआईजीबाट निवृत्त हुनुभएका रविराज थापा उहाँ सहितको केही व्यक्तिहरूको पहलमा स्वाभिमानी नेपाली आत्मनिर्भर नेपाल एउटा यो म तपाईँका समक्ष प्रस्तुत गरिरहेको छु। यसमा उहाँको एउटा च्याप्टरमा लामो एउटा आर्टिकल छ। त यो नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रमले हामीलाई कहाँ पुर्याउँदैछ, के हुनुपर्छ, स्वाभिमानी नेपाली कसरी बन्ने, त्यो प्रेरित गर्ने तागत र कसरी त्यो सम्भावना छ स्वाभिमानी बन्न र आत्मनिर्भर नेपाल कसरी बन्न सक्छ, यो विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई समेत विविध विषयमा केन्द्रित रहेर विविध प्रश्न उठान गर्ने मेरो कोसिस रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु।
2: स्वागत छ,
3: नमस्कार सबै दर्शकहरूलाई नमस्कार।
1: अब म कहाँबाट प्रवेश गर्न चाहे भने एउटा स्रोत पुस्तक मैले आम दर्शकलाई देखाए, स्वाभिमानी नेपाली, मतलब भावनात्मक हिसाबले म एकदम स्वाभिमानी मानिस हुँ, म कसैसँग जोग्दिन भन्न सक्यो। तर यहाँ प्लस छ आत्मनिर्भर नेपाल, पछिल्लो एक पछि अर्को हेरी ल्याउँदा परनिर्भरता नै हाम्रो जिउने आधार बनेको छ। जनशक्ति, युवा जनशक्ति विदेशीको छ, 90 लाख लगभग नेपालीहरू यो देश यो चौधरी सरहदभन्दा बाहिर छ भन्छ, चाहे भारतदेखि लिएर खाडी राष्ट्र युरोप अमेरिका सबै देशको हेर्दाखेरि, अनि हामी हर चिज खाद्यान्नदेखि सबै चिज बाहिरबाट खरिद गर्छौँ, हामी निर्यात जनशक्ति गरिरहेछौँ, व्यापार घाटा भयानक छ, रोजगारीको अवसर छैन, उद्योग धन्दा चौपट छ, राज्य लगभग 32 खर्ब ऋणमा छ। स्वाभिमानी हामी कसरी, आत्मनिर्भर नेपाल कसरी सम्भव छ, सुनौ त।
3: सबैभन्दा पहिला कुरा के भन्नु भएको, कुनै पनि राष्ट्र भन्ने बित्तिकै त्यहाँ जमिन, जनता र तपाईँको सत्ता, सार्वभौम सत्ता कसले चलाएको छ। जमिन त तपाईँ चलाएर चल्दैन, जमिन अब भारत पनि कुनै बेलामा कोलोनी थियो भने होल संसारभर नै कोलोनी थियो नि, अहिले पोस्ट कोलोनियल भन्छन् अब स्वतन्त्र भन्छन्। हामी त सधैँभरि भाग हुन, हाम्रो जनता पनि सधैँभरि स्वतन्त्र थिए, हामी सधैँभरि सार्वभौमै थियौँ, र त्यसले गर्दाखेरि हाम्रो जमिन त अहिले पनि छ। नेतृत्वको सुगोली सन्धिमा हामीले गुमाउनु पर्यो भने यो त कसैले पनि विदेशी झण्डा र विदेशी बुट्स नेपालमा कहिले पनि आएको थिएन। तर अब अहिले के भन्न थाले भन्दाखेरि हाम्रो नेपाललाई मन पराउने नेपाल भन्ने प्रेम कैदीजी मेरो साथी हुनुहुन्छ, उहाँले के भन्नु, पत्रकारिता विषय पढेको, उहाँले के भन्नुभयो, नेपाल ठुलो भुमरीमा पसिसक्यो, भुमरीमा पसिसकेर के गर्नुहुन्छ, भुमरी के भन्दाखेरि पश्चिमाको उत्तरको दक्षिणको तिनवटाको उसमा अहिले आज भोलिको हेरेको हेर्नुहुन्छ,
1: मतलब शक्ति राष्ट्रहरू,
3: शक्ति राष्ट्रको त्यो तिनवटाको खेलमा यो प्लेग्राउन्ड अथवा खेल्ने ग्राउन्ड पनि भयो, त्यो ठुलो भुमरीमा पर्यो भन्नुहुन्छ। अर्को चाहिँ
1: तपाईँलाई के लाग्छ, हो त्यो
3: भुमरी त हामी कहाँ छौँ भन्ने कुरो छैन, त्यसले गर्दा त्यो डिरेक्सन हामी कुन डिरेक्सनमा गएको छौँ भन्ने हामी नभएको भने भुमरी भनेकै तपाईँको त्यो भुमेको भुमेकै हुन्छ, र त्यो तल पुर्याएर
1: के को उपज थियो, हाम्रो कमजोरी कि अथवा के कुनै परिवेश नै संसारको त्यस्तै छ,
3: त्यो हाम्रो कमजोरी म त्यसमा अहिले आउँछु। तपाईँको अब यो जनताको कुरा गर्नुभयो, 90 लाख जनता बाहिर छन्, हाम्रो भोट हाल्ने यङ मान्छे सबै बाहिर छन्, सोच्न सक्ने मान्छे गर्न सक्ने मान्छे बाहिर छन्। अब सत्ता सार्वभौम सत्ता अहिले भन्नुभएको कुरा चाहिँ यो सत्तामा आयो, यो सत्ता अहिले कसले सञ्चालन गरेका छन्, हामी कुन डिरेक्सनमा छौँ, नेपाल राष्ट्रको कुन बाटो कता जाँदैछ भन्ने कुरा। तर यो त्यसै भएर यसमा राष्ट्रिय शक्ति नेपालको के रोल छ भन्दाखेरि, राष्ट्रिय शक्ति नेपाल यही नै समस्या भएर यही पिरोला भएर के गर्न सकिन्छ भन्ने खालको सोचाइले आएको अभियान हो यो। कुनै दर्ता भएको पोलिटिकल पार्टी अथवा चुनावमा लड्ने चुनावमा क्यान्डिडेट निकाल्ने होइन, एउटा विचार मन्थन गर्ने ग्रुपहरूको एउटा तपाईँको समूह हो। र यो बारेमा यो राष्ट्रिय शक्ति नेपालले 2065 सालमा यसको स्थापना गर्ने अध्यक्ष केशर बहादुर पूर्व मन्त्रीज्यूले नै यसको अवधारणाको लागि आर्टिकल लेख्नु भएको छ।
1: हो
3: 2065 साल भनेपछि आजभन्दा 17 वर्ष अगाडि त्यहाँ के लेख्नु भएको थियो भने संघीय शासन प्रणाली बारे राष्ट्रव्यापी छलफल र बहस चलाउन अब धेरै ढिलो भइसक्यो। 2065 साल हामीले ढिलो भइसक्यो भनेको कुरो, अहिलेसम्म हामी त्यसमा लडीबुडी खेर त्यसैलाई शोषण गरेर बसेका छौँ। नम्बर एक प्रब्लम त्यो भयो। त्यसलाई पहल गर्दै अनि केही गर्नु पर्यो भनेपछि म पनि भोलिन्टियर हुँ, हामी जस्तो भोलिन्टियरको ग्रुप एउटा क्याम्पेन गर्नु पर्यो नि ल, नेपाल बचाउनलाई स्वाभिमानी नेपालीलाई स्वाभिमानी बनाउनु पर्यो, नेपाललाई आत्मनिर्भर बनाउनु पर्यो भने राष्ट्रिय शक्ति नेपाल भन्ने स्थापना गरियो। त्यो पनि क्याम्पेनको रूपमा, यो रजिस्टर सिडिओ अफिसमा कहीँ रजिस्टरसँग सम्बन्धित होइन, एउटा सोचाइ हो, क्याम्पेन हो। त्यसले गर्दाखेरि 76 सालदेखि यो स्थापना भएपछि त्यसमा चाहिँ यसको विचारको मन्थन र आफ्नो उसमा गएको हुनाले त्यसको चाहिँ तिनटै मात्रै कुरा थियो तपाईँको, हामीलाई राज संस्था चाहिन्छ, संहिता काम गर्दैन, त्यसपछि तपाईँले यो यो सिस्टमले काम गर्दैन भनेपछि आज तपाईँले भनेको कुरा आज यो देश कता जाँदैछ भन्ने कुरो कुनै कहीँ दस्तावेज देख्नुहुन्छ तपाईँले? आफ्नो पार्टी आफै कुस्ती खेलेर बसेका छन् भने राष्ट्रियता र माथि अन्तर्राष्ट्रिय रिलेसन हुन्छ एउटा, त्यसपछि रिजनल ब्यालेन्स हुन्छ तपाईँको, ब्यालेन्स अफ पावर भन्छौँ, त्यसपछि नेसनल इन्टिग्रिटी र नेसनलको राष्ट्रको चाहिँ तपाईँको स्वाधीनता सार्वभौम सत्ता स्वतन्त्रता हुनु। तपाईँले भर्खरै ऋण खाएको देश कसरी सार्वभौम सत्ता र स्वतन्त्रता हुन सक्छ? ऋण दिनेहरूले के गर्छन् होला? ऋण खाएको तपाईँले देख्नु भएको छ, ब्याङ्कले ऋण दियो भने के गर्छ? त्यो भएको हुनाले अब हामी नेपाल कता जाँदैछ भन्ने कुरामा अब योभन्दा अगाडि के डकुमेन्ट यस्तो आएको छ भन्दाखेरि अहिले भर्खरै रवि लामेछानेजीको वाचा पत्र 100 पोइन्ट भएर निकाल्नु भयो, त्यो सानो पेपर छ, त्यसले के भयो कहाँ छ त्यो पनि थाहा छैन। र अब नेपालीलाई नै सबैलाई यो कता जाने त हामी कता जाँदैछौँ भन्ने कुनै पनि दस्तावेज तपाईँको देखिँदैन। पार्टी दस्तावेजले पार्टी कुस्ती खेल्ने कुरा मात्रै गर्छन्। अब यो निकालेपछि यो पढ्नु भयो,
1: पार्टी दस्तावेजले पार्टी कुस्ती खेल्ने कुरा मात्रै गर्छ,
3: अरू के छ तपाईँको राष्ट्रको बारेमा? राष्ट्र देश सार्वभौम सत्ता हाम्रो इन्टरनेसनल ब्यालेन्स भन्ने कुरो हराइसक्यो। जो मान्छे सत्तामा छन् जसले राज्य चलाउँछन् उनीहरू नै अब विदेशीसँग सम्पर्क गर्नुहुन्न भन्ने खालको गरेका छन् तपाईँको,
1: मतलब के यी कन्फ्युज मानिसहरू हुन्?
3: यो तपाईँको क्राइसिस अफ कन्फिडेन्स पनि हुनसक्छ, कन्फिडेन्सै नभए पनि हुनसक्छ। होइन भनेदेखि तपाईँको डिप्लोमेसी भनेको कुरो सम्पर्क नै डिप्लोमेसी हो, सफ्ट पावर भनेकै तपाईँले सम्पर्क गर्नु भयो भने, अब हार्ड पावर भनेपछि लड्नै पर्यो। अहिले लडाइँ भइरहेछ, युक्रेनमा लडाइँ भएको छ, तपाईँको अर्को उसमा लडाइँ भइरहेको छ, इरानमा भइरहेको छ, त्यो त हार्ड पावरको कुरा हो, हामी हार्ड पावरको कुरा गर्न सक्दैनौँ। त्यसले गर्दा हामीले गर्न सक्ने एउटा कुरा के, सफ्ट पावर हो होइन, र स्मार्ट पावर भन्छ। स्मार्ट पावर भनेर चाहिँ तपाईँको पृथ्वीनारायण शाहको पालामा त्यो बेलामा 250 वर्ष अगाडि नै नेपाल कस्तो हुनुपर्छ, नेपालले कस्तो स्मार्ट पावर प्ले गर्नुपर्छ भन्ने त्यो कुरालाई नै हामीले पनि अहिले सकेसम्म मेटाएर अब यो नयाँ सिस्टममा जाने भनेको छ। यो नयाँ सिस्टम भनेको के हो भन्ने खालको
1: यो बताइदिनुहोस् त, सफ्ट पावर भनेको केलाई भन्ने, स्मार्ट पावर भनेको के इङ्गित गर्न खोजेको?
3: पहिले जोजेफ नाई भन्नेले चाहिँ तपाईँको अन्तर्राष्ट्रिय एउटा स्ट्रेटेजिक थिङ्करले चाहिँ उहाँले के भन्नु भने कुनै पनि देशको शक्तिलाई तिनवटा शक्तिमा विभाजन गर्न सकिन्छ। हार्ड पावर भने मिलिट्री हार्डवेयर भयो, तपाईँको फाइटर जेटदेखि लिएर ट्याङ्कदेखि लिएर बेडा छ, जहाजी बेडा छ, अहिले अमेरिकाले जुन फुर्ती गरिरहेको छ त्यो उसको हार्ड पावरको फुर्ती,
1: शस्त्र तागत, त्यो हार्ड पावर,
3: शत्रुलाई मार्न सक्ने, शत्रुलाई डिस्ट्रोय गर्ने
1: बलको आधार,
3: बलको बललाई हार्ड पावर भयो। सफ्ट पावर भने तपाईँको डिप्लोमेसी, जस्तो कि तपाईँको जो बाइडेनको पालामा तपाईँको उसको उसले चाहिँ त्यहाँको सेक्रेटरीले 17 चोटि त तपाईँको इजरायल र अरबमा गएर कुराकानी गरेका थियो। अहिले अस्ति मात्रै तपाईँको इरान र उसलाई पाकिस्तानले जुन तरिकाले नेगोसिएसन गराउन खोज्यो, यो डिप्लोमेटिक सबै रिलेसनसिप त्यो भएको सफ्ट पावर हुन्छ। स्मार्ट पावर भने यो दुइटैलाई मिलाएर जुन तरिकाले हामीले अब पृथ्वीनारायण शाहकोलाई मैले स्मार्ट पावरमा लिन्छु र महेन्द्र सरकारको जुन 30 वर्ष जसले जे पनि पनि त्यो स्मार्ट पावरको एउटा राम्रो नेपालको इतिहासको एक्जाम्पल हो। अब त्यो के थियो कसो थियो भन्ने पढ्ने र सोच्ने मान्छेको आफ्नो विचार फरक हुन सक्ला, तर मैले हेर्दाखेरि त्यो हामी त्यो तपाईँको लडाइँ लडेर 18 वटा चोकमा 17 वटा चोक फिर्ता ल्याएर लडाइँ लडेर होइन, त्यो डिप्लोमेसीबाटै हो नि। तपाईँको नेपालमा त्यत्रो नाकाबन्दी भए, राजा वीरेन्द्रले चाहिँ त्यो डिफेन्स र उसले भन्दाखेरि होइन म बरु नेपाललाई दिन्छु भनेर, तपाईँको 46 सालको प्रडक्ट त्यही नै हो, सिपिसी छिन्ना भन्नेको आएर यहाँ प्रपोज गरेका थिए भन्ने खालको त्यो ऐतिहासिक बोलाइरहेको बनिरहेको छ. त्यसले गर्दाखेरि त्यो चाहिँ तपाईँको सफ्ट पावर भन्नुहोस् यसलाई स्मार्ट पावर भन्नुहोस् इट्स लाइक द्याट. तर नेपालको चाहिँ के छ भने अहिले तपाईँको हिसाबमा हामी चाइना र इन्डियासँग जोडिएको वेस्टर्नको ठुलो इन्ट्रेस्ट भएको हुनाले यो ठाउँमा हामी हार्ड पावरको कल्पना गर्न सक्दैनौँ. तर कोही कोही देशले यहाँ हार्ड पावर पनि हुनुपर्छ भन्ने खालको कल्पनाले यो अहिलेको घटनाहरू घटिराखेको जस्तो लाग्छ मलाई. किन भनेदेखि तपाईँको नेपालमा अहिले एसपिपी ल्याउनेदेखि लिएर इन्डो पेसिफिकको उसमा जानेदेखि लिएर नेपाललाई भारतको आँखाबाट हेर्ने भन्ने कुरादेखि लिएर यो सबै कुराहरू कहाँबाट आइरहेका छन्? हामी त आफ्नो विकासलाई, नेपालीको सुरक्षाको लागि नेपालले नेपालमै राखौँ, उनीहरूलाई काम दिउँ, बाबुबाजेसँग परिवारसँग बसौँ, खुसी हुन् भन्ने खालको खोजेका छौँ. अब त्यो कुरा हामीले हेर्न सकेका छैनौँ. अब एनआरएनले के गरेका छ भन्दा एनआरएनले हाम्रो मरेको केटाकेटीहरूको बारेमा कहीँ बोल्दा यसो देख्नुभएको छ तपाईँले?
1: ए गैरआवासी नेपालीहरूले
3: अहिले पनि कुनै पनि अरबबाट मरेर बागस या बागस मान्छे आएको ठाउँमा यो पनि त्यो भित्र पर्छ कि पर्दैन? त्यो पर्छ नि. त्यसको बारेमा कसैले एउटा इस्यु उठाएको छ र 2000 पैसा जम्मा गरेर तिनीहरूको लागि वेलफेयरको लागि म दिन्छु भनेर च्यारिटी देखाउन सकेका छ?
1: कसरी हेर्ने त्यो गैरआवासीय नेपाली सङ्घ जुन छ विभाजित जस्तो पनि देखिन्छ, कहिले अदालतमा कहिले पार्टीको भन्छ, कहिले के लडाई गर्छन्, कुटाकुट गर्छन्, यसलाई हेर्ने नजर के हुनुपर्छ मूलत नेपालीहरूको?
3: यो हामीले यो पोलिटिक्स भने नपाएकोले के पायो, केरा बोक्रेसनर खायो भने जस्तो भयो.
1: नपाउनेले केरा पायो बोक्रे.
3: हरेक क्षेत्रमा पोलिटिक्सले पोल्युट गर्दै गर्दै गएर अहिले तपाईँको न्याय सेवामा पोल्युट भयो. अस्ति मैले भर्खरै आइजीको तपाईँको हिजो मात्रै कार्कीजीको जानवर कार्कीले किन बोल्नु भयो र किन बोल्न बाध्यता पारियो
1: सार्वजनिक लेखा समितिमा सांसदसँगको आमने सामने
3: सरकारले कसरी सोचिराखेका छन्, पोलिटिक्सले कसरी सोचिराखेका छन्, हिजो एयरपोर्टमा तपाईँको स्वागत गर्नेले कसरी सोचिराखेका छन्, अब तपाईँको एमाले कसरी सोचिराखेका छन्, अरूले कसरी सोचिराखेका छन्, अनि कुन बाटो जानुपर्छ भन्दाखेरि त्यसले के स्वाभिमान बनाएको छ नेपालको स्वाभिमानलाई एक पोइन्ट पॉइंट तपाईँको कन्ट्रिब्युट
1: मतलब यी आदर्श हुन सकेन, रोल मोडल हुन्छ नि, आदर्श पुरुषहरू आदर्श पात्रहरू हुन सकेन.
3: त्यसै देशको कुनै पनि शक्ति भन्ने कुरै तपाईँको त्यही हार्ड पावर सफ्ट पावर र स्मार्ट पावरमा भर पर्छ. र यो
1: हार्ड पावरको माध्यमबाट नेपालको भलो हुने अथवा हामी जिउने निरन्तरता पाउने सम्भावना रहेन भनेपछि हामीले अर्को बाटोलाई
3: हार्ड पावरको समस्या त के छ भने अब अमेरिकाको सबभन्दा ठूलो अहिले टार्गेट उहाँको लक्ष्य चाइना छ. चाइना हामीसँग जोडिएको छ. अब उसको चाहिँ अर्को ताइवान छ. ताइवानको अहिले तपाईँको उसले देख्यो अब यो ताइवान छु केही गर्न सकिँदैन. ताइवानको इस्यु अहिले सेलाउँदै त्यो सम्पूर्ण अहिले नेपालमा आयो.
1: हो
3: सम्पूर्ण इस्यु नेपालमा भएपछि अब हाम्रो भोलि दुर्दशा कस्तो होला? प्यालेस्टाइनी जस्तो हुन्छौँ कि हामी?
1: यसको अर्थ के? तिब्बतलाई टार्गेट बनाएर अमेरिका मुभ गरिरहेछ.
3: तपाईँको एउटा कुरा, 80 होटल संसारभरिको नम्बर वान होटल भयो, त्यो होटल कसको लागि हुनसक्छ? को बस्छ त्यहाँ? तपाईँ तिर्न सक्नुहुन्छ अथवा को मान्छे त्यहाँ त्यति पैसा तिर्न जान्छ? कसैको लागि त्यहाँ जम्मा भएर कुरा गर्ने हो कि? अब त्यो कुरालाई सेन्सिटिभिटी र अहिले तपाईँको तिब्बतको भर्खरै 600 कतिको युनिभर्सिटीले
1: काठमाडौँले
3: भन्ने कुरा भयो. त्यसले हामीले कसरी छिमेकीलाई चाहिँ तपाईँको जिस्काउन खोजे अथवा अप्ठ्यारो पार्ने खोजे अथवा छिमेकीले मन नपरेको कुरा गरिरहेका छौँ, त्यो सफ्ट पावरको ठुलो हो. त्यसै भएको हुनाले प्रोसेसर नभेट्ने भन्दा पनि प्रधानमन्त्रीले एकैचोटि 2 दिनभित्र 3 यही सुपर पावरका मान्छेहरूसँग भेट्नु पऱ्यो नि, एम्बेसडरसँग. त्यो के हो उहाँले भन्नुहुन्न? अब हामी जनता हौ, उहाँ सरकारले प्रत्येक कुरा अहिले इन्डियाकै मोदीले देखि कसैले पछि जे कुरा पनि बोलिएर भन्छ. ट्रम्पजीले कति बोल्नुहुन्छ? ट्रम्पको त तपाईँको त्यो आएको आइगर्छ नि सर. सरकारले जनतालाई सरकारमा बस्नेले म यसो गर्दैछु यो गर्दैछु
1: आश्वस्त पार्न विश्वास दिलाउन सक्छ,
3: कम्युनिकेट गर्नु पर्यो तपाईँको उसलाई म यो बाटो गइरहेको छु भनेपछि फलो गर्न सजिलो हुन्छ जनतालाई. अहिले हामी कता गइरहेका छौँ कता फलो गर्ने भन्ने कुरो चाहिँ छैन. त्यसले गर्दाखेरि हामी बाटो बिराएको धेरै भयो, 3 दशक भयो. त्यसले गर्दा अब यो बाटो बिराउनले के गर्नुपर्छ भनेर यो विभिन्न विद्वत वर्गहरूको सङ्गालको रूपमा यो किताबहरू हामीले चाहिँ निकालेका छौँ.
1: स्वाभिमानी नेपाली आत्मनिर्भर
3: पढेर भित्र भएपछि त्यो ठिक बेठिक भन्ने खालको फेरि अब मान्छेले गर्नुहुन्छ होला. त्यसको लागि चाहिँ भएको त्यसले गर्दाखेरि अब नेपाल अहिले स्वतै दर्शन र विचारधाराबाट गएर चल्दैन भन्ने कुरो अब स्पष्टै भयो. अब स्वतै हाम्रो पुरानो भइराखेको चाहिँ विचारधारा खोइ त भन्ने खालको कुरा.
1: त्यो पुरानो हाम्रो विचार भने के विचारधारा?
3: अब पुरा पर्व कालदेखि नै त यो नेपाल भने हिन्दू राजा धर्म संस्कृति यो शाहवंशको कुरा होइन, लिच्छवीदेखि लिएर त्योभन्दा अगाडिको किराँतको पालादेखि पनि त राजै थिए नि यहाँ होइन। यो संस्कृतिको धरोहर रहेको देश हो यो, त्यसले गर्दाखेरि यहाँ राजसंस्था हिन्दू राष्ट्र राजा भने को भन्ने कुरा भएन, तर राजसंस्था भन्ने एउटा संस्था चाहिँ कुरा भएको छ यहाँ। हिन्दू राष्ट्रको उच्चारण गर्नु पनि अहिले त पाप र अपराध भने जस्तो भएको हुनाले त्यस्तो खालको एउटा अब भारतले अहिले के भन्छ हिन्दू भन्दाखेरि आफूले इन्फेरिटी कम्प्लेक्स हुने जस्तो सिचुएसन क्रिएट गर्दैछ। त्यो हिन्दू राष्ट्र हिन्दूको यसरी चलेको ठाउँमा म हिन्दू हो भन्न मलाई नै डर लाज लाग्ने, अरूले अरू हो भन्दाखेरि चाहिँ लाज नलाग्ने झन् गर्व गर्ने।
1: यो कसले बनाएको यो के कारण यस्तो? किनभने अब जनगणनाहरू यो सबै यसो हेर्दाखेरि त्यो बहुमत वर्चस्व सनातन हिन्दूवालाहरूको देखिन्छ, 92% प्लस यो ओमकार परिवारजनको देखिन्छ। तथापि मानिस भन्न हिचकिचाउँछन्, फेरि कुन धर्मावलम्बी भन्दा सनातन हिन्दू वा ओमकार परिवार जनकै बताउँछन्। यो के हो?
3: जुन दिनदेखि हामीले हिन्दू राष्ट्र फाल्यौँ, हिन्दू राष्ट्र फाल्ने भनेकै बाहिरको डिजाइन भएको हुनाले उनीहरूलाई सजिलो हुँदै गएको हुनाले उनीहरूको वर्चस्व बढ्दै गयो। त्यो हिजो हाम्रो जुन संस्कार ठिक छ भनेर सोच्ने थियो त्यो संस्कार चाहिँ अब तपाईँको नयाँ जेनेरेसनले बुझ्न पनि छाडे, अब नयाँ जेनेरेसन थाहा पनि छैन धेरै कुराहरू। त्यसको
1: नबुझ्ने कारण के? नयाँ जेनेरेसन संसारमा अरू देशकाले बुझ्छन्, जस्तै भारतीय जनता पार्टीको भारतमा उदय त्यो हिन्दू सनातन अर्थात् सनातन धर्मको कुरा उनीहरू गर्छन्। हिन्दू राष्ट्र हामी हिन्दू हौ भन्नेमा गौरव गर्छन् र भाजपाको त्यो तहमा उदय भएको छ, अझ बढोत्तरीमा देखिन्छ। तर हामी कहाँ चाहिँ किन यो त्यो हिन्दू राष्ट्र थियो, यो त भर्खरै विस्थापन गरेको पछिल्लो सोकल रेभोल्युसनमा यी के हो?
3: त्यो 1960सको तपाईँको जब शिक्षा प्रणालीदेखि नै जुन हस्तक्षेप गरेर युनिभर्सिटीमा हाम्रो संस्कृत पढ्नेदेखि लिएर तपाईँको यहाँको सनातन कुराहरूलाई हटाउने कुराको डिजाइन त्यहाँबाट सुरु भएको
1: हो। भनेपछि विश्वविद्यालयहरू नै समस्याको।
3: त्यसको लाइसेन्स प्राप्त कहिले भयो? लाइसेन्स प्राप्त तपाईँको 63 सालमा जुन बेला घोषणा गरेर नेपाल संघीयता र नेपाल चाहिँ धर्म निरपेक्ष भयो, त्यो चाहिँ तपाईँको अब हामीले ओपनली गर्न सक्छौँ भने यो ओपन डिक्लेरेसन हो यो। तर सुरु त त्यही बेलादेखि भएको छ नि तपाईँको, जुन शिक्षा आयो अनि युनिभर्सिटीमा चाहिँ इतिहासको सट्टा इतिहास होइन कि जातीय कुराको स्टडी गर्नुपर्छ, एन्थ्रोपोलोजी भनेपछि तपाईँको गुरुङ मगर यो यो पढ्नुहोस्, नेपालको इतिहास नपढ्नुहोस्। किन हामी एसएलसीमा पढ्दाखेरि नेपालको इतिहास बालचन्द्र शर्माको इतिहास पढाएको थिएँ मैले, नेपालको जियोग्राफी पढ्थ्यौँ, अहिले जियोग्राफी र इतिहासको सिलेबसमा कहाँ छ देखाउँछ? छैन नि। भनेपछि यो बेस्यो, यो चाहिँदैन तिमीहरू अहिले त मिस नेपाल मिस्टर नेपाल के गर्नेतिर जाऊ, यो गीतमा कसले राम्रो गीत गाउने त्यतातिर जाऊ। यो कोलोनियलले गर्ने नै त्यही हो, तपाईँको जुन राष्ट्रिय कुरा चाहिँ नगर अरू कुरा जे गरे
1: मतलब यो कि आफ्नो पन आफ्नो
3: पैसा विदेशीको पैसा हुन्छ, विदेशीले पैसा दिएर वर्चस्व गर्न सक्ने विदेशीले किन्न सक्ने त्यही कुराहरू हो। विदेशीले नेपाललाई तँलाई चाहिँ राष्ट्र सार्वभौम बनाउँछु भनेर पैसा दिँदैन, तेरो तँलाई चाहिँ म एड दिन्छु त्यसको लागि चाहिँ म तेरो यो यो प्रिभिलेज तेरो यो यो अधिकार चाहिँ मेरो हातमा लिन्छु भनेर अहिले तपाईँको इन्टरनेसनल कर्पोरेसनहरूले ग्लोबलाइजेसन भएपछि नै के भएको छ अन्तर्राष्ट्रिय हाम्रो यहाँ आइएमएफ र भनेर आइएमएफको कुरा बुझ्ने मान्छे यहाँको अर्थ बुझ्ने हुन्छन्, यहाँको रियल अर्थ र मार्केट बुझ्ने मान्छे यहाँ के पनि हुँदैन,
1: औ
3: व्यापारी पनि हुँदैन। नेपालमा त्यत्रो व्यापार गर्नलाई के पनि थाहा छैन, बाहिरबाट आउने बित्तिकै उसले सबै कुरा थाहा भइहाल्छ, किन पैसा उसैले ल्याउँछ उसैले पैसा खर्च गर्छ।
1: त्यो भावना कसरी जागृत भइरहेछ यस्ता कुरा?
3: त्यो भावना जागृत नभएको हुनाले नै राष्ट्रिय शक्ति नेपालले यसलाई कसरी चेतना ल्याउने भन्ने खालको उसमा एफर्ट गर्ने भन्दाखेरि अब हामीले दुई पैसा कसैसम्म मागेका छैन, कसैले दुई पैसा तँलाई दिएको छ भन्ने छैन, यो आफै उसले गरेको हुनाले त्यो धेरै गाह्रो छ।
1: त्यो राष्ट्रिय शक्ति भन्ने जो नामाकरण तपाईँहरूले गर्नुभएको छ त्यो भन्या के सन्देश दिन खोजेको?
3: राष्ट्रिय शक्ति भने नेसनल पावर भनौँ न अङ्ग्रेजीमा होइन, तपाईँको अमेरिकाको डोनाल्ड ट्रम्पले मागा मेक अमेरिका ग्रेट अगेन भनेर के हो? राष्ट्रिय शक्ति पावर बनाउनु भन्ने हो। इरानले हामी कसैसँग झुक्नेवाला छैन, जति ठोके पनि ठोक भने पनि त्यो पनि के हो तपाईँको त्यो शक्ति केबाट आउँदो रहेछ भन्दाखेरि स्पिरिटबाट आउँदोरहेछ। हतियारले हुने भयो त अमेरिकाको हतियारले अहिले इरान सिद्धिसक्नु पर्थ्यो नि, तर उसको चाहिँ मेन्टल स्पिरिट छ। अहिले भारतको पनि कुरा गर्दाखेरि भारतमा अहिले तपाईँको कक्रोचेज आयो, त्यसले चाहिँ विदेशीको पैसा खर्च गर्न रोक्न हुँदैन, चन्दा रोक्न पाइँदैन। अब हाम्रो नेपालमा विदेशी पैसाले कति खेलिराखेको थियो भन्ने कुरो तपाईँको एनजिओ आयो, एनजिओ हाम्रो तपाईँको हेर्नुहोस् त्यसबाटै देख्नुहुन्छ। उनीहरूले के भने एउटा पैसा ल्याएर अर्को खर्च गर्न पाइने, धर्म परिवर्तन गर्न पाइने भने त्यहाँ पनि धर्म छ तपाईँको उसमा छ। हाम्रो यहाँ त त्यो त एउटा एकदम चलन चल्तीको भएको हुनाले राष्ट्रिय शक्ति भनेको राष्ट्रिय शक्ति भने तपाईँको हामीले बन्दुक बोकेर युनिफर्म लगाएको राष्ट्रिय शक्ति होइन. राष्ट्रिय शक्ति नै भावना हो. भावनामा तपाईँको सबभन्दा ठुलो भावना अब संविधानको कुरा गर्नुहोस्. मैले भन्दाखेरि सबभन्दा ठुलो संविधान नेपालको पहिलो संविधान पृथ्वीनारायण शाहको दिव्य उपदेश संविधान हो. किन लिखितको कुरा गर्नु त बेलायती संविधान लिखित छैन, अनरिटन कन्स्टिट्युसन भन्छ हामीले चाहिँ पार्लियामेन्ट्री कन्स्टिट्युसन बेलायतको त्यो त उनले लेखेर त्यही बेलामा दिएको होला. अहिले आएर तपाईँको हामीले सातवटा संविधान लेख्यौँ. त्यो सातवटा संविधान यति फिका भएको छ कि यो संविधान सबभन्दा नराम्रो संविधान अहिलेको भन्छन् मान्छेले. अब त्यो डेफिनेसन त्यो बेलाको नेपालको यो पोलिटिकल स्ट्रेटेजिक सिचुएसन चाहिँ दुई ढुङ्गाको बीचको तरुल भनेको अस्ति मात्र पूर्व प्रधानमन्त्री एकजनाले दुई ढुङ्गा बीचको लाली गुराँस गुराँस भनिदिनु भयो. त्यसलाई भएको पुरानो डेफिनेसनलाई इस्टाब्लिस डेफिनेसनलाई हामी भत्काउँदै अझ सकेसम्म कसरी छिटो भत्काउने अथवा गर्नुपर्ने काम कसरी नगर्ने
1: के यो जानाजान गरिरहेछन् कि यी मानिस जस्तो दुई ढुङ्गा बीचको तरुल ठाउँमा दुई ढुङ्गा बीचको लाली गुरा. अब यो के अर्थ है
3: त्यसरी यो देशको अहिले आर्किटेक्चर भन्छ नि तपाईँको कसले गरेको हो यो देशको चाहिँ डिजाइन कसरी हो र यो देश भन्ने मेसिन कसरी चलेको छ. मेसिन भने यो गतिशील हुन्छ राष्ट्र हामी त चलेको छौँ. अहिले 77 वर्षको कुरा भयो मोहनले भन्छ 77 वर्षमा बिपी कोइरालाको पालाको राज्य र त्यो पहिलो प्रजातन्त्र र अहिलेको 2063 सालकोमा के फरक छ. त्यसपछि बीचमा कति सरकारहरू आयो त्यो सबै हेर्दै गयो भने को माथि को तल के छ त्यो त कसैले यसलाई स्टडी गर्नुपर्छ भनेर हामी जस्तो एउटा मेरो अनुमान म त एक्सपर्ट रिसर्चर होइन किन मेरो होल टाइम त तपाईँको बन्दुक बोकेर उसमै गयो यहाँको थन्को बन्कोमै लागेर गयो अहिले 36 साल 46 साल 30 साल यो गरियो होइन. त्यसले गर्दाखेरि यहाँको थिङ्क ट्याङ्क भन्ने जान्ने सुन्ने भने यो किन गर्दैन यो किन उठाउँदैन भने तिनीहरूलाई त्यो गर्दाखेरि पैसा पाउँदैनन्. उनीहरूले भनेको एजेन्डामा जानु पर्यो भने चाहिँ भयङ्कर ठुलो रिसर्चर भएर डक्टर पिएचडी भनेर उनीहरूले लेखेको किताबहरू चाहिँ गएर हाम्रो मान्छे चाहिँ पढाउन बाहिर जान्छन्. बाहिरका ठुल्ठुला साउथ अफ्रिकादेखि कहाँको चाहिँ विद्व द्वन्द्वविद भनेर हामी ल्याउँछौँ. त्यसले जे भन्छ हामी त्यही सिक्छौँ. त्यसले हाम्रो कुरा त बोल्दैन. अब अहिले तपाईँको अहिले कुरा भयो नि एकजना सांसदले यो नेपालको इस्टाब्लिस पुलिस होइन 1955 नेपाल प्रहरीको उसलाई संस्थागत त्यसरी लान्छना लगाउँछन्. अब तपाईँको अहिले
1: सत्तारूढ उहाँले लगाएछ नि त्यसरी
3: अब संस्थागत लान्छना लगाउनु परेको कारण के छ भने संस्थागतमा यिनीहरूले जो जो मान्छेलाई यिनीहरूले पुलिसको अब म त हुन नसके अब मान्छेले कहिलेकाहीँ यसले मुखको चित्त पोख्छ भन्छन् म आइए हुनु पर्ने भने भएन यता राजेन्द्र सिंह त पनि भएन हामी 63 सालले
1: हामीलाई
3: लाइनमा म थिएँ होइन उदय श्याम बगरखा पछिको लाइनमा राजेन्द्र बहादुर सिंह हुनुहुन्थ्यो है उहाँ थिए. अब जति आइजिपीहरू भए 46 साल पछिको आइजिपी एक दुईजना बाहेक अरू मान्छेलाई पोलिटिकल्ली पिकअप नगरेको भनेको अथवा त्यो नगरेको कति मान्छे त फेरि तपाईँको अख्तियारमा नपरेको शस्त्र प्रवेश दुई चारजना पर्नुभयो. अब त्यो कसले गरेको भन्दा त पोलिटिकल्ली पिकअप गरे हो नि त त्यो उसले पिकअप गरेको मान्छेले संस्था बिगार्यो. अब अहिले केही गर्छु भने ए तेरो यो है तेरो जन्म कुण्डली भनेर त्यसरी त लान्छना लाउनु पाएन. यो त संगठन हो.
1: ए राजनीति व्यक्तिहरूको अथवा नेताको छत्र छायामा रहेर काम गरेका र जो आइजिपीहरू भए ती प्रायः सबै दामी
3: यो त तपाईँको
1: तिनले गर्दा बदनाम भयो संस्था. कतिपय चाहिँ
3: यो पुलिस
1: ढङ्गले आए ती व्यावसायिक ढङ्गले आए ती चाहिँ त्यसले अलिक प्रतिष्ठा बचायो.
3: कारण के छ भन्दाखेरि अहिलेसम्म पुलिसले जति लान्छना लगाइएको छ तपाईँको मल्लिक गायकदेखि लिएर त्यसपछि रायमाझी आयोगमा हामी पर्यौँ होइन अहिले पनि आएको त्यो कार्के आयोग आए यो ठिक यो बेठिक भएर अहिलेसम्म कुनै पनि पुलिसको संगठन प्रमुख कसले वक्तव्य दिएर दुई शब्द बोलाइदिनु भएको छ ठिक छ हो गलत छ भने पुलिसभित्रको गलतलाई हामी पूर्व पुलिसहरूले नै त्यसलाई खबरदार भन्नु पनि सक्नुपर्ने अवस्था हुनु पर्यो. जस्तो सैनिकमा सेनामा सेनाको पनि अहिले बिस्तारै सेनाको दुई चारजना पूर्व सेनाहरूले पनि के बोले त उसले खबरदारी गर्यो नि यो त हामी संगठन मेरो त जिन्दगी त्यहाँ बितेको 50 वर्षदेखि म पुलिसमा छु डाइरेक्ट इन्डाइरेक्ट 32 वर्ष युनिफर्म लगाएँ अहिले चाहिँ युनिफर्म नलाइकन म अझै पनि पुलिसै छु. त्यसले गर्दाखेरि देशको स्थापित संस्थाहरूलाई तपाईँले खतम पारेपछि तपाईँ देश कसरी अगाडि बढाउनुहुन्छ. अहिले नयाँ कुरा आएको छ फेरि सरकारको ब्युरोक्रेसीलाई एकतिर राखेर सबै कसैको 20 जना कसैको कतिजना तपाईँको स्पेसल कन्ट्राक्टमा सल्लाहकारहरू नेपालमा सरकारले अहिले हायर गर्न थाले जस्तो भन्छ. अब तपाईँको लेजिटिमेट सरकारको बाटोबाट नगएर तपाईँको अर्को बाटोबाट जान खोजेको भने कहाँ जान खोजेको
1: मतलब सल्लाहकारबाट चलाउने
3: अल्टिमेटली कसको ठाउँमा आउँछ यो सबै फेरि पुलिसको टाउकोमा आउँछ पुलिसहरू कति तालिम प्राप्त छन् पुलिसहरू कति दक्ष छ पुलिसहरू कति स्रोत साधन
1: सर यो जो मन्त्रीको सल्लाहकार प्रधानमन्त्रीको सल्लाहकार भनेको त्यहाँको सचिव जुन प्रशासन जो स्थायी सरकार भन्छ तिनीहरूको सट्टा हरेक मन्त्रालयमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूका त्यो बग्रिन्ती जो सल्लाहकारहरू राख्न थालिएका छन् यसलाई के भन्नुहुन्छ तपाईँ
3: त्यो सरकारले नै यो किन जरुरत छ भनेर एक्सप्लानेसन नगरी गर्यो भने त्यो पनि मन पर्यो तन्त्र सरकारले जनतालाई भन्न सक्नु पर्यो
1: त्यसले निजामती सेवालाई अथवा जो स्थायी सरकार छ र सुरक्षा संयन्त्रलाई के असर गर्छ
3: सुरक्षा संयन्त्रलाई त कामै गरेर नदेखि तपाईँ त्यसरी देशलाई असर गर्यो हामीलाई सुरक्षा संयन्त्र असर गर्नेसम्म अर्थ आउँदैन हामी त देशलाई असर नगरोस् भन्ने कुरा हुन्छ
1: अनि यो जो तपाईँले अघि सन्दर्भ नै उठान गर्नुभयो संसदको साझै लेखा समितिमा जुन ढंगले सत्तारूढ़ दलका सांसद कतिपय जुन रूपमा प्रस्तुत भए र प्रतिपक्षीहरू पनि जुन ढंगले आईजीपीलाई माफी माग्नका लागि जो शब्द आईजीपीका तर्फबाट अथवा धनबहादुर कार्कीका तर्फबाट व्यक्त भयो त्यो सबैलाई हामीलाई लाञ्छित गरेको कारणले तपाईँले माफी माग्नुपर्छ भन्ने तहमा पनि केही मानिस त्यहाँ पेश भए साधारण लेखा समितिको बैठकमा सांसदहरू र आईजीपी जुन ढंगले प्रस्तुत भए र प्रहरीमाथि जुन ढंगको लाञ्छना प्रहरी नेतृत्व समग्रमा संगठनमाथि जुन लाञ्छना निर्वाचित जनप्रतिनिधि त्यसमा पनि सत्तारूढ दलका तर्फबाट त्यहाँ प्रस्तुत भयो नि त्यसलाई एउटा सुरक्षाविदको हिसाबले हेर्दा कसरी हेर्नुभयो यसले पार्ने प्रभाव सकारात्मक र नकारात्मक के हो यो जो पिपुल सुप्रिमेसी भन्ने खाले कुरा गर्छन् ए जनप्रतिनिधिलाई प्रश्न गर्ने जनप्रतिनिधि गरिहाल्छ नि भन्ने एउटा अर्को होइन यसले खराब गर्छ भन्ने यो यो दुईटा अलग अलग एङ्गलको प्रश्न छ के भन्नुहुन्छ तपाईँ चाहिँ
3: मैले चाहिँ कसरी हेर्छु भन्दाखेरि तपाईँको म पुलिसमा जाइरहँदा अधिराज्यभरिको सेलेक्सन भएर हामी देशभरिको अधिराज्यको पुलिस हुन्छौँ है तपाईँको भन्दाखेरि एउटा आइजीको मुनि चाहिँ अहिले 70,000 छ भने 70,000 त्यो एउटा आइजी र एउटै डल्लो हो त्यो त्यसमा यो त्यो त्यो अरे पोलिटिकल कुरामा के छ भने तपाईँको अहिले तपाईँको जतिजना सांसद हुनुहुन्छ त्यो एउटा सर्टेन सेक्टरको सर्टेन मान्छेले त्यो उसको प्रतिनिधि गर्न पठाएको यो डाइरेक्ट डेमोक्रेसी होइन त्यसले गर्दाखेरि उहाँहरूले के छ भन्दाखेरि जनताको भोइस चाहिँ ल्याएर सुनाउने हो त्यसको अनुसार गर्ने काम त सरकारको फेरि एक्जिक्युटिभले त्यो हो नि यिनीहरूको लेजिस्लेचरको एउटा मेम्बर हुन् वान म्यान एकजना व्यक्तिले कुनै एउटा ठूलो संगठनलाई च्यालेन्ज गरेर त्यस्तो तरिकाले डेरोगेटिभ कुरा गर्न पाइन्छ कि पाइँदैन
1: कसले कन्ट्रोल गर्ने त त्यो
3: अब एक्जिक्युटिभ फंक्सन गर्ने त एक्जिक्युटिभ हो त यो त एक्जिक्युटिभ अन्तर्गतको नेपाल पुलिस अथवा नेपाल सशस्त्र प्रहरी अथवा नेपाल जुनसुकै निजामती पनि नेपाल सरकारको मुनिको हो त भनेपछि यो नेपाल सरकारले हानेको हो नि त्यसले कि नेपाल सरकार कार्यवाही गरेर यो हो भनेर क्लियर गरोस् नेपाल हो होइन आइजीले भनेको कुरो ठिक छैन भन्ने तर तैँले मलाई चाहिँ च्यालेन्ज व्यक्तिगत च्यालेन्ज मेरो चाहिँ उ गर्ने भन्ने अनि त्यस्तै त्यस्तै आएको ग्रुपले चाहिँ यसै माफी माग्नुपर्छ मर्यादा हानि मर्यादामा बस्नेलाई मर्यादा दिन सकिन्छ जो मान्छे मर्यादामा बस्दैन मर्यादा भने बुझेको छैन कसरी बोल्नुपर्छ एउटा सांसदले कसरी बोल्नुपर्छ अमेरिकाले कसरी बोल्छ त्यहाँको नेताले भारतको नेताले कसरी बोल्छ त्यहाँ तपाईँको त्यहाँ तत्रमा हुन्छ तपाईँको संसदमा भारतमा देखिन्छ बाहिरको नेताले कसरी बोल्छन् त्यो बोल्न पनि सिक्नु पर्यो फेरि संस्कारहीन तरिकाले तपाईँले कुनै ठाउँमा संस्कार र सिस्टम बनाउन सक्नुहुन्न पुलिस फोर्स भने तपाईँ सिस्टममा चलेको 70 वर्षदेखि हाम्रो परम्परा छ नेपाल पुलिसको अस्तिदेखि 2006 आयो 2000 आयो
1: सर तर सिस्टममा चलेको प्रहरी भन्नुभयो यहाँले प्रहरीका जसरी त्यो प्रहार भएका गोलीहरू छन् जुन ढंगले प्रहरीको दुरूपयोग भएको छ र समग्रमा बदनाम खेपिरहेको छ यो समग्रमा हेर्दा त्यो सिस्टम अन्तर्गत चलेको छ र
3: त्यसको लागि एक्सवे गर्ने चाहिँ सरकार हो त्यसले सरकारले चाहिँ कति कति इन्स्ट्रुमेन्टहरू बनायो अब कार्की गौरी बहादुर कार्की जस्टिस कार्की बनायो त्यो के भयो कसरी लागू भयो करेक्सन गर्ने ताँसे त त्यही हुने कुनै ठाउँमा तपाईँको कुनै उम्रे होइन निकाल्ने कारणले त्यो हो त्यसपछि अहिले प्रेम बहादुर कार्की जस्टिसको पनि भयो त्यसको त बाहिर निस्कँदै निस्कने त्यसको एक्सेप्ट भएन भन्ने सुनेको थिएँ मैले अब सरकारले चाहिँ लगाउँछ काम लगाएर दिएको कुरा चाहिँ उसले यस पनि भन्दैन नो पनि भन्दैन त्यसले कार्यवाही पनि
1: देखाउँदैन चाहे हुन्छ राष्ट्रिय मानव अधिकार आयोग पनि आयो तीन कुनै घटनाको बारेमा तपाईँहरूले निजी क्षेत्रबाट
3: सरकारले त्यसको
1: अनुसन्धान गर्नुभयो सरकारले कुनै मतलबै गरेन मान्छे मारिदियो खड्ग प्रसाद ओली ए रमेश लेखक त्यस बेला प्रधानमन्त्री गृहमन्त्री थिए फेरि यो भदौ 23 देखि 27-28 जे जस्ता दुर्घटना घटे त्यसको पनि कसैले जिम्मा मतलब यो मतलब के कहाँ समस्या छ यो त्रुटि कहाँ छ
3: त्यसै कारण एउटा सिम्पल कुरा होइन यो पुलिस कहाँ छ यसलाई के गर्नुपर्छ यसलाई कसरी सुधार्नुपर्छ के भन्ने त सरकारकै काम हो फेरि सरकारले गरोस् न त्यो
1: अब यही सरकार आएपछि ल हिजो भदौको छोडिदिउँ तिनकुनेको चैत 15 त्यो पुरानो कम्युनिस्ट काङ्ग्रेस मिलेर ठोके मारे ज्यान मारे यो सब बनाउला तर यही आएपछि भर्खरै अस्तिमा भए अब मधेसमा 5 जनाको ज्यान गयो त्यत्रा मानिस घाइते भए अपाङ्ग छन् कैयौं मानिस घर जलेको छ त्यहाँ मलहरू जले त यो के एकपछि अर्को हो अर्को उथल पुथल अर्को तनाव एकपछि अर्को गइरहेछ कि
3: सरकारले यो यस्तै उथल पुथल भइराखोस् ताकि यो अझ धमिलो भयो भने अझ धेरै माछा मार्न सकिन्छ भन्ने खालको सोचाइ मात्रै गएको छैन भन्ने खालको मलाई त शङ्का किनभने हामी अब सुरक्षाको लागि म त धेरै नै सेन्सिटिभ भएको हुनाले मैले सुरक्षा हेर्छु अब मलाई शङ्का लाग्छ कतिजनामा नेपालमा अहिले संसदहरूले अथवा कसैले पनि अथवा यहाँको सरकारवाला स्टेक होल्डर्सले सुरक्षालाई चाहिँ आफ्नो टुल्स बाहेक यो सुरक्षा हाम्रो लागि अभिन्न अङ्ग हो नभए नहुने हो यो जति इफिसियन्ट भयो म त्यति सुरक्षित हुन्छु भन्ने सोच्नुपर्ने त्यो कुरा नै प्रायोरिटीमा पर्दैन परिरहेको
1: सुरक्षा क्षेत्रका अगुवाहरू नै समस्याग्रस्त हुन् कि जस्तो नेपाली सेनालाई चाहिँ धेरै राजनीतिकरण गर्न नसकेको अथवा नेताहरूको त्यो भित्रै एक्सेस सेनाले प्रदान नगरेको तर जो प्रहरी छ सशस्त्र छ राष्ट्रिय अनुसन्धान विभागको त्यो नेतृत्व त्यहाँको हविगत जनताले उनीहरूप्रति दर्शाउने धारणाहरू यसो सुन्नुहोस् त त्यसमा कतै प्रहरीको सशस्त्रको राष्ट्रिय अनुसन्धान विभागको नेतृत्व र गृह प्रशासन नै यसका लागि जिम्मेवार त छैन
3: तपाईँको नेपालको सुरक्षाको टोटल सुरक्षाको संख्या हेऱ्यो भने 3,00,000 छ त्यसमा नेपाल पुलिस समय 70,000 जति छ त्यहाँ पनि धेरै मान्छे पछि छिटो जाहिर ठाउँ हुँदैछ त्यसै 35,000 हाम्रो सशस्त्र परी छ यो 3टाले मात्रै देश डुबाएको हो त यसको रेस्पोन्सिबल मान्छेहरू को को हुन् ओलीजीदेखि लिएर प्रधानमन्त्रीदेखि लिएर पहिलाका मन्त्री छन् कि छैन त्यसले गर्दाखेरि यहाँ समयको के छ भने यो किताबको मकसदै के हो भन्दाखेरि त्यसै गरेर हामीले एउटा सानो कुरालाई हेरेर सङ्कीर्ण टनेल भिजन हेऱ्यौँ अहिले यहाँ भन्नु खोजेको के छ भन्दाखेरि राष्ट्र राष्ट्रिय भने राष्ट्रियता भने के हो भने समग्रमा नेसनालिटी र नेसनल पावर नेसनल एक्जिस्टेन्स हेर्नु पर्यो शक्ति भने तपाईँले भन्नुभयो अहिले हामी अहिले फेरि कुरा गर्दै गर्दै यति धेरै सङ्कीर्णमा आयो कि अब पुलिसकै मात्रै र आइजीको काम ठिक बेठिक देश त्यो होइन देश त ठुलो छैन भएको त्यसमा धेरै एरिया छैन अहिले तपाईँको व्यापारी खुसी छन् कि छैनन् को खुसी छन् कि छैनन् सुकुम्बासी खुसी छैन त्यो सबैलाई नगएर हामी घुम्दै फेरि एउटा घटना गर्छ त्यसमा हामी रमाएर
1: सङ्कटमा छौँ हामी समग्रमा मुलुक सङ्कटमा छ
3: अब नेपाल नेपाल भने के हो नेपालको पहिचान नेपालको पहिचान 3 थियो हिजो राजाहरू थिए होइन अब राजाको राजतन्त्र खराब भनेर राजालाई फालियो तपाईँको संसारको राजतन्त्र हेर्नुभयो अहिले पनि 44 देशमा राजतन्त्र छ 23% अफ द ग्लोबल पपुलेसन चाहिँ तपाईँको त्यो राजतन्त्रको छत्र छायामा छ त्यो आर्टिकल मैले यसमा लेखाएको छु क्या तपाईँको इङ्ग्लिसमा छ इङ्ग्लिसमा सबैले पढाउनु भनेर त्यसले गर्दाखेरि राजतन्त्र भनेको तपाईँ 5 प्रकारको हुन्छ एउटा कन्स्टिट्युसनल मोनार्की
1: संविधान
3: संवैधानिक भन्छौँ त्यसपछि मिक्स्ड भन्छौँ जस्तो भयो युनाइटेड अरब इमिरेट्सदेखि लिएर कटारहरूलाई मिक्स्ड भन्छ त्यसपछि तपाईँ फेडरल फेडरल भने त तपाईँको बेल्जियम डेनमार्क नेहरू सबैतिर त फेडरल छ त ऊ त बेलायतमा तपाईँको क्रिस्चियन नभइकन प्रोटेस्टेन्ट भने नि राजा हुन पाउँदैन नि राजा त उसले राखेकै छ नि होइन त्यसले गर्दाखेरि तपाईँको एउटा संस्था फालियो जुन संस्थाले हामीलाई धानिराखेको थियो तपाईँको सनातन सनातनी भनेको चाहिँ ओल्ड अनएन्डिङ कहिले नसिद्धिनेले सनातनी भन्छ सनातनी विश्वास त्यहाँबाट टिकेर फाल्यौँ होइन अब तपाईँको संसारमा बुद्धिस्ट राज्यहरू पनि छन् क्रिस्चियन राज्यहरू भनेका छन् इस्लामले हामी इस्लामिक राष्ट्र भनेका छन् बङ्गलादेश इस्लामिक राष्ट्र हो पाकिस्तान इस्लामिक राष्ट्र हो नेपालमा हिन्दू राष्ट्र भन्दाखेरि भन्नुहुन्न यो त गोलमल छ भनेर चाहिँ हामीले फालेको हो कि पछि तपाईँको जुन जुन किला छ बलियो किलाहरू तपाईँले उखालेर फाल्नु

0: हामीले किनेर कसो के हो, नेपाल कहाँ छ, कता जाँदैछ भन्ने खालको यो कुराहरूलाई चाहिँ हामीले राख्नु खोजे हुनाले अब हामी घुम्दै फिर्दै जान्छौँ, एउटा घटनामा सिराहामा जान्छौँ, त्यसले पुरै देशको चाहिँ टाउको सबै खान्छ। विदेशीले चाहने त्यही हो, एउटा अलमलले नै तपाईँले एउटा के भन्छ भन्दाखेरि माउछुलो माउछुलो हेर्छ नि हाम्रो घरमा, त्यसलाई चाहिँ कसैले झम्ट्यो भने त्यो सेट फिल गर्यो भने त्यसले पुछर काटेर फाल्छ, याद गर्नुभएको छ, पुछर हल्लिन्छ नि, त्यसको एट्र्याक्सन पुछर आउँछ आफू भाग्छ। हाम्रो अहिले जुन सिस्टम छ, सिस्टमले एउटा एउटा सानो सानो कुरालाई त्यो पुछर फालेको जस्तो गरेर अलमल ल्याउने, देशको जनतादेखि सम्पूर्णलाई
1: पुछरमा अलमलिदिने
0: अनि आफूलाई अगाडि बढ्ने, किन यहाँ जुन विदेशीको जुन एजेन्डा छ त्यो गइराखेको छ, धार्मिक एजेन्डा जाओस्, धर्म परिवर्तन गर्नेमा जाओस्, विदेशीको यहाँ राख्ने जाओस्, विदेशीको इन्ट्रेस्टलाई यहाँ राख्नेमा जाओस्, कन्टिन्युसली 30 वर्षदेखि गइराखेको छ।
1: त्यो कसरी राष्ट्रिय एउटा शक्ति जो तपाईँ भन्नुभएको छ, कसरी एउटा समग्रमा राष्ट्रिय सहमति निर्माण हुन्छ र राष्ट्रिय शक्ति सबल हुन सक्छ?
0: त्यसै राष्ट्रिय चेतना, राष्ट्रिय एजुकेसन जगाउनु पर्यो है तपाईँको।
1: यो त अलिक लामो समय लाग्ने होला, फेरि
0: लामो समय त जहिले पनि लाग्छ, इतिहास सधैँभरि चलिराख्ने हो, अविरल हो होइन, तर तपाईँ डिरेक्सन कता गइरहेको छ, पोजिटिभ गएको छ कि नेगेटिभ गएको छ,
1: तपाईँको नजरमा के छ, नेपाल कुन दिशा उन्मुख छ?
0: त्यसै भएर मुमा खनालजीले भन्नुभयो हामी त बटममा गएर तल भुइँ छोइसक्यौँ, पानीमा
1: डुब्दाखेरि
0: हाम्रो यात्रीजीकोमा भर्खरै बोल्नु भएको छ, त्यसपछि हाम्रो उसले के बोल्नुभयो प्रेम कैदीजी, उहाँहरू चाहिँ एक्सपर्ट हो, म त एक्सपर्ट होइन, म त सुरक्षाको मलाई अलिकति जानकार, उहाँले के भने यो घुमरीमा परिया छ कि, यसरी घुमरीमा परिसक्यो कि हामी त घुमेछौँ, हामीलाई कहाँ छौँ थाहा छैन, घुमरीमा तपाईँको कन्ट्रोल हुँदैन, पानीमा घुमरीमा तपाईँको कन्ट्रोल, त्योबाट निस्केपछि मात्रै कन्ट्रोल हुन्छ। त्यसलाई चाहिँ के छ भन्दाखेरि एउटा नाङ्लो पल्टाउने भन्छ, तपाईँ नाङ्लो उभिएर नाङ्लो पल्टाउन सक्नुहुन्छ, नाङ्लो गर्नु हुँदैन नि, त्यसको बाहिर आउनुपर्छ। यदि तपाईँले सिस्टमलाई परिवर्तन गर्ने हो भने अब त्यो सिस्टमभन्दा बाहिर आउनुपर्छ, भनेको घुमाइ घुमाइ सिस्टमलाई हामीले भित्र ल्याउँदैछौँ। हिजो मात्रै हाम्रो पूर्व प्रधानमन्त्रीज्यूको
1: हेर्नुहोस्
0: कसरी गर्यो होइन, त्यसले गर्दाखेरि हामीले यो किन बाहिर बस्यौँ, कहिले पनि यो सत्तामा पसेनौँ भन्दाखेरि, यदि सिस्टम चेन्ज गर्ने हो भने पहिला चेतना जगाउनु पर्यो, मान्छेलाई मनमा चाहिँ तपाईँको ए बिग्रिरहेको छ है, तपाईँ गाँदा खाएको मान्छे जस्तो, तपाईँ कता गएको छ तपाईँलाई थाहा छैन, अहिले देश गदडी जस्तो भएर तालले हिँडेपछि त चल्दैन।
1: तपाईँले एउटा विषय बताइदिनुहोस् त, यो सार्वभौम र स्वतन्त्र रहने एकातर्फ तपाईँले आधार भन्नुभएको छ होइन, अर्कोतर्फ रुल अफ ल को तपाईँ कुरा गरिरहनु भएको छ, यो यसो हेर्दाखेरि त्यो के गर्दा हामी सार्वभौम र स्वतन्त्र रहन सक्छौँ, कहाँनिर चुक छ जसको कारण बाह्य शक्ति नेपालको आन्तरिक घरेलु राजनीतिमा प्रभावशाली हुँदैछ र हामी कुनै न कुनै ढङ्गले आफ्नोपन गुमाउँदै परनिर्भर भइरहेछौँ।
0: तपाईँ आफ्नो ज्वरो हराएपछि अहिले नेपालको ज्वरो के हो त, बेसिकली नेपालको फन्डामेन्टल ज्वरो के हो भने तपाईँको के छ भने जुन चाहिँ सबभन्दा कमजोर संविधान भनेछ, संविधान मात्रै एउटा देखाएर लोकतन्त्रलाई खतरा, लोकतन्त्र खतरा, लोकतन्त्र यो संविधान खतरा, छोड संविधान जाँदा पनि देशको गएको थिएन, अब यो लोकतन्त्रको चाहिँ चल्न नसकेको संविधान रह्यो भने रहेन भने हामी रहँदैनौँ भन्ने खालको सार्वभौमिकताको सबभन्दा ठूलो खतरै त्यही हो। देश त सधैँभरि सार्वभौम छ, तर हाम्रो जरा सनातन कुरा के हो, हामी को हौ, हाम्रो पहिचान के हो, नेपाल भन्ने के हो, त्यसमा माधव घिमिरेले लेख्नु भएको थियो, नेपालै नरहे नेपाली कहाँ रहौला भन्छ,
1: रहौला हामी नेपाली कहाँ नेपाली नरहे,
0: त्यो कुरा छ पहिले पनि, त्यसले गर्दा त्यो कुरो नै हामीले बिर्स्यौँ भने अब कसको सत्ताको प्रधानमन्त्रीको मन्त्री, यो प्रधानमन्त्री मन्त्री भए व्यक्ति व्यक्ति नै हुन, अहिले पनि यो संस्थालाई रिप्रेजेन्ट गरेको छैन, जस्तो भारतमा तपाईँको बिजेपी भन्यो भने त्यहाँ रिप्रेजेन्ट गरेको छ, एक दल्लो छ, काङ्ग्रेसको एउटा दल्लो छ, त्यो ऊ छ, हाम्रो कुनै पनि त्यस्तो छ त, त्यहीँभित्रै चिरा परेका छन्।
1: दुई तिहाई बहुमत आउँदा पनि जनताले त दिए नि होइन, विश्वास गरे, पुराना पार्टी काङ्ग्रेस कम्युनिस्टले सकेनन् त्यस कारण भन्नु, नयाँलाई दिए, दुई तिहाई लगभग आउँदा पनि यिनले नसक्नु पछाडि के कारण?
0: दुई तिहाई भनेको तपाईँको कस्तो, मैले नेपालमा नेपाल कहिले पनि विदेशीले सिकाएर हामी चुनाव गरेको होइनौँ, हाम्रो चुनाव चाहिँ के भने तपाईँको त्यो रातो मछिन्द्रको जात्रा फोटो देखाउने जात्रा भने जस्तो, चुनावमा भोट हाल्ने भनेको कुरा एउटा जात्राको रूपमा नेपाली जनताले बुझे जस्तो लाग्छ, तपाईँको एकैचोटि हालिदियो, जसले माओवादी आयो ओहो माओवादी हाई हाई भन्यो, माओवादीले जित्यो,
1: मतलब यसको अर्थ के, चुनाव समाधान हो,
0: हामीले अहिले चाहिँ हाउ डेमोक्रेसी डाई भन्ने खालको, डेमोक्रेसीको नाममा शोषण गरेर त्यसलाई चाहिँ तपाईँको गर्न सक्ने, जस्तो अहिले भएको मानिएको

0: पूर्ण थियो नि 14-17 वर्ष त्यहाँ त्यो किताब पढ्नुभयो भने हाउ डेमोक्रेसी डाइज. डेमोक्रेसी भने एउटा फेसा भएको मुकुण्ड जस्तो मात्र पनि हुन्छ नाम डेमोक्रेसी, काम अर्कै. र तपाईँको अस्तिको त्यो कार्टेलिङ तिनवटा पार्टी दुईवटा पार्टीको सहमतिमा राज्य चलाएर अहिले चलिरहेका छ, तिनचोटि चारचोटि पाँचचोटि प्रधानमन्त्री हुने भइरहेका छन्, त्यो सबै कुरा त्यो साँच्चीकै डेमोक्रेसीको प्र्याक्टिस हो त होइन? त्यो चाहिँ डेमोक्रेसीको आवरणमा लोकतन्त्र आवरणमा गरिएको देशको शोषण र मिसम्यानेजमेन्ट हो. त्यसैले हामी फेरि स्वीकार गरेर फेरि फिर्ता ल्याउँदैछौँ हामी.
1: सर, म कार्यक्रमको अन्त्यमा एउटा विषय बताइदिनुहोस् त, जस्तो पृथ्वी जयन्ती भन्न हामी हिचकिचाउँछौँ, अब महेन्द्र राजा महेन्द्रको नाम लिन हामी हिचकिचाउँछौँ, तर अब दिपिकै पनि कैयौं सवाल पर नेपालको आन्तरिक राष्ट्रिय शक्तिहरू अथवा त्यस्तो व्यक्तित्वहरूका बारेमा नाम लिन, जङ्गबहादुरको नाम लिन हिचकिचाउँछौँ अथवा यी यावत यावत, अनि राजा वीरेन्द्रको वा राजा ज्ञानेन्द्रकै पनि, मतलब उनीहरूको जुन जुन समयमा जे खालको योगदान त्याग समर्पण थियो ती विषयमा हामी प्रोत्साहित गर्नु तयार छैन. तर हामी मार्क्सको कुरा गर्छौँ, लेनिनको कुरा गर्छौँ, स्टालिनको कुरा गर्छौँ, माओको कुरा गर्छौँ, चे गुइवाराका कुरा गर्छौँ, यी सब फजुल मानिसहरू जसको तुक नेपालको राजनीतिमा केही छैन, तिनका अनेकौं जयन्तीहरू मनाउने, अनेकौं गौरव गाथाहरू गाउने पुस्तकहरू विश्वविद्यालयमा तिनीहरूलाई पढाएर त्यो कण्ठ पार्न, यो के हो? यो
0: त्यो ब्रेन वास भयो एउटा त हो. दोस्रो चाहिँ के भएको, संसारमा नेपाली जनताले बुझ्नुपर्ने, कम्युनिस्ट सिद्धियो, कम्युनिस्टको एज गयो होइन. अब त्यसरी हाम्रो यताको कुरा, राजाको कुरा गर्नुभयो तपाईँले. अब राजाको कुरामा हिजो हामी मण्डले भन्छौँ, त्यो देशभित्रका लागि पावरको लागि लड्थ्यो, त्यसको साथ अहिले टिओबी आयो. हिजो राजाको जन्मस्थको कुरा हुनुहुन्थ्यो, अहिले दलाइ लामाको जन्मस्थको कुरा आयो. हिजो हिन्दू धर्मलाई कसरी संस्थापना गर्ने, सनातन धर्म ओंकार परिवार के भन्ने हल्ला गर्थ्यो, अहिले चाहिँ तपाईँको 600-700 यहाँ टिबेटन बुद्धिज्मको के हो भन्ने कन्फरेन्स नेपालमा गर्नुपर्ने भन्ने भयो, मैले अहिले भने तपाईँलाई. त्यसले गर्दा यो होल वान बाई वान तपाईँको नेपालको ओरिजिनल तपाईँको नेपालको पहिचानको इस्युलाई हटाउँदै हटाउँदै हटाउँदै गएर हल्ला सल्ला गरे कि एक दुई ठाउँ गोलीकाण्ड गरे, त्यसको गोलीकाण्ड हेर भनेको छ, त्यसमा जनताले फेरि अल्मलाइदिन्छ,
1: मतलब डाइभर्ट गरिदिने
0: डाइभर्सन. अहिले प्यालेस्टाइनमा त्यत्रो मान्छे मरे, 1,00,000 मरे, अहिले कुनै पनि संसारको न्युजमा प्यालेस्टाइन आउँदैन. न्युज देख्नुहुन्छ अहिले? देख्नुहुन्न. कुनै दिन इराकलाई गऱ्यो भने इराकको अहिले न्युज कहीँ पनि आउँदैन. कुनै बेला इराक हाइएस्ट थियो, पहिलो जमाको अमेरिकन वारमा त्यो कतार कुवेतको बेलामा त्यस्तै थियो, अब अहिले ठिकै छ तपाईँको युक्रेनको छ. कुनै बेला अर्को इस्युमा आउँछ, फेरि त्यो जान्छ. अहिले के भएको छ तपाईँको, पाकिस्तान साउदी अरेबिया र तिनवटा टर्कीको उसमा छ. विदेशीको मीडिया यस्तो छ, तपाईँले जता घुमाइदिनुहुन्छ तपाईँ त्यही अल्मलिनुहुन्छ.
1: धन्यवाद. उहाँ हुनुहुन्थ्यो रविराज थापा, सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक, एउटा सुरक्षाविद. समग्रमा नेपाल कुन अवस्थामा छ, जानुपर्ने कहाँ हो, कहाँनिर समस्या छ र त्यसलाई कसरी सुल्झाउन सकिन्छ, अब ठिक पथमा कसरी जान सम्भव छ, यही वरिपरि केन्द्रित रहेर गरिएको संवाद. म सचिन्द्र सम्पूर्ण मित्रलाई कार्यक्रमबाट बिदा दिनुहोस्. नमस्कार.
2: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा. प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा.
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ. सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि.
4: फोन नम्बर 0825-63-479,
2: मोबाइल नम्बर 98-494-67-487.
5: मध्य पश्चिम ट्याङ च्याक, यति बेला बिहानको 10 बजेको छ.

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। गत बुधबार भोटेकोशीमा आएको बाढ़ीमा परेर दाङका 52 जना सम्पर्कविहीन रहेका जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। सम्पर्कविहीन भएका व्यक्तिको खोजी गर्न आफन्तहरू अस्पताल धाउन थालेका छन्। अस्पतालमा पनि शव यकिन नभएपछि झन पीड़ा भोग्नु परेको उहाँहरूले बताउनु भएको छ। विभिन्न रोजगारीका क्रममा रसुवा र नुवाकोटमा पुगेका 52 जना अझै सम्पर्कमा नआएका दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो। सम्पर्कविहीन हुनेमा अधिकांश व्यक्ति तुलसीपुर उपमहानगरपालिकाका रहेका छन्। प्रशासनका अनुसार तुलसीपुर उपमहानगरपालिकाका 35 जना, राजपुर गाउँपालिकाका 5, लमही नगरपालिकाका 3 र राप्ती गाउँपालिकाका 3, गढुवाका 2 र घोराई उपमहानगरपालिकाका 2 गरी दंगीशरणका 1 र बबे गाउँपालिकाका 1 जना रहेका छन्। सम्पर्कविहीन हुनेमा धेरै जसो फेवा हाइड्रो पावर, मैलुङ हाइड्रो पावर, त्रिशुली हाइड्रो पावर, रसुवा लाङटाङ खोला हाइड्रो पावर र नुवाकोट हाइड्रो पावरमा काम गर्ने व्यक्ति रहेका छन्। त्यसै गरी 2 जना स्याप्रोवेशी स्वास्थ्य चौकीमा, 4 जना सवारी चालक र बाँकी मजदूरी क्षेत्रमा काम गर्ने व्यक्ति रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी पुनका अनुसार जिल्ला प्रशासन कार्यालयमा सम्पर्कविहीन भएका 62 जनाको विवरण उल्लेख भएको थियो। तीमध्ये 12 जनाको उद्धार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीका अनुसार बाढ़ीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ़ेको छ। बाढ़ीपछि हैजा, झाडा पखाला, टाइफाइड र कमलापित्त जस्ता रोग देखिन सक्छन्। प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुने लगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। समयमा उपचार नपाए हैजा जस्ता रोगको प्रकोप फैलिन सक्ने उहाँको भनाइरहेको छ। त्यस्तै लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य किराका लागि अनुकूल वातावरण बन्ने भएकाले किटजन्य रोगको पनि जोखिम बढ़न सक्ने भएको छ। त्यस्तै राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिनु आवश्यक रहेको उनीहरूले बताएका छन्। बाढ़ी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल, गेडागुडी, कोदो, गहुँ लगायत पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डाक्टर राज भण्डारीले सुझाव दिनुभएको छ। बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकमा बाढ़ी पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको पनि व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन्। महामारी फैलिन नदिन बाढ़ीका कारण थुप्रिएको फोहोर, दुर्गन्ध र मरेका जीवजन्तुको उचित व्यवस्थापन तथा सरसफाई तत्काल गर्न विज्ञहरूले सुझाव दिएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या, पानी तथा खाद्यजन्य रोग र किटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीय स्तरमै स्वास्थ्यकर्मी, आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। महामारी फैलिन नदिन नागरिक आफै पनि सजग रहन स्वास्थ्यविदहरूले आग्रह गरेका छन्। दक्षिण कोरियाली विपद राहत टोली आज बिहान नेपाल आइपुगेका छन्। खोज तथा उद्धारका लागि 11 जनाको टोली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको हो। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजा राम बस्नेतका अनुसार उनीहरू कोरियन विमान मार्फत नेपाल आएका हुन्। उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरू आजै बाढ़ी प्रभावित क्षेत्रमा जानेछन्। यसअघि पनि 4 जनाको सानो कोरियन टोली नेपाल आइसकेको छ। उनीहरू बाढ़ी प्रभावित क्षेत्रमा खटिसकेका छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिने बस्नेतले बताउनु भएको छ। भदौ 10 रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन भएका छन्। र अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशका धेरै जसो ठाउँमा पनि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हस्तो बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू:
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825362018।
7: भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
7: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
7: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
10: सम्पर्क फोन 081536086
7: र मोबाइल नम्बर 98480096600, 98580036086 र 98481273।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310,
3: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957।
5: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
6: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
7: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
8: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
9: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
9: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
10: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
9: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
16: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
15: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45-226।
8: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
15: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
8: उपलब्ध। शल्यक्रियाहरू
15: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
8: बालबालिकाको न्यूरो सर्जरी,
15: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
8: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
8: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
17: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
17: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।
18: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
19: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
18: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
20: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
21: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
22: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-582-98-78-1817 र 98-478-35-643।
23: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
24: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
23: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
25: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
26: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: देशैभरका रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा रहेको लोक दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणीसँग हामी रहेका छौं। मनपर्ने मान्छे यो शमशेर पुनको हो, यो गीत मैले यहाँलाई सुनाए र यो गीत सँगै फेरि पनि स्वागत छ। मेरा प्यारा प्यारा साथीहरू, तपाईँ कहाँ हुनुहुन्छ? मलाई विश्वास छ तपाईँ जहाँ रहेर भएर पनि यो व्यवसायलाई साथ दिइरहनु भएको छ। धेरैभन्दा धेरै साथीहरूले यतिखेर सुन्दै रहेको जानकारी विभिन्न माध्यमबाट गर्नुभएको छ। कतिले म टिकटक लाइभमा हेर्दैछु दाइलाई भन्नुभएको छ, अनि कति साथीहरूले म फेसबुक लाइभमा हेर्दैछु भन्नुभएको छ, कतिले नेपाली पात्रो हाम्रो पात्रोका विभिन्न मोबाइल एप्लिकेशन मार्फत हाम्रा विभिन्न रेडियोहरूको अनलाइन सर्च गरेर पनि सुनिरहनु भएको जानकारी प्राप्त भएको छ, अनि विभिन्न ठाउँमा बसेर हामीलाई सुनिरहनु भएका तमाम मेरा प्रिय प्रिय मित्रहरू, यहाँहरू सबैलाई म नमन गर्छु। तपाईँको महत्वपूर्ण साथ साँच्चैकै इन्द्रणीको लागि छ र त हामी इन्द्रणीको व्यवसायलाई एकदम सहज रूपमा अगाडि बढ़ाइरहेका छौं। जो जहाँ जुन अवस्थामा रहेर भएर साथ दिइरहनु भएको छ सबैलाई हामीले सम्झना गरिरहेका छौं। सूर्यज्योति लाइफ इन्सुरेन्स आजको यस कार्यक्रमको प्रायोजक, मैले पटक पटक धेरै पटक तपाईँलाई जानकारी गराइरहेको छु र गीत संगीतहरू सुनाइरहेका छौं। विशेष गरी हरितालिका तीज लक्षित गीतहरू बजारमा छन्, ती गीतहरू पनि सुनाइरहेका छौं। सँगसँगै जब भोटे कोशी रसुवामा चाहिँ बाढ़ी आयो होइन, चीनबाट आएको बाढ़ीले जनजीवनलाई असाध्यै अस्त र व्यस्त बनायो, यति धेरै चाहिँ जनहरूको चाहिँ होइन निधन भयो, जसका कारण एक किसिमको यस्तो कि अब त्यो पीड़ामा उनलाई थाहा हुन्छ कति पर्छ पीड़ा भन्ने कुरा। यहाँ चाहिँ हजारौंका संख्यामा बाल बालिकाहरू चाहिँ आमा बाबा विहीन बन्नु परेको अवस्था छ। अब एउटा परिवारमा कोही को कोही छैन, कोही को के छैन, यो खालको अवस्था सिर्जना भएको छ। कति परिवार परिवार नै सकिएको अवस्था छ। यस्तो महाविपत्ति त मलाई लाग्छ मेरो जीवनकालमा त मैले पहिलोचोटि नै देख्दैछु यो बाढ़ी पीड़ितको महाविपत्ति। अब हामीले भूकम्पलाई पनि देख्यौं, हामीले कोविडलाई पनि देख्यौं, हामीले गणतन्त्र पनि देख्यौं यो देशमा होइन, राजनीतिक रूपमा हेर्दा जेएनजी आन्दोलन देख्यौं, जेएनजी आन्दोलन पछि बनेको सरकार देख्यौं, अहिले यसरी नै हामी हरेक कुराहरू चाहिँ हामी देख्न पाएका छौं। हामीले राजाका शासनकालहरूलाई देख्यौं, यो राजनीतिक कुरा देशका कुराहरू गर्यौं, अनि विपत्तिका कुराहरू देख्यौं होइन, यी धेरै कुराहरू चाहिँ हामीले सहिरहेका छौं कि अब यो नदेख्ने अथवा यति धेरै कुराहरू चाहिँ देख्ने पुस्ताका रूपमा हामी पनि रह्यौं। तर जति जे देख्यौं साँच्चीकै भन्नुपर्दा देशको लागि हित हुने काम चाहिँ कहीँ कतै पनि भएन, त्यो कुरामा चाहिँ कहिले काहीँ दुःख लाग्छ। अब यो भोटेकोशीसँग सम्बन्धित रहेका गीतहरू पनि कलाकारले प्रस्तुत गर्न थालेका छन्। अब धेरै गीतहरू मध्ये मैले असाध्यै मान्ने रेशम सापकोटा, जो संचारकर्मी पनि हो, जसले हिजोको दिनहरूमा हामी आउनुभन्दा अगाडिदेखि उहाँले रेडियोहरूमा कार्यक्रम चलाउनुहुन्थ्यो, हामी सम्भवतः ती बेलामा उहाँहरूकै प्रभावकै कारण नै आज यो स्थानमा अगाडि बढ़िरहेका छौं। र विशेष गरी यो रेशम सापकोटा भन्ने बित्तिकै तीजका गीतहरूमा त असाध्यै सम्झने नाम नै हो। त्यसपछि अन्य मन छुने गीतहरू धेरै गाउनु भएको छ। अब यो अनिष्ट भोटेकोशी भन्ने एउटा गीत लिएर उहाँहरू आउनु भएको छ, मात्र तीन दिन भएको छ यो गीत आएको, हुन त बाढ़ी आएको नि कति दिन भएको छ र लगभग अब सात आठ दिनको अवस्था छ। हामी 10 गते बाढ़ी आयो, आज हामी 17 गतेमा यात्रा गरिरहेका छौं। यतिखेर म सीमा नेपाली अनि रेशम सापकोटाको यो अनिष्ट भोटेकोशी बोलको यो गीतलाई प्रस्तुत गर्छु, एकपटक सुन्नुहोला।
1: दिमाग शून्य शून्य छ, लेखु सत्य छैन,

देशै भरका रेडियो स्टेशनबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। हामी काठमाडौँ भित्र यो चावल चिची पार्टीको केएल टावरबाट बोलिरहेका छौं अनि मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। अनि देशमा महाविपत्ति आयो, दैवी प्रकोप लाग्यो अनि तिब्बत चीनबाट आएको भोटेको सिकौबारीले अब भनौ धेरै नै अब लगभग अब तपाईँको चितवनसम्म होइन चाहिँ यसले असर गरेको छ। त्यहाँसम्म अब यत्रतत्र शबहरू भेटिन थालिसकेको र धेरै शबहरू जम्मा भएको अवस्था र अब कति कहाँ पुरै लेखाजोखा नै छैन कि यस्तो विपदमा छौं। हामीले हाम्रा धेरै दाजुभाइहरूलाई गुमाएका छौं, धेरै दिदीबहिनीहरूलाई गुमाएका छौं। यो पीड़ामा यात्रा गर्दै गर्दा रेशम सापकोटा सीमा नेपालीको आवाजमा रहेको यो भोटेको सीमा त्यो बाढ़ीमा पर्नुभएका सम्पूर्णलाई चाहिँ श्रद्धांजलि व्यक्त गर्दै यो गीत प्रस्तुत गरिएको छ अनि परिवारजनमा समवेदना पनि प्रकट गरिएको छ। देशलाई परेको आपतकालीन अवस्थामा सबैले एकबद्धता जनाऊ साथीहरू, भोटेकोसीका बाढ़ी पीड़ितको उद्धारका लागि सँगै राहतका लागि हातमा हात मिलाएर जुटौं। यति भयो भने पक्कै पनि हामीले आफ्ना तर्फबाट केही गर्न सक्छौं। जतिले ज्यान गुमाउनु भएको छ, जस्तो अब कलाकारले गीत बनाएर गाउन थालिसके यो अवस्था आइसकेका छ, धेरैभन्दा धेरै साथीहरू जुटिरहनु भएको छ, कलाकार स्वयं त्यही ठाउँमा बसेर राहत र उद्धारमा खटिरहनु भएको छ। एउटा नेपालीलाई पर्दा अर्को नेपालले सहयोग गर्छ भन्ने उदाहरण देखिएको छ। सरकार आफ्नै ठाउँबाट लागेको छ अनि सरकारभन्दा बाहिर रहने विभिन्न दलहरूले पनि आफ्नो ठाउँबाट त्यो प्रशंसनीय भूमिका खेलेका छन्। विशेष गरी जो देशमा हाम्रा दलहरू छन्, ठूला पार्टीहरू छन्, सबैजना लागेका छन्। अब सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीदेखि लिएर नेपाली कंग्रेस, त्यसपछि नेकपा एमाले होइन अनि नेकपा माओवादी, प्रजातन्त्र पार्टीदेखि लिएर विभिन्न पार्टीहरू, अब हर्कजीको पार्टीहरू, श्रम संस्कृतिदेखि लिएर सबै पार्टीहरू चाहिँ लागिरहेको अवस्था र सबैले आफ्नो ठाउँबाट त्यो भूमिका पनि निर्वाह गरिरहनु भएको छ हामीले देखिरहेका छौं। तर जति चाहिन्छ त्यति अझै गर्न सकिएको छैन होला। विभिन्न पार्टीहरूका आफ्नै चाहिँ विभिन्न भातृ संगठनहरू छन्, ती पनि लागिरहेको अवस्था छ, तै पनि अझै प्रभाव भएको अवस्था छैन। र कलाकारले गीत बनाइसकेपछि रेशम सापकोटाको आवाजमा र उहाँकै शब्द संगीतमा रहेको यो गीतलाई मैले प्रस्तुत गरिसकेको छु। हामी इन्द्रणीको बसाईमा छौं, धेरैभन्दा धेरैले हामीलाई साथ दिइरहनु भएको छ, सुनिरहनु भएको छ। टिकटक लाइभमा पनि धेरै साथीहरू जोड़िरहनु भएको छ। राजुजीले सबैलाई सम्झना भन्नुभएको छ, सँगै हाम्रो अम्बिका रेग्मीले पनि हामीलाई सुनिरहनु भएको रहेछ, अम्बिकाजीलाई पनि धेरै धन्यवाद छ। अनि यतिखेर चाहिँ हाम्रो अनिशले पनि हामीलाई हेर्दै हो, अनिशलाई पनि सम्झना छ। विश्वास केसीले सुन्दै र हेर्दैछु रुकुम बाट भन्नुभएको छ, सबैलाई मिठो सम्झना। अनि हाम्रो विपना खड्का मगरले पनि शुभ बिहानी नमस्कार भनेर लेख्नु भएको छ। खुमराज बुढाथोकीदेखि लिएर कमला डुम्रेले पनि नमस्कार भन्नुभएको छ। कलावती डाङ्गीले सुदूरपश्चिमको डडेलधुराको परशुरामबाट इन्द्रणी सुन्दै रहेको जानकारी। अनि बालारामको नातिले पनि हामीलाई हेर्दै हुनुहुन्छ। ग्रीन आर्मी भुल्नुभयो त भन्नुभएको छ। ग्रीन आर्मी किन भुल्नु, ग्रीन आर्मी त विशेष गरी यो आपद विपद परेको बेलामा एउटा स्वयंसेवीको रूपमा काम गर्ने र विशेष गरी वातावरणको क्षेत्रमा काम गर्ने संस्थापक अध्यक्ष सबिन शर्मा रहेको यो ग्रीन आर्मीले नेपाल सरकारका तत्तत् ठाउँहरूबाट चाहिँ अनुमति लिएर सञ्चालनमा छ। उद्योग वाणिज्य अन्तर्गत कम्पनी रजिस्टरबाट यसले आफ्नो दर्ता गरेको छ अनि जिल्ला प्रशासनमा स्वीकृति लिएको छ। अनि त्यसपछि आएर नेपाल आर्मीबाट पोसाकदेखि लिएर विभिन्न विषयहरूमा लिएको छ। नेपाल प्रहरीबाट र विशेष गरी तत्कालीन समयका सर्वेन्द्रनाथ खनाल सल्लाहकार समेत हुनुहुन्छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर 8 यसको कार्यालय छ। म एकदम नजिकबाट परिचित छु ग्रीन आर्मी नेपालसँग। विशेष गरी गोकर्णेश्वरमा भएका अथवा कागेश्वरी नगरपालिकामा, बुढा नीलकण्ठ नगरपालिकाका विभिन्न ठाउँहरूमा जब अप्ठ्यारो स्थिति, आपतकालीन अवस्था आउँछ त्यो बेलामा ग्रीन आर्मी यो सामाजिक संस्थाले काम गरिरहेको छ। त्यसैले यसमा अहिले बजारमा जुन खालको चर्चा, परिचर्चा, चियो चर्चाहरू छन्, हुन त रसुवा भोटेकोसी बारीमा जब ग्रीन आर्मी लेखिएको चाहिँ पोसाक लाएर त्यहाँ उत्रिसकेपछि धेरैले अड्कलबाजी गरे। विगतको भाद्र 23 र 24 देशमा विध्वंस हुँदै गर्दा टीओबी नामको संस्था आयो र अहिले भाद्र 23 आउँदैछ होइन, भाद्रकै महिना छ, देशमा यत्रो विपत्ति आयो, यो विपत्ति
आपत्तिको बेलामा सहयोग गर्न जानु, उद्धारका लागि जानु राम्रो, तर ग्रीन आर्मी भनेको के हो, सेना जस्तै पोसाकमा छ भनेर धेरैले अड्कलबाजी पनि गरिरहे र सो स्पष्टीकरण पनि विभिन्न संचार माध्यमबाट आइसकेको छ र विभिन्न संस्थाहरूबाट अनुमति प्राप्त गरेरै यो सामाजिक संस्थाले सेवाको क्षेत्रमा काम गरिरहेको छ र विशेष गरी आपतकालीन अवस्था, आपद विपद, बाढ़ी पहिरो, जोखिम यी विभिन्न ठाउँहरूमा विभिन्न स्कूलहरूमा चाहिँ यसले स्कूलहरूबाट विद्यार्थीहरूलाई एकीकृत गरेर बाल इको क्लबहरू गठन गरेर त्यही मार्फत नै विभिन्न स्कूलहरूका विद्यार्थीहरू नै रहेको यो एउटा चाहिँ स्वयंसेवी संस्था हो जसले काम गरिरहेको छ। मैले ग्रीन आर्मीका सन्दर्भमा पनि जानकारी गराएँ र यो विषयमा तपाईँले रेडियो काठमाडौँको एचडी काठमाडौँमा एचडी केटीएममा तपाईँले भिडियो पनि हेर्न सक्नुहुन्छ। त्यहाँ पनि हामीले स्पष्ट पारिसकेका छौं र विशेष गरी म नजिकबाट संस्थापक अध्यक्ष सविन शर्मालाई चिन्छु, उहाँसँग धेरै हामीले सहकारी कामहरू पनि गरेका छौं, त्यसैले मैले यी कुराहरू मैले एउटा नजिकबाट चिनेको नाताले पनि ग्रीन आर्मीका सन्दर्भमा मैले यो जानकारी यहाँलाई गराएँ। ईसा अब गीत राखौं न है, अब मेयर साहबको कुरा आयो नि त होइन, हामीले गीत सुनाउने कुराहरू छ, म ढिला गर्दिन, भागीरथ चलाउने रेखा जोशीलाई यो गीत मार्फत सम्झदैछु।

पूर्व मेची अनि पश्चिम महाकाली समका विभिन्न रेडियोबाट एकसाथ प्रसारणमा रहेको लोकदोहोरी गीत संगीतको कार्यक्रम इन्द्रेणी सुन्दै हुनुहुन्छ। रेडियो काठमाडौँबाट हामी प्रसारित छौं। केएल टावर साभैल काठमाडौँबाट प्रसारण भइरहँदा यो आवाजलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका धेरै रेडियोबाट एकसाथ सुनिरहनु भएको छ। अब तपाईँ जुन जुन रेडियो स्टेशन सुन्दै हुनुहुन्छ पक्कै पनि तपाईँको गाउँठाउँको लोकप्रिय रेडियोबाट नै इन्द्रेणी सुनिरहनु भएको छ। अनि चन्द्रमणि आउँदै गर्दा आज त मीठा मीठा गीतहरू सुनाइरहेका छन्। वाउ चन्द्रमणि, साह्रै मनपर्ने गीतहरू सुनायौ भनेर कति साथीहरू त मलाई धन्यवाद पनि दिइरहनु भएको होला। भर्खरै हामीले मेयर साहब बोलको एउटा गीतलाई सुनायौं। यो गीत चाहिँ भागीरथ चलानीको विगतका वर्षमा बजारमा आएको गीत हो। रेखा जोशीसँगको सहकारी हो यो जानकारी म यहाँलाई गराउँछु। विशेष गरी अब कोही केलीसँग लभ परेको अथवा आफूलाई मन परेकोले उसले नपत्याएको त्यसैले एउटा सिफारिश गरिदिएपछि मलाई पत्याउँथेन कि भन्ने कुरा स्थानीय पालिका मेयर साहबलाई चाहिँ इंकित गर्दै बनाइएको गीत छ। रमाइलो गीत, राम्रो गीत यहाँलाई सुनाइसकेपछि स्वागत छ साथीहरू। सूर्यज्योति लाइफ इन्सुरेन्स यस कार्यक्रमको प्रायोजक हो। जीवन बीमाका लागि सम्झनै परिणाम सूर्यज्योति हो। हामीलाई सुन्दै हुनुहुन्छ, अब कति सूर्यज्योतिको साथीहरूले पनि सुन्नुहुन्छ। कहिलेकाहीँ मेरो कुराकानी हुन्छ हाम्रो ओम मिश्र सरसँग सूर्यज्योतिमा, उहाँले भन्नुहुन्छ मलाई त धेरै साथीहरूले टेलिफोन गरेर मैले रेडियो कार्यक्रम इन्द्रेणीमा सुनेको अनि त्यहाँ चाहिँ हाम्रो बारेमा रहेछ भन्न पनि भन्नुभयो। कतिले बागलुङबाट, कतिले धनगढ़ीबाट, कतिले सुदूरपश्चिम, कतिले पूर्वाञ्चल, कतिले काठमाडौँबाट नि टेलिफोन गरेर सूर्यज्योतिका बारेमा साथीहरूले भन्नुहुँदो रहेछ। अब कति साथीहरू त यो चाहिँ यसको चाहिँ मध्यस्थकर्ता एजेन्टको रूपमा पनि काम गरिरहनु भएको होला होइन, कति चाहिँ कर्मचारी साथीहरूले पनि सुन्दै हुनुहुन्छ। तपाईँहरू सबै सबैलाई नमन छ र विशेष गरी परशुराम दाई जो गुल्मीको हुनुहुन्छ र हिजोको दिनमा हामी सँगै एफएममा काम गरेका होइन, विशेष गरी उहाँ जनताका आवाजहरूसँग सम्बन्धित रहेको चाहिँ कार्यक्रम चलाउनुहुन्थ्यो, जनताको जुन आवाज चलाउनुहुन्थ्यो, त्यसपछि हामी लोकदोहोरी कार्यक्रम चलाउँथ्यौं र आज इन्द्रेणी जुन नाम छ यो कार्यक्रम शुरूआत पनि हाम्रो परशुराम दाईले नै गर्नुभयो हो। अहिले सूर्यज्योति लाइफ इन्सुरेन्समा डेपुटी सीओको रूपमा हुनुहुन्छ, दाईलाई पनि नमन छ। दाईले निरन्तर इन्द्रेणी बज्नुपर्छ, इन्द्रेणीमा चाहिँ सूर्यज्योतिको आउनुपर्छ भन्न सधैँभरि माया गर्नुहुन्छ, दाईलाई पनि म नमन गर्न चाहन्छु। अब यतिखेर चाहिँ हाम्रो इसा के छ, ठिक छ, बाहिर ठिक छ भन्नुभएको छ, ढिला गर्दिन, राख्दैछु गीतलाई।

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा साक्षीकै कस्ता मनसुनी गीतहरू यो वर्ष आए है, अनि यो वर्ष आएका यस्ता राम्रा गीतहरू सुन्दै गर्दा कतिलाई त वाउ यस्तो पो त तीजका गीत भन्ने पनि लाग्यो। सुमित्रा कोइरालाले गाउनु भएको गीत हो, मैले यहाँलाई सुनाइसकेको छु, सर्वत्र बजारमा छ। काजी श्रेष्ठ जो लोकप्रिय निर्देशक हुन् अहिले परदेशमा हुनुहुन्छ अस्ट्रेलियामा, र अस्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीत विकासका लागि निरन्तर लाग्नु भएको छ। उहाँका युट्युब च्यानल मार्फत सुमित्रा कोइरालाले गाउनु भएको यो गीत अहिले बजारमा छ, हामीले यहाँलाई सुनाइसकेका छौं। सुमित्रा कोइराला एउटा चाहिँ यो विशेष गरी प्राध्यापक हुनुहुन्छ र नेपाली गीत संगीत अगाडि बढ़ाउन अगाडि बढ़िरहनु भएको छ। संगीतको विषयमा सधैँ दखल भएकी सुमित्रा कोइराला कहिले कार्यक्रमको सिलसिलामा घरदेश हुनुहुन्छ, कहिले परदेश, यस्तै यस्तै गरी नेपाली गीत संगीतको विकासमा अगाडि बढ़िरहनु भएको छ। यो टीमलाई म नमन व्यक्त गर्न चाहन्छु र अब ढिला नगरिकन एउटा गीत सुनाउने रहर जाग्यो, त्यसपछिको समयमा बीट मार्न आउने कुरा छँदैछ। यतिखेर भने विगतको वर्षमा तपाईँले रुचाउनु भएको काली पसमकी भाग तिललाई यतिखेर प्रस्तुत गर्दैछौं।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो

0: 24 दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
0: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
0: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: होइन माइला,
4: लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
8: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
6: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45 226।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
10: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। दाङमा नयाँ एचआईभी संक्रमितको संख्या घटेको छ। स्वास्थ्य कार्यालय दाङको पछिल्लो 3 आर्थिक वर्षको तथ्याङ्कले नयाँ संक्रमण निरन्तर घट्दै गएको देखाएको छ। स्वास्थ्य कार्यालय दाङको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080/81 दाङमा 42 जना नयाँ एचआईभी संक्रमित भेटिएका थिए। उक्त संख्या आर्थिक वर्ष 2081 घटेर 37 जनामा पुगेकोमा आर्थिक वर्ष 2082/83 31 जनामा झरेको छ। नयाँ संक्रमण घट्दै गए पनि दाङमा एचआईभी संक्रमितको कुल संख्या भने बढ़दो क्रममा देखिएको छ। आर्थिक वर्ष 2080/81 429 जना रहेको एचआईभी संक्रमितको संख्या 2081/82 458 पुगेको थियो। नयाँ 31 जना थपिएसँगै आर्थिक वर्ष 2082/83 यो संख्या बढ़ेर 487 पुगेको स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालय दाङका क्षय कुष्ठ तथा पोषण रोग फोकल पर्सन गजेन्द्र यादवका अनुसार एचआईभी संक्रमितका लागि उपलब्ध एआरटी उपचार सेवामा रहेका व्यक्तिको संख्या पनि क्रमशः घटेको छ। आर्थिक वर्ष 2080/81 429 जना एआरटी सेवामा रहेका 2081/82 458 जना र 2082/83 487 जना पुगेका छन्। ती आर्थिक वर्षको तथ्याङ्क हेर्दा दाङमा एचआईभी संक्रमण रोकथामतर्फ सकारात्मक संकेत देखिएको उहाँले बताउनुभयो। दाङमा घोराईस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा एचआईभी परीक्षणसँगै संक्रमितलाई नियमित उपचार सेवा प्रदान गरिँदै आएको छ। स्वास्थ्य कार्यालय दाङका अनुसार पछिल्लो 3 वर्षमा 19,481 जना गर्भवती महिलाको एचआईभी परीक्षण गर्दा 5 जनामा संक्रमण देखिएको छ। रसुवाको भोटेकोसी बाढी प्रभावितका लागि कर्णाली प्रदेश सरकारले 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको मन्त्री परिषद बैठकले बाढी प्रभावित क्षेत्रको राहत उद्धार पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यसैगरी मन्त्री परिषद बैठकले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरे शिक्षा क्षेत्र योजना 2083/2092 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस्तै बाढ़ी प्रभावितलाई कर्णालीबाट सहयोग जुट्ने क्रम बढ़िरहेको छ। वीरेन्द्रनगर नगरपालिकाले पनि बाढ़ी प्रभावितका लागि 51 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। त्यस्तै मंगलबार नगरपालिकाको 91 कार्यपालिका बैठकले पनि नगर विपद व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ। यसैबीच रसुवाको भोटेकोसी बाढ़ीमा कर्णालीका सम्पर्कविहीन 270 जना मध्ये मंगलबारसम्म 75 जना सम्पर्कमा आएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार अझै पनि 194 जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कमा आउने मध्ये सबैभन्दा धेरै जुम्लाका 32 जना रहेका छन्। गत बुधबार भोटेकोसी बाढ़ी आएको बाढ़ीमा परेर दाङका 52 जना सम्पर्कविहीन रहेका जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। सम्पर्कविहीन भएका व्यक्तिको खोजी गर्न आफन्तहरू अस्पताल धाउन थालेका छन्। अस्पतालमा पनि सब यकिन नभएपछि झनपीड़ा भोग्नु परेको उहाँहरूले बताउनु भएको छ। विभिन्न रोजगारीका क्रममा रसुवा र नुवाकोट पुगेका 52 जना अझै सम्पर्कमा नआएका दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो। सम्पर्कविहीन हुनेमा अधिकांश व्यक्ति तुलसीपुर उपमहानगरपालिकाका रहेका छन्। सम्पर्कविहीन हुनेमा धेरैजसो फेवा हाइड्रो पावर, मैलुङ हाइड्रो पावर र तुलसीपुर हाइड्रो त्रिशुली हाइड्रो पावर, रसुवा लाङटाङ खोला हाइड्रो पावर, नुवाकोट हाइड्रो पावरमा काम गर्ने व्यक्ति रहेका छन्। त्यसैगरी 2 जना स्याप्रवेशी स्वास्थ्य चौकीमा र 4 जना सवारी चालक र बाघे मजदूरी क्षेत्रमा काम गर्ने व्यक्तिहरू रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी पुनका अनुसार जिल्ला प्रशासन कार्यालयमा सम्पर्कविहीन भएका 62 जनाको विवरण उल्लेख भएको थियो। ती मध्ये 12 जनाको उद्धार गरिएको छ। र प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्ने तय भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद आर्यले यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढ़ीबाट भएको अपूर्णीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा सदनमा प्रतिनिधित्व गरेका 6 दलका प्रतिनिधिले भनाई राख्नुहुने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। यसअघि यही भोटेकोशी बाढ़ीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत खोज उद्धार तथा राहत तथा पुनस्थापनामा संलग्न हुनुपर्ने जनाउँदै भदौ 10 गते सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको, मेड इन
2: दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-4-28-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
8: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
8: साथै नाक, कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
9: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक, कान, घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार।
9: समय: बिहान 10 बजेदेखि।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98-4-79-57-193 र 98-1-28-89-028।
11: यो दाँत दुख्यो।
12: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
11: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
12: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
11: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
12: घोराईको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
6: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
16: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
13: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
16: 98-41-68-47-46।
13: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
17: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
18: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
17: के कुरा गर्थिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-43-572।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
22: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
23: हाम्रा सेवाहरू,
24: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
23: सामान्य किराले खाएको दाँत भर्ने,
22: मेसिनद्वारा आरसीटी गर्ने,
23: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
22: खोल लगाउने,
23: बाङ्गो टिङ्गो दाँत मिलाउने,
22: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
23: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
22: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
24: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: Angao Radio, Meru Everest.
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ, बिरामी भए गोर्खा हस्पिटल जाम, फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिसियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
1: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6994 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
11: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
9: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226

0: बेस्ट प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ हाई नाइस अड गुड।

0: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
0: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
0: छाती, दम, निमोनिया, खोकी, छेरोग,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
0: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
0: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाघ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै, रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम। भोटे कोशी बाढ़ीबाट 16 लाख मानिस प्रभावित, बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागडुंगा र मलेको बजार नजिकैको सड़क खण्ड भाँचियो, अरनीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्षे द्वन्दमा 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक, द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेकाले आज दिनभर सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुरकोट, बूढ़ी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेको छ। त्यसैले यी क्षेत्रको खोला, नदी किनार र आसपासको क्षेत्रमा सावधानी अप्नाउन उहाँले आग्रह गर्नुभएको छ। साथै बाढ़ी प्रभावित जिल्ला रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने भएको छ। आज भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसै गरी आज काठमाडौँ उपत्यका लगायत 32 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। काठमाडौँ उपत्यका सहित धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङका साथै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। नागडुंगा नौबिसे सड़क खण्ड र मलेखो बजार नजिकैको सड़क भाँसिएको छ। नागडुंगा नजिकै पातले वनमा र मलेखो बजार नजिकै परेवा भीरमा सड़क भाँसिएको धादिङ प्रहरीले जनाएको छ। धादिङ प्रहरीका अनुसार सड़क भाँसिएपछि यो सड़क खण्डको विभिन्न ठाउँमा गाड़ी एकतर्फी रूपमा सञ्चालन गरिएका छन्। सड़क भाँसिएपछि पेट्रोलियम पदार्थ बोकेका गाड़ीहरूलाई मात्र यो रूटमा चल्न दिइएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण अरनी को राजमार्ग अन्तर्गत कोदारी खण्डमा पनि सड़क अवरूद्ध भएको छ। वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा यस क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। सड़क विभागका अनुसार अवरूद्ध सड़क पुनः सञ्चालन गर्नका लागि सड़क डिभिजन कार्यालय चरीकोटले मरमत तथा सरसफाईको कार्य गरिरहेको छ। सड़कमा थुप्रिएको गेग्रान हटाउन र क्षतिग्रस्त हिस्सा मरमत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको र बेलुकासम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ। रसुवाको भोटे कोशीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसैगरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। भोटेकोसे बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3,977, धादिङमा 3,451 र रसुवामा 1,779 घरमा क्षति पुगेको हो। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द, सुनको भाव आज तोलामै 8,800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सुनकोशी बुढी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम नागढुङ्गा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँचियो लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित किसपाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढ़ी र तारकेश्वर प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ। बाढ़ीका कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न समेत कठिन रहेकाले तत्काल विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढ़ीका कारण विद्यार्थी शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन। रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरूले आजै बाढ़ी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुली एमा खोज तथा उद्धारका काम थाल्नेछन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्। आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँ घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुन आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढ़े पनि आज एकै दिन धेरै घटेको हो। आज चाँदीको भाव पनि 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,765 रूपियाँ कायम रहेकोमा आज चाँदीको भाव 185 रूपियाँ घटेर 4,580 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघको प्रतिवेदनले अफगानिस्तानमा एक दशक भन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्दका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको तथ्याङ्क छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहायता मिशनले हिजो सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्दबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ। प्रतिवेदनले द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीड़ितको अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दिएको छ। नेपाल ए 43 ओभर 3 बलमा 192 रनमा अल आउट भएको हो। नेपालका लागि तृतराज दासले सर्वाधिक 37 रन बनाए। मयंक यादवले 32, कुशल मल्लले 29 र पवन सर्राफले अभिजित 22 रन जोड़े। त्यसअघि मयंक यादव र तृतराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरेका थिए, तर त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। तास्मानियाका बिली स्टानलेकले 4 विकेट लिए। डब्ल्यू प्रेस्टविच र राफ म्याकमिलनले 2-2 तथा एल क्लार्क ले एक विकेट लिएका छन्। अहिले तास्मानियाले जवाफी ब्याटिङ गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै। रसुवा र नुवाकोट भई बहने भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम। भोटेकोशी बाढ़ीबाट 16,00,000 मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागडुंगा र मलेको बजार नजिकैको सड़क खण्ड भाँसियो। अरणीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्षे द्वन्दका 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक। द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दियो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-8563-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-5607-734 र 082-5607-138।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
12: ब्लड प्रेसर हाई लो भएका,
4: कोलेस्ट्रोल बढी भएको,
12: मुटुको गति एकनास नभएको,
4: मुटु ढुकढुक हुने डर लाग्यो जस्तो महसुस हुने,
12: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको,
4: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
12: मुटुको भल्कको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-4-78-928-13 र 98-095-12-871।
15: खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-847 082-5590-847।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने,
15: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
16: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
17: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
17: फोन नम्बर 082-5625601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
18: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
19: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
19: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
18: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
19: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, कंसिल आइरहने,
18: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
20: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
21: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
19: समय बिहान 10 बजेदेखि।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
18: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: 我是鹿。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5584-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568-54 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलइडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराईदाङ।
6: फोन नम्बर
7: 082562452
6: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिनेस?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
1: भर्ना सम्बन्धी सूचना:
11: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
12: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092983 र 97625226286।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
3: बंगाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
5: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेशमै पहिलो पटक दाङको राप्ती गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग हुन शुरू गरिएको छ। पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम आज राप्ती गाउँपालिकामा मंगलबार राप्ती गाउँपालिकामा सम्पन्न भएको हो। जायका नेपालको सहयोगमा संचालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। गर्भावस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो। कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले मातृ तथा बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। पुस्तिकाको प्रभावकारी प्रयोगले गर्भवती महिला तथा बाल बालिकाको स्वास्थ्य अवस्थाको नियमित अभिलेख राख्न र आवश्यक सेवा समयमै उपलब्ध गराउन सहयोग पुग्ने उहाँले बताउनुभयो। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रोशनलाल चौधरीले मातृ तथा बाल स्वास्थ्य सेवामा निरन्तरता र समन्वय आवश्यक रहेको बताउनुभयो। पुस्तिकालाई स्वास्थ्य संस्था र समुदाय बीचको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्ने उहाँले जोड़ दिनुभयो। कार्यक्रममा मातृ तथा बाल स्वास्थ्य पुस्तिकाको प्रयोग महत्व स्वास्थ्य सम्बन्धी विवरण अभिलेख गर्ने तरिका तथा सेवा निरन्तरता सुनिश्चित गर्ने प्रक्रिया बारे जानकारी गराइएको थियो। कार्यक्रममा जनप्रतिनिधि गाउँपालिका शाखा प्रमुख स्वास्थ्यकर्मी संचारकर्मी तथा लक्षित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले गर्नुभएको थियो। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्कविहीन भएका गढ़वा गाउँपालिका तीनजना र राप्ती गाउँपालिकाका नागरिकको खोजी तथा पहिचानका लागि गढ़वा र राप्ती गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेल र प्रकाश विष्ट सहितको टोली रसुवा पुगेको छ। बाढ़ीपछि गढ़वा गाउँपालिकाका तीनजना नागरिक हालसम्म सम्पर्कविहीन रहेकाले उनीहरूको सम्भावित स्थानसम्म पुगेर खोजी कार्यलाई अन्तिम सीमासम्म निरन्तरता दिने उद्देश्यले गाउँपालिका अध्यक्ष पोखरेल विपद व्यवस्थापन समितिका सदस्य तथा सम्पर्कविहीन परिवारका सदस्य सहितको टोली रसुवा पुगेको हो। टोलीले बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै बेपत्ता नागरिकको खोजी उद्धार तथा सम्भावित पहिचानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ। साथै सम्पर्कविहीन परिवारका सदस्यको डीएनए परीक्षण गरी आवश्यक प्रक्रिया अघि बढ़ाउने तयारी समेत गरिएको गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेलले जानकारी दिनुभयो। गढ़वा गाउँपालिकाले यसअघि पनि रसुवा मा भएको बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत तथा खोजी कार्यमा आवश्यक सहयोग र समन्वय गर्दै आएको छ। बाँकेमा 6,000 भन्दा बढ़ी किशोरीलाई एचपीभी खोप लगाइने भएको छ। आगामी भदौ 30 गतेदेखि जिल्लाका 8 पालिकामा खोप अभियान सञ्चालन गरिने भएको हो। जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले पहिलो चरणमा विद्यालयबाट खोप अभियान शुरू गरिने बताउनुभयो। उहाँका अनुसार कक्षा 6 अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ। विद्यालयमा खोप अभियान सकिएपछि समुदायमा रहेका 10 वर्ष उमेरका किशोरीलाई खोप दिइने प्रमुख पौडेलले बताउनुभयो। खोप अभियान प्रभावकारी बनाउन स्थानीय तह विद्यालय र स्वास्थ्य संस्थासँग समन्वय गरेर तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। बाँकेका 8 पालिकामा अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपीभी खोप लगाइन्छ। एचपीभी भाइरसका केही प्रकारले पाठेघरको मुखको क्यान्सर गराउन सक्ने भएकाले किशोरी अवस्थामा नै खोप लगाउँदा जोखिम कम गर्न सकिने स्वास्थ्य कर्मीले बताएका छन्। र रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण बुधबार बिहान 8 बजेसम्म 1,118 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 45 जना, नुवाकोटमा 155 जना, धादिङमा 59 जना, चितवनमा 348 जना, गोर्खामा 66 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 217 जना र नवलपरासी पश्चिममा 90 जना गरी 1,118 जनाको शव फेला परेको हो। फेला परेका शवमध्ये 1,117 को लास जाँच मुचुलका सम्पन्न भएको छ। 95 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847877977
8: र 9857830689।
9: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशाबाट रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
7: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
8: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
7: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
4: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ
9: अब टाढा जानु पर्दैन नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्
4: यहाँ स्त्री रोग सेवा तथा परामर्श परिवार नियोजन सेवा तथा परामर्श विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्
9: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ
4: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ
9: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ
4: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्
9: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
4: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ
9: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा
9: सम्पर्क नम्बर 082-560-23
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार
10: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् लौ लौ लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
11: सञ्चालक नरेश कुमार श्रेष्ठ

0: reverse osmosis तथा UV sterilized and ozonized प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.2

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
4: भीएफएक्स सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
5: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दाङ सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
2: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
6: मध्यपश्चिम चाङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। प्रधानमन्त्री वारेन्द्र शाहले जलवायु परिवर्तन त्यसकै असरले भटेको सीमा बाढ़ी आएर नेपालमा अपूरणीय क्षति गरेको कुरा अन्तर्राष्ट्रिय समुदाय समक्ष जानकारी गराउने काम भएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा आज विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले भटेकोशी नदीमा आएको बाढ़ी र भएको क्षतिबारे संसद बैठकलाई जानकारी गराउनु भएको थियो। उद्धार र राहत व्यवस्थापनको काम निरन्तर जारी रहेको बताउँदै उहाँले बाढ़ीबाट भएको क्षतिको पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगका लागि सरकारले आह्वान गरेको र सरकारले सबै किसिमको प्रयास जारी राख्ने बताउनुभयो। विपद र विपद पछिको अवस्थापनका बारेमा प्रदेश र स्थानीय सरकारसँग कार्य र समन्वय भइरहेको बताउँदै प्रधानमन्त्री शाहले विपदबाट माथि उठ्न सबैको हातेमालो र सहयोगको खाँचो औल्याउनुभयो। तत्काल गर्न सक्ने काम सरकारले गरेको छ र बाँकी गर्नुपर्ने कामका लागि पनि सरकार गम्भीर प्रयास गरिरहेको उहाँले बताउनुभयो। सुरुङको एउटा टनेलमा 1 वा 2 भन्दा बढ़ी इस्काभेटर लगाउन सक्ने अवस्था नरहेको बताउँदै प्रधानमन्त्री शाहले भौगोलिक अवस्था र अन्य कारणले पनि सुरुङको टनेलको उत्खननमा धेरै इस्काभेटर एउटै ठाउँमा लगाउन सक्ने अवस्था नभएर उद्धारमा ढिलो भएको बताउनुभयो। उहाँले उद्धारमा संलग्न सबै पक्ष दिलो ज्यान दिएर काम गरिरहनु भएको र उद्धार कार्यमा संलग्नहरूको प्रोत्साहन सबैले गर्नुपर्ने बताउनुभयो। नेपाल सरकारले सबै संघ संस्था परोपकारवाला निकाय समाजसेवी अन्तर्राष्ट्रिय दात्री निकाय सबैसँग आग्रह र आह्वान गरेको बताउँदै प्रधानमन्त्री शाहले सबै संघको सहकार्य र समन्वय सरकारले आज पनि गरेको भोलि पनि गर्ने बताउनुभयो। नसर्ने रोगका बिरामीले नियमित सेवन गर्ने औषधि समयमै नपाउँदा दार्मा गाउँपालिकाका सयौं बिरामी निजी औषधि पसल धाउन र औषधिका लागि टाढासम्म पुग्न बाध्य भएका छन्। स्वास्थ्य संस्थाबाट निशुल्क वितरण हुँदै आएका औषधि नहुँदा बिरामीले शास्ति बेहोर्दै आएका छन्। दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतका अनुसार संघीय सरकारले उपलब्ध गराउनु पर्ने केही औषधि प्राप्त भए पनि प्रदेश सरकारले उपलब्ध गराउनु पर्ने नसर्ने रोग सम्बन्धी औषधि पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको प्रदेश हुन नसकेको बताउनुभयो। विशेष गरी प्रेसर सुगर र मानसिक स्वास्थ्य सम्बन्धी औषधिको अभाव रहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार नियमित रूपमा औषधि सेवन गर्दै आएका करिब 600 जना प्रेसर तथा सुगरका बिरामी औषधि अभावबाट प्रभावित भएका छन्। दर्मा गाउँपालिकाको केन्द्र फारूला चौरमा रहेका निजी क्लिनिकमा समेत प्रेसरको औषधि सहज रूपमा नपाइने गरेको बिरामीको भनाइ छ। औषधि खोज्न सदरमुकाम खलंगा श्रीनगर तथा रूकुम पश्चिमको चौर जहारीसम्म पुग्नुपर्ने अवस्था रहेको उनीहरूले बताएका छन्। नियमित सेवन गर्नुपर्ने औषधि स्थानीय स्तरमै नपाउँदा बिरामीले अतिरिक्त समय र खर्च बिहोर्नु परेको छ। आर्थिक रूपमा कमजोर परिवारका बिरामीलाई यसको बढ़ी असर परेको स्थानीयको भनाइ छ। निर्माणाधीन आफ्नै घरको छतबाट खसेर सल्यानका एक महिलाको मृत्यु भएको छ। बनगाड कुविन्दे नगरपालिका एक गैली बजार निवासी दिपेन्द्र सुनारकी श्रीमती 36 वर्षीय ललिता सुनारको घरको छतबाट खसेर मृत्यु भएको हो। भर्खरै ढलान गरिएको घरको छतमा पानी हाल्ने क्रममा मंगलबार साँझ करिब 7:15 बजे उहाँ 3 तला माथिबाट चिप्लिएर खस्नु भएको थियो। गम्भीर घाइते ललिताले उपचारका लागि नेपालगंज लगिएकोमा राति 11:30 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। र रसुवामा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्कविहीन भएका गढ़वा गाउँपालिका 3 जना र राप्ती गाउँपालिकाका नागरिकको खोजी तथा पहिचानका लागि गढ़वा र राप्ती गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेल र प्रकाश विष्ट सहितको टोली रसुवा पुगेको छ। बाढ़ीपछि गढ़वा गाउँपालिकाका 3 जना नागरिक हालसम्म सम्पर्कविहीन रहेकाले उनीहरूको सम्भावित स्थानसम्म पुगेर खोजी कार्यलाई निरन्तर अन्तिम सीमासम्म निरन्तरता दिने उद्देश्यले गाउँपालिका अध्यक्ष पोखरेल विपद व्यवस्थापन समितिका सदस्य तथा सम्पर्कविहीन परिवारका सदस्य सहितको टोली रसुवा पुगेको हो। टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै बेपत्ता नागरिकको खोजी उद्धार तथा सम्भावित पहिचानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ। साथै सम्पर्कविहीन परिवारका सदस्यहरूको डीएनए परीक्षण गरी आवश्यक प्रक्रिया अघि बढ़ाउने तयारी समेत गरिएको गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेलले जानकारी दिनुभयो। हवस् त दिउँसो दुई बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: No, it like pro. Rasita power from 2 and 4. So it's my Hamro Patro.
1: Nepal ma sarvadhik download gariyeko Hamro Patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
8: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुविधिद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 9847810030 र 9829-54555।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825 98478 र 98478 6
18: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34 910।
18: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।
20: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: नमस्कार म झर्ना थापा अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ
2: सम्पर्क मोबाइल नम्बर

0: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
1: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
0: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
0: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
0: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराही 15, बिपी चोक, दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
5: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछौ
6: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
5: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
1: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
10: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ, न्यू रोड।

0: मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
1: कसैले बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसैले बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
2: सञ्चालक नरेश कुमार श्रेष्ठ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुट्यो। मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्रे बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्रहरी। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय। आपूर्ति र वितरण सहज बनाउने प्रयास। चीनले खुलायो भोटेकोशी बाढ़ीले बगाएको सड़क। गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले आजको संसदमा जानकारी गराउनु भएको हो। उहाँले दृढ़ संकल्पका साथ यो विपदसँग लड़ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत बताउनुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। पछिल्लो क्षति अवस्थाको विवरणसहित उहाँले ज्यान गुमाउनेको संख्या 1114 पुगेको उल्लेख गर्नुभयो। फेला परेका सबमध्ये अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11993 जनाको उद्धार गरिएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारमा भइरहेको ढिलाइबारे पनि संसदलाई जानकारी गराउनुभयो। सुरुङमा फँसेकाहरूको उद्धार गर्न प्राविधिक जटिलताका कारण ढिलाइ भएको उहाँको भनाइ छ। त्यस्तै उहाँले रसुवा बाढ़ीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकोले यसबारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भएको छ। हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो। रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 7 अर्ब 88 लाख 57 हजार 217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। त्यसमध्येबाट 6 करोड़ 75 लाख रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुका बाढ़ी प्रभावित 15 वटा पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6 अर्ब 88 लाख 57 हजार 217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँचिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँचिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाण्डुबाट मुगलिनतर्फ बाहिरिने गाड़ीमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुल्ला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँचिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मरमतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँचिए पछि जोखिमयुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवाभीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवाभीरमा 100 मिटरको नयाँ ट्रयाक खोलिएको हो। धादिङको कृष्णवीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वारपार गर्न नमिल्ने गरी कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौँडा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। हेटौँडा काठमाडौँ सड़क खण्डमा यति बेला गाड़ीको चापसँगै
व्यवस्थापनको दबाव पनि बढ़ेको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाण्डु आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। जिल्ला प्रहरीकारले मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सड़कमा खटिएर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। गाड़ीको लामो लाइन, सांगुरा सड़क र वैकल्पिक मार्गमा बढ़ेको चापका बीच प्रहरीले निर्धारित रूट अनुसार संचालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाड़ीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले 14 सीट भन्दा कम क्षमताका गाड़ीका लागि छुट्टै रूट निर्धारण गरेको छ। हेटौडाबाट काठमाण्डु छुट्ने ती गाड़ीले भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली र काठमाण्डुबाट फर्किनेले फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी सड़क प्रयोग गर्नुपर्नेछ। ठूला यात्रुवाहक तथा मालवाहक गाड़ीलाई काठमाण्डुतर्फ छुट्दा त्रिभुवन राजपथ र फर्किदा कान्ति लोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभुवन राजपथमा रहेको कमजोर बेली ब्रिजका कारण इन्धन तथा धेरै लोडका गाड़ी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ। जिल्ला ट्राफिक प्रहरीकारले मकवानपुरका प्रहरी निरीक्षक विष्टले यात्रालाई सहज बनाउने काम भइरहेको बताउनुभयो। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौडा काठमाण्डु यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाउन लकी ड्रॉ कूपन पाउन इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाउन एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहपथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान।
2: सुन त मेरो कपड़ा प्याकिंग गर्दियो त श्यामजी को मिसेसलाई क्यान्सर उपचार गराउन इंडिया सँगै लिएर जानु पर्ने भो।
3: ए हो र अनि सुन्नु त अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यासको आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालो बजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ। चीनले रसुवा गरी जोड़ने केरून नाका जाने स्थल मार्ग पूर्ण रूपमा पुनः संचालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरूङ जीरोङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य संचालन गर्न सक्ने चीनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेको यसअघि भदौ 10 को बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। नेपाल एका साहब आलम र दीपक प्रसाद डुम्रेले 2-2 तथा रिजन ढकाल आकाश चन्द्र पवन सराफले 1-1 विकेट लिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। तीर्थराज र मयनले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरे पनि त्यसपछि अरू खेलाड़ीबीच धेरै रनको साझेदारी हुन सकेन। तास्मानियाका बिली स्टाइनलेकले 4 विकेट लिए। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ। चारभञ्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुट्यो। मुगलिनतर्फ बाहिरिने मध्ये इन्धन र दुई पाङ्री बाहेक सबै गाड़ीलाई नागढुङ्गा सुरुङ मार्ग खुला। अवरूद्ध राजमार्गको दबाव व्यवस्थापन गर्दै मकवानपुर प्ररी। घर आएसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय, आपूर्ति र वितरण सहज बनाउने प्रयास, चीनले खुलायो भोटेकोशी बाढ़ीले बगाएको सड़क, गाड़ी मार्फत ढुवानी गरेर उद्धार सामग्री पुर्याइँदै, र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोली अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टरसँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478626873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
9: पाठेघरको मुखको क्यान्सर तल्लो पेट दुख्ने महिनावारी गडबडी गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
17: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825562018
18: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
19: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
20: डाक्टरद्वारा दिइने सेवाहरू
19: सुगर रोग सम्बन्धी उपचार
20: हर्मोन सम्बन्धी समस्याको उपचार
19: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
20: हुनबाट पनि नाम दर्ता
21: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार
22: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095121871
23: भर्ना खुल्यो
24: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
23: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
24: हाम्रा विशेषताहरू
23: उत्कृष्ट शैक्षिक वातावरण
24: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
23: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
24: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्व
0: चौपट्टी सुर्खेत रोड।
1: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू
6: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
25: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
25: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
25: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
25: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
25: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
25: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
27: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
28: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
29: हाम्रा सेवाहरू
30: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
29: सामान्य किराले खाएको दाँत भर्ने
28: मेसिनद्वारा आरसीटी गर्ने
29: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
28: खोल लगाउने
29: बाङ्गो टिङ्गो दाँत मिलाउने
28: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
29: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
28: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
30: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: బలంగా ఉండండి. మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ।

0: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाग
1: प्रोपराइटर दीपक श्रेष्ठ सम्पर्क मोबाइल 98478727977
2: र 98578730689
0: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
3: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू
3: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
3: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली दिविसा रोड खोराही दाङ
5: फोन 562-521
0: सम्पर्क मोबाइल
4: 98578-32819 र 98578-32223
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 082-563-479
8: मोबाइल नम्बर 98-494-67-487
10: होइन भाइला लखर लखर कहाँ हिँडिस्
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
10: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
11: ल ल काका गइहाले म
12: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
14: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
12: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
14: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
15: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ
16: अब टाढा जानु पर्दैन नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्
15: यहाँ स्त्री रोग सेवा तथा परामर्श परिवार नियोजन सेवा तथा परामर्श विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्
16: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ
15: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ
16: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ
15: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्
16: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक

0: अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
0: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
0: सम्पर्क नम्बर 082-560-023।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
2: मध्य पश्चिम चाङच्याक यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि सम्पर्कविहीन भएका राप्ती गाउँपालिकाका 4 नागरिक अझै फेला परेका छैनन्। लामो समयसम्म आफन्तको सम्पर्कमा नआएपछि परिवार चिन्ता थपिँदै गएको छ। गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीपछि मजदूरीका लागि रसुवा पुगेका उनीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा राप्ती गाउँपालिका 3 बसन्तपुरका 26 वर्षीय सर्वेश चौधरी, ओडा नम्बर 4 मौरीघाटका 45 वर्षीय रामबहादुर चौधरी, सोही ओडाका 22 वर्षीय सृजन चौधरी र ओडा नम्बर 6 बगारपुरका 24 वर्षीय अनिल चौधरी रहेका छन्। बेपत्ता नागरिकको अवस्था बुझ्न तथा खोजी कार्यमा समन्वय गर्न राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट प्रभावित क्षेत्रमा पुग्नु भएको छ। उहाँले घटनास्थल तथा आसपासको क्षेत्रमा भइरहेको खोजी कार्यबारे जानकारी लिनुका साथै सम्बन्धित निकायसँग समन्वय गर्नुभएको छ। अध्यक्ष विष्ट प्रभावित क्षेत्रमा पुगेर खोजी कार्यमा सक्रिय भएपछि परिवारजनले बेपत्ता आफन्तको अवस्था छिट्टै पट्टा लाग्ने आश व्यक्त गरेका छन्। दुःखको समयमा गाउँपालिका अध्यक्ष स्वयं प्रभावित क्षेत्रमा पुगेर खोजी तथा समन्वयमा चासो देखाएकोमा उनीहरूले आभार व्यक्त गरेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ी र पहिरोका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। गाउँपालिकाले बेपत्ताको अवस्था पत्ता लगाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। रसुवा बाढ़ीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद आर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपले पारित गरेको छ। बाढ़ीमा परि बेपत्ता भएका मध्ये 1114 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, चितवनमा 348, गोरखामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 190 जना गरी 1114 जनाको शव फेला परेको हो। 3916 जना सम्पर्कविहीन छन्, 292 जना घाइते भएका छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। यो अवस्थाबारे प्रतिनिधि सभामा आज प्रधानमन्त्री बालेन्द्र शाहले ब्रिफिङ समेत गर्नुभएको छ। विनाशकारी बाढ़ीका कारण हालसम्म 25,87,00,00,000 रूपियाँ भन्दा बढ़ीको बीमा दावी परेको छ। सबैभन्दा धेरै दावी दि ओरिएन्टल इन्स्योरेन्समा 13,00,00,000,000 भन्दा बढ़ीको परेको छ भने इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाले कुल दावी रकमको ठूलो हिस्सा ओगटेको छ। बीमा कम्पनीहरूले दावी भुक्तानीलाई प्राथमिकता दिने र पुनर्बीमाको बलियो आधारले भुक्तानीमा कुनै कठिनाई नहुने बताएका छन्। र प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तन त्यसकै असरले भोटेकोशीमा बाढ़ी आएर नेपालमा अपूरणीय क्षति गरेको कुरा अन्तर्राष्ट्रिय समुदाय समक्ष जानकारी गराउने काम भएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा आज विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसको क्षति बारेमा संसद बैठकलाई जानकारी गराउनुभयो। उद्धार र राहत व्यवस्थापनको काम निरन्तर जारी रहेको बताउँदै उहाँले बाढ़ीबाट भएको क्षतिको पुनस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगका लागि सरकारले आह्वान गरेको र सरकारले सबै किसिमको प्रयास जारी राख्ने बताउनुभयो। विपद र विपदपछिको अवस्थाका बारेमा प्रदेश र स्थानीय सरकारसँग सहकार्य र समन्वय भइरहेको बताउँदै प्रधानमन्त्री शाहले विपदबाट माथि उठ्न सबैको हातेमालो र सहयोगको खाँचो औल्याउनुभयो। तत्काल गर्न सक्ने काम सरकारले गरेको छ, अब बाँकी गर्नुपर्ने कामका लागि पनि सरकार गम्भीर प्रयास गरिरहेको उहाँले बताउनुभयो। सुरुङको एउटा टनेलमा एउटा वा दुईवटा भन्दा बढ़ी एस्काभेटर लगाउन सक्ने अवस्था नरहेको बताउँदै प्रधानमन्त्री बालेनले भौतिक अवस्था र अन्य कारणले पनि सुरुङको टनेलको उत्खननमा धेरै एस्काभेटर एउटै ठाउँमा लगाउन नसक्ने अवस्था नभएर उद्धारमा ढिलो भएको बताउनुभयो। उहाँले उद्धारमा संलग्न सबै पक्ष दिलो ज्यान दिएर काम गरिरहनु भएको र उद्धार कार्यमा संलग्नको प्रोत्साहन सबैले गर्नुपर्ने बताउनुभयो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: एकानब्बे थुप्लो चार मेगा आठमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
2: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
3: स्वर्गद्वारी ड्रिंकिंग वाटर
2: हाम्रा सेवाहरू
3: एक लिटर र बीस लिटर जारको व्यवस्था
2: अर्डर अनुसार खाली बोतलको उत्पादन
3: बीस लिटर जारमा होम डेलिभरी सेवा
2: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
3: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
4: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
4: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
3: सम्पर्क फोन 082-592-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
6: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ हैन
0: अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957
6: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
4: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
6: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
7: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइ रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक

0: आश्चर्य मरिसक्यो।
1: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त।
0: त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ,
1: त्यसै आत्तेर हुन्छ।
0: कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी भित्रचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
5: भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू:
5: उत्कृष्ट शैक्षिक वातावरण,
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
5: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 9840-96600, 9850-86-36086 र 9841-72-273।
9: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
8: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
6: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841-93944, 9841-93944।

राम राम सन्जे पाँच बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिकराम चौधरी हार्दिक स्वागत बा रसुवामा अहिलेको विनाशकारी बाढ़ीको कारण सम्पर्क विहीन हुइलक गढ़वा गाउँपालिकाका तीनजना ओ राप्ती गाउँपालिकाका नागरिकको खोजी तथा पहिचानकला गढ़वा ओ राप्ती गाउँपालिकाका अध्यक्ष एम नारायण शर्मा पोखरेल ओ प्रकाश विष्ट सहितका टोली रसुवा पुगलबा बाढ़ी पाछा गढ़वा गाउँपालिकाका तीनजना नागरिक हालसम्म सम्पर्क विहीन र लघोसे हुकनक सम्भावित स्थानसे पुक्कन खोजी कार्य हन अन्तिम सीमासम्म निरन्तरता दिन उद्देश्यसे गाउँपालिका अध्यक्ष पोखरेल विपद व्यवस्थापन समितिका सदस्य तथा सम्पर्क विहीन परिवारको सदस्य सहितको टोली सरसुवा पुग्लको टोलीले बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझकला ओ उस्तको बेपत्ता नागरिकको खोजी उद्धार तथा सम्भावित पहिचानकला सम्बन्धित निकायसे समन्वय गर्न जना राखल उस्तको सम्पर्क विहीन परिवारको सदस्यको नक्कल डीएनए परीक्षण कैकन आवश्यक प्रक्रिया अगाडि बढ़िन तयारी समेत करगिल गाउँपालिकाका अध्यक्ष एम नारायण शर्मा पोखरेल जानकारी दिइराखल गढ़ गाउँपालिकासे यसै गाडी फेर असुवामा हुइलक बाढ़ी तथा पहिरोसे प्रभावित नागरिकको उद्धार राहत ओ खोजी कार्यमा आवश्यक सहयोग समन्वयकर्ती आरहल पाछक टोलीको रसुवा प्रस्थानसँग सम्पर्कविहीन नागरिकको अवस्थाबारे थप जानकारी प्राप्त हुने अपेक्षा करगिलबा गढ़ गाउँपालिकाको नम्बर छ खबरी निवासी ज्ञानोपुन गढ़वा तीन निवासी दीप प्रकाश चौधरी ओ गढ़वा चार निवासी श्याम चौधरी हालसम्म सम्पर्कविहीन बनलबाट राप्ती गाउँपालिकामा चारजना सम्पर्कविहीन हुइलबाट सम्पर्कविहीन हुइनामा राप्ती गाउँपालिका तीन बसन्तपुरक 26 वर्षीय सर्वेश चौधरी वड़ा नम्बर चार मौरीघाटक 45 वर्षीय रामबहादुर चौधरी ओ ओडाक 22 वर्षीय सिजन चौधरी ओ ओडा नम्बर छ क बगरापुरको 24 वर्षीय अनिल चौधरी रहलबाट बेपत्ता नागरिकको अवस्था बुझ तथा खोजी कार्यमा समन्वय गर राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट प्रभावित क्षेत्रमा पुगलबाट उहाँसे घटनास्थल तथा आसपासको क्षेत्रमा हुइतिरल खोजी कार्यसे जानकारी लिन उस्तक सम्बन्धित निकायसे समन्वय गरलबाट अध्यक्ष विष्ट प्रभावित क्षेत्रमा पुग्कन खोजी कार्यमा सक्रिय हुइलपाछ परिवारजनसे बेपत्ता आफन्तको अवस्था छिटझट पत्ता लग्न आशा व्यक्त करलबाट दुःखको समयमा गाउँपालिका अध्यक्ष स्वयं प्रभावित क्षेत्रमा पुक्कन खोजी तथा समन्वयमा चासो देखिलकमा हुकनक आभार समेत व्यक्त करलबाट परिवारको अनुसार यही सेगारीफे आफन्तको खोजीकलाग चितवनसम्म पुक्कन विभिन्न स्थानमा खोजी गर्ती रहल रह तर कौनो पत्ता लागस्याकल्ने हो लुम्बिनी प्रदेशमा जो पहिलो फ्यारा दाङको राप्ती गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू करगिलबा पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम राप्ती गाउँपालिकामा सम्पन्न होइलखो जाइका नेपालको सहयोगमा सञ्चालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजना अन्तर्गत कार्यक्रम आयोजना करगिलक हो गर्भावस्था से सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख धर्ना ओ आवश्यक स्वास्थ्य सेवा समयमा जो उपलब्ध गरिना उद्देश्य से पुस्तिका प्रयोगमा आनगिलक हो कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी से मातृ तथा बाल स्वास्थ्य हन प्राथमिकतामा धरती स्वास्थ्य सेवाको पहुँच ओ गुणस्तर सुधार गर पर्ना बटवारखल पुस्तिकाको प्रभावकारी प्रयोग से गर्भवती महिला तथा बाल बालिकाको स्वास्थ्य अवस्थाको नियमित अभिलेख धर ओ आवश्यक सेवा समयमा जो उपलब्ध गराई सहयोग पुग्न उहाँ बटुवा राख्ल लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रोशन लाल चौधरीसे मातृ तथा बाल स्वास्थ्य सेवामा निरन्तरता ओ समन्वय आवश्यक रहलक बटुवा राख्ल पुस्तिका स्वास्थ्य संस्था ओ समुदाय बीचको प्रभावकारी माध्यमको रूपमा प्रयोग गर पर्नामा उहाँ जोड़ दिइराख्ल मातृ तथा बाल स्वास्थ्य विज्ञ मिनराज गेवाली स्वास्थ्य प्रशासक डाक्टर अजित न्यूपानी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वर केसी ओ राप्ती आधारभूत अस्पतालको एमडीजीपी डाक्टर सुशील केसीसी पुस्तिकाको प्रभावकारी प्रयोगबारे गर्भवती सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य विवरण व्यवस्थित धर्ना आवश्यक उपचार तथा परामर्श दिए ओ स्वास्थ्य सेवाको निरन्तरता कायम गर सहयोग पुग्न बटुवा राख्ल दाङमा लौ एचआईभी संक्रमितको संख्या घटलबा स्वास्थ्य कार्यालय दाङको पाछक तीन आर्थिक वर्षको तथ्याङ्कसे लौ संक्रमण निरन्तर घट्दै गएको देखा राखल स्वास्थ्य कार्यालय दाङको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080/81 दाङमा 42 जना ओ लौ एचआईभी संक्रमित भेटगिल रह उक्त संख्या आर्थिक वर्ष 2081/82 घटकन 37 जनामा पुग्लकमा आर्थिक वर्ष 2082/83 31 जनामा झरलबा लौ संक्रमण घट्दै गएसफे दाङमा एचआईभी संक्रमित
सहितका कुल संख्याभरि बढ़दो क्रममा देखिल्बा आर्थिक वर्ष 2080-81 429 जना रलक एसआईभी संक्रमितका संख्या 2081-82 458 पुगल रह लव 31 जना थपगिलसँग आर्थिक वर्ष 2082-83 यी संख्या बहर्कन 487 पुगलक स्वास्थ्य कार्यालय दाङका तथ्याङ्क देखा राखल। ओ भारतसँग सीमा जोर्गिलक दाङको नाका क्षेत्र विकासन प्राथमिकतामा धरती लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय राजमार्ग तथा प्रदेशका मूल सड़क र सञ्जालसे जोड्न योजना अगाडि बढ़ा राखल। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूका अनुसार दाङको सीमा क्षेत्रमा करिब 85 किलोमिटर सड़क कालोपत्रे गर्न योजना प्रदेश सरकारको प्राथमिकतामा रलक बतुवा राखल। भारतले सीमा जोर्गिलक दाङको करिब 34 ठो खुल्ला सीमा नाका रहलबाट प्रदेश सरकार सड़क पूर्वाधार पहिलो प्राथमिकतामा रहलबा मन्त्री थारूको अनुसार राजपुर गाउँपालिकाको एक पटौली नाका ओडा नम्बर 6 क खांग्रा नाका हुती ओडा नम्बर 7 क सुनपत्थरी नाकासे भवाना क सम्मक पक्की सड़क निर्माण गर्न प्रदेश सरकारको योजना रहलबा यी सड़क निर्माण तथा स्तरोन्नति हुल्पाछ सीमावर्ती क्षेत्रको नागरिकको आवागमनमा सहज शिक्षा स्वास्थ्य तथा प्रशासनिक केन्द्रसे जोड्न ओ कृषि उत्पादन हन बजारसम्म पुगेकला सहज हुन अपेक्षा गरिल्बा। विठा ताजुक थारू भाषक मध्यपश्चिम खबर अत्रह कासम जाफे थारू भाषक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अकसक खबर मसे समाचार कक्ष कसकु संग्रेन संग मैं शालिक राम चौधरी विदाई टू रिरी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनाश नभएको,
1: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
2: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-289-113 र 98095-12871।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
5: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
6: मोटुमै मेरो छौ तिमी सानो।
1: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
6: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
10: इन्डोस्कोपी सेवा
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
5: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
12: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
11: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू,
15: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
10: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
18: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
18: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गराउने सिंगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाक भित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
10: कान दुख्ने, कान पटक पटक ताकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
18: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
10: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
19: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
20: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
18: समय बिहान 10 बजेदेखि।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
21: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
22: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
21: उपलब्ध। शल्यक्रियाहरू:
22: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
21: बालबालिकाको न्युरो सर्जरी,
22: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिय लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
21: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
22: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
21: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही, दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही, दाङमा।

0: आठ सय उन्तिस सम्पर्क मोबाइल नम्बर 97 4 92 64 643 र 98 5 78 53 825।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98 4 78 26 00 1।
2: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर वसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98 5 78 34 910।
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दान।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
2: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98 5 78 45 226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा नयाँ एचआईभी संक्रमितको संख्या घट्दो, आर्थिक वर्ष 2081-82 37 जना पुगेकोमा आर्थिक वर्ष 2082-83 31 जना नयाँ संक्रमित।
1: लुम्बिनी प्रदेशले दाङका सीमा क्षेत्रको 85 किलोमिटर सड़क कालोपत्रे गर्ने, प्रशासनिक केन्द्रसँग जोड्न र कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने अपेक्षा।
0: बेपत्ता नागरिकको खोजी गर्न गढवा र राप्ती गाउँपालिकाका अध्यक्ष रसुवा प्रस्थान परिवारजनद्वारा बेपत्ता आफन्तको अवस्था छिट्टै पत्ता लाग्ने आशा व्यक्त।
1: र लुम्बिनी प्रदेशमै पहिलो पटक राप्ती गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू।
0: अब खबर विस्तारमा।
1: दाङमा नयाँ एचआईभी संक्रमितको संख्या घटेको छ। स्वास्थ्य कार्यालय दाङको पछिल्लो 3 आर्थिक वर्षको तथ्याङ्कले नयाँ संक्रमण निरन्तर घट्दै गएको देखाएको छ। स्वास्थ्य कार्यालय दाङको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 दाङमा 42 जना नयाँ एचआईभी संक्रमित भेटिएका थिए। उक्त संख्या आर्थिक वर्ष 81-82 घटेर 37 जना पुगेकोमा आर्थिक वर्ष 82-83 31 जनामा झरेको छ। नयाँ संक्रमण घट्दै गए पनि दाङमा एचआईभी संक्रमितको कुल संख्या पनि बढ़दो क्रममा देखिएको छ। आर्थिक वर्ष 2080-81 429 जना रहेको एचआईभी संक्रमितको संख्या 2081-82 458 पुगेको थियो। नयाँ 31 जना थपिएसँगै आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 487 पुगेको स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कमा उल्लेख गरिएको छ। स्वास्थ्य कार्यालय दाङका क्षय कुष्ठ तथा पोषण रोग फोकल पर्सन गजेन्द्र यादवका अनुसार एचआईभी संक्रमितका लागि उपलब्ध एआरटी उपचार सेवामा रहेका व्यक्तिको संख्या पनि क्रमशः बढ़ेको छ। आर्थिक वर्ष 2080-81 429 जना एआरटी सेवामा रहेकोमा 2081-82 458 र 2082-83 487 जना पुगेका छन्। 3 आर्थिक वर्षको तथ्याङ्क हेर्दा दाङमा नयाँ एचआईभी संक्रमण रोकथामतर्फ सकारात्मक संकेत देखिएको उहाँले बताउनुभयो। दाङमा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालमा एचआईभी परीक्षणसँगै संक्रमितलाई नियमित उपचार सेवा प्रदान गरिँदै आएको छ। स्वास्थ्य कार्यालय दाङका अनुसार पछिल्लो 3 वर्षमा 19,481 जना गर्भवती महिलाको एचआईभी परीक्षण गर्दा 5 जनामा संक्रमण देखिएको छ।
0: भारतसँग सीमा जोड़िएका दाङको नाका क्षेत्रको विकासलाई प्राथमिकता राख्दै लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय राजमार्ग तथा प्रदेशको मूल सड़क सञ्जालसँग जोड्ने योजना अघि बढ़ाएको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूका अनुसार दाङको सीमा क्षेत्रमा करिब 85 किलोमिटर सड़क कालोपत्रे गर्ने योजना प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। भारतसँग सीमा जोड़िएका दाङका करिब 34 वटा खुल्ला सीमा नाका रहेका छन्। प्रदेश सरकारको सड़क पूर्वाधार पहिलो प्राथमिकतामा रहेको छ। मन्त्री थारूका अनुसार राजपुर गाउँपालिका 1 को पटौली नाका नाकादेखि ओडा नम्बर 6 को खंगरा नाका हुँदै ओडा नम्बर 7 को सुनपत्री नाकाबाट भवन नाकासम्म पक्की सड़क निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको छ। यी सड़क निर्माण तथा स्तर उन्नति भएपछि सीमावर्ती क्षेत्रका नागरिकको आवागमनमा सहज, शिक्षा, स्वास्थ्य तथा प्रशासनिक केन्द्रसँग जोड्न र कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। यस्तै मन्त्री थारूले खंगरा नाकालाई छोटी भन्सारका रूपमा विकास गर्ने र प्राकृतिक स्रोतको संरक्षणसँगै राजस्व संकलनको सम्भावनालाई समेत प्रदेश सरकारले जोड़ दिएको बताउनु भएको छ।
1: लुम्बिनी प्रदेशमै पहिलो पटक दाङको राप्ती गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू गरिएको छ। पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम राप्ती गाउँपालिकामा सम्पन्न भएको हो। जाइका नेपालको सहयोगमा संचालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। गर्भ अवस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रोशनलाल चौधरीले मातृ तथा बाल स्वास्थ्य सेवामा निरन्तरता र समन्वय आवश्यक रहेको बताउनुभयो। पुस्तिकालाई स्वास्थ्य संस्था र समुदाय बीचको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको थियो। कार्यक्रममा मातृ तथा बाल स्वास्थ्य पुस्तिकाको प्रयोग महत्व, स्वास्थ्य सम्बन्धी विवरण अभिलेख गर्ने तरिका तथा सेवा निरन्तरता सुनिश्चित गर्ने प्रक्रिया बारे जानकारी गराइएको थियो। कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका शाखा प्रमुख, स्वास्थ्य कर्मी, संचार कर्मी तथा लक्षित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले गर्नुभएको थियो।
0: रसुवामा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्कविहीन भएका गढ़वा गाउँपालिकाका तीनजना र राप्ती गाउँपालिकाका नागरिकको खोजी तथा पहिचानका लागि गढ़वा र राप्ती गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेल र प्रकाश विष्ट सहितको टोली रसुवा पुगेको छ। बाढ़ीपछि गढ़वा गाउँपालिकाका तीनजना नागरिक हालसम्म सम्पर्कविहीन रहेकाले उनीहरूको सम्भावित स्थानसम्म पुगेर खोजी कार्यलाई अन्तिम सीमासम्म निरन्तरता दिने उद्देश्यले गाउँपालिका अध्यक्ष पोखरेल, विपद व्यवस्थापन समितिका सदस्य तथा सम्पर्कविहीन परिवारका सदस्य सहितको टोली रसुवा पुगेको हो। टोलीले बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै बेपत्ता नागरिकको खोजी, उद्धार तथा सम्भावित पहिचानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ। साथै सम्पर्कविहीन परिवारका सदस्यहरूको डीएनए परीक्षण गरी आवश्यक प्रक्रिया अघि बढ़ाइने तयारी समेत गरिएको गाउँपालिका अध्यक्ष एम नारायण शर्मा पोखरेलले जानकारी दिनुभयो। गढ़वा गाउँपालिकाले यसअघि पनि रसुवामा भएको बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा खोजी कार्यमा आवश्यक सहयोग र समन्वय गर्दै आएको छ। यस्तै राप्ती गाउँपालिकामा चारजना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा राप्ती गाउँपालिका तीनका बसन्तपुरका 26 वर्षीय सर्वेश चौधरी, वडा नम्बर 4 मौरीघाटका 45 वर्षीय रामबहादुर चौधरी, सोही ओडाका 22 वर्षीय सिजन चौधरी र वडा नम्बर 6 बगरापुरका 24 वर्षीय अनिल चौधरी रहेका छन्। गढ़वा गाउँपालिका वडा नम्बर 6 खबरी निवासी ज्ञानोपुन, गढ़वा 3 निवासी दीपप्रकाश चौधरी र गढ़वा 4 निवासी श्याम चौधरी हाल सम्पर्कविहीन बन्नुभएको छ। बेपत्ता नागरिकको अवस्था बुझ्न तथा खोजी कार्यमा समन्वय गर्न राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट प्रभावित क्षेत्रमा पुग्नु भएको छ। उहाँले घटनास्थल तथा आसपासका क्षेत्रमा भइरहेको खोजी कार्य बारे जानकारी लिनुका साथै सम्बन्धित निकायसँग समन्वय गर्नुभएको छ। अध्यक्ष विष्ट प्रभावित क्षेत्रमा पुगेर खोजी कार्य सक्रिय भएपछि परिवारजनले बेपत्ता आफन्तको अवस्था छिट्टै पत्ता लाग्ने आशा व्यक्त गरेका छन्। दुःखको समयमा गाउँपालिका अध्यक्ष स्वयं प्रभावित क्षेत्रमा पुगेर खोजी तथा समन्वयमा चासो देखाएकोमा उनीहरूले आभार समेत व्यक्त गरेका छन्।
1: दाङको शान्तिनगर गाउँपालिका तीन भलानेटामा दलित तथा सुकुम्बासी परिवारको घर डोजर लगाएर भत्काइएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ। पीड़ित दलित तथा सुकुम्बासी परिवारको संयुक्त आयोजनामा आज घोराही स्थित नेपाल पत्रकार महासंघ दाङको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा सहभागी वक्ताहरूले लामो समयदेखि बसोबास गर्दै आएका परिवारको घरमा डोजर लगाएर भत्काउने कार्य गैर कानूनी, अमानवीय र गैर जिम्मेवार भएको बताएका हुन्। नेपाली दलित अभियान नेपालका संयोजक केशव नेपालीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रियासनले लामो समयदेखि बसोबास गर्दै आएका दलित तथा सुकुम्बासी परिवारको घर भत्काउनु गम्भीर मानवता विरोधी घटना भएको बताउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गरी घर भत्काउन आदेश दिने तथा डोजर चलाउने लगायत घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याउन माग गर्नुभयो। नेपाली दलित अभियान नेपालका संयोजक केशव नेपालीले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको घर भत्काइएको घटनाको निष्पक्ष छानबिन गरी पीड़ितले न्याय पाउने वातावरण बनाउन सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले पीड़ित परिवारले न्याय नपाए न्यायका लागि काठमाण्डुको माइती घर मण्डलामा जाने समेत उहाँहरूको भनाई रहेको थियो। कार्यक्रममा मुक्ति कमैया दाङका जिल्ला अध्यक्ष हरिचन्द चौधरी भूमिहीन सुकुम्बासी तथा श्रमिक नेपाल दाङको जिल्ला अध्यक्ष बसन्त नेपाल परियार सेवा समाज दाङका जिल्ला अध्यक्ष सन्तोष परियार तथा नेकपा बहुमतका पोलिट ब्यूरो सदस्य प्रेम प्रसाद बोहरा लगायतले दलित तथा सुकुम्बासी परिवारको घरमा डोजर लगाएर भत्काउने गैर कानूनी अमानवीय र गैर जिम्मेवार कार्य भएको बताउनु भएको थियो। त्यसैगरी पीड़ित परिवारका अनुसार शान्तिनगर तीन भलानेटा निवासी पूर्ण बहादुर परियार लगायत दलित तथा सुकुम्बासी परिवारले 2059-60 सालदेखि ऐलानी जग्गामा घर निर्माण गरी बसोबास गर्दै आएका थिए। तर भदौ 6 गते उनीहरूको घरमा डोजर चलाएर भत्काइएको हो। पीड़ित परिवारले घर भत्काउने निर्णय त्यसको प्रक्रिया र घटनामा संलग्न व्यक्तिहरूको भूमिका बारे निष्पक्ष छानबिन गर्न दोषीलाई कार्यवाही गर्न तथा आफूहरूको आवास र अधिकारको उचित व्यवस्थापन गर्न माग गरेका छन्। कार्यक्रमको संचालन अभियान नेपालका प्रवक्ता सुशील परियारले गर्नुभएको थियो।
0: मध्यपश्चिम खबरमा अब जनताको विचारको पालो। भदौ 10 गते रसुवा लगायतका क्षेत्रमा आएको अकल्पनीय बाढ़ीका कारण प्रभावित अहिले खान बस्नको मात्र होइन विभिन्न प्रकारका रोग फैलन सक्ने जोखिम पनि बढ़दै गएको छ। पीड़ितहरूलाई देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ। बाढ़ीका कारण प्रभावित भएकाहरूलाई के सहयोग गर्न सकिन्छ र के कुरा सहयोग गर्दा प्रभावकारी हुन सक्छ भनेर हामीले केही नागरिकलाई सोधेका छौं।
2: अब बाढी पीड़ितमा त अब सबै चिज सहयोग गर्दा राम्रो हुन्छ नि विचार। अब उनीहरूलाई अब अहिले त अब घाँस बाँस कपास केहीको पनि टुङ्गो छैन होइन। अब सबै चिज सहयोग गर्दा अब पैसाकै आवश्यक हुन्छ, कपडा लुगा लत्ताकै आवश्यक हुन्छ, सबै चिजको आवश्यक हुन्छ अन्त है खाने कुराको आवश्यकता छ। विचाराहरूको बस्ने ठेगान छैन, टुङ्गो छैन, अब त्यो त पालमुनि भानी बसिहालन सरकारले व्यवस्थापन गरिराखन गर्नु त भइरहेछ। त्यही पनि सबै चिजको आवश्यक छ विचाराहरू बाढी पीड़ितलाई त अहिले त अब खानेकुरा पनि सबैको आवश्यक नै छ कि। चामल दाल चामलहरू पनि त सहयोग गर्ने भनेको होइन। अब चाउचर बिस्कुट पनि अब कति खाने हुन्छ र चाउचर बिस्कुट पनि धेरै पर्दैन मान्छेलाई। दाल चामल अहिले घरमा तरकारीहरूको धेरै हरियो तरकारी भन्दा पनि धेरै त दाल र चामलकै आवश्यकता पर्छ कि। फलफुल पनि दिन सकियो, फलफुल हरियो अब दाल चामल तरकारीहरू सबै चिजको आवश्यकता छ।
3: म पूर्ण बहादुर थापा। बाढी पीड़ितहरूलाई सक्दासम्म अब आर्थिक सहयोग चारैतिरबाट सक्दो सहयोग सबै आम नेपाली लगायत विश्वव्यापी रूपमा सहयोग भइराखेको देखिन्छ। विशेष गरेर त्यहाँ बाढी पीड़ितहरूलाई रात यो खाद्यान्न रातहरूमा चाउचाउ बिस्कुटहरू जस्ता फूड पोइजन हुने खानाहरू वितरण गरेको देखिन्छ। त्योभन्दा अझ विशेष गरेर ती रात दिने क्रममा राम्रा खाली खानाहरू जस्तै फलफुलहरू अनि पकाएर खान सकिने जस्तै चामल दाल दिँदा राम्रो होला। अझ तिनीहरूलाई सक्दो सहयोग के गर्न सकिन्छ भनेपछि उक्त स्थानमा धेरै पानी जम्ने मच्छरहरूबाट विभिन्न किसिमका रोगहरू सर्ने जस्ता समस्याहरू देखिन सक्छ। विभिन्न किसिमका रोगहरूले आक्रमण गर्न सक्छ। डाक्टरहरूको सेवा सुविधा उपलब्ध गराउँदा राम्रो देखिन्छ, प्रभावकारी होला। विशेष गरेर अहिले भाइरलको रूपमा अहिले आइराखेका छ यो पुराना कपडा सन्दर्भमा आइराखेका छ। यो पुराना कपडा भन्दा पनि विशेष गरेर ती पीड़ितहरूलाई बासको आवश्यकता देखिन्छ। अनि
4: पवित्र भण्डारी घोराई धारा नवलपुरमा बस्छु। विशेष गरी आजको प्रुफ के छ भनेपछि हाम्रो अहिले प्राकृतिक प्रकोप बाढी पीड़ित अहिले रसुवामा हाम्रो 2072 साल पछिको भूकम्प पछिको दोस्रो प्राकृतिक प्रकोप भइरहेको देखिन्छ। बाढी पीड़ितहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ सहयोगका लागि सहयोग पनि गरिरहनु भएको छ। विभिन्न देशहरूबाट सहयोग आइरहेको छ अनि विभिन्न देशहरूबाट उद्धार टोलीहरू पनि आइराख्नु भएको छ। थुप्रै ठाउँहरूबाट अब सानोदेखि धेरै ठूलो रकमहरूसम्म अब सहयोग आइरहेको छ। प्रत्येक व्यक्तिहरूले अब 100 रुपियाँबाट 1000 रुपियाँबाट सहयोग गरिरहेको छन्। मैले पनि पर्सनल रूपबाट पनि सानो सहयोग गरेको छु। खाना खुवाउने क्रममा कोही बाढी पीड़ित साना बच्चाबाट ल्याएर वृद्धसम्म हुनुहुन्छ। एज अनुसार उमेर अनुसार चाहिँ उहाँहरूको खानामा अलिकति मिलाएर खुवाउँदा अलिकति उचित हुन्छ कि भन्ने मैले देखिरहेको छु। जस्तै खाना खुवाउने क्रममा भने जस्तै सुक्खा चिउरा चाउचाउ बनाइरहेको देखिन्छ, यस्ता जङ्क फुडहरू खान नदिएर जस्तै आज पनि हाम्रो नेपालमा उत्पादन भएका केरा अनि स्याउहरू बाँड्ने बेलामा अलिकति उचित हुन्छ कि भन्ने अपेक्षा राख्छु मैले। पकाएर खानेकुराहरूमा चाहिँ दाल भात तरकारी आजभोलि हरिया तरकारीहरूको पनि सिजन छ, अझै तरकारीहरू खुवाउँदा अलिकति स्वास्थ्यलाई गुणस्तर गराउन सकिन्छ कि भन्ने अपेक्षा राख्दछु।
3: बाढी पीड़ितहरूलाई लत्ता कपडा उनीहरूलाई के आवश्यकता छ उनीहरूको आवश्यकता अनुसारको सामग्रीहरू दिएर उनीहरूलाई सहयोग गर्न सकिन्छ। उनीहरूलाई त्यहाँ बसालेर हुन्छ कि त्यहाँभन्दा अरू ठाउँ सिफ्ट गरेर क्याम्पिङ गरेर खानपिन उनीहरूको घरबार व्यवस्था नहुँदासम्म एक ठाउँमा क्याम्पिङ गरेर उनीहरूलाई चाहिने पोषण तत्व लत्ता कपडा तातो चिसो बुढा बाल बच्चालाई सेवा सुविधा कसरी गराउन सकिन्छ त्यो गर्दा ठिक होला। अनि दोस्रो कुरा एकद्वार प्रणाली सरकारको यो नीति एकदम ठिक छ। आर्थिक रूप मात्र एकद्वार प्रणाली गराउने तर चाहिँ लत्ता कपडा यिनी चामल राशन चाहिने जो जोले बाँडे पनि हुन्छ। एकद्वार प्रणालीबाट जुन भ्रष्टाचारको निर्मूल गर्नलाई सरकारले ल्याएको नीति हो एकदम बेस्ट हो। तर आर्थिक रूपलाई मात्रै एकद्वार प्रणाली गराउने अरू बाँकी चाहिने जसले जहाँबाट सक्छ त्यहाँबाट पुर्याउँदा सरकारले त्यो दिनपर्छ।
5: बाढी प्रभावितहरूलाई जस्तो कुराको आवश्यकता छ त्यही अनुसारको सहयोग गर्दा बढी प्रभावित हुन सक्छ कि हामीसँग जे अनावश्यक छ त्यो भन्दा पनि बाढी पीड़ित कस्तो आवश्यकता परेको छ त्यही अनुसार दिनु चाहिँ राम्रो हुन्छ। चाहे थोरै दिए पनि धेरै दिए पनि सहयोग हुन्छ, जति सकिन्छ थोरै वा धेरै दिए हुन्छ, आवश्यकता बुझेर दिन राम्रो हुन्छ। मेन कुरा भने हेल्दी फूड जस्तो लाग्छ, किनभने त्यहाँ अलरेडी झाडा पखाला विभिन्न रोगहरू फैलन सक्ने सम्भावना बढी छ। त्यसकारण चाउचाउ बिस्कुट जस्ता जङ्क फूड मात्र नभई फलफूल खानामा गेडागुडी जस्ता कुराहरू मिसाएर दिन सकिन्छ।
6: मेरो नाम शर्मिला थापा हो। अहिले चाहिँ यो देशमा भइरहेको सबैजनालाई थाहा भएको यो बाढीको कारणले मानिसहरूलाई सानो सहयोग चाहिएको छ, अनि त्यही कारणले हामीले जस्तै खानेकुरा लगाउने कपडाहरूको आवश्यकता छ।
0: अब बाँकी समाचार। रसुवा बाढी बारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अध्यायले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो। बाढीमा परि बेपत्ता भएका मध्ये 1114 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, चितवनमा 348, गोरखामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 190 जना गरी 1114 जनाको शव फेला परेको हो। यो तथ्याङ्क आज बिहान 8 बजेसम्मको हो। 3916 जना सम्पर्कविहीन छन् भने 292 जना घाइते भएका छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। यो अवस्थाबारे प्रतिनिधि सभामा आज प्रधानमन्त्री बालेन्द्र शाहले ब्रिफिङ समेत गर्नुभएको छ।
1: रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको जानकारी दिनुभयो। उहाँका अनुसार राहत कोषमा बुधबारसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ, जसमध्ये हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब निकासा गरिएको थियो। त्यसमध्ये 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढी प्रभावित 15 पालिकामा निकास भइसकेको छ। उक्त कोषमा हाल 6,88,57,217 मौजात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले अफगानिस्तानमा एक दशक भन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार 2009 जनवरीदेखि सन् 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता मिशन योनामाले हिजो सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरेको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा सम्वादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ। प्रतिवेदन अनुसार अन्तर्वार्ता लिएका 95% व्यक्तिले द्वन्द्वका कारण डिप्रेशन, चिन्ता, घटनाको बारम्बार सम्झना आउने लगायत मनोवैज्ञानिक तथा भावनात्मक समस्या भोगेको बताएका छन्।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग 2 पराजित भएको छ। नेपाल ए ले दिएको 193 रनको लक्ष्य तास्मानियाले 4 बाँकी छँदा 8 गुमाएर भेटायो। तास्मानियाका थोमस डोयरले 60, राफेल मिगलनले 32 रन बनाएका थिए। नेपाल ए का साहब आलम र दीपक प्रसाद डुम्रेले 2-2 तथा रिजन ढकाल, आकाश चन्द र पवन सर्राफले 1-1 विकेट लिएका थिए।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 19.3 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 80% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङमा नयाँ एचआईभी संक्रमितको संख्या बढ़दो। आर्थिक वर्ष 2081-82 37 पुगेकोमा आर्थिक वर्ष 2082-83 31 नयाँ संक्रमित।
1: लुम्बिनी प्रदेशले दाङका सीमा क्षेत्रको 85 किलोमिटर सड़क कालोपत्रे गर्ने, प्रशासनिक केन्द्रसँग जोड़न र कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने अपेक्षा।
0: बेपत्ता नागरिकको खोजी गर्न गढवा र राप्तीका अध्यक्ष रसुवा प्रस्थान, परिवारजनद्वारा बेपत्ता आफन्तको अवस्था छिट्टै पत्ता लाग्ने आशा व्यक्त।
1: र लुम्बिनी प्रदेशमै पहिलो पटक राप्ती गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग शुरू।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिदै
0: म शान्त कुमार बुढामगर
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायस तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जार इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जार इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो, लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
6: भीएफएक्स सिनेमाज घोराई दस चौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक, साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: मम्मी मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 082-595-2022।
8: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एकसाथ।
15: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
16: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
15: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराईको दिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी भितिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
18: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
19: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
19: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: तपाईलाई पायल सुस्ता फुस्ता भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
21: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
22: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 94.4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि।
4: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
4: हात खुट्टा

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2,700 में खरीद कर सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडीमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
1: थाइरोइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घुराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
0: ए, त्यसो हो भने घुराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
0: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
0: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट, दाङ।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क फोन नम्बर 01-46-20-310।
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957। आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
1: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
6: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
6: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
6: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
6: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-23।
6: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
7: होइन भाइला,
8: लखर लखर कहाँ हिनेस?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578445226।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न, सत्ता पक्षमै असन्तुष्टि, होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम, सुरक्षित वासको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण, भोटेकोशी विपत्तिको आठौं दिन खोजी उद्धार अझै जारी, हालसम्म करिब 1200 शव फेला, मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुल्यो,
1: अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ।
0: नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन, कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा, बाढ़ी प्रभावित क्षेत्रमा खानेपानीको अभाव बढ्दै,
2: एक घण्टा लाग्छ त्यहाँ जानलाई
3: पानी लिनलाई,
2: आधी खोलाको छेउमा आधी घण्टा जान आधी घण्टा आउनु,
0: र नेपाल एक क्रिकेट टोली तस्मानियासँगको एक दिवसीय खेलमा पराजित, शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: हिमाली क्षेत्रको विपद सम्बोधनका लागि नेपाल, चीन र भारतबीच प्राविधिक र वैज्ञानिक सहकार्य हुनु अनिवार्य भइसकेको छ। कोशी नदी बेसिन चीन, तिब्बत, नेपाल र भारत तीनवटै देशसँग जोड़िएकाले माथिल्लो तटीय क्षेत्रमा हुने हिमताल विस्फोट वा पहिरोले तल्लो तटीय क्षेत्रहरूमा श्रृंखलाबद्ध विनाश ल्याउँछ भन्ने वैज्ञानिकहरूको भनाईलाई प्राथमिकता दिएरै तीनै देशले योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ।
5: भोटेकोशी बाढ़ी व्यवस्थापन बारे प्रधानमन्त्रीले संसदमा सरकारको बचाव गरे पनि उद्धार र राहत प्रभावकारी नभएको प्रश्न अझै कायमी छ। विपक्षीसँगै सत्तापक्षका नेताहरूले समेत समन्वयको कमी र सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सरकारका लागि मुख्य चुनौती दावी भन्दा परिणाम देखाउँदै पीड़ितको उद्धार, राहत र पुनस्थापना प्रभावकारी बनाउनु रहेको सांसदहरूले बताएका छनृ।
6: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भोटेकोशी बाढ़ी व्यवस्थापनमा सरकारमाथि उठेका प्रश्नको जवाब दिँदै यस विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले अन्तर्राष्ट्रिय सहयोग पहिलो दिनदेखि नै लिइरहेको सूचना प्रभावका लागि 11,00,000 एसएमएस पठाइएको र प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। सब व्यवस्थापन वैज्ञानिक र कानूनी प्रक्रिया अनुसार गरिएको भन्दै प्रधानमन्त्री शाहले पहिचान नभएका शवको डीएनए परीक्षण गरी पछि पहिचान गर्न सकिने बताउनु भएको छ। सुरुङमा फँसेकाहरूको उद्धार कठिन र प्राविधिक विषय भएकाले राज्यका सबै पक्षले प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो।
7: यो बाढ़ीभित्र पसेर बाढ़ी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अर्डिनेट ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो, त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन।
6: तर भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी नभएको भन्दै सरकारको आलोचना बढ़ेको छ। विपक्षी दलसँगै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेताहरूले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्धार तथा राहतको काम भइरहेको जानकारी दिनुभयो। तर विपक्षी दलका नेताहरूले सरकार फिल्डमा भन्दा सामाजिक सञ्जाल र प्रचारमा बढ़ी देखिएको आरोप लगाएका थिए। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले विपक्षी मात्रै होइन आफ्नै सांसदलाई समेत विश्वासमा लिन नसकेको बताउनुभयो।
3: अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
6: प्रमुख प्रतिपक्षीय दलका नेता भीष्म राज आङदेम्बेले संघीय सरकारले प्रदेश र स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोप लगाउनु भएको छ।
8: हामीले मौनता साध्यौं, खबरदारी गरेनौं र प्रश्न गरेनौं भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। केही विषयमा ध्यान आकर्षण गर्नै पर्ने अवस्था भएर म यी विषय राख्न गएको छु, राख्न लागिरहेको छु। हामी सरकारलाई कमजोर होइन, प्रभावकारी प्रश्न गरिरहेका छौं। म सभामुख महोदय मार्फत सम्माननीय सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो।
6: बैठकमा विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले रसुवामा आएको भयानक बाढ़ी प्रकृति सृजित विध्वंस हो वा मानव निर्मित दुर्घटना भनी गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँले प्रत्येक वर्ष बाढ़ीको कहर बेहोर्नुपर्ने भएकाले यसको विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्ने बताउनु भएको हो।
9: अचानक घटित यो विस्मयकारी विध्वंसमा हजारौं ज्ञात अज्ञात नेपाली तथा विदेशी नागरिकहरूको ज्यान गुमाएका छन्, हजारौं अझै बेपत्ता छन्, सयौं घाइते भएका छन्, खरबौंको भौतिक क्षति भएको छ। सिंगो देश शोकमग्न तथा सारा संसार स्तब्ध छ। सम्माननीय सभामुख महोदय, निश्चय पनि यो भयंकर दुर्घटनामा घाइते भएकाहरूको उपचार हुन सक्दछ, निश्चय पनि बेपत्ताहरूको पत्ता लाग्न सक्छ, खरबौंको भौतिक क्षति पनि पूर्ति हुन सक्दछ।
6: सत्तारूढ रासोपाका सांसद गणेश पराजुलीले पनि उपलब्ध स्रोत साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउनुभयो। उहाँले आवश्यक परे विज्ञ निजी क्षेत्र नागरिक समाज र मित्र राष्ट्रको सहयोग लिन सरकारलाई सुझाव समेत दिनुभयो।
10: संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौड़िने मात्र होइन, सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई एउटै उद्देश्य नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो।
6: भोटेकोसी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका 15 स्थानीय तह प्रभावित भएका छन्। खोजी उद्धार र राहतमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रमा सरकारमाथि जनआक्रोश पनि बढ़दै गएको छ।
5: भोटेकोसीमा विनाशकारी बाढ़ी आएको आठौं दिन पनि प्रभावित क्षेत्रमा खोजी उद्धार राहत वितरण र सब व्यवस्थापनको काम जारी छ। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङका कयौं स्थान अझै सड़क सम्पर्कबाट बाहिर छन्। नेपाल प्रहरीका अनुसार आज बेलुका 5 बजेको तथ्याङ्क अनुसार 1204 जनाको शव भेटिएको छ, 6541 जनाको उद्धार गरिएको र 4858 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी तथा उद्धारका लागि मात्रै 7912 प्रहरी परिचालन गरिएको छ। बाढ़ीमा ज्यान गुमाएका मध्ये 69 जनाको पहिचान खुलेको छ। प्रभावित जिल्लाका प्रहरी कार्यालय तथा अस्पतालबाट प्राप्त विवरणका आधारमा 69 जनाको नाम खुलेको हो। ठूलो संख्यामा शव फेला परे पनि पहिचान भने निकै कमको मात्र हुन सकेको छ। रसुवामा विभिन्न स्थानबाट 133 शव संकलन गरिएको छ। टिमुरेबाट 104, च्याफ्रोबेसी र रंगाबाट 18 तथा बेत्रावतीबाट 11 शव संकलन गरिएको प्रहरीले जनाएको छ। शवहरू गन्नाउन थालेपछि हेलिकप्टर मार्फत नुवाकोटको विदुर लैजाने काम भइरहेको छ। बाढ़ीले बगाएर भारत पुगेका 9 शव पनि नेपाल ल्याइएको छ। तीमध्ये 4 महिला, 4 पुरूष र 1 बालिकाको शव रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: रसुवा भोटेपछि बाढ़ीको कारण हालसम्म चाहिँ भएको जनधनको क्षतिको स्थिति हामीले निरन्तर प्रकाशित गरिराखेका छौँ र खोज उद्धार राहत व्यवस्थापनको कार्य निरन्तर रूपमा भइराखेको पनि छ र हालसम्मको विवरण अनुसार सरसरा परेको संख्या 1204 रहेको छ। यो चाहिँ 5 बजेसम्मको डाटा हो। अहिले पनि तपाईँको चाहिँ सम्पर्कविहीन मान्छेहरू हुनुहुन्छ विभिन्न ठाउँमा, र त्यसमध्ये सबभन्दा धेरै बढी चाहिँ सम्पर्कविहीन भनेको नुवाकोटका 1558 जना हुनुहुन्छ भने रसुवाका चाहिँ 865 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ। त्यसै गरी अर्को ठुलो भनेको जलविद्युत आयोजनाका करिब चाहिँ 639 जना चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कर्म कार्यालय, त्यस्तै अध्याक्रमण कार्यालय लगायतका चाहिँ कर्मचारीहरू पनि मिसिङ हुनुहुन्छ। रसुवा जिल्लाका पनि करिब 865 जना पनि मिसिङ हुनुहुन्छ भने अब अहिलेसम्म चाहिँ घाइतेको संख्या 292 रहेको छ। त्यो मध्ये अब केही डिस्चार्ज पनि भइसक्नु भएको छ र अहिलेसम्म चाहिँ सनाकत भई बुझिलिएको शब्दको संख्या जम्मा 68 मात्रै रहेको छ।
5: आवश्यक प्रक्रिया पूरा गरी शवहरू बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। गोर्खामा पनि 72 जना अझै सम्पर्कविहीन रहेका छन्। यसैबीच पूर्वी नवलप्रासीको देवचुलीमा शव व्यवस्थापन गरिएको क्षेत्रमा जंगली जनावरले शव उत्खनन गर्न सक्ने जोखिम भएपछि स्थानीय तहको सहयोगमा तार जाली लगाइएको छ। बाढ़ीबाट कतिजनाको मृत्यु भयो, कति घाइते छन् र कति अझै सम्पर्कविहीन छन् भन्ने एकीकृत विवरण अझै स्पष्ट हुन सकेको छैन। सेनासहित सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खोजी तथा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रमा सड़क तथा संचार सम्पर्क पुनस्थापना गर्नु पनि सरकारका लागि ठूलो चुनौती बनेको छ। होल्डिङ सेन्टरमा राखिएका महिला, किशोरी र बालबालिकाको सुरक्षा जोखिम बढ़ेको छ। कतिपय सेन्टरमा उनीहरूलाई पुरूष तथा अन्य व्यक्तिहरूसँगै खुला स्थानमा सुत्ने व्यवस्था गरिएको छ। महिला तथा किशोरीका लागि छुट्टै सुरक्षित बस्ने ठाउँ, पर्याप्त गोपनीयता र सुरक्षाको व्यवस्था नहुँदा उनीहरू थप जोखिममा परेका छन्। कतिपय स्थानमा होल्डिङ सेन्टरमा किशोरीहरू प्यासेजमै सुत्नुपर्ने अवस्था रहेको र राति असुरक्षित तथा डर लाग्ने रहेको एक किशोरीले सीआईएनसँग बताउनुभयो।
11: अब बस्न अलिक सेफ हुन्छ नि त, आफूलाई डर हुँदैन भन्नु, अलिक बस्ने ठाउँ भएदेखि आनन्दलेसँग सुत्न भए पनि पाइन्छ नि त। फेरि राति कति बजी खेदाउने गरेर खै थाहै हुँदैन, अब निन्द्र लाग्दैन। अब यस्तो भइरहेको सबैजना हुन्छ सँगै, अब त्यस्तो बस्नु अलि नै हुन्छ घरको आफ्नो कोठा याद आउँछ, डर लाग्छ पनि के होला भन्नु। अब राति के कोही अब चोर सगाएर केही गरिदियो भने नि, अब हुन्छ गेट त लाग्छ, के त लगाउँछ तर त्यत्रो मान्छे अब कस्तो के भयो सम्झना यस्तो खराब।
5: यसैबीच सभामुख डोलप्रसाद अरालले बाढ़ीबाट प्रभावित महिला तथा बालबालिकाको सुरक्षा र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै वहाँले विपदका बेला मानसिक स्वास्थ्यप्रति संवेदनशील हुनु र विस्थापित नागरिकको सुरक्षित पुनस्थापना गर्न आग्रह समेत गर्नुभयो।
12: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
5: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। आज भएको रोमाञ्च खेलमा नेपाल तास्मानियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले यसअघि टप एण्ड T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्यूजील्याण्ड ए सँग एक दिवसीय खेल खेल्नेछ।
13: बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानीको व्यवस्था कसरी भइरहेको छ?
14: ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौं।
13: मरेका जनावरका शव व्यवस्थापन नहुँदा स्वास्थ्य जोखिम बढ़ला, विज्ञको जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा बढ़दो खानेपानी समस्या समाधानका लागि सरकारले गरिरहेको पहल लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: दाँत गिजा छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
16: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
15: डाक्टरद्वारा दिइने सेवाहरू
17: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
15: अनुहारका हड्डी भाँचिएको जोड्ने,
17: दाँतको एक्सरे सेवा,
15: सामान्य तथा जटिल दाँत निकाल्ने,
17: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
15: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
17: मेसिनबाट जरेदेखि दाँत फरिने,
15: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
17: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
15: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
17: साथै
16: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
17: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
18: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब मिलीजुली नेपाली साथी दीपक आचार्यबाट
5: साझा खबरमा अब मिलीजुली नेपालीमा महत्वपूर्ण जानकारी र सूचना विनाशकारी बाढ़ीपछि नुवाकोटको सदरमुकाम सहितका बस्तीहरूमा ल्याइएका खानेपानीका पाइपलाइनहरू टुटेका छन् हामीले विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीलाई बाढ़ीपछि प्रभावितहरूका लागि खानेपानी व्यवस्था कसरी भइरहेको छ भनेर सोधेका थियौं
6: पहिलो र दोस्रो दिन चाहिँ हाम्रो काठमाडौँ उपत्यका खानेपानीबाट पनि ट्याङ्करहरू पठाउनु भएको थियो पछि हामीले होल्डिङ सेन्टर जहाँ बत्ती आइसकेपछि हाम्रै नगरपालिकाको ट्याङ्कर र दमकलहरू मार्फत ती होल्डिङ सेन्टरमा नियमित पानीको आपूर्ति गरिराखेका छौं प्रभावितहरू मात्रै नभएर खानेपानीको सन्दर्भमा यो बाढ़ीले चाहिँ हाम्रा खानेपानी आयोजनाहरू उपभोक्ताहरूले चलाइराख्नु भएका खानेपानी आयोजनाहरू प्रभावित हुँदा बाढ़ी प्रभावितहरूलाई मात्रै होइन आम नागरिकहरूलाई पनि पानीको आवश्यकता परिसकेको छ र त्यसमा ट्याङ्करहरूबाट व्यवस्थापन पनि गरिरहेको छ केही काठमाडौँबाट पनि मगाइसकेका छन् बत्ती आइसकेको सन्दर्भमा लिखु गाउँपालिकादेखि लगाएर आसपासका पालिकाहरूबाट पनि पानी केन्द्रित गरेर चाहिँ हामीले वितरण गरिरहेका छौं
5: भीषण बाढ़ीले पक्की पुल बगाएपछि नुवाकोटको त्रिशुली नदीमा तुइन राख्न थालिएको छ यो विपदमा राहत स्वास्थ्य सामग्री तथा आवश्यक सेवा तत्काल पुर्याउन र आवत जावतलाई केही सहज बनाउन तुइनले सहयोग पुग्ने पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बताउनुभयो
7: तुइन तर्दाखेरि चाहिँ अब हाम्रो चाहिँ बास्केट छ बास्केट त फलामको छ मजबुतै छ त्यही पनि अब त्यसमा मुभमेन्टहरू गर्नु भएन र तान्ने पनि जनशक्ति दुई साइडमै तान्ने जनशक्ति पनि हुन्छ त्यसमा अलिकति हामीले चाहिँ हतार नगरिकन चाहिँ गर्यौँ भने अरू त्यस्तो कम्प्लेक्स चिज त यसमा केही पनि हुँदैन 150 केजीसम्म लान सकिन्छ भनेको छ त्यो भएपछि अब वेट हेरेर दुईजनासम्म व्यक्ति नभए त्यही 150 केजी अथवा तपाईँको लगभग 200 सम्म चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ हामीले वेटको लिमिट अनुसार चाहिँ वारपार गराउन सक्छ र अब जनताले पनि अलिकति त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा चाहिँ संयमित भएर लाइन बसेर चाहिँ होडबाजी नगरिकन अब बनिसकेको छ भने चाहिँ अब टाइम लाग्ला तर सबैको पालो आउँछ त्यसरी पालो पालो गर्यो भने चाहिँ समस्या हुँदैन भन्ने मलाई लाग्छ अहिले हामीले प्लानिङ गरेको चाहिँ 5 ठाउँमा बनाउने भन्ने कुरो छ एउटा यो त्रिशुली बजारमा अहिले लगभग सम्पन्न भइसकेको छ त्यसपछि देवीघाट अनि बेत्रावती भैँसे र अर्को चाहिँ यो सिंहचौर भन्ने ठाउँमा चाहिँ अहिले फर्स्ट फेजमा चाहिँ हामीले 5 ठाउँमा चाहिँ राख्ने भन्ने प्लान गरेका छौँ
5: भोटे कोशी त्रिशुली र नारायणी नदी किनार क्षेत्रमा बाढ़ीपछिको अवस्थामा दुर्गन्ध आएको जानकारी प्राप्त भएको छ यो गन्ध मरेका चौपाया वा मानिसको शवबाट पनि आएको हुन सक्छ के यो गन्धले रोग फैलाउला हामीले यो प्रश्न संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका थियौं डाक्टर पुनका अनुसार सामान्य अवस्थामा मरेका पशु चौपायाको शवबाट सिधै कुनै पनि रोग सर्दैन स्वस्थ पशु वस्तुहरू बाढ़ीमा बगेको अवस्थामा त्यस्ता मृत शरीरबाट प्रत्यक्ष रूपमा रोग नसर्ने चिकित्सकहरूको भनाई छ तर पशु चौपाएका शवहरू राम्रोसँग गाडिएन वा राम्रोसँग व्यवस्थापन गरिएन भने त्यसबाट पानी वा खानेपानी प्रदूषित हुन्छन् र नजिक दुर्गन्ध फैलिँदा मानिसमा समस्या हुन्छ यसरी दुर्गन्धित पशु वस्तुहरू खानेपानी वा खानेकुरा र मानिसको नजिक रहेमा त्यसबाट भने रोग सर्न सक्छ त्यसैले पिउने पानीलाई शुद्ध बनाएर मात्र प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन् पानी उमालेर वा शुद्धिकरण गरेर खान योग्य बनाउन सकिन्छ
4: साझा खबरमा अब बाँकी खबर कोशी प्रदेशका 1,63,299 घर प्राकृतिक विपदको जोखिममा रहेको प्रदेश सरकारको प्रतिवेदनले देखाएको छ। तीमध्ये 17,337 घरलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। प्रदेशको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार बाढ़ी पहिरो र हिमताल विस्फोटबाट हुने बाढ़ी प्रदेशका 14 जिल्लाका घरहरू जोखिममा रहेका छन्। सबैभन्दा ठूलो जोखिम बाढ़ीबाट देखिएको छ। बाढ़ीका कारण मात्रै 1,10,421 घर प्रभावित हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये 15,060 घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन्। त्यस्तै पहिरोका कारण 23,931 घर जोखिममा छन्। तीमध्ये 2,227 घरलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ। पहिरोको जोखिम पहाड़ी जिल्लामा बढ़ी छ। हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ीको जोखिम पनि 11,610 घरमा रहेको छ। यस्तै नेपालका कोशी गण्डकी र कर्णाली नदी प्रणालीमा जोड़िएका 47 हिमताल तथा हिमनदी उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। जोखिममा रहेका हिमताल मध्ये 42 कोशी, 3 गण्डकी र 2 कर्णाली बेसिनमा छन्। तीमध्ये 25 तिब्बत, 21 नेपाल र 1 भारतमा रहेका छन्। अध्ययन अनुसार यी हिमताल जुनसुकै बेला फुट्न सक्ने र ठूलो बाढ़ी निम्ताउन सक्ने जोखिम छ। नेपालतर्फ दूधकोशी बेसिनमा इम्जा, लुमदिङ, चामलाङ, होंगु लगायतका हिमताल उच्च जोखिममा छन्। विशेषज्ञहरूले हिमतालको नियमित अनुगमनसँगै नेपाल चीन बीच सूचना आदान प्रदान र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा कतिपय स्थानीय कुवाको धमिलो पानी खान बाध्य।
8: कोही बेला बाढीहरू पस्यो भनेदेखि हामीले चाहिँ पन्साउँछ हातले हजुर।
9: अनि त्यही ल्याएर खाने, अनि त्यो पानी सिधै खाने कि उमालेर खानुहुन्छ?
8: छानेर खान्छ हजुर।
9: छानेर केमा छान्ने?
8: कपडाहरूमा, सुतीको कपडाहरूमा, सानो कपडाहरू छानेर।
4: खानेपानीको पाइप जोहो गर्दै सरकार प्रभावित जिल्लामा छिट्टै समस्या समाधान हुने सरकारको दावी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी
12: सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
14: फोन नम्बर 0825634479,
12: मोबाइल नम्बर 98494667487।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
17: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
18: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
19: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 0825562023, 98478-18617 र 98478-35643।
20: भर्ना सम्बन्धी सूचना
16: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
19: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
8: लागि परेको छैन, त्यस कारणले असुविधा छ।
9: पानी
8: छैन,
9: खाने पानी मात्रै कि
8: पिउने खानी पानी नै छैन, परेको पानी पनि छैन, साह्रै गाह्रो छ। पानीको अब चाहिँ नि हामीले अब तल कुवा छ, सानो सानो ढब्लुको जस्तो कुवामा घर ल्याएर खाने गरिरहेको छ।
9: त्यो पानी चाहिँ कसरी खाइरहनु भएको छ?
8: हामीले पहिले पुर्खैदेखिको चाहिँ कुवाको पानी चाहिँ खान्थ्यौँ, त्यही पानीमा हामीले खाइरहेछौँ।

0: स्थानीय सरकार छ प्रशासन छ के गरिदियोस् भन्ने चाहना छ त तपाईँको?
1: अब हाम्रो यहाँ पानी ल्याइदियो भनेदेखि धेरै सुविधा हुन्छ, सुविधा हुन्छ। खाना लाउन चाहिँ पानीले गर्दा लडर सबैले खाना लाउन पुग्छ, हजुर पानीकै आवश्यकता छ। हजुर
2: सरकारले बाढ़ी प्रभावित 8 जिल्लामा खानेपानीको व्यवस्था कसरी मिलाउँदैछ? सीआईएनसँग कुरा गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता रत्न प्रसाद लामिछानेले भन्नुभयो,
3: खानेपानी सञ्चालनको लागि एउटा कार्यदलको बैठक बसिसकेको थियो। हामीले तिनै जिल्लामा धादिङ रसुवा र नगरकोटमा तीनजनामा एक एकवटा जना हाम्रो एकजना सिनियर डिजाइनर इन्जिनियरको नेतृत्वमा टोली चाहिँ परिचालन गर्ने गरेका छौँ भनेका छौँ र अहिलेसम्म चाहिँ तथ्याङ्क लिइसकेका छौँ। केही ठाउँमा त हामीले तत्काल व्यवस्था गरेका छौँ, अब के मोबिलिटी जान नसक्ने अवस्था भएको ठाउँहरूमा त्यस्तो समस्या होला, नत्र हामी धादिङको केही बस्तीहरूमा पनि पुगे, म आफै पनि पुगेको थिएँ त्यहाँ। यसो हेर्दाखेरि अब केही ठाउँमा व्यवस्था केही ठाउँमा हाम्रो पाइप प्रकुरमेन्टको कामहरू भइरहेको छ, आज भोलिसम्ममा पाइप आयो भने हामी पाइप सप्लाई गर्छौँ। अहिले केही ठाउँमा हामीले पम्पहरू पनि पठाइरहेका छौँ, सकुवा हाम्रो तर्फबाट छिटोभन्दा छिटो नै त्यसहरू चाहिँ सेवा सञ्चालनको लागि हामी लागिरहेका छौँ। हाम्रो टोली चाहिँ भोलिदेखि नै सबै ठाउँमा, आज पनि टोली फिल्डमा नै छ, के माध्यमबाट झासामा ढुवानी गर्न सकिन्छ त्यसको लागि पनि तयारी गरिरहेका छौँ हामी।
4: अहिले स्थानीयलाई वैकल्पिक रूपमा खानेपानीको व्यवस्था कसरी गरिरहेछ?
3: अहिले चाहिँ एक हिसाबले चाहिँ अब पुराना मूलहरू पुराना ठुला स्रोतहरू चाहिँ क्षति पूर्ण रूपमा क्षति भएको छ। अहिले हामीले चाहिँ बर्खामा पलाउने मुवा मूलहरूबाट पनि पानी चाहिँ थोरै थोरै पानी ल्याएर साना साना पाइपहरूबाट पनि ल्याएर
2: विपद व्यवस्थापनमा सरकारको भूमिकामाथि प्रश्न, सत्तापक्षमै असन्तुष्टि देखिएको छ। होल्डिङ सेन्टरमा महिला तथा किशोरीको सुरक्षा जोखिम बढ़दै गएको छ। सुरक्षित बास र स्थानको व्यवस्थापन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण छ। भोटेकोशी विपदको आज 8 दिन, खोजी उद्धार कार्य अझै जारी छ। हालसम्म 1200 भन्दा बढ़ी शव फेला परेको छ भने मृत्यु भएका मध्ये 69 जनाको मात्रै पहिचान खुलेको छ। नेपालका 47 हिमताल उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन छ। कोशी प्रदेशका 1,63,000 घर विपदको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा भने खानेपानीको अभाव बढ़दै गएको छ, अब छिट्टै समस्या समाधान हुने सरकारको दावी छ। र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चेक यति बेला रात्रिको 8 बजेको छ।
2: जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ, थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भुट्टीको सही बाढीबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी, सरकार एक्लै हिँडेको विपक्षीको आरोप, प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति।
0: पहिरोले अवरूद्ध तिब्बतको केरूङ नाका जोड्ने सड़क पुनः सञ्चालन, बीमा कम्पनीले बाढ़ी प्रभावितलाई अग्रिम भुक्तानी दिने, ब्यांकले प्रभावितलाई अप्ठ्यारो नपार्ने।
1: ग्यास र पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउने सहमति, कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास ओसार्न 200 ट्रक प्रयोग गरिने।
0: कुवेत स्थित अमेरिकी सैन्य शिविरमा इरानको हवाई हमला, आक्रमण निष्प्रभावी पारेको कुवेतको दावी।
1: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल 2 विकेटले पराजित, नेपाल

0: भलिबल लीग विजेताले 20 लाख रूपया पुरस्कार पाउने।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार तिब्बत तर्फबाट भोटेको सीमा आएको बाढ़ीबाट भएको क्षतिबारे सदनलाई जानकारी गराउनु भएको छ। एक सातापछि आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी आइरहेको खबर पाएदेखि हालसम्म सरकारले सबै संयन्त्र परिचालन गरेर काम गरिरहेको बताउनुभयो। बाढ़ी आएदेखि नै सरकार प्रभावित क्षेत्रमा उद्धार राहतका लागि अहोरात्र खटिएको उहाँले बताउनुभयो। बाढ़ीको पूर्व सूचना नदिएको, जमीनमा सब व्यवस्थापन गरेको र विदेशी सहयोग नलिएको भन्दै आलोचना भइरहेको भन्दै प्रधानमन्त्री शाहले ती प्रश्नको प्रष्टीकरण समेत दिनुभएको छ। जानकारी हुनासाथ स्थानीय प्रहरीले सूचना दिएको र टेलिकम मार्फत प्रभावित क्षेत्रमा एसएमएस पठाएको, पछि सूचना दिने प्रहरी नै बेपत्ता हुने अवस्था आएको प्रधानमन्त्रीले सुनाउनुभयो। सब व्यवस्थापनको सन्दर्भमा उहाँले वैज्ञानिक र कानूनी व्यवस्था अनुसार पहिचान हुन नसकेका सब मात्रै डीएनए परीक्षण गरेर जमीन मुनि सुरक्षित राखिएको बताउनुभयो। राहत र उद्धारका लागि विदेशी सहयोग नलिएको भन्ने आरोपबारे प्रधानमन्त्री शाहले विभिन्न सहयोग प्रक्रिया पुर्याएर लिएको सुनाउनुभयो।
3: यति ठूलो विपद पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन। प्राविधिक क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन शुरूदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौं। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौं। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो। उहाँहरूले शुरूकै दिनदेखि पहिलो दिन दोस्रो दिन पनि रेकी गरिराख्नु भएको थियो। हवाई मार्फत त्यो एरियामा अहिले कस्तो क्षति भएको छ, त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर अनुगमन गरेर अहिले तत्काल ओर्लिने अवस्था छैन, तुरन्तै ओर्लिन सक्दैनौ। जुन बेला ओर्लिन सकिनेछ त्यति बेला नै भारतको अथवा चीनको टेक्निसियनहरू, नेपाली टेक्निसियन आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नु भएको हो। यो चाहिँ विशेष अवस्था हो।
2: प्रदेश सरकार स्थानीय तहसँग समन्वय नभएको भन्ने आरोपको पनि प्रधानमन्त्री शाहले खण्डन गर्नुभएको छ। शुरूदेखि नै स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सरकारसँग समन्वयमा रहेको जवाब उहाँले दिनुभयो। टनेलमा फँसेकाहरूको उद्धार गर्ने बारेमा भने जस्तो अनुमान र आलोचना भएको छ त्यो यथार्थभन्दा फरक छ, प्रधानमन्त्री बालेनले भन्नुभयो।
3: यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन, यो बाढ़ीभित्र पसेर बाढ़ी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने, त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ, त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि 4-5 वटा 20 वटा एक्सकाभेटर किन लाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन, त्यसको एउटा सीमा छ। त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन।
2: यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो, प्रधानमन्त्री शाहले भन्नुभयो। उक्त बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीकाट लगायत धादिङ, चितौन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छ। प्रधानमन्त्रीले संसदमा दिएको विवरण अनुसार बाढ़ीमा परि बेपत्ता भएका मध्ये 1114 जनाको शव फेला परेको छ भने 3916 जना अझै सम्पर्क विहीन छन्। 292 जना घाइते भए। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11,993 जनाको उद्धार गरिएको छ। यो घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु पर्ने प्रधानमन्त्री शाहले संसदमा उठाउनु भएको छ।
3: अचानक बेहोरेको यो ठूलो विपदको क्षति व्यवस्थापनमा अवरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ, त्यो हामी माझ कसरी यो विपद आइलाग्यो। विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ।
2: प्रधानमन्त्री बोलिसकेपछि दलका तर्फबाट सांसदहरूले धारणा राख्ने क्रम सकेर प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। यसअघि राष्ट्रिय सभाले पनि भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो।
0: विपक्षी दलले विपदमा सरकार एक्लै हिँडेको र प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पालामा यस्ता विपदमा गरेका कामको स्मरण गर्दै आफ्नो अनुभव वर्तमान सरकारले नलिएको गुनासो गर्नुभयो। राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर सहयोग गर्ने बताएको तर सरकार प्रमुखले वास्ता नगरेको भन्दै प्रचण्डले प्रधानमन्त्री बालिनलाई प्रश्न गर्नुभएको छ।
4: सरकारको मुख्य नेतृत्व अझ जो सबभन्दा बढी जिम्मेवार र संवेदनशील हुनुपर्ने हो, आज आउनुभयो, केही ब्रिफिङ उहाँले सुनाउनु भयो, म उहाँलाई यस अर्थमा त धन्यवाद नै भन्न चाहन्छु। तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु, संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेछौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
0: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्तिमा असहमति जनाउनु भएको छ। संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुरा गर्दै महरले प्रचण्डले जस्तै प्रधानमन्त्री बोलिसकेर हिँडेको भन्दै आपत्ति जनाउनुभयो। मन्त्रीहरू आफै उद्धार स्थल र टनेलमा पसेर फोटो खिचाउन व्यस्त रहेको भन्दै महरले असन्तुष्टि व्यक्त गर्नुभयो।
5: प्रधानमन्त्रीले आज राम्रोसँग दिनुपर्छ होला, अब सबैको सहयोग लिन्छ, एउटा वातावरण बनाउनु होला भन्ने लागेको, तर तपाईँले देख्नुभयो प्रधानमन्त्रीले आफ्नो कुरा राख्नु, कसैको मुख नहेरिकन जानु होइन, यो बेला त सबैलाई साथमा लिएर सबैसँग अनौपचारिक पनि छलफल गरेर अन्तर्क्रिया गरेर जाने कुरा हो नि होइन। त्यसैले अब प्रधानमन्त्रीज्यूले राखेका कतिपय तथ्याङ्कहरू, कतिपय विषयवस्तुहरू पनि त्यहाँ अलिकति विभिन्न ढंगले कुराहरू उठिरहेका छन्, तपाईँले देखिसक्नुभयो होला, राखिसक्नुभयो होला। त्यसैले हाम्रो कुरा के हो भने सरकारले सबैको साथ लिएर अगाडि बढ्नु पर्यो, हामी सहयोग गर्न तयार छौं। सरकारले चाहिँ आफूमा चाहिँ गएर त्यहाँ टनेलमा छिर्ने होइन, एक्सपर्ट पठाउनु पर्यो होइन, विज्ञहरू पठाउनु पर्यो, ताकि साँच्चीकै उद्धार होस्, साँच्चीकै तपाईँको चाहिँ मान्छेहरूको खोजी कार्य सफल होस्। अब आफू चाहिँ गृहमन्त्री अथवा कोही मन्त्री जाने टनेलमा छिर्ने अनि यसो चाहिँ फोटो खिच्ने अनि सरकारले व्यापक काम गरिरहेछ भन्ने कुराको देखाउने कुराले उद्धार हुँदैन, राहत चाहिँ वितरण हुँदैन, अथवा चाहिँ पीड़ितले चाहिँ त्यसले न्याय पाउँदैन।
0: संसद बैठकबाट बाहिरिने क्रममा प्रचण्डले संसदमा प्रधानमन्त्रीले केही झूट बोलेको टिप्पणी गर्नुभएको छ। सुरुङमा फँसेकाहरूको उद्धार गर्ने प्रविधि विश्वमै छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे विपक्षी दलले कड़ा आलोचना गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि प्रधानमन्त्रीले हिलो निकाल्ने प्रविधि संसारमै छैन भन्नु सरासर गलत हो भन्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले पनि सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको थियो। सत्तारूढ रासोपाका सांसद मनिष शाहले विपद व्यवस्थापनमा सरकार असफल भयो भन्नु अहिले नै हतारो हुने भन्दै सरकारको बचाव गर्नुभएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय संकट घोषणा गर्न माग गर्नुभएको छ।
2: प्रचण्डले संसदमा बालेनको कार्यशैलीमाथि प्रश्न उठाएकै दिन अर्का पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी र पहिरोबाट क्षति प्रभावित क्षेत्रमा पुगेर अवलोकन गर्नुभएको छ। उहाँले आज धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो। त्यसक्रममा ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक विपदबाट पीड़ित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूका गुनासा सुन्नु भएको छ। उक्त क्षेत्रमा एमाले सम्बद्ध जनवर्गीय संगठनहरू र स्वयंसेवक संगठनहरू राहत र उद्धार कार्यमा सक्रिय रहेको पनि बताइएको छ।
0: नेपाली कांग्रेसले भने बाढ़ी बारे छलफल गर्न पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ। आज पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै भदौ 20 गते शनिबार दिउँसो 1 बजेका लागि बैठक बोलाएको जानकारी दिनुभएको हो। आज बसेको कांग्रेसको संस्थापनेत्तर समूहको बैठकले भने पार्टीको 15 महाधिवेशनको मिति नै प्रस्ताव गरेको छ। आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशन सहित तल्लो तहका अधिवेशनको प्रस्तावित कार्यतालिका र अधिवेशन तयारीका लागि गर्नुपर्ने कामबारे छलफल गरेको हो।
2: नेपाल परिवेशमा काठमाडौँ हेटौडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: चीनको दक्षिण पश्चिमी स्वशासित क्षेत्र तिब्बत सिजाङ स्थित केरुनाका जोड्ने मुख्य सड़क खण्ड पुनः संचालनमा आएको छ। पहिरोका कारण क्षतिग्रस्त भएको राष्ट्रिय राजमार्गलाई निरन्तर मरमतपछि आज बिहानदेखि सुचारू गरिएको हो। उद्धार टोलीका अनुसार सड़क मार्ग खुलेपछि राहत सामग्री उद्धार उपकरण र सम्बन्धित टोलीहरू पहिरो प्रभावित मुख्य क्षेत्रमा प्रवेश गरेका छन्। केही दिनदेखि अवरूद्ध रहेको उक्त सड़क खण्ड मरमत भएपछि अब राहत र पुनरूद्धारको कार्यले तीव्रता पाउने विश्वास गरिएको छ।
3: नेपाल राष्ट्र ब्याङ्कले बाढ़ीबाट प्रभावित भए ब्याङ्किङ कारोबारका लागि आवश्यक चेक एटीएम कार्ड मोबाइल र अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कको ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले आज सूचना जारी गर्दै ब्याङ्क तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान यकिन गरी आवश्यक सहयोग र सहजीकरण गर्न भनेको हो।
4: बीमा कम्पनीहरूले बाढ़ी प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन्। जलविद्युत आयोजना र ठूला पूर्वाधार जस्ता ठूला क्षतिको पूर्ण मूल्यांकन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन्। बाढ़ीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय नेपाल बीमा प्राधिकरण पुनर्बीमा कम्पनी बीमा कम्पनी सर्भियर लगायतको सहभागितामा छलफल भई पुननिर्माण शुरू गर्न नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ। बीमा कम्पनीहरूले यसअघि 2082 भदौको जेएनजी आन्दोलनमा भएको क्षतिको दावी भुक्तानी गर्दा पनि यकिन भएको क्षतिको 50% अग्रिम भुक्तानी गरेका थिए।
3: भोटेकोशी बाढ़ीबाट मृत्यु हुनेको संख्या 1204 पुगेको छ। विपद प्राधिकरणका अनुसार आज साँझ 6 बजेसम्ममा 4216 जना सम्पर्कविहीन भएका छन्। हालसम्म 11993 जनाको उद्धार गरिएको विवरण पनि सार्वजनिक गरिएको छ। बाढ़ीमा परेर 301 जना घाइते भएका छन्। नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशी बाढ़ीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ शुरू गरेको छ। प्रहरी अस्पतालमा आज अपराह्न 5 बजेसम्म सम्पर्कविहीन भएका परिवारका 539 डीएनए प्रोफाइलिङका लागि नमूना संकलन गरिएको छ। अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीका अनुसार सम्पर्कविहीन आफन्त आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र 2 प्रति फोटो लिएर अस्पताल आएर आफ्नो नमूना दिन सक्नेछन्। उनीहरूले अस्पतालमा उपलब्ध फारम भर्नुपर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गरिदिने बताएका छन्।
4: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा प्रभावित बनेको खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी सहज बनाउन सरकार र व्यवसायी बीच नयाँ सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा सरोकारवाला निकाय सहित बसेको बैठकले ग्यास ढुवानीका लागि वैकल्पिक सड़क प्रयोग गर्ने र त्यसको ढुवानी भाड़ा दर समेत तय गरेको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बैठकले ट्रक तथा बुलेटहरूलाई स्कटिङ गरेर सुरक्षित गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएको छ। सड़क अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास बाफना नदिन खाली सिलिण्डर संकलन गर्ने र भरेर पठाउने काम शुरू भइसकेको उहाँले जानकारी दिनुभएको छ। बैठकमा अध्यक्ष चन्दले ट्रक व्यवसायीहरूले ग्यास ढुवानीका लागि 150-200 गाड़ी तत्काल उपलब्ध गराउन सक्ने बताउनुभयो। काठमाडौँबाट नेपाल ग्यास र एभरेस्ट ग्यासका खाली सिलिण्डर लिएर गाड़ीहरू हेटौँडातर्फ जान थालिसकेका छन्। आजबाटै केही ठाउँमा शुरू भएको काम भोलिबाट पूर्ण गतिमा अघि बढ़ने उहाँको भनाइ छ।
3: त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आगमन प्रभावित भएपछि काठमाडौँ हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ। वर्खाको समय र सड़कको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रूट निर्धारण गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपेक्षक नरेश राजसुवेदीका अनुसार काठमाडौँबाट हेटौँडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ फाखेल कुलेखानी बिम्फेदीको रूट कायम गरिएको छ। यस्तै हेटौँडाबाट काठमाडौँ छुट्ने साना सवारी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाण्डु प्रवेश गर्नेछन्। यस्तै ठूला तथा मालवाहक सवारी काठमाण्डुबाट चापागाउँ भट्टे डाँडा ठिंगन हुँदै हेटौँडा पुग्नेछन्। उक्त रूट प्रयोग गर्ने सवारीले साँझ 6 बजेभित्र ठिंगन चेकपोस्ट पार गरिसक्नुपर्नेछ। हेटौँडाबाट छुट्ने ठूला तथा मालवाहक सवारीका लागि भैंसे पालुङ टिस्टुट नौ विषय हुँदै काठमाण्डु आउने व्यवस्था मिलाइएको छ। मकनपुरको त्रिखण्डी नजिकको बेली ब्रिजको भार वहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। भारी मालवाहक सवारीका लागि बेली ब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रहरी प्रवक्ता सुविदीले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
6: मेड इन दङ्गाली हो नि त, राम्रो भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825635775।
6: सम्पर्क नम्बर 9847826873।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लक पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9845560।
3: उद्धार र राहत कार्यलाई सहयोग गर्न भारतले 5 लटको सहयोग पठाएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले आज बिहान 5 खेपको सहयोग विमान मार्फत नेपाल पठाएको जानकारी दिनुभएको। उद्धार र खोजीका लागि विशेष उपकरण सहित 11 जनाको उद्धार टोली र 5.5 टन अत्यावश्यक औषधि लिएर विमान नेपालतर्फ प्रस्थान गरेको उहाँले बताउनुभयो। आजै कतारले पनि अत्यावश्यक राहत सामग्री पठाएको छ। नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अल अन्सारीले ती सामग्री नव प्रबन्धन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो। हिजो साँझ चीनबाट सहयोग स्वरूप उपलब्ध गराइएको आपतकालीन राहत सामग्रीको दोस्रो खेप आइपुगेको थियो। चिनिया सहयोगी विशेषज्ञका रूपमा 5 डीएनए पहिचान विशेषज्ञ पनि सो उडान मार्फत नेपाल आएका थिए। यस्तै अमेरिकी संस्थाले पठाएको राहत सामग्री पनि नेपाल आइपुगेको छ।
4: गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेपाल समाजवादी पार्टी नयाँ शक्तिका फडिन्द्र देवकोटा नियुक्त हुनुभएको छ। नवनियुक्त मन्त्री देवकोटाले आज प्रदेश प्रमुख दिल्ली राज भट्टले शपथ खुवाउनुभयो। गोर्खा 2 कबाट निर्वाचित प्रदेशसभा सदस्य देवकोटाले आज मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ।
3: सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपतिको सिफारिशका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई रजिस्ट्रारमा नियुक्त गर्नुभएको उहाँले आजै शपथ लिनुभएको छ।
4: अख्तियारले मालपोत कार्यालय भैरहवा रूपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य सहित पाँचजना विरूद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरू पाँचैजना उप गैर कानूनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्याई, भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ। प्रवक्ता सुरेश नेपानीका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मण प्रसाद न्यौपाने, अजित कुमार साहनी चाई, तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वत राजकान्त मिश्रलाई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा 4,53,41,800 रूपियाँ बमोजिम कैद तथा बीगो बमोजिम जरिवाना कायम गरी आरोप पत्र दायर गरिएको हो।
3: नुवाकोटका विभिन्न विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। बाढ़ीले प्रभावित भएको विद्यु नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको छ भने बेलकोटगढी र तारकेश्वरले पनि प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएका छन्। बाढ़ीका कारण विद्यार्थी, अभिशिक्षक र अभिभावक हरारिएका, विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिले आवजात गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। अन्य जिल्लाका विद्यालयहरू पनि बन्द रहेका छन्।
4: नेप्से परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। यससँगै परिसूचक नेप्से 15.40 अंकले बढ़ेर 2538 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 2,94,27,81,826 रूपियाँमा खरिद बिक्री भएको छ। आज 193 कम्पनीको शेयर मूल्य बढ़दा 75 कम्पनीको शेयर मूल्य घटे भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्सले कुवेतमा रहेको अमेरिकी सैन्य आधार शिविर एयरबेसलाई मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। क्रप्सका अनुसार कुवेत स्थित अली अल सालेम एयरबसमा गरिएको आक्रमणमा परि केही अमेरिकी सैनिक मारिएका छन्। इरानी संचार माध्यमका अनुसार सो एयरबसमा रहेका अमेरिकी कमाण्डरको मुख्यालय र आवास क्षेत्रलाई मुख्य निशाना बनाइएको थियो। आक्रमणका कारण ड्रोन राखिने एंगर र उडान भर्ने क्षेत्रमा भीषण आग लागि हुनुका साथै इरान विरूद्ध प्रयोग हुँदै आएका केही अमेरिकी ड्रोनहरू पूर्ण रूपमा नष्ट भएको दावी इरानले गरेको छ। यसैबीच कुवेत सरकारले इरान तर्फबाट आएका मिसाइल र ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणाली मार्फत आकाशमै नष्ट गरिदिएको दावी गरेको छ। कुवेती अधिकारीका अनुसार आक्रमणबाट कुनै पनि मानवीय क्षति भने पुष्टि भएको छैन। इरानको यस दावी र सैन्य क्षतिको विषयमा अमेरिकी सेन्ट्रल कमाण्डले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया वा पुष्टि गरेको छैन।
4: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा रहेको नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले पहिलो एक दिवसीय खेलमा पराजय भोगेको छ। डार्बिनमा आज भएको खेलमा 193 रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको तास्मानियाले 49.2 ओभरमा 8 विकेट गुमाएर लक्ष्य भेटायो। तास्मानियाका लागि गाबे बेलले सर्वाधिक 60 रन बनाए। राफ म्याकमिलनले 32 तथा विल प्रेस्टविजले 23 रनको योगदान दिए। नेपालका लागि दीपक डुम्रे र साहब आलमले समान 2-2 विकेट लिए। यस्तै आकाश चन्द, रिजन ढकाल र पवन सराफले समान 1 विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङको लागि मैदानमा उत्रेको नेपाल 43.3 ओभरमा मात्र 192 रनमा समेटिएको थियो। नेपालका लागि तृतीयराज दासले सर्वाधिक 37 रन बनाए। उनले 63 बलमा 3 चौका र 1 छक्का प्रहार गरे। मायन यादवले 32 तथा कुशल मल्लले 29 रनको योगदान दिए। दीपक डुम्रेले 18 रन बनाउँदा पवन सराफ 22 रनमा अभिजित रहे। लोकेश बमले 11 रन जोड़े। तास्मानियाका बिली स्टानलेकले 4 विकेट लिए। विल प्रेस्टविज र राफ म्याकमिलनले समान 2 विकेट लिँदा लाचलान क्वाकले 1 विकेट हात पारे।
3: र पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनपीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार पाउने भएको छ। आयोजक केडिया ग्रुपले आज पत्रकार सम्मेलन गर्दै लीगको पहिलो संस्करणको विजेताका लागि उक्त पुरस्कार राशिको घोषणा गरेको हो। कुल पुरस्कार राशि 32,00,000 रूपियाँ रहेको छ। प्रतियोगिताको उपविजेता र तेस्रो हुने टोलीले पुरस्कार राशि आयोजकले घोषणा गरेको छैन। 32,00,000 रूपियाँको पुरस्कारबाट उपविजेता र तेस्रो हुने टोलीले पाउनेछन्। 17 खेलका लागि प्लेयर अफ दि म्याच प्रदान गरिनेछ। एनबीएको पहिलो संस्करण भदौ 19 देखि 27 गतेसम्म त्रिपुर स्थित राष्ट्रिय खेलकूद परिषदको कवडालमा हुनेछ। आजकै पत्रकार सम्मेलन मार्फत एनबीएको गीत र मस्कटको रूपमा डाफे सार्वजनिक गरिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भटेपछि बाढ़ीबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी, सरकार एक्लै हिँडेको विपक्षीको आरोप, प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति,
3: पहिरोले अवरूद्ध तिब्बतको केरूङ नाका जोड्ने सड़क पुनः संचालन, बीमा कम्पनीले बाढ़ी प्रभावितलाई अग्रिम भुक्तानी दिने, ब्यांकले प्रभावितलाई अप्ठ्यारो नपार्ने,
4: ग्यास र पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउने सहमति, कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास ओसार र 200 ट्रक प्रयोग गरिने,
3: कुवेत स्थित अमेरिकी सैन्य शिविरमा इरानको हवाई हमला, आक्रमण आकाशमै नष्ट पारिदिएको कुवेतको दावी,
4: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल ए दुई विकेटले पराजित, नेपाल भलिबल लीग विजेताले 20,00,000 रूपियाँ पुरस्कार पाउने।
3: हाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो प्रविधिमा।

0: अखरू, कोकोनट, चोकोनट, वीटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
2: अड्गुरी ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
2: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू:
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान, फोन नम्बर 0825607334 र 0825601038।
2: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
16: ब्लड प्रेसर हाई लो भएका,
2: कोलेस्ट्रोल बढी भएको,
16: मुटुको गति एकनास नभएको,
2: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
16: मुटुको बासोक मुटु सुन्निएको, हृदयघात भएको,
2: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
16: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9478893 र 9905912871।
6: नाक कान तथा घाटी रोग उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: अन्य सेवाहरू
17: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
22: खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5908-847, 082-5908-847।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दान। सम्पर्क फोन नम्बर 082-5908-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
24: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
1: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
17: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
6: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-5608-9','18-617 र 98-478-35-645।
25: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
26: कहाँ हुनु हो काका?
0: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको निकाका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराहे, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
0: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा होटे कोशी बाढ़ीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना।
1: यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
0: र उद्धारमा शुरूदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परिज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरूद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर शुरू गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बहरेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली संघ ईयूकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमूना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रूसले गरेको बताउँदै आएको छ। ईयूकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रूसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रूस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मंगलबार बताएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झूठो प्रमाण खड़ा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढ़ी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौं सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ़दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसंघको एउटा अध्ययन प्रतिवेदनले औल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रम भन्दा बढ़ी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसंघको वातावरण कार्यक्रमले जोड़ दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढ़ी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कड़ा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढ़ीमा परेर ज्यान गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लड़िरहेका छौं।
0: अधिकारीहरूका अनुसार करिब 12000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
5: घरबारविहीन हुनुभएको भएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ। कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
5: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कड़ा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदिङले
2: स्थलगत अवलोकन र उद्धारको पर्खाईमा पीड़ित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु। सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको शुरूमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
6: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकांकी भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
7: प्रधानमन्त्रीज्यूले आफ्नो एकांगी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अबलागो बाढ़ी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणेन्द्र दहाल।
3: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठूलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीड़ितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू, पत्रहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौं मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
3: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ। एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोशिशहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रु चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै छिरिङे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौं। खास गरी लेदो माटो जुन भीषण बाढ़ीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणेन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसंघीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम WFP। बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकता बारे WFP नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र WFP सहित राष्ट्रसंघीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा WFP का नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए। उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढ़ीले मानिसका घर बजार र गाउँ बस्ती बगाएर लगेको छ। त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौं पुलहरू बगे ती छैनन्। त्यसैले कैयौं ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम WFP का नेपाल प्रमुख रियाज लोधी। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौं। तपाई हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्यूब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा शुरूदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले संगालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
8: विभिन्न परिवारबाट चाहिँ हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदिए, हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ होइन। धेरैजनाको धेरै कथाहरू छ। कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
9: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा ओभरअल गर्नु भएको छ होइन। विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरू मध्ये त्यो पनि त्यो क्षेत्र

0: घाटहरू त लगभग लगभग थोरै ठाउँहरूमा अलिअलि देखिन्छ, न त सबै ध्वस्त भएको छ होइन। बोर्डर एरियामा जहाँ जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, तिमुरे र घट्टखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टिएका, कुचिएका, ठोकिएका, यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दा पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
1: त्यसलाई चाहिँ अलिकति एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, त्यो चाहिँ एकदमै न्यारो नै छ नि त होइन। त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
0: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेलसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 आर्मीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ चाहिँ एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एक अर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पट एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिले काहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर्च एन्ड रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पर्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिकति मौसमको चाहिँ च्यालेन्जहरू थियो। कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे, घट्टेखोला र त्यो माथिको त्यो बढी इलाकामा काहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको ऊ बाहेक केही पनि देखिँदैन।
2: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडि सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: मध्यपश्चिम ट्याङच्याक यति बेला रात्रिको 9 बजेको छ।
4: एकानब्बे थुप्लो 4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
5: मध्यपश्चिम।
6: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते।
8: कता हिँड्नु नि बाबु, बजारतिर नि
9: अङ्कल, मलाई
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
11: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाल,
12: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-4-77-27-977
13: र 98-5-78-30-6-89।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बास रोग मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्को अपरेसन र मुटुको बाइपास गरेका बिरामी

0: हरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
4: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-585-509 र मोबाइल 98-453-0653-23।
5: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
7: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
6: सामान्य किराले खाएको दाँत भर्ने,
5: मेसिन द्वारा आरसीटी गर्ने,
6: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
5: खोल लगाउने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
6: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क प्राइम डेन्टल खेल्ने खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
7: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: Angam Radio, Miru Everest.
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
4: कोसेली बेकरी र बी एन्ड फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बी एन्ड फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
5: सञ्चालक नरेश कुमार श्रेष्ठ।
6: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
8: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु।

वरिष्ठ गीतकार दिनेश अधिकारीको यही गीती शब्दसँगै रात्रिकालीन साहित्य अभिवादन एवं हार्दिक स्वागत छ हाम्रा सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोतामा। प्रविधि संयोजनका साथी शालिकराम चौधरीका साथै प्रस्तोता म कमलमणि देवकोटाको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। यो कार्यक्रम राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति एवं रेडियो मध्यपश्चिम दाङघोराईको सहयोग र सौजन्यमा संचालित साप्ताहिक श्रृंखला हो। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जका साथै अनलाइनमा पनि www.radioyampi.org/मा लगन गरी यो कार्यक्रम सुन्न सकिन्छ। परम आदरणीय साहित्य अनुरागी श्रोता, आज पनि हामी विविध गतिविधि लिएर यहाँहरू समक्ष उपस्थित भइसकेका छौ, त्यसैले अब राति 10 बजेसम्म यहाँले हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा एवं विश्वासमा छौ। आजको यो श्रृंखलामा हामीले यसै साता दाङमा भएका केही साहित्यिक गतिविधि सम्बन्धी संक्षिप्त समाचारहरू र अन्य समसामयिक विषयवस्तुलाई समेटेर यहाँहरू समक्ष प्रस्तुत गर्नेछौ। तर त्योभन्दा पहिले सुनौ एउटा छन्दोबद्ध कविता। कवि गणेश विषमको कविता समीर आचार्यको सुमधुर स्वरमा सजिएको छ। यसलाई हामीले लिएका छौ डाक्टर गोविन्द आचार्यद्वारा संगीतबद्ध एवं सम्पादित छन्दमा रापती भित्रबाट। सुनौ यो छन्दोबद्ध कविता।

0: कवि गणेश विश्रमको रचना र समीर आचार्यको सुमधुर स्वरमा सजिएको यो संगीतमय छन्दोबद्ध कवितापछि अब प्रस्तुत छ यसै साता दाङमा भएका केही साहित्यिक गतिविधिहरू संक्षेपमा। 19 पुस्तकालय दिवसको अवसरमा दाङमा विविध साहित्यिक गतिविधिहरू गरिएका छन्। सर्वोदय पुस्तकालय तथा वाचनालय घोराई दाङले यही भदौ 15 गते एउटा कार्यक्रम गरी विभिन्न श्रष्टालाई सम्मान गरेको छ। वरिष्ठ साहित्यकार तथा पत्रकार नारायण प्रसाद शर्मालाई सर्वोदय सम्मान प्रदान गरेको छ। राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालयको स्थापना कालदेखि निरन्तर रूपमा प्रबन्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै वरिष्ठ साहित्यकार एवं पत्रकार नारायण प्रसाद शर्मालाई सम्मान गरेको हो। विक्रम सम्वत 2010 स्थापना भएको सर्वोदय पुस्तकालय तथा वाचनालयसँग स्थापना कालदेखि नै जोडिएर निरन्तर योगदान पुर्याउँदै आएका शर्मालाई पुस्तकालयले स्थापना गरेको सर्वोदय सम्मान पहिलो पटक प्रदान गरिएको जनाइएको छ। देशका जुनसुकै क्षेत्रमा रहेर पुस्तकालयको स्थापना विकास तथा प्रवर्धन योगदान पुर्याउने पुस्तकालय सम्बन्धी विज्ञता हासिल गर्ने अभियन्ताको रूपमा सक्रिय रहने तथा सार्वजनिक पुस्तकालयको क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति वा संस्थामध्ये प्रत्येक वर्ष एकजनालाई उक्त सम्मान प्रदान गरिने पुस्तकालयले जनाएको छ भने 96 वर्षीय नारायण प्रसाद शर्मालाई सम्मानसँगै हाल नगद रूप 25,000 प्रदान गरेको छ। उक्त सम्मानका लागि पुस्तकालयले अक्षय कोष समेत स्थापना गरिसकेको छ। यसै अवसरमा उत्कृष्ट पाठक पुरस्कारबाट 83 वर्षीय एकराज शर्मा अधिकारी श्रष्टाहरू प्रमोद धिताल र विनिता रिजाललाई पुरस्कृत गरिएको थियो। सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार पुरूषोत्तम खनाल प्रमुख अतिथि रहनु भएको थियो भने सल्लाहकार उत्तम कृष्ण मदगैयाँ विशेष अतिथिको रूपमा हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, राप्ती साहित्य परिषदका अध्यक्ष कमलमणि देवकोटा, सिस्नोपानी नेपालका अध्यक्ष डाक्टर लोकराज प्राजुली, संस्थाका सदस्य हरिप्रसाद पाण्डे लगायतले पुस्तकालयको महत्व तथा पठन संस्कृति विकासका विषयमा धारणा राख्नुभएको थियो। संस्थाका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्त्रबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव सुशीला आचार्यले गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले पुस्तकालयलाई ज्ञान चेतना र सभ्य समाज निर्माणको महत्वपूर्ण आधारशिलाका रूपमा विकास गर्न सबैको साझा प्रयास आवश्यक रहेको कुरा बताउनुभयो। यसै गरी 19 राष्ट्रिय पुस्तकालय दिवसको पूर्व सन्ध्यामा अघिल्लो दिन भाद्र 14 गते राप्ती गाउँपालिका भवनमा आयोजित देउखुरीमा पठन संस्कृतिको विकास विषयक अन्तर्क्रिया तथा सियो धागोको लेखकसँग छलफल कार्यक्रम सम्पन्न भयो। सर्वोदय पुस्तकालय तथा वाचनालय घोराई दाङ अध्ययन मञ्च दाङ र देउखुरी रिडर्स क्लबद्वारा आयोजित उक्त कार्यक्रम देउखुरी रिडर्स क्लबका अध्यक्ष साहित्यकार कृष्ण गिरी खकनको अध्यक्षतामा भएको थियो। कार्यक्रममा सर्वोदय पुस्तकालय तथा वाचनालयका सदस्य पदम प्रसाद शर्मा, अध्ययन मञ्च दाङका संयोजक सूर्य विसी, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, देउखुरी साहित्य मञ्चका अध्यक्ष एवं नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, थारू भाषा साहित्य मञ्च देउखुरीका अध्यक्ष छविलाल कोपिला, चर्चित साहित्यिक पुस्तक सियो धागोका लेखक प्रदीप परियार, जीवु शर्मा, युवराज भण्डारी लगायतका श्रष्टाहरूले पठन संस्कृतिको विकास प्रबन्धनमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो भने दशरथ घिमिरेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। 19 राष्ट्रिय पुस्तकालय दिवसकै अवसरमा भाद्र 15 गते राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्रको स्थापना गरिएको छ। सो अवसरमा सोमबार आयोजित भेलाले गणेश आचार्यको अध्यक्षतामा 19 सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भेलामा शिक्षक, प्राध्यापक, बुद्धिजीवी, साहित्यकार, पत्रकार तथा पुस्तक प्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। यी त थिए यसै साता दाङमा भएका साहित्यिक गतिविधि। संक्षेपमा यति नै। भर्खरै मात्र साहित्यकार सुरेश कुमार पाण्डेले हिलका कविता संग्रह सार्वजनिक गर्नुभएको छ। दंगाली स्रष्टा सुरेश कुमार पाण्डेकृत यो हिलका कविता संग्रह उहाँको यो पछिल्लो साहित्यिक कृति हो। यसै सन्दर्भमा हिलका कविताका प्रवर्तक साहित्यकार वसन्त अनुभवले यो पुस्तक प्रकाशनको सिलसिलामा लेख्नुभएको शुभकामना। पाण्डेको आँगनमा पुग्दा झिल्का कविता एक नवीनतम काव्य विधा हो जसको प्रादुर्भाव 2080 मंगसिर 27 गते भएको हो। झिल्का कविता 3 हरफमा लेखिने 9 शब्दको कविता हो जसको प्रत्येक हरफमा 3-3 शब्दहरू हुन्छन् भने पहिलो र तेस्रो हरफ अनुप्रयासयुक्त र दोस्रो हरफ स्वतन्त्र हुन्छ। झिल्का पूर्ण आंशिक मिलन एकाक्षरी तुक्म र शब्दानुप्रासमा लेख्न सकिन्छ। झिल्कामा दोस्रो हरफ समध्वनिक बनाउँदा उत्तम मानिन्छ तर 81 तुक्म भने समध्वनिक निषेध गरिएको हुन्छ। साहित्यकार सुरेश कुमार पाण्डेको जन्म विक्रम सम्बत 2019 साल मंगसिर 13 गतेका दिन पिता रेवती प्रसाद पाण्डे र माता पार्वती पाण्डेका चौथो सन्तान एवं द्वितीय सुपुत्रको रूपमा दाङ जिल्लाको बंगलाचुली गाउँपालिका 1 साविक सिउजा काउले पानी वडा नम्बर 5 लेक कालीमाटीमा भएको हो। हाल उहाँ जीवन संगिनी देवी पाण्डे र 2 छोरा 1 छोरीका साथमा दाङ जिल्लाको घोराई उपमहानगरपालिका 18 पुलचोक दाङमा बस्दै आउनु भएको छ। सानै उमेरमा बाल मजदूरको रूपमा छिमेकी मुलुक भारत पलायन हुनुभएका पाण्डेले खासै औपचारिक शिक्षा ग्रहण गर्ने अवसर नपाए पनि आफ्नै प्रयासमा उतै पढ्न लेख्न सिक्नुभयो। भारतमा रहँदा प्रवासी नेपाली मजदूरहरूको समस्या दुःख पीड़ाहरूलाई आफ्ना शब्दमा उतार्दा उतार्दै उहाँ अब्बल साहित्यकार बन्न पुग्नुभयो। अपेराबाट आफ्नो साहित्यिक यात्रा प्रारम्भ गर्नुभएका पाण्डेले हालै साहित्यका विविध विधाहरू झिल्का कविता टुक्का कविता मुक्तक गजल लघुकथा लगायतका विभिन्न समसामयिक लेख लेख्दै आउनु भएको छ। भारतको एक विद्युत पावर हाउसमा जागिर खानुभएका पाण्डे सेवानिवृत्त भएपछि नेपाल फर्किनु भएको थियो। प्रवासमा छँदै उहाँले अन्धकार किर्ने दियो गजल संग्रह विक्रम सम्बत 2075 अनुभव हिन्दी लघुकथा संग्रह सन् 2021 र देशभक्ति आवाज गजल संग्रह सन् 2022 प्रकाशन गर्नुभयो। नेपाल फर्किएपछि उहाँले जयको सम्झना लघुकथा संग्रह विक्रम सम्बत 2081 र आवाज लघुकथा संग्रह विक्रम सम्बत 2082 प्रकाशन गरिसक्नु भएको छ। प्रकाशित संयुक्त कृतिका कुरा गर्नुपर्दा उहाँको आधा दर्जन बढ़ी नै रहेका छन्। एकल कृतिमा भने 6 सुन्दर कृति आइसकेका छन्। झिल्काकार सुरेश कुमार पाण्डे पछिल्लो समयका एक गतिशील एवं क्रियाशील साहित्यकार हुनुहुन्छ। उहाँका सृजनाहरूले समसामयिक राजनीतिक चेत भोकेका छन्, समाज सुधारका बाटो देखाउने गरेका छन्, समसामयिक विकृति विसंगतिमाथि चोटिलो व्यङ्ग्य प्रहार गरेका छन्। उहाँले आफ्ना अभिव्यक्ति सृजना मार्फत अत्यन्त सरल शालीन र व्यङ्ग्यतापूर्ण तरिकाले व्यक्त गर्ने गर्नुहुन्छ जुन निकै रसिला चोटिला र बोध गम्य हुने गर्छन्। प्रस्तुत झिल्का कविता संग्रह पनि उक्त कुराहरूबाट अछुतो रहेको छैन। कतिपय स्थानमा हिन्दी अंग्रेजी शब्द प्रयोग गरिएको भए तापनि पढ्दा पढ्दै दाँतमा ढुङ्गा लाग्ने स्थिति कतै भेटिँदैन। प्रत्येक झिल्काहरू सरल बोध गम्य रहेका छन्। समग्रमा भन्नुपर्दा आँगन झिल्का कविता संग्रह हाम्रो समाजको ऐना हो। यो पठनीय एवं संग्रहणीय रहेको छ। सबैले पढेर सुझाव प्रतिक्रिया दिएर लेखकको हौसला बढाउनु हुन सबै पाठकमा अनुरोध गर्दछु भनेर यो झिल्का कविताका प्रवर्तक बसन्त अनुभवले उहाँको प्रकाशनको सन्दर्भमा आफ्नो शुभेच्छा प्रकट गर्नुभएको छ। अब यसै भित्रबाट झिल्का कविताका झिल्काहरू कस्ता छन् हामीले केही नमूनाको रूपमा यहाँ प्रस्तुत गर्दैछौ। 3 हरफमा लेखिएका झिल्का कविताहरू यसरी समेटिएका छन्। शुभकामना छ तिमीलाई प्रगतिको पथमा लम्किनु झिल्का बनेर नडराई विदेश जाने रहर छन् लाइनमा युवा बिग्रियो सुन्दर घर झिल्का कविता सुन्दर झाँगिँदै जानु सधैँ बनाउँदै घरभित्र घर सिकौ सिकाउ सबैलाई प्रतिभाविहीन कोही हुन्न दिदी बहिनी र दाजुभाइ जो मातृत्वको हुँदैन उसको के भरोसा प्रेमले मन छुँदैन घिनलाग्दो भयो राजनीति देश डुबाउने योजना सक्रिय भयो लालनीति सामाजिक भाव बोकेको त्यो निस्वार्थ हुन सक्छ संघर्षमा ताल ठोकेको सकारात्मक सोच भए पुग्न सकिन्छ गन्तव्यमा निरन्तर अघि बढ़िरहे यस्तै भावका 1190 झिल्काहरू यस आँगन नामक झिल्का कविता संग्रहभित्र समेट्नु भएको छ साहित्यकार सुरेश कुमार पाण्डेले। उहाँको बारेमा यति नै। अब प्रस्तुत छ अग्रज कवि नारायण प्रसाद शर्माको एउटा स्वर सवारीकोट दाङ भित्रबाट उहाँकै स्वरमा यो कविता।
1: सवारीकोटको काख विश्व चाख बढाउँथ्यो माथि आकाश पहाड तल धरती रमाउँथ्यो माथि आकाश पहाड तल धरती रमाउँथ्यो म मात्र होइन संसार यो विशाल अनन्त छ म मात्र होइन संसार यो विशाल अनन्त छ लुटुपुटु मिलिजुली सबैमा सबनिर्भर सवारी कोटको शिक्षा महापुस्तक ठान्छु म मेरो त्यो पहिलो विश्व विद्यालय खडै गर सवारी कोटले भन्छ दङ्गालीहरूको कथा दङ्गाली मतलबी हुन् कि बुझ्दैनन् उसको कथा पहाडमा हाड घोट्ने ओटालेहरू छन् पछि मैदानी भागमा मात्रै बढेका सुविधा कति कोटको शिर टाढो छ खुट्टा नाङ्गा भए पनि कोटको शिर ठाडो छ खुट्टा नाङ्गा भए पनि हामी बाङ्गा हुँदा मात्रै थपिए विपत्ति कति पुर्खाको डोब थामेर सवारी कोट उच्च छ मेरो बालक संस्कार त्यसैमा देख्छन् अङ्कित लुटको धनको लोभ दङ्गालीहरूमा बढ्यो दाङको सम्पत्ति सारा बाछाको मुठीमा पर्यो अन्तर्मुखी कोट पनि ठुलो वैभवभित्रको बहिर्मुखी दाङतिर मान्छेको लोभ भन्नको नजानेरै पर्यो छाप कोटको स्वाभिमानको नजानेरै पर्यो छाप कोटको स्वाभिमानको निधार झैँ सफा अग्लो नझुक्ने वीर जातिको पहरा चरा हाम्रा आधारभूत सम्पत्ति कत्रो सौन्दर्यले पूर्ण लता वृक्ष वनस्पति हिमालयका गुफाभित्र ज्ञानको ज्योति बल्दछ विश्वले मानिहालेको सभ्यताको मुहान छ जरा हाँगा सबै बिर्सी पात मात्रै गनेर खिए भित्री त बुझन्थ्यो र टपर टुइया निकै भए हाम्रा नदनदी बाँधी छिमेकी बलियो भयो सिङ्कीका भावमा हाम्रो वनस्पति उतै भयो सवारी कोट लुलो छ रित्तो वृद्ध समान छ भित्रको ज्योतिले पोल्दा भित्रको ज्योतिले पोल्दा हवामै गुनगुनाउँछ सवारी कोट लुलो छ रित्तो वृद्ध समान छ भित्रको ज्योतिले पोल्दा हवामै गुनगुनाउँछ मान्छे स्वयं सम्पत्ति हो हात खुट्टा दिमागको मान्छे स्वयं सम्पत्ति हो हात खुट्टा दिमागको बाहिरै खोल हिँड्दो छ कस्तुरी मृग झैँ अहो मान्छे स्वयं सम्पत्ति हो हात खुट्टा दिमागको बाहिरै खोज्न हिँड्दो छ कस्तुरी मृग झैँ

परम आदरणीय साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता यति बेला हामी छौं राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति एवं रेडियो मध्यपश्चिम दाङघुराईको सहयोग र सौजन्यमा संचालित साप्ताहिक श्रृंखला साहित्य डबलीमा प्रविधि संयोजनमा हुनुहुन्छ शालिकराम चौधरी भने प्रस्तुतिमा छु म कमलमणि देवकोटा। आज हामीले कार्यक्रम साहित्यिक डबलीमा विविध कोशीलीहरूलाई प्रस्तुत गरिरहेका छौं। परमादरणीय साहित्य अनुरागी श्रोता यति बेला राष्ट्र रोएको छ, सबै रोएका छौं र देश विदेशसम्म यसको हलचल मचिएको छ। केही दिन अगाडि भोटेकोशीमा आएको एउटा प्रलयकारी बाढ़ीको कारण कैयौं धन धनको क्षति भएको छ भने पीड़ामा छटपटेकाहरूको उद्धार कार्य समेत भइरहेको छ। यसै सन्दर्भमा विभिन्न श्रष्टाहरूको मन पनि छोइरहेको छ। यति बेला रचिने रचनाहरू पीड़ामा मुखतरित छन्। यसै सन्दर्भमा रोल्पा घोड़ागाउँ निवासी साहित्यकार खेमराज शर्माले भर्खरै मात्र एउटा पीड़ारूपी गीति काव्य प्रस्तुत गर्नुभएको छ। उहाँको यो संगीतबद्ध गीति काव्यलाई अब यहाँ प्रस्तुत गर्दैछु। सुनौ संगीतमय रचना।

0: यति बेला राष्ट्र नै शोकमा डुबेको छ। हरेक स्रष्टामा मानवीय समवेदना उजागर भइरहेको छ। यहाँ यसै सन्दर्भमा प्रस्तुत छ। भोटेकोशीमा हालै आएको विनाशकारी बाढ़ीबाट ठूलो परिमाणमा धनजनको क्षतिपछि घायल हृदयभित्र तरंगित मानवीय समवेदना रूपी करूण भावलाई समेटेर दाङघोराई 15 निवासी सरोज खड्काद्वारा सृजित एउटा कविता देवभूमिमा त्यो दिन एउटा त्रासदी एउटा प्रश्न अनि मानवताको खोजी हे देवभूमि नेपाल। त्यो दिन आकाश रोएको थिएन, पानी पनि परेको थिएन। बिहानको करिब 9-10 बजेको समय थियो। उज्यालोमै मानिसहरू आफ्नै आँखाले त्यो भयावह दृश्य हेरिरहेका थिए। कसैले आफ्नो मोबाइलमा त्यो विनाश कैद गरिरहेका थिए, कसैले आफन्तलाई भाग भाग भनेर खबर गरिरहेका थिए, कसैले बचाऊ बचाऊ भन्दै आफ्नो हात हल्लाइरहेका थिए। तर जसले अरूलाई देखाउन भिडियो बनाउँदै थियो, के थाहा केही क्षणपछि उही मान्छे कुनै भिडियोमा देखिने दृश्य होइन, कसैको सम्झनामा मात्र बाँकी रहनेछ। र मैले सोचिरहे, यदि यही प्रलय रातको अँध्यारोमा आएको भए न उज्यालो हुने थियो, न भाग्ने बाटो देखिने थियो, न आफन्तले आफन्त चिन्न सक्ने थिए, न कसैले कसैको हात समात्न सक्ने थियो। सायद आज सुनाइरहेका यी कथाहरू पनि सुनाउने कोही थिएन, सायद कसैको मोबाइलमा त्यो अन्तिम भिडियो पनि हुने थिएन, सायद आमाले छोराको अन्तिम आवाज, श्रीमतीले श्रीमानको अन्तिम पुकार, छोरीले बाबुको अन्तिम अनुहार समेत देख्न पाउने थिएनन्। प्रकृतिको त्यो ताण्डव यदि रातमा आएको भए के हुन्थ्यो खै, कल्पना भन्दा धेरै पर। सायद क्षतिको कल्पना मात्रले पनि हाम्रो मुटु थर थर काँप्छ। तर उज्यालो थियो, त्यसैले कसैले देख्यो, कसैले चिच्यायो, कसैले हात बढ़ायो, कसैले भिडियो बनायो, कसैले बचाउने प्रयास गर्यो। तर त्यो उज्यालोले एउटा अर्को सत्य पनि देखाइदियो, विपत्तिको बेला मान्छे भित्रको मान्छे पनि देखिँदो रहेछ। एक छिनपछि अघिसम्म जहाँ जीवन थियो त्यहाँ केही बेरमै मृत्युको मौनता छायो। कसैको घर थिएन, कसैको आँगन थिएन, कसैको अंगालो थिएन, थियो त केवल उर्लिएको भेल, त्रासले भरिएका आँखा र बाँच्न खोजिरहेका हातहरू। त्यही भेलको बीचबाट एउटा आवाज आयो, मलाई बचाउनुहोस्, मेरी छोरीलाई बचाउनुहोस्। अर्को आवाज मृत्युसँग लड्दै कराइरहेको थियो, मलाई होइन, मेरी श्रीमतीलाई तान्नुहोस्। कसैले आफ्नो जीवनको अन्तिम क्षणमा पनि आफ्नो जीवन मागेन, आफ्नो प्रियजनको जीवन माग्यो, सायद मान्छे मर्नुभन्दा पहिले, सायद मान्छे मर्नुभन्दा पहिले अझ धेरै पटक मान्छे बन्दो रहेछ। त्यसपछि एउटा हात छुट्यो, एउटा आवाज रोकियो, एउटा सपना डुब्यो र कसैको संसार त्यही भेलभित्र सधैँका लागि हरायो। तर त्यो दिन प्रकृतिले मात्र परिचय लिइरहेकी थिएनन्, मान्छेको पनि परिचय भइरहेको थियो। कसैले आफ्नो ज्यानको प्रवाह नगरी अपरिचितको हात समात्यो, कसैले लासलाई आफ्नै आफन्त ठानेर काठ दियो, कसैले रोइरहेको बच्चालाई आफ्नो काठमा राख्यो र त्यहाँ केही हातहरू मान्छे बनाउन होइन मान्छेको शरीरमा सुन खोज्न थाले। कसैको कपाल तानियो, कसैको घाँटी छानियो, कसैको निर्जीव शरीरबाट गर गहना खोजियो। हे मानव रूपी दानव, त्यो सुन तिमीले कहाँ लगाउने थियौ, त्यो गहना कसको घाँटीमा सजाउने थियौ, जसको शरीरबाट तिमीले सुन खोज्दै थियौ, सायद उसैको घरमा एउटा सानो बच्चा ढोकातिर हेर्दै थियो, बाबा कहिले आउनुहुन्छ। सायद एउटी आमा छोराको आवाज सम्झेर अझै पनि बाटोतिर आँखा लगाइरहेकी छिन्। सायद एउटी श्रीमती आफ्नो ढोकामा उभिएर मनमनै भन्दै थिइन्,
1: उहाँ आउनुहुन्छ, पक्कै आउनुहुन्छ, एकछिन पछि त आउनुहुन्छ।
0: तर उहाँ फर्किनुहुन्न, फर्किने छैन त्यो आवाज, फर्किने छैन त्यो पाइला, फर्किने छैन त्यो हात। जसले हिजोसम्म आफ्ना सन्तानको टाउको मुसारेको थियो, प्रकृतिको ताण्डवले बचाएका केही घरमा ढोका उही हुनेछ, आँगन उही हुनेछ। यही त हो मृत्यु। मान्छे एकपटक मर्छ, तर उसलाई माया गर्नेहरू हरेक दिन अलिअलि मर्छन्। हे नेपाल, हे देवभूमि, मलाई एउटा प्रश्नको उत्तर देऊ। हामीले देवभूमि भनेर कुन भूमिलाई पुकारिरहेका छौं? जहाँ मृतकको शरीरलाई सम्मानपूर्वक उठाउने संस्कार थियो, त्यही भूमिमा आज मृत शरीरको घाटीमा लोकको आँखा किन पुग्यो? जहाँ परहित शरीर धर्म नै दुजा, अर्थात अरूको हित गरु जस्तो ठूलो धर्म अर्को कुनै छैन भन्ने संस्कार पुस्तौंदेखि सुनाइयो, त्यही समाजमा अरूको मृत्युमा आफ्नो सम्पत्ति खोज्ने यी हातहरू कहाँबाट आए? के बाढीले घर मात्र बगायो? होइन होइन, त्यो दिन कसैको परिवार बग्यो, कसैको भविष्य बग्यो, कसैको सिन्दूर बग्यो, कसैको काख रित्यो, कसैको बालापन बाबुको काँचसँगै बग्यो, कसैको बुढेसकालको सहारा बग्यो। र सबैभन्दा डरलाग्दो कुरा, कहीँ कहीँ मान्छेको शरीरसँगै मान्छेभित्रको मानवता पनि बग्यो। तर होइन, अझै सबै सकिएको छैन, किनकि त्यही प्रलयमा कसैले अपरिचितलाई, कसैले आफ्नो शरीरलाई पुल बनाएर अरूलाई पार गराएको थियो, कसैले लासलाई काँधमा भोकेर आँखाबाट आँसु झारिरहेको थियो। त्यसैले म भन्छु, यहाँ दानवहरू देखिएका छन् भने सेवामा समर्पित मानवहरू पनि बाँकी छन्। अन्धकार बढेको छ भने कतै न कतै एउटा दीप अझै बलिरहेको छ। त्यो दीप मानवताको दीप हो, त्यो दीप आशाको ज्योतिपुञ्ज हो। अत त्यो दीप निम्न नदिन हामी आज आफ्नै हृदयलाई सोध्नुपर्छ, त्यो लास आफ्नै आफन्तीको भएको भए सायद त्यसपछि हाम्रो हात सुन खोज्न होइन मान्छे खोज्न उठ्नेछ, सायद त्यसपछि लासमा गहना होइन एउटा परिवारको संसार देखिनेछ, सायद त्यसपछि हामीले बुझ्नेछौ मान्छेको मूल्य उसको घाँटीमा झुन्डिएको सुनको होइन उसलाई सम्झेर कसैको आँखाबाट झरेको आँसुको मापन हुन्छ। र त्यो दिन बाढीले बगाएको भूमि मात्र होइन हाम्रो विवेक पनि फेरि बाँच्नेछ, किनकि घर भत्किनु विपत्ति हो, मान्छे मर्नु महाविपत्ति हो, तर मान्छे मरेपछि पनि उसको शरीरमा सुन खोज्ने हृदय जन्मिनु त्यो सभ्यताकै मृत्यु हो। हे देवभूमि नेपाल, तिम्रो माटोमा आज धेरै आँसु खसेका छन्, ती आँसुलाई व्यर्थ नबनाऊ, मृतकहरूलाई शान्ति देऊ, बाँचेकाहरूलाई साहस देऊ र हामी जीवितहरूलाई यति मात्र देऊ, मान्छे मरेको देख्दा उसको जात धर्म धन र परिचय होइन, पहिले मान्छे देख्न सक्ने एउटा हृदय देऊ, किनकि अन्तत हामी सबैको अन्तिम परिचय न धन हो, न पद हो, न जात हो, न नाम नै, हामी केवल एक अर्काको आँखामा बाँचेको एउटा मान्छे हौ। र यदि त्यो मान्छेपन नै हरायो भने बाढीले बस्ती मात्र बगाएको हुँदैन, त्यो दिन हामी भित्रको नेपाल पनि बगिसकेको हुनेछ।
2: सरोज खड्काको कविता पछि प्रस्तुत छ ऋतु खनालको कविता बुवाको सम्मानमा, सुनौ यो छन्दोबद्ध कविता।
3: 79 वर्षको उमेरमा बुबाले आफ्ना कलमलाई, साहित्यलाई, शब्दलाई आफ्नो सँगसँगै सारथी बनाएर निरन्तरता दिनुभएको छ, यो त हामी सबैका लागि प्रेरणाको स्रोत हो। बुबा हाम्रो लागि प्रेरणा हुनुहुन्छ, उहाँले देखाउनु भएको सत्मार्गका पदचापहरूलाई हामीले पछ्याउँदै बुबाको प्रेरणा, माया, हौसला र आशीर्वादलाई निरूपण गर्दै म आफ्नो एउटा कविता वाचन गर्न जाँदैछु, सुनिदिनु होला। मेरो कविताको शीर्षक छ कर्म पिता।

0: देख्दै छु प्रिय शान्त यो भुवनमा मैले अझै हो मिनु संसारी घरमा म बेश दुलही जिउँदी बनेरै जिए मेरा कर्म पिता यहाँ हजुरमा सम्मान मैले दिए मेरा कर्म पिता यहाँ हजुरमा सम्मान मैले दिए।
1: ऋतु खनाल रचना र स्वरको यो कविता पछि अब प्रस्तुत छ श्रीधर शर्माको कविता उहाँकै
2: शीर्षक छ सपना तुहिँदैछन् बाँडिन्छन् सपना चाङ लगाइन्छन् पत्रै पत्रका बाँडिन्छन् सपना चाङ लगाइन्छन् पत्रै पत्रका अनेक थरी छन् नाम घोषणा पत्र प्रतिज्ञा पत्र वाचा पत्र अनेक थरी छन् नाम घोषणा पत्र प्रतिज्ञा पत्र वाचा पत्र ध्याइ नध्याइ छ पढ्नलाई लेखिका हुन् सायद लेख्नलाई ध्याइ नध्याइ छ पढ्नलाई लेखिएका हुन् सायद लेख्नलाई म पढ्छु पढिरहन्छु जति पढे पनि अभावका उही बगरहरूमा आक्रोशका समिधाहरू जल्छन् जति पढे पनि अभावका उही बगरहरूमा आक्रोशका समिधाहरू जल्छन् बाचाका ओठे रिचाहरूमा अभावका सपनाहरू फल्छन् तर देखिँदैन कुनै सार्थकता तर देखिँदैन कुनै सार्थकता र त भन्न मन लाग्छ सायद मेरा सपना तुहिँदैछन् र त भन्न मन लाग्छ सायद मेरा सपना तुहिँदैछन् भौतारिँदैछन् अचेल मान्छेहरू भौतारिँदैछन् अचेल मान्छेहरू ऐठन पार्ने शब्दका खेतीहरूमा भौतारिँदैछन् अचेल मान्छेहरू ऐठन पार्ने शब्दका खेतीहरूमा गुथाएर शब्दकै पटुकीहरू सुन्दरताको आभास हुने भए गुथाएर शब्दकै पटुकीहरू सुन्दरताको आभास हुने भए भीड़को आलोकबाट आलोकित भएर शब्दका प्रहारबाट रन्थ लिएर नीतिका निशाचरहरूसँगै रक्षकहरू पनि आत्मरतिमा रमाएर चरिचरण गर्छन् भने शब्दका प्रहारबाट रन्थ लिएर नीतिका निशाचरहरूसँगै रक्षकहरू पनि आत्मरतिमा रमाएर चरिचरण गर्छन् भने खै के आश गर्नु खै के आश गर्नु कसरी आश गर्नु आफ्नो सुदूर उज्यालोको बरु भन्न मन लाग्छ मेरा सपना तुहिँदैछन् बरु भन्न मन लाग्छ मेरा सपना तुहिँदैछन् सोचेको थिए समयले पक्कै कोल्टे फेर्छ सोचेको थिए समयले पक्कै कोल्टे फेर्छ अनि अभावलाई भावले घेर्छ सोचेको थिए समयले पक्कै कोल्टे फेर्छ अनि अभावलाई भावले हेर्छ तर यहाँ त अचम्म छ तर यहाँ त अचम्म छ आकाश सफा छ चट्याङ खस्छ आकाश सफा छ चट्याङ खस्छ पानी पर्दैन भेल बग्छ मौन छन् नदी किनारहरू मौन छन् नदी किनारहरू हेरिरहन्छन् एकअर्कालाई निरीह बन्दै ओल्लो पल्ला तिरहरू निरीह बन्दै ओल्ला अनि पल्ला तिरहरू बलिन्द्र धारा बगाइरहन्छन् सुनिरहन्छन् बहादुरीका कर्कश स्वरहरू सुनिरहन्छन् बहादुरीका कर्कश स्वरहरू हेरिरहन्छन् चिल्ला बुट र राइफलका नाङ्गा परेडहरू हेरिरहन्छन् चिल्ला बुट राइफलका नाङ्गा परेडहरू म त सुदूरमा छु म त सुदूरमा छु दर्विभूत हुन्छु म त सुदूरमा छु दर्विभूत हुन्छु र त फेरि उही भाव आउँछ मनमा सायद मेरा सपना तुहिँदैछन् अब सायद मेरा सपना तुहिँदैछन् अब
1: परम आदरणीय साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता यिनै विविध गतिविधिसँगै कार्यक्रमबाट विदा माग्नु पर्ने हुन्छ किनकि समयको पाबन्दीलाई हामीले पनि नाग्न सक्दैनौ त्यसो त अर्को साता विविध गतिविधि लिएर फेरि यहाँ समक्ष हामी उपस्थित हुने नै छौं यतिन्जेलसम्म कार्यक्रम साहित्य डबली सुनेर साथ दिनुभएकोमा देश विदेशमा बस्नुहुने सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोतालाई र प्रविधि कक्षबाट सघाउनु हुने मित्र शालिग्राम चौधरीलाई धेरै धेरै धन्यवाद दिँदै अन्त्यमा कथा व्यथा सबका उस्तै पीड़ा पनि उस्तै हातेमालो गर्दै हिँडौं सबै सुस्तै सुस्तै हिमाल पहाड़ मधेश तराई कतै नहोस् पीड़ा अर्को साता फेरि भेटौंला आजलाई विदा अर्को साता फेरि भेटौंला आजलाई विदा भन्दै आजको रातमा पनि मिठो निदै र सुन्दर सपनीको कामना गर्दै र यहाँको साता सुखद रहोस् र सृजनशील रहोस् भन्दै प्रस्तुता म कमलमणि देवकोटा पनि यहाँहरू माझबाट बिदा हुन्छु हवस् त नमस्कार शुभरात्री।

0: अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
0: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
0: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
4: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: 20 नवंबर 19 से 10 6 वर्ष भन्दा अगाडिको कुरा। यो मितिमा रुसको या रसियाको रेलवे स्टेशनमा संसारका एक महान उपन्यासकार, महानतम उपन्यासकार दार्शनिक लियो टोल्स्टॉयको मृत्यु हुन्छ। लियो टोल्स्टॉय जो रसियाको सम्भ्रान्त परिवारमा जन्मिन्छ। लियो टोल्स्टॉय एक दार्शनिक, एक लेखक र दुनियाँले चिनेका मात्र होइन मानेका मान्छे, इङ्ग्लिसमा फेमस र पपुलर दुई शब्द अलग अलग अर्थमा प्रयोग हुन्छ। फेमस भनेको सबैले चिनेका जानेका, पपुलर भनेको लोकप्रिय सबैले मानेका, किनकि जान्ने चिन्ने मान्छेलाई मान्नुपर्छ भन्ने हुँदैन। अत फेमस हुनुभन्दा पपुलर हुनु, प्रख्यात हुनुभन्दा लोकप्रिय हुनु ठुलो। जन्मेका यस्ताया पोल्याना भन्ने ठाउँको अत्यन्तै धनाढ्य परिवारमा, कुलीन परिवारमा, सम्भ्रान्त परिवार, अनि सानै उमेरदेखि यिनको इच्छा एउटा पर्फेक्ट लाइफ बाँच्ने, चान्चुनी जिन्दगी त बाँच्ने नै होइन, महान जिन्दगी बाँच्ने। त्यसकारण उनले सानै उमेरदेखि कति बेला सुत्ने, कति बेला उठ्ने, के खाने, के नखाने, कोसँग कस्तो व्यवहार गर्ने, सबै कुराको नियम बनाउँदै हिँडेका थिए। तर उनको जीवन बहुत उतार चढावमय भयो। उनले चाहे अनुरूप नभएर उतार चढाव भएको होइन। पोइन्ट टु बी नोटेड, यहाँ बुझ्नै पर्ने कुरा, लियो टोल्स्टॉयले चाहे अनुसार भने अनुसार जिन्दगी नभएर उतार चढाव भएको होइन। उनले चाहे अनुसारै सबै कुरा हुँदै गएर जिन्दगी उतार चढाव भयो। सामान्यतया हामीले बुझ्ने त भने जस्तो जिन्दगी भएन, त्यसकारण म दुखी भनेछु, होइन। भने जस्तो जिन्दगी हुँदा अर्को दुःख हुन्छ। भने जस्तो जिन्दगी भएन भने एक प्रकारको दुःखले मान्छेलाई छोड्दै छोड्दैन। तर जिन्दगी भने भने जस्तो टक टक हुँदै गयो भने अर्को प्रकारको दुःखले कुरेर बसिन्छ तपाईँलाई, हस्तै न बाबु। जे गर्दा पनि मान्छेको नियति हेर्नुहोस् त, असफल हुँदाको पीडा सबैलाई थाहा छ, सफल हुँदाको अर्को पीडा, त्यो सफलहरूलाई थाहा हुन्छ। टोल्स्टॉयको पनि त्यस्तै थियो, किनकि उनले चाहे अनुसारको जिन्दगी लिपमै चलिरहेको थियो। उनले एकपछि अर्को जुन उपन्यास लेखे, त्यो उपन्यासले उनकै जीवनकालमा उनलाई विश्वविख्यात बनाइसकेको थियो। पहिलो त उनी अत्यन्त कुलीन धनी परिवारमा जन्मेका, त्यसमाथि उनको एकपछि अर्को उपन्यास वार एन्ड पीस जस्ता उपन्यास, अन्ना केरेनिना जस्ता उपन्यास, यी उपन्यासहरू त 1950 अगाडि, उनको जीवनको 50 वर्ष हुन अगाडि नै छापिसकेका थिए र उनी विश्वविख्यात भइसकेका थिए। र एउटा किताब इन्टरनेसनल्ली बेस्ट सेलर भयो भने त्यसबाट पनि करोडौँ करोड पैसा बर्सिन्छ, त्यो पनि भइसकेको थियो। उनी गजबको जिन्दगी बाँच्न चाहन्थे, सफलता त भयो, तर उनको स्वभावले उनलाई जुवा खेल्न बाध्य गरिरहेको थियो। उनी मजाले जुवा खेल्थे, लत उनको स्वभावले उनलाई फेरि जुवा खेल्ने मात्र होइन, बहुतै अय्यासी जीवनतिर दोहोऱ्याइरहेको थियो। उनी श्रीमती हुँदा हुँदै पनि अरू केटीहरू थुप्रैसँगको उनको सम्बन्ध थियो, वेश्यालय जाने काम पनि उनी बन्द गर्न सकिरहेका थिएन, अनि रक्सीको लत पनि लागेकै थियो। जबकि उनको जीवन भने जस्तो, उनले चाहे जस्तो टक टक अगाडि बढिरहँदा पनि आदत से मजबूर बन्छन्, स्वभावले उनलाई मारिदिएको थियो। अतः 50 वर्षको उमेरसम्म उनी दुनियाकै सबभन्दा बढी सफल मान्छे मध्येको हुन सफल भए। सबै कुरा ठिक छ, मान सम्मान पैसो, तर 50 उमेरमा एक्जिस्टेन्सियल क्राइसिस भनिन्छ, अस्तित्वको संकट आइपर्छ। त्यो भनेको प्रश्न उठ्छ 50 वर्षको सेरोफेरोमा, सबै त भयो, जे पनि गर्न सक्छु मैले, जति पनि पैसा छ, जति पनि नाम छ, नाम त्यत्रो ठुलो, अनि भोग विलासका कुरा उनले पैसोले किन्न सक्ने, सबै किनेकै हो, प्याएकै हो। तर यो सबै हुँदा पनि मनमा सन्तुष्टि भने यहाँ पनि पॉइंट टू बी नोटेड नै हो। मान्छे सफलताको शिखरमा पुग्दा पनि मनको सन्तुष्ट कोसौं मिलौं टाढा हुन्छ, अनि यही असन्तुष्ट भइरहँदा मनले प्रश्न गर्दो रहेछ, उनलाई पनि गर्यो। यसैलाई अस्तित्वको संकट भनिन्छ। त्यो के त आखिर बाँच्नुको अर्थ के हो? What is the meaning of life? 50 वर्षसम्म त उनका छोराछोरी 13 जन्माइसकेका थिए। कति रे? 13 छोराछोरी, उनको स्वास्नी श्रीमती, उनको गजबको सहयोगी, उनको वार एन्ड पीस भन्ने जुन किताब हो 2 वोल्युममा निस्क्यो, जसको पृष्ठ संख्या 1500 पृष्ठको किताब थियो, त्यो किताबलाई टोल्स्टोयले लेखे, फास्ट लेखेको कारणले गर्दा कसैले नबुझ्ने, कसैले नचिन्ने, तर श्रीमतीले चिन्थ्यो उनको अक्षर, ह्यान्ड राइटिङ। श्रीमतीले बार बार सारिदिएको 1500 पृष्ठको किताबलाई भनेको मतलब श्रीमान प्रति टोटली समर्पित श्रीमती, श्रीमान प्रति कम्प्लिटली समर्पित श्रीमती, 13 छोराछोरी, नाम दाम सबै राम्रो, जिन्दगीमा एभ्रिथिङ इज गोइङ अन द ट्र्याक, तै पनि यो मन मोरो सन्तुष्टि ह्युमन लाइफ भएन उनलाई पनि। अनि त्यसपछि दुईवटा बाटो, जब मान्छे एक्जिस्टेन्सियल क्राइसिसमा ठोकिन्छ त्यहाँ दुईवटा बाटो खुल्छ। एउटा बाटो आत्मरूपान्तरण, जिन्दगीको अर्को अध्याय सुरु गर्नु, नयाँ जिन्दगी सुरु गर्नु, या त्यो सकेन भने आत्महत्या, या त आत्मरूपान्तरण या त आत्महत्या। उनले सुरुमा सोचेको आत्महत्या, जिन्दगी जति गरे पनि जे पाए पनि खुसी नहुँदो रहेछ, झल्को त पाइन्छ खुसी एकछिन सफल हुँदा, ओहो पाए जस्तो हुने, फेरि त्यही पीडा, त्यही दुःख, त्यही दर्द, त्यही तनाव, त्यही काम, त्यही क्रोध, त्यही लोभ, त्यही मोह, सारा कुरा भित्र त छ। शास्त्रमा यसलाई षड्रिपु भनिन्छ, तपाईँका शत्रु संसारमा छैनन्, तपाईँको मनभित्र छ 6 शत्रु, काम क्रोध लोभ मोह मद मत्सरी। यो शत्रुले दिन रात तपाईँलाई सुत्नै दिँदैन, दिन रात तपाईँलाई दुःख दिइरहन्छ। असफल मान्छेलाई त दिने नै भयो, सफल मान्छेलाई धरी छोड्दैन। उनी त परम सफल मान्छे, अत्यन्त सफल मान्छे, अनि उनलाई बाँच्न मन लागेन, किनकि मैले खोजेको सबै पाइसकेँ। हेर्नुहोस् त डायलग, मैले खोजेको सबै पाइसके, सबै चाखिसके, सबै जानिसके, तर सन्तुष्ट म हुन्न। अब खोज्ने नै चाहिँ केही रहेन, नाम छ, दाम छ, सन्तान, श्रीमती, अझ वेश्यावृत्ति त्यतिले नपुगेर, गर्लफ्रेन्ड्सहरू त्यतिले नपुगेर, सबै त थियो तर सुख किन भएन हौ, सुख किन हुँदैन, सबै छ सुख किन हुँदैन, यो क्वेसन सबैको, उनको पनि थियो। यी जिन्दगीमा सुख नहुने रहेछ, उनी त्यही कन्क्लुजनमा पुगे जसरी धेरै मान्छे पुग्छ, केही नहुने रहेछ जिन्दगी, खैके खैके, यही कारणले गएर छुन्डेर मर्ने विचार गरे, अनि गोली ठोकेर आफूलाई मर्ने पनि विचार गरे, दुवै विचार। पछि उनले अलि डिपमा सोच्दै जाँदा उनको जीवनभन्दा त्यो साह्रै गरिब किसान उनीहरूको जीवनमा बढी सुख देखे। Thank you.
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हिराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस बोतो को डाइजेस्टिव र कुकी चाहे नाइस अडगुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पीप बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
7: सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957
8: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
9: उनीहरूको जीवनमा बढी शान्ति देखियो त्यसपछि उनले आत्महत्या होइन जीवन रूपान्तरण गर्नेतिर लागे जीवन परिवर्तन गर्नु पर्दो रहेछ 50 वर्षको उमेर पछि उनको अर्को अध्याय सुरु हुन्छ जीवन त्यो अध्याय बडो रोचक छ त्यो अध्यायमा उनले कमाएका जति पनि पैसा थिए दान गर्दै गए गरिबहरूलाई उनले बनाएका पैसाहरू किनकि पैसो कमाउनुमा खुसी हुने होइन रहेछ यो कुरा बुझिनु अरूको लागि सेवा गर्नु बढी सुखद हुँदो रहेछ कमाउनु भन्दा अरूको लागि केही गर्नु आफ्नो लागि बाँच्नु भन्दा अरूको लागि केही बाँच्नु किनकि उनले बाइबल पनि खुबै रटे र उनले के बुझे भने जीवनमा यदि करुणा पलाएन भने बाँच्न गाह्रो हुँदो रहेछ सफलताले मान्छेलाई बचाउँदैन करुणा चाहिँदो रहेछ कम्प्यासन करुणा भनेको अरूको लागि केही गर आफ्नो लागि त पशुले पनि गर्छन् मान्छे भएपछि त अरूको लागि पनि केही गर्नुपर्छ भन्ने बुझाइमा उनी ठोकिन गए बाइबल पढेपछि किनकि जन्मेको क्रिस्चियन परिवारमा त्यसपछि उनी भेजिटेरियन बने यत्रो भोगी मान्छे भेजिटेरियन बने अनि लुगा पनि सम्भ्रान्तले लाउने जुन लुगा हुन्छन् महँगा महँगा अचेलको हिसाबले ब्रान्डेड हुन्छ त्यो बेला ब्रान्डेडको कन्सेप्ट त थिएन तर महँगा लुगा त थिएन त्यो पनि छोडिदिए सिम्पल लुगा लाउने त्यसपछि उनले दाढी सारी पनि खौरिन छोडिदिए र यति सादा जिन्दगी बाँचे उनले दाउरा चिर्न थाले त्यो त सबभन्दा दरिद्र गरिब भनिने मान्छेले चिर्ने काम यो सबभन्दा धनी मान्छेले चिर्ने काम त होइन आफ्नो दाउरा आफैले चिरेर आफ्नो खाना आफैले पकाउनेतिर लागे क्यान इमेजिन अपसाइड डाउन जिन्दगी ठ्याक्कै उल्टो पारे उनले जिन्दगी बहुत सिम्पल जिन्दगी बहुत सादा जिन्दगी अरूको लागि काम लाग्ने जिन्दगी 50 वर्ष पछाडिको उनको जिन्दगी त्यस्तो थियो र उनले त्यसपछि लेखेका कथाहरू उपन्यासहरू अधिकांश जीवन दर्शनसँग आधारित उनी 57 वर्षको उमेरसम्म पुग्दै उनले जुन लेखेको उपन्यास थियो द डेथ अफ इभान इलिच जसको प्रवचन हामीले हिजो पस्केका थियौँ त्यो किताबले उनलाई संसारकै एक महान चिन्तक दार्शनिकको रूपमा पनि खडा गरियो। उनका आध्यात्मिक किताबहरू निस्कन थाले, त्यसपछि कथाहरू निस्कन थाले र सारा संसारका मान्छेले उनलाई चाहिँ अब आध्यात्मिक गुरुको रूपमा चिन्न थाले, किनकि उनको जीवन बहुत साधारण बहुत रोचक कुरा छ। कथाको यो च्याप्टर अझै रोचक छ। हेर्नुहोस्, उनको जीवन बिल्कुल सादा आध्यात्मिक पारामा जीवन चल्दै थियो र यो उनको जीवनशैलीले, उनको साहित्यले, त्यसपछिका साहित्यले संसारका सबभन्दा महान भनिने मान्छेलाई पनि प्रभावित गर्न थाले। उनकै समकालीन दुनियाँकै महानतम मान्छे मध्ये एकजना थिए मोहनदास करमचन्द गान्धी, जसलाई महात्मा गान्धी भनेर चिनिन्छ। महात्मा गान्धी बहुत प्रभावित भए टोल्स्टोयको जीवनशैलीबाट, किनकि सबभन्दा धनी परिवारमा जन्मेर पनि दाउरा छिर्ने, अझ आफ्नो जुत्ता आफैले सिउन थाले उनले, किन माछन्? त्यसपछि त्यो त पक्कै साधु भयो। यो जीवनशैलीबाट गान्धीले धरी उनलाई चिठी लेखेका थिए, म तपाईँबाट बहुत प्रभावित। अनि गान्धीले प्रेरणा लिने लियो टोल्स्टोयको जीवनबाट, उता लियो टोल्स्टोयले पनि गान्धीको अभियान जुन थियो देशलाई स्वतन्त्र बनाउने, तर हतियार नउठाएको, अङ्ग्रेजहरू शासन गरिरहँदा उनीहरूसँग त बम बारुद गोला बारुद सबै थिए, तर यो गोला बारुद भएको शासकसँग बिना हतियार लड्ने जुन जमर्को गरे गान्धीले, त्यसमा सफल पनि भए। त्यसबाट फेरि लियो टोल्स्टोय प्रभावित। यहाँ एउटा गजबको प्रश्न, लियो टोल्स्टोयबाटै गान्धी प्रभावित हुने, गान्धीबाट नै लियो टोल्स्टोय पनि प्रभावित हुने, यो एउटा गजब हो। यस्तो नर्मल्ली के हुन्छ, ठुला मान्छेबाट त्योभन्दा मुनिका मान्छे प्रभावित हुँदै जाने, यहाँ दुवै ठुला मान्छे दुवै एक अर्काबाट प्रभावित भएर आफ्नो जीवनशैली बदलिरहेका थिए दुवैले। कहानीको सबभन्दा रोचक पाटो के भइदियो भने लियो टोल्स्टोयको त्यो ख्याति, अब गान्धी जस्ता मान्छे प्रभावित भइसकेपछि अरू त प्रभावित नहुने कुरा भएन, अनि संसारभरबाट मान्छे यस्ताया कोल्याना जहाँ उनी जन्मेका थिए, जहाँ उनको घर थियो, आउने थाले। के का लागि भन्नाले उनलाई गुरुको रूपमा देख्न थाले मान्छेले। ओहो प्रभु, अध्यात्मको बारेमा, जीवनका पीडा, जीवनका दर्द, अध्यात्मको नसुल्झेको गुठीहरू सुल्झाउनको लागि, राजनीतिक चिन्तनको बारेमा सोध्नको लागि, अब हामीले कसरी बाँच्ने भनेर बुझ्नको लागि यहाँ मान्छे एकपछि अर्को, अर्कोपछि अर्को आउन थाले। त्यो आउनुबाट टोल्स्टोयलाई रमाइलो भयो होला कि शान्त भयो होला कि उनी अझै खुसी भयो होला कि ल बल्ल जीवन धन्य भयो जस्तो लाग्यो होला कि अथवा उनले बहुतै डिस्टर्ब गर्यो वा यी मान्छेहरूले जस्तो लाग्यो होला, के लाग्यो? अब रमाइलो कुरा कि उनलाई निको लाग्यो होला कि गाह्रो लाग्यो होला, सोधेको हो तपाईँहरू। लियो टोल्स्टोय उनको स्थिति, उनले आफूलाई सुधार्दै सुधार्दै सुधार्दै त्यहाँसम्म लगेको हो, एउटा साधुको जस्तो जीवन बाँचेको हो, बाँच्न खोजेको हो, अनि विभिन्न किसिमका मान्छेले उनीसँग सङ्गत सत्सङ्ग चाहिँ गर्न आउन सुरु गरेका हुन्। त्यसबाट उनलाई सजिलो लागेन, किन भन्नाले उनी अल्टरनेट लाइफ, एकान्त जीवन, यो ख्यातिबाट टाढा रहेर आत्मचिन्तन त गर्न थालेका हुन्, अनि कतिपय कुराहरू मान्छेले जो लिएर आउँछन् त्यो कुरा जवाफ दिन सक्ने स्थितिमा पनि थिएन, किनकि त्यो समस्या जो मान्छेले झेलिरहेका समस्या उनले पनि झेलिरहेका हुन्छन् हुन्थे त्यही बेला पनि। उनको डायरीमा उनले लेखे थियो, उनी हरेक दिन डायरी लेख्थे कि दुनियाँभरका मान्छेले मलाई चाहिँ गुरु मानेर आउन थाले, म गुरु होइन, म त जीवनबाट, जीवनको सफलताबाट पनि शान्ति नमिलेकोले मैले जीवनशैली बदलेको हो, मसँग अझै काम क्रोध लोभ मोह जो अरूसँग हुन्छन् मसँग पनि अझै छ, म त्यसबाट मुक्त पाउनको लागि जीवनलाई फेरेको, जीवनशैलीलाई फेरेको, तर मान्छेले त उल्टो मलाई गुरु ठानेको, अनि त्यसरी गोरो ठान्दा उनलाई झन् बढी गाह्रो भयो। यो पनि उनले लेखे उनको डायरीमा। अनि यहाँनिर कहानीको चुरो कहाँनिर छ त भने उनको मृत्यु भएको उमेर 82 वर्ष थियो। 82 वर्षको उमेरमा उनले जुन दिन उनले छोड्दिए घर 20 नोभेम्बरमा
10: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
11: स्वर्गद्वारी ड्रिंकिंग वाटर
10: हाम्रा सेवाहरू
11: 1 लिटर र 20 लिटर जारको व्यवस्था
10: अर्डर अनुसार खाली बोतलको उत्पादन
11: 20 लिटर जारमा होम डेलिभरी सेवा
10: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
11: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
12: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
13: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
14: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
15: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
14: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
15: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
16: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दाङ सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
18: विशेषज्ञ डाक्टरी सेवाहरू
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
19: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
18: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
17: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
20: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.ospatiicare.com
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
21: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
1: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
1: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
22: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
23: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028।
24: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
9: त्यो राति नै सम्भवतः 19 नोभेम्बरमा नै उनले चुपचाप डक्टरसँगै, एकजना आफ्नो डक्टर थियो, उसको पर्सनल डक्टर, किनकि उनी बिरामी भइसकेका थिए, 82 वर्षको उमेर थियो। 82 वर्षको उमेरमा उनले गर्छु गृहत्याग। त्योभन्दा अगाडि सादा जीवन बाँचेका उनले, सादा जीवन बाँच्न सुरु गरेपछि उनको सबभन्दा ठुलो क्लास भयो परिवारसँग। पोइन्ट टु बी नोटेड, उनले सादा जीवन बाँच्न थालेपछि सबभन्दा बढी समस्या परिवारसँग। उनी चाहन्थे मेरा सारा सम्पत्ति, मेरो सारा सम्पत्ति र मेरो किताबबाट आउने करोडौंको रोयल्टी, त्यो मान्छेको, गरिब कमजोर मान्छेको जीवनको लागि काम लागोस्, अब मलाई पैसा चाहिँदैन भन्ने लागेको। तर श्रीमती र उनका छोराछोरी त्यो लाइनमा थिएन, त्यसकारण श्रीमती सँग उनको अब झगडा सुरु भयो। यद्यपि बहुत गजबको श्रीमती पाएकी उनले, सहयोग भइरहेकै हो, तर जब सम्पत्तिको सवाल आयो त्यसपछि श्रीमती चाहिँ छोराछोरीको भविष्य भनेर अडिने र श्रीमान फेरि साधु जस्तै बाँच्न खोज्ने, उनीहरूको बीचमा अप्रेम ध्वस्त। जहाँ प्रेम समाप्त हुन्छ त्यहाँ बाँच्न पनि बहुत गाह्रो हुन्छ। पैसाले जिन्दगी बाँचिँदैन, जिन्दगी बाँच्नलाई थोरै पैसा भए पुग्छ। घाँस बाँस कपास बेसिक निड यो, यति भयो भने जिन्दगी, अरबौं मान्छेले यही आधारमा जिन्दगी चलाउँछन्। तर जहाँ प्रेम हुँदैन त्यहाँ बाँच्न बहुत गाह्रो हुन्छ। सम्पत्ति नभएर बाँच्न त्यस्तो गाह्रो हुँदैन जति प्रेम नभएर गाह्रो हुन्छ। किनकि तपाईँ अझै पनि नेपालकै या भारतकै कुना काप्चामा गाउँ गाउँमा हेर्ने हो भने त्यही घाँस बाँस कपासमै बाँचिरहेको हुन्छ, धेरै चिज केही पनि हुँदैन, के पनि हुँदैन, तर हाँसी नाची बाँचिरहेका हुन्छ, किनकि त्यहाँ प्रेम हुन्छ। अनि धनाढ्यहरूको जीवनमा धन जति पनि हुने, तर घरमा प्रेम नभएपछि त्यो सारा धन दौलतको बावजुद पनि जाइ झगडा समस्या भइरहन्छ, जसको कारण मान्छे सहज रूपमा बाँच्न सकिरहेको हुँदैन। टोलस्टोयको जीवनमा आइपरेको पछिल्लो समस्या नै के हो त भन्नाले, घरमा प्रेम बस छैन, त्यसपछि एक रात त उनले खप्नै सकेन 82 वर्षको उमेरमा पुगेर, किनभने इमेजिन प्रेमविहीन भएपछि त्यो घरमा बस्नै नसक्ने रहेछ, छोडिदिए गर्छ, बिरामी परेकोले डक्टरै लिएर छोडिदिए, अब कति चोट परेको होला उसलाई। त्यो मान्छे जसलाई दुनियाँले ज्ञानी भनेर खोज्न थालेका मान्छे, गान्धी जस्ता मान्छे प्रभावित भयो, गान्धी जस्ता मान्छेलाई प्रभावित प्रभावमा पार्न सकेका मान्छेले श्रीमतीलाई प्रभावमा पार्न सकेन, छोराछोरीलाई प्रभावमा पार्न सकेन, इमेजिन तर छोड्थे। तर उनलाई रुस भनेको त जाडो देश, निमोनियाले समात्यो रेलवे स्टेसनमा। 20 नोभेम्बरमा उनी रेलवे स्टेसनमा एकजना महानतम मान्छे। अब अन्तिम कुरा निर्क्योल। निर्क्योल के हो त भने लियो टल्स्टोय कोही जमानामा गान्धी त थिए नै, गान्धी धार्मिक त मान्छे हो नै, त्यसमा शङ्का भएन, तर गान्धी मुक्त पुरुष इनलाइटेन बिइङ थिए। फरक छ धार्मिक मान्छे र मुक्तात्मा, समाधि घटेका मान्छेहरू र सामान्य धार्मिक मान्छे फरक हुन्छ। सामान्य धार्मिक मान्छेसँग काम क्रोध लोभ मोह सबै हुन्छ, त्यसको बावजुद पनि उनले योग ध्यान प्राणायाम पूजा पाठ प्रार्थना सबै गरिरहेको हुन्छ, त्यसको आधारमा हामीलाई के लाग्छ, ए मान्छे आध्यात्मिक लाग्छ। त्यो बोक्रे आध्यात्मिक, भित्रबाट बदलेको हुँदैन, बाहिर सबै बदलेको हुन्छ देखावटीमा, तर भित्र फेरि त्यही काम त्यही क्रोध त्यही लोभ त्यही मोह। गान्धीको सवालमा उनले गान्धीबाट प्रभावित भए, गान्धी उनीबाट प्रभावित भए, तर गान्धी चाहिँ मुक्तात्मा होइन। गीता पढ्छन्, गीतामाथि टिप्पणी लेख्छन्, सबै कुरा बाहिरबाट त गान्धी पर्फेक्टै देखिन्छ नि, सफल पनि भएकै हो राजनैतिक रूपमा, तर गान्धी स्वयंको पनि त्यही भयो समस्या हुने। गान्धीका चार पाँचजना छोराहरू थिए, एउटो छोरो उनीसँग खुसी थिएन, त्यसकारण हामीलाई गान्धीको छोराको नामै याद आउँदैन। इतिहासमा गान्धीको छोराहरूको नाम छ, सुन्नुभएको छ? छैन नि, पाँचजना छ, त्यसमध्ये एउटा छोराको नामै चर्चामा आयो, फिल्मै बन्यो उनको विषयमा, हरिलाल गान्धी भन्ने, जो बाउसँग यति रुष्ट थिए, रिसाएर ऊ रक्सीमाथि रक्सी रक्सीमाथि रक्सी खाएर बाउलाई विद्रोह बाउप्रति विद्रोह गर्दै, बाउसँग विद्रोह गर्दै बाउ कता माछा मासु धरि नखाने मान्छे, छोरा रक्सीमाथि रक्सी खाएर देखाइदिए तेरो बाटो गलत छ भने। गान्धीको छोरा हरिलाल गान्धी, पछि त तेरो धर्म चाहिँदैन मलाई, गान्धी त गीतामाथि टिप्पणी लेख्ने मान्छे, एकदमै गीतालाई फलो गर्ने, छोरा चाहिँले चाहिँ चाहिँदैन भनेर मुसलमान भयो हिरालाल गान्धी। अब यस्तो मान्छे गान्धीको छोरा धरी चाहिँ प्रभावित भएन बाउबाट, लियो टल्स्टोय उनीबाट प्रभावित भएर क्या उनको पनि हालत छ। बाहिर यी दुवै महापुरुषहरूलाई सबैले मान्ने, भित्र घरभित्रै हालत देखाल्छ। जबकि त्यही समयमा उनकै समकालीन रमन महर्षि थिए साँच्चै मुक्तात्मा, उता बङ्गालमा रामकृष्ण परमहंस स्वामी विवेकानन्द जस्ता हस्ती थिए त्यही बेला, त यी हस्तीसम्म यी मुक्तात्माहरूसम्म लियो टल्स्टोय पुगेको देखिँदैन। लियो टल्स्टोय गान्धीमा गएर ठोकियो, त्यसकारण तपाईँ कोबाट प्रभावित हुनुहुन्छ, त्यो प्रभावित हुनु भनेको पनि चिट्ठा जस्तै पढ्नु पनि सक्छ नपढ्नु पनि सक्छ। मान्छे कोही न कोहीबाट त प्रभावित हुन्छ, कोही न कोहीबाट हामी जहिले पनि प्रभावित हुन्छौँ। र आज हामी कस्ता छौँ त भन्दा, हामी जस्ताबाट प्रभावित छौँ जिन्दगी हाम्रो त्यस्तै भइरहेको हुन्छ, पोइन्ट टु बी नोटेड। तपाईँ कोबाट प्रभावित हुनुहुन्छ अलिक सोचौँ त गहिरिएर, हामी जोसँग प्रभावित हुन्छौँ नि, बुद्धसँग कृष्णसँग रामसँग, अघि त बितिसकेका सङ्गत त उनीहरूसँग हुँदैन। अहिले हामी जोसँग प्रभावित भएर जसलाई हामी मान्छौँ, लगभग उसकै जस्तो जिन्दगी हाम्रो पनि भइरहेको हुन्छ। त्यसकारण यदि जिन्दगी ठिक ट्र्याकमा चलिरहेको छ भने तपाईँले जसलाई मान्नुभयो ठिक मान्छे हो, तर जिन्दगी तपाईँको भाँड भैलो भइरहेको छ भने सबभन्दा पहिला तपाईँले मानेका मान्छेहरूबाट सावधान। भीमराव अम्बेडकरले एकचोटि भन्नुभएको थियो कि, जसरी चाहिँ घर घरमा कुकुरदेखि सावधान भनेर लेख्छन् नि, अहिले पनि लेख्छन्, त्यस्तै चाहिँ मेरो बस चल्ने हो भने म लेखिदिन्थे बिवेयर अफ द ग्रेट मेन, यो महान भन्ने मान्छेबाट सावधान, किनकि मान्छे त्यो महापुरुषबाट प्रभावित हुन्छ महान भन्ने मान्छे। तपाईँले छोराछोरीले ट्याटू ट्याटू लेखेर हिँडेको मन पर्दैन तपाईँलाई है, किन लेख्छन् थाहा छ? उनीहरू त्यही ट्याटू नै ट्याटू लेख्ने कलाकारबाट प्रभावित भइरहेको हुन्छ, अनि उनीहरूको लागि त महापुरुष कलाकार हुन्छ, खेलाडी महापुरुष हुन्छ। जो जो सँग तपाईँ प्रभावित हुन्छ, उनीहरूले लुगा लगाए जस्तै लगाउनु खोज्नुहुन्छ, उनीहरूले खाए जस्तै खान, उनीहरूले हिँडे जस्तै हिँड्न। अब यो ठुला ठुला कलाकारहरूले गुची ब्याग चाहिँ हिँडेर हिँडेको ब्रान्डेड लुगा लगाएर हिँडेको हुन्छ नि फिल्ममा त, अनि उनीबाट प्रभावित मेरो हिरोले जे गर्यो मेरो हिरोइनले जे गर्यो मैले पनि त्यही गर्नु खोज्छु हो कि होइन भन्नुहोस् त यो अलिक ठुलो स्वरमा अझै सुनेन मैले
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।